0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेस्टमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र म लगायत हाम्रो मिडियाको इन्टायर टिम हामी दक्षिणी गोवामा साउथ गोवामा छौँ। साउथ गोवाको एउटा पुरानो चर्चको अगाडि हामी यहाँ भ्रमणको साथसाथै एउटा वचनको रेकर्ड पनि गरिहालौँ भन्ने हामीलाई लाग्यो र यो गुहामा विशेष गरेर पोर्तुगिजहरूले 1500 शताब्दीमा आउनु भएर यहाँ रहनुभयो। रहनु हुँदाखेरि उहाँहरूले जो मण्डलीहरू स्थापना पनि गर्नुभयो र यी सब कुराहरू भए र गुहामा हामी यात्रा गर्दै गर्दा सर्वप्रथम आउँदा यो मेरो लगायत हाम्रो सबै टिमको पनि पहिलो यात्रा हो। आउँदाखेरि हामीले जताततै क्रुसहरू देख्यौँ, हामीलाई खुसी लाग्यो र यहाँ प्रभुको विषयमा सत्यको विषयमा प्रचार गरिएको रहेछ भन्ने हामीलाई त्यसरी त लाग्यो र हामीले सम्झना पनि गर्यौँ कि प्रभु येशूले योहन्नाको पुस्तक 8:32 तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनुहुनेछ भनेर चाहिँ भनिएको कुराहरूको याद पनि आयो। यो चाहिँ योहन्नाको पुस्तक 8:32 त्यो भनिएको छ। यहाँ यसरी लेखिएको छ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ यानि तुल्याउनेछ भने चाहिँ यस खण्डमा बताइएको छ र त्यही आधारमा हामीले सोच राख्यौँ, जताततै क्रुसहरू देख्यौँ, हामीलाई खुसी लाग्यो। तर सत्यले स्वतन्त्र बनाउँदाखेरि सुसमाचारले आत्मिक उद्धारको साथ शारीरिक सुधार पनि गर्छ। आत्मिक उद्धार भन्नाले मसीहा येशूमा विश्वास गर्दाखेरि हामीले पाप क्षमा पाउँछौँ, अनन्त जीवनमा हामी प्रवेश गर्छौँ, हाम्रो नाम जीवनको पुस्तकमा लेखिएको हुन्छ र कुनै पनि समय हामी मर्यौँ भने यानि धरतीमा हाम्रो पार्थिव शरीरलाई छोडेर आत्मा निक्लेर गएको खण्डमा हाम्रो आत्मा स्वर्गमा जान्छ भनिकन बाइबलमा त्यो भनिएको छ र सुसमाचारले ख्रिस्ट येशूको खुसीको खबरले एउटा चाहिँ आत्मिक उद्धार ल्याउँदछ, अनन्त जीवन दिँदछ भने अर्को चाहिँ शारीरिक सुधार पनि ल्याउँदछ। साँचो इसाईहरूले जुन जुन देशमा जहाँ जहाँ मसीहा येशूको प्रचार गर्नुभयो त्यो देश परिवर्तन भयो। अहिलेसम्म मसीहा येशूलाई विश्वास गरेको देशहरू ख्रिस्टको साँचो सेवक सेविकाहरूबाट जुन जुन देशहरू स्थापना भए ती देशहरू शारीरिक सुधारमा भन्नाले भौतिक विकासमा पनि माथि पुगेको हामी देख्दछौँ। उदाहरणको लागि हामीले पोर्तुगल देशलाई हामी लिन सक्दछौँ, स्पेन, फ्रान्स, त्यस्तै गरेर युके, ग्रेट ब्रिटेन, यानि त्यस पछाडि अहिलेको अवस्थामा अमेरिका, युनाइटेड स्टेट अफ अमेरिका भनेर चाहिँ युएसए भनेर चाहिँ हामी यसरी लिन सक्दछौँ। र जुन जुन देशमा मसीहा येशूको विषयमा सुसमाचार प्रचार प्रसार भयो, मसीहा येशूको सिद्धान्तलाई लिएर मानिसहरूले आफ्नो जिन्दगी सुरु गर्नुभयो, त्यो देश भौतिक रूपमा पनि एकदमै विकसित भएर गयो। तर जब हामी यहाँ गोवामा पाइला टेक्यौँ र विभिन्न ठाउँहरूमा हेऱ्यौँ, हेर्दाखेरि हामीलाई त्यो प्रकारको अवस्थाहरू महसुस भएन, त्यस्तो प्रकारले विकास भएका कुराहरू भएन। त्यति धेरै समय 400 वर्षभन्दा पनि ज्यादा जो पोर्तुगिजहरू मसीहा येशूलाई चिनेका मानिसहरू आउनुभयो, उहाँहरूले चिन्हहरू चाहिँ जो चिन्हहरू छ क्रुसको चिन्हहरू जताततै राख्नुभयो। ढुङ्गामा क्रुसको चिन्ह छ, बाटोको छेउमा क्रुसको चिन्ह छ, चर्च भवनहरू छन्, यी सबै कुराहरू भए तापनि यहाँ त्यस्तो विकास भएको देखिएन। ती कुराहरू सुन्दा सोच्दाखेरि हामी टिममा यो प्रकारले सोच राखेर यानि कुराकानी गरेर हिँडिराख्यौँ कि यहाँ मसीहा येशूको वचनको किन यस प्रकारको दुरुपयोग भयो त भन्ने कुराहरू हामीले सोच्दाखेरि सायद उहाँ मिसनेरीहरू जो पोर्तुगलदेखि यहाँ आउनुभयो उहाँहरू चाहिँ साँचो सत्य र आत्मामा हिँड्ने खालको विश्वासीहरू हुनुहुन्थेन। उहाँहरू चाहिँ विधिहरू मात्रै पालन गर्ने खालका चिन्हहरू मात्र लिएर, क्रुसको चिन्हहरू मात्र लिएर आउने खालको हुनुभयो। संसारतर्फ नै मन लगाएका मानिसहरू, आफूले आफूलाई इन्कार नगर्नु भएको र प्रभु येशूलाई पछ्याउन नभएका मानिसहरूद्वारा चाहिँ ख्रिस्ट येशूको विषयमा यो जग्गामा चिनाउन खोजिएको कारणले गर्दाखेरि उहाँहरूले मानिसहरूलाई पनि जित्न सक्नु भएन प्रभु येशूमा, साथै भौतिक रूपमा पनि परिवर्तन हुन सकेन। र अघि नै मैले भनिसकेँ, ख्रिस्ट येशूलाई विश्वास गर्नु चाहिँ आत्मिक उद्धार हो र शारीरिक सुधार हो। आत्मिक उद्धार भन्नाले हामीले अनन्त जीवन पायौँ भन्ने कुराहरूको चिन्ह हो, भने शारीरिक सुधार भन्नाले चाहिँ यो देखिने भौतिक जो ठाउँहरू छ यी कुराहरूको पनि विकास हो। र जसरी हामी नेपाली इसाईहरू, हामी पहिलो शताब्दीको दोस्रो शताब्दीकाहरू छौँ, हामी धेरै पुरानाहरू होइनौँ मसीहा येशूलाई चिनेको, तर हामीले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गरेपछि हामीले आत्मिक उद्धार महसुस गरेका छौँ, र त्यति मात्रै नभएर हामीले शारीरिक सुधार पनि महसुस गरेका छौँ। मसीहा येशूले जो सिकाउनु भएको शिक्षा अनुसार हामीले परिश्रम गर्नुपर्छ। बाइबलमा परिश्रम नगर्नेले त नखाओस् पनि भनेर चाहिँ त्यहाँ भनिएको छ। हामीले लोभहरू छोड्नुपर्छ, अरूको सेवा गर्नु, परमेश्वरको सेवा गर्नु भन्ने हामीले सिकेको। यो प्रकारको अवस्था प्राय नेपाली इसाईहरूले सोचेको सिकेको कारणले गर्दाखेरि, हामी पहिलो शताब्दीको इसाईहरू भएको कारणले गर्दाखेरि हामीले प्रभु येशूको जो आशिषलाई नजिक रूपमा हेऱ्यौँ, र जो क्रुस हामीले बाटोको छेउमा देख्न बित्तिकै वाह, यहाँ त मुक्ति र उद्धार पाएका मानिसहरू रहेछन्, सेवाको सिद्धान्त भएको मानिसहरू रहेछ भन्ने त्यो प्रकारको कुराहरू पनि हामीलाई भयो। र सत्य थाहा पाएर स्वतन्त्र भएका मानिसहरूको जमात यो जग्गामा रहेछ भन्ने जस्तो हामीलाई लाग्यो। तर जब हामीले यात्रा गर्दै गर्दै जाँदाखेरि सहर गाउँ लगायत यी विभिन्न ठाउँहरू त्यति सफा पनि नभएको, सुधार पनि नभएको, मानिसहरूको मुहारमा त्यस्तो शान्ति पनि नभएको जस्तो, यानि त्यो प्रकारको आफूले आफूलाई इन्कार गरेर ख्रिस्ट येशूको क्रुस लिएर हिँडिएको जस्तो प्रकारको अवस्थाका अधिकांश हामीले हाम्रो यात्रामा त्यो प्रकारले नदेखिएको देख्दाखेरि एउटा कुरा हाम्रो यो गुहा टुरबाट हामीले सिकेका कुराहरू चाहिँ यो रहेछ, यो महसुस गरेका छौँ कि हामीले प्रभु प्रभु मात्रै भनेर हुँदैन रहेछ, र क्रुस मात्रैको चिन्ह बोकेर हुँदैन रहेछ, तर साँच्चै नै हाम्रो आत्मा र सत्यताबाट नै मसीहा येशूलाई नपुजिएको अवस्थामा क्रुस चिन्ह मात्रै हुने रहेछ, हृदयमा क्रुस रहने रहन्छ, क्रुसको अर्थ आफूले आफूलाई इन्कार गर्नु हो। साथै जो सुसमाचारबाट एउटा व्यक्ति स्वतन्त्र भएर स्वार्थबाट अब सेवामा निक्लिने जो सिद्धान्तमा एक व्यक्ति निक्लिन पर्ने कुराहरूमा त्यो प्रकारको अवस्थाहरू हुँदैन रहेछ। ती प्रकारको अवस्था नभए पछाडि हामीलाई भर्खरै यो चर्चभित्र एकजना लोकल गाइडले हामीलाई टुर गाइड दिँदै हुनुहुन्थ्यो, र उहाँले भन्दै हुनुहुन्थ्यो कि हाम्रो ठाउँ त्यस्तो विकासहरू भएन, बरु हाम्रो ठाउँमा भएका कति बहुमूल्य चिजहरू चाहिँ बरु लगिए भनेर चाहिँ त्यो प्रकारका कुराहरू उहाँहरूले गर्दै हुनुहुन्थ्यो। तर बाइबलले सिकाएको आधारमा हामीले मिसन र मिसनेरीका कुराहरूमा त्यो प्रकारको हामीले बाइबलबाट सिकेका छैनौँ। हामीले त जुन ठाउँमा हामी जान्छौँ त्यो ठाउँ हामी बनाउँछौँ, निर्माण गर्छौँ, नाश होइन। कारण मसीहा येशूले हामीलाई त्यही नै कुराहरू सिकाउनु भएको छ। त्यसले गर्दाखेरि हाम्रो यो यात्रामा जसरी विभिन्न देशहरू हामी गयौँ, इजरायलको भूमि पनि गयौँ जहाँ अहिले त्यति धेरै इसाईहरू त हामी छैनौँ, यद्यपि त्यहाँ जाँदा फरक महसुसहरू भयो भने यहाँ पुराना जो प्रभुका दास दासीहरू आउनु भएर यो प्रकारको चर्चहरू यो प्रकारको ठाउँहरूमा उहाँहरू बसेर जानुभयो इसाई मात्रै भनेर हुँदैन रहेछ, तर येशु ख्रिस्टलाई नै सँगै इसाईहरूले ल्याउनु भएन भने यता प्रभु येशुको बेइज्जत हुँदो रहेछ। र अहिले जो बाटोको छेउको क्रुसहरूलाई देख्दाखेरि, र हामीले क्रुसको विषयमा प्रचार गऱ्यौँ, मसीहा येशूले हामीलाई आत्मिक उद्धार दिनुहुन्छ र मसीहा येशूको वचनमा हाम्रो शारीरिक सुधार हुन्छ भनेर हामीले त्यो सुसमाचार प्रचार गऱ्यौँ भने अब यहाँका मानिसहरूले त्यो प्रकारले विश्वास गर्नेवाला छैनन्, किनकि सुरुको जो विश्वासीहरू मिसनेरीहरू आएर जुन प्रकारले कामहरू गरेर जानुभयो उहाँहरूले बाइबलको सिद्धान्त अनुसार सेवा र प्रेम त्यो प्रकारको नभएर आफ्नै स्वार्थ र आफ्नै प्रकारको प्रतिष्ठामा बसेर जानु भएको कारणले गर्दाखेरि इसाईत्व मसिहा येशूले सिकाउनु भएको शिक्षाको यहाँ परिभाषा लागेन भन्ने जस्तो कुराहरू हामीले महसुस गरेको कारणले गर्दाखेरि आजको वचनमा मैले यही भन्न चाहेँ। प्रभु येशूले योहन्नाको पुस्तक 8:32 तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनुहुनेछ। क्रुसको अर्थ बाइबलमा के सत्य कुरा प्रकट गर्नको लागि क्रुस खडा भएको छ? ख्रिस्त येशू त्यहाँ बलि हुनको कारण धर्म होइन तर नयाँ जीवन परमेश्वरसँगको सम्बन्धको विषयमा जो सन्देश संसारलाई दिनको लागि परमेश्वर र मानिसको बीचको जो द्वन्द थियो आवश्यक थियो भने जो डिक्लेयर घोषणा गर्नुभयो र प्रेम र सेवाको सिद्धान्तमा जिएर त्यही प्रकारले सिकाएर जानुपर्छ हामी प्रभु येशूलाई चिनेको व्यक्तिहरूले भन्ने कुराहरूको अर्थ लागेकोले गर्दा त्यही कुराहरू हामीले आफूले नै लिएका छौँ र महसुस गरेका छौँ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: येशू ख्रीष्टको नाममा जय मसीह सबैजनालाई। मेरो नाम विनिता खत्री हो अनि हामी चाहिँ पहिला त अब हामी हिन्दू परिवारकै हो। हामीले प्रभु पाएको अहिले लगभग 14 जति भयो। प्रभु पाउनुको कारण चाहिँ मेरो श्रीमान एकदमै बिरामी हुनुभयो, धेरै बिरामी हुनुभयो। हामीले धेरै डाक्टरहरू लायौं अनि डाक्टरहरू मात्रै नभएर हामीले धेरै धामी झाँक्रीहरू लायौं, माताहरू लायौं, कति धेरै मेरो चामल र मेरो पैसा त त्यो धामी र माताले यति धेरै लग्यौं, हामीले उहाँलाई दियौं है। अनि त्यसपछि त्यति गर्दा पनि भएन, जब उहाँहरूसँग गयो अनि उहाँहरूले 1200 त्यो फूल फलेदोहरू अनि फलफूलहरू अनि त्यो धूपहरू के सामानहरू माग्नुहुन्छ अनि हामीले लाँदै दिँदै गर्यौं, ओहो अब यहाँ चाहिँ निको हुन्छ होला, अब यहाँ उसले चाहिँ निको पार्छ होला भन्दै हामी आश राखेर गयौं। तर त्यो धामी झाँक्रीले कहिले पनि 20:19 बनाएन। अनि त्यसपछि डाक्टर कहाँ गयो, डाक्टरले पनि के रोग देखाउँदै अनि नदेखाउँदा नदेखाउँदै एक दिन रोग पत्ता लाग्यो अनि उहाँको शरीरमा चाहिँ धेरै रोगहरू थियो। अनि एक दिन रोग पत्ता लाग्दाखेरि चाहिँ दुइटै किडनी ड्यामेज भएको छ भनेर चाहिँ त्यो पत्ता लाग्यो। अनि त्यसपछि हामीले लगभग 8 जस्तो चाहिँ हामीले हस्पिटल कहिले कुन हस्पिटल कहिले कुन हस्पिटल हामीले हस्पिटल फेरि उहाँलाई लाने गर्यौं। अनि सबैभन्दा सुरुमा त हामीले उहाँलाई डोराएर ट्याक्सीमा हाल्न सकुन्जेलसम्म त हामीले बाहिरकै हस्पिटलमा राख्यौं। अनि पछि हामीले फेरि एक दिन छाउनी हस्पिटलमा हामीले लगेर अनि राख्यौं। अनि छाउनी हस्पिटलले चाहिँ बल्ल दुइटै मृगौला अनि ड्यामेज भएको छ भनेर चाहिँ अनिखेर उहाँले बताइदिनु भयो। अनि बताइदिनु भएपछि उहाँलाई चाहिँ अनि खानाहरू पनि खान मिल्थेन, पाइपबाट त्यो अलिअलि त्यो झोल कुराहरू मात्रै खुवाउनु पर्थ्यो, औषधिहरू पनि सबै पाइपबाटै खुवाउनु पर्थ्यो। अनि जब म भेट्न जान्थे मलाई म भेट्न गएपछि झन् उहाँलाई बिमारले चाप्दै जान्थ्यो। अनि फेरि म त्यहाँबाट हस्पिटलबाट हिँडेपछि बरु अलिकता कम हुने, अनि त्यो चाहिँ सबै दुष्टले गरेको काम रहेछ, डाक्टरको बिमार रहेनछ, त्यो दुष्टले गरेको काम भएको हुनाले चाहिँ डाक्टरको औषधि धेरै खाँदा खाँदा दुइटै किडनी ड्यामेज भएको रहेछ। अनि त्यसपछि एक दिन हस्पिटलले पनि निकालिदिनु भयो, अनि घरमै लगेर राख्नुहोस्, घरमै राखेपछि बरु अलिकति राम्रो हुन सक्छ, अब सम्भव छैन भनेर हस्पिटलले निकालिदिनु भयो। अनि निकालिदिइसक्नु भएपछि चाहिँ हामीले कोठामा ल्याएर राखेको थियौँ। अनि त्यहाँ कोठामा राख्दै जाँदाखेरि एक दिन घाम ताप्न त्यहाँ बाहिर बस्ने बेलामा एकजना हाम्रो छिमेकी दिदी हुनुहुँदो रहेछ, उहाँ विश्वासी हुनुहुन्छ भन्ने मलाई थाहा पनि थिएन। पहिला त म विश्वासी भनेपछि एकदमै घृणा गर्थे, म त एकदमै धेरै पूजा पाठ गर्ने, म त धेरै देवी देवताहरूलाई मान्ने अनि एकदमै धेरै व्रतहरू बस्ने धेरै गर्थे, म हप्तामा कति दिन व्रत बस्ने, म एकादशीको व्रत बस्ने, सोमबारको व्रत बस्ने, मंगलबारको व्रत बस्ने, फेरि शुक्रबार पनि व्रत बस्ने, फेरि शनिबार पनि परिवारमा शान्ति हुन्छ, पिपललाई पानी चढाउने भनेर म धेरै पूजा पाठहरू गर्थे अनि मेरो घरमा धेरै मूर्ति पूजा गर्नेहरू पनि थियो धेरै नै अनि त्यो म गर्दै जान्थे तर त्यसले मलाई कहिल्यै मदत गरेन अनि एक दिन चाहिँ एकजना छिमेकी दिदी हुनुहुँदो रहेछ उहाँ चाहिँ विश्वासी तर हामीलाई थाहा थिएन विश्वासी भनेपछि मलाई मन पनि पर्थेन अनि एक दिन त्यो दिदीले सुसमाचार सुनाउनु भएछ उहाँलाई अनि त्यसपछि उहाँले मलाई म जान्दिन मेरो श्रीमतीलाई बताइदिनुहोस् भन्नुभएछ अनि त्यो दिदी आएर मलाई भन्नुभयो त्यो दिदीको चाहिँ नाम मनु दिदी हो अनि उहाँले मलाई भन्नुहुँदाखेरि मलाई मनै परेन यो दिदी त कहिले जान्छ होला जस्तो लाग्ने त्यो दिदी देखेपछि त रिसै उठ्ने गर्थ्यो तर पनि अब प्रभु पाउन चाहिँ धेरै गाह्रो नै हुँदो रहेछ सत्य तितो हुन्छ भने जस्तै प्रभु पाउन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ अनि एक दिन चाहिँ त्यो दिदीले चाहिँ हामीलाई भनेको भने आएको आएकै गर्नुभयो अनि त्यही पनि एक दिन गई हेरौँ न त चर्चमा भनेर हामी चाहिँ गई हेरौँ न त भनेर के हुँदो रहेछ त गई हेरौँ न त भनेर अनि हामी चाहिँ चर्च जाँदाखेरि अनि हामीलाई चाहिँ चर्चमा गएपछि चाहिँ गएको पहिलो दिनमा नै अनि उहाँलाई धेरै राम्रो भयो अनि त्यो दिनदेखि चाहिँ अलिअलि जाउलो खान थाल्नुभयो अनि मलाई पनि उहाँ धेरै बिरामी हुनुभएको कारणले गर्दाखेरि मलाई पनि एकदम शरीरमा एकदमै गाह्रो थियो अनि मेरो यो छातीमा चाहिँ एउटा ठूलो जाँतोले थिचेको जस्तो हुन्थ्यो जब म त्यो चर्चभित्र पसेँ अनि मलाई त त्यो चर्च कस्तो हुन्छ के हुन्छ थाहा पनि थिएन अनि अन्धधन्दमा चर्चभित्र पसेँ पसिसकेपछि त कति बेला त त्यो मेरो त्यो जाँतो जस्तो त्यो छातीमा भएको गरौँ ढुङ्गा त कति बेला हटेर गएछ मलाई थाहा नै भएन पछि त म एकदम हल्का भएको महसुस गरेँ अनि उहाँलाई पनि त्यो दिन प्रार्थना गरिदिनु भयो चर्चमा अनि उहाँलाई पनि धेरै राम्रो हुन थाल्यो जाउलोहरू पनि खान थाल्नुभयो अनि त्यहाँ पछि त आफै टोयलेट जाने आफै यसो बाहिरभित्र गर्ने गर्न थाल्नुभयो हुँदा हुँदा प्रभु पाएको 15 दिनमा उहाँलाई पूरा रूपमा चङ्गाई भयो अनि हामीले त्यसरी प्रभुलाई पाएको हो हाम्रो गवाई अझै भन्नुपर्दा त धेरै लामो छ हाम्रो गवाई त है अब तर छोटकरीमा भन्नुपर्दा यो अलिअलि मोटामोटी मात्रै भनेको छु मैले प्रभुलाई धन्यवाद भएको होस् अनि जब हामी चर्च गयौं अनि चर्चमा गएपछि चाहिँ अनि येशूको नाममा प्रार्थना गर्दाखेरि अनि छुटकारा पायौं अनि हामीले बुझ्दै गयौं अनि प्रभु येशूमा आज हामीले उद्धार मुक्ति शान्ति पाएका छौं मेरो यो छोटो गवाई यहाँ राख्छु मेरो यो गवाई हजुरहरू सुन्नेहरूको निम्ति दवाई बन्न सकेको होस् जय मसीह
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 9766 89 41 88 हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु हवस् त जय मसीह नमस्कार तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
14: र 98 18 25 12 40, 98 18 25 12

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236,
8: र फोन नम्बर 01513010 छ, 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
12: सानो सापकोटा,
8: 52028 54 01 52028 54 र 98 5 11 25 6 38 98 5 11 25 6 38

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आफ्नो ध्यान भंग हुन नदिनुहोस्। जयमसी आज मंगलबार जुलाई 21 तारीक साउन 5 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 12 अध्यायको 1 पदबाट रहेको छ र यहाँसँग लेखेको छ, हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौड़ौं। मार्च 1987 एमोन कफलान इण्डियाना पोलिसमा भएको वर्ल्ड इन्डोर ट्रैक च्याम्पियनशीपमा छनौट चरणमा दौड़िरहेका थिए। उनले 1500 मिटरको दौड़मा विश्व रेकर्ड कायम गरेका थिए र यस पटक पनि त्यो दौड़ जित्ने पक्षमा थिए। दुर्भाग्यवश दौड़को 20 पुग्दा उनी अल्झिए र लड़े, तर उनी उठे र निकै प्रयत्नपछि दौड़मा अगाडि पुगेकाहरूलाई भेट्न सफल भए। 20 फड्का बाँकी रहँदा उनी तेस्रो स्थानमा थिए, जुन अन्तिम दौड़को लागि छनौट हुन पर्याप्त हुने थियो। त्यसपछि कफलानले एउटा गम्भीर गल्ती गरे। उनले आफ्नो काँध माथिबाट भित्रतिर हेरे। त्यहाँ कोही पनि नदेखेर उनले आफ्नो प्रयासलाई अलिकति विश्राम दिए। उनले याद नगरेको कुरा के थियो भने, एकजना धावक बाहिरतर्फबाट तीव्र गतिमा दौड़िरहेको थियो। यो धावकले उनलाई अन्तिम रेखाभन्दा एक फड्का पहिले पार गरेर अगाडि गयो। फलस्वरूप उनी अन्तिम खेलबाट बाहिरिनु पर्यो। कफलानको उत्कृष्ट पुनरागमनको प्रयत्न केवल एउटा कारणले बेकार भयो। उनले एकै क्षणको लागि आफ्नो आँखा अन्तिम रेखाबाट हटाएर आफ्ना पछाडिका सम्भावित प्रतिस्पर्धीहरूमा ध्यान केन्द्रित गरे। हिब्रूको पुस्तकका लेखकले भनेका छन्, हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड़ धैर्य साथ दौड़ौं। बोझाले ती कुराहरूलाई जनाउँछ जुन वैध छन् तर जसले तपाईँको गतिलाई ढिलो बनाउन सक्छन्। पापले त्यस्तो अवैध कुरालाई जनाउँछ जुन गलत भन्ने तपाईँलाई थाहा छ अनि त्यसले तपाईँलाई दौड़बाटै हटाइदिन सक्छ। त्यसैले ती दुवैलाई पन्छाउनुहोस् अनि हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्नुहोस् र तपाईँको सामुन्ने राखिदिएको दौड़ धैर्य साथ दौड़नुहोस्। यसर्थ हाम्रो लागि शिक्षा यही हो, दौड़मा सफल बन्न र इनाम प्राप्त गर्नका लागि हामी हाम्रो लक्ष्यमा केन्द्रित भई लागिरहनु जरूरी छ। आमेन। परमेश्वरले हाम्रो सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कोरिन्थी 10:13 पदले भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस यरुसलेमबाट एरिहोतिर जाँदैथ्यो, त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30 पद। यरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो। त्यसकारण कि त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला, बाइबलले त्यसो भन्दैन। तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौ। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ। दोस्रो, तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ। तेस्रो, तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ। चौथो, तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न। तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पामा सधैँ सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु हो। परीक्षा विरुद्धको लडाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ, अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
11: किन आँखा मिचेको मिचे गरेको?
12: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
11: धेरै समय मोबाइल चलाइसी क्या हो?
12: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
12: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुर्मिच फिल्म 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामी प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा तपाईँलाई हामी उत्साह पनि दिने गर्दछौं र प्रार्थनाको महत्वको बारेमा पनि हामी तपाईँसँग बातचित गर्ने गर्दछौं। प्रिय श्रोता, आज पनि हामी त्यही कार्यलाई निरन्तरता दिनको लागि हामी तपाईँको बीचमा अबको करिब आधी घण्टासम्मको लागि आइपुगिसकेका छौं। तदनि श्रोता, अब भने आउनुहोस्, आजको बिहानलाई हामी एकसाथ मिलेर सहयात्रा गर्दै प्रार्थनामय बनाऊ, प्रार्थनामा हामी एकसाथ अगाडि बढ़ौं। श्रोता, यदि तपाईसँग कुनै प्रार्थना गर्नुपर्ने विषयहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो स्टुडियोको ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9778-9023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने तपाईँले आफ्नो भोइस म्यासेज अथवा टेक्स्ट गरेर हामीसँग बाँड्न सक्नुहुन्छ भने हाम्रो फोन ल्याण्डलाइन फोनबाट भने तपाईँले प्रत्यक्ष फोन गरेर हामीलाई तपाईँको प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ। श्रोता, अब भने आजको कार्यक्रममा तपाईँ प्रार्थनाका अनुरोधहरू हामीसँग बाँड्दै रहनुहोस् र अब भने म प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु र आज हाम्रो बीचमा हामीलाई प्रार्थनाको बारेमा बताउनको लागि हाम्रा स्टार प्रेयर हाउसका
1: संचालक
0: चालना खेल प्रेयर टावरका हाम्रो आदरणीय संचालक नारायण भगतज्यू हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ र आज हामी उहाँसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि केन्द्रित रहेर हामी आजको यो कार्यक्रमलाई अगाडि बढ़ाउनेछौ। त आउनुहोस्, हामी आजको हाम्रो पाहुनालाई स्वागत गरौं। स्वागत छ हाम्रो आदरणीय गुरुबा हजुर, पास्टर हुनुहुन्छ।
1: हजुर, धन्यवाद।
0: हजुर, अनि हामी अब सुरुमै हजुरको भलाकुसारीको बारेमा अलिकति कुराकानी गरौं। हजुर एउटा प्रेयर टावरको संचालक हुनुहुन्छ
1: है।
0: हाम्रो श्रोताहरूलाई भनिदिनु न, प्रार्थना यो प्रेयर टावर शुरूआत गर्ने सोच हजुरको मनमा कसरी आयो, सुरुमा कसरी शुरूआत गर्नुभयो?
1: जय मसी सबैलाई। अनि हुनु त प्रार्थना भन्दाखेरि हामी विश्वासहरू अनभिज्ञ छैन, यसमा प्रार्थना गर्नैपर्छ। यो हाम्रो शरीरमा सास लिए जस्तै हो, प्रार्थना हामी गर्छौ, प्रार्थनाद्वारा आफ्नो जीवन हामीहरू कमिटमेन्ट गर्छौ, प्रभु अर्पण गर्छौ। प्रार्थना

0: यसको शुरूआत हुन्छ र अन्त पनि प्रार्थनाद्वारा हुन्छ भने अनि यो प्रार्थना प्रेरणा म कसरी पाएँ हजुरले भन्दै हुनुहुन्छ। यो हाम्रो प्रार्थना त गर्छौ तर यो प्रार्थना यो मिनिस्ट्रीको तौरमा मैले लिएँ र यो चौबिसै घण्टाको प्रार्थनाको सेवा मैले दर्शन पाएँ 1997 म विदेशमा थिएँ अनि यो प्रार्थनाको विषयमा सोध्दै जाँदाखेरि संसारमा धेरै कुराहरू सुनेको थिएँ। कोरियाको बारेमा सुनेको थिएँ कसरी प्रेयर माउन्टेन कुराहरू अनि साउथ इण्डियामा हाम्रो अहिले त हुनुहुन्न दिनाकरण उहाँले सुरु गर्नुभएको थियो चेन्नाईमा। म ओएममा हुँदाखेरि कहिले कहिले ओभरनाइट हामी प्रार्थना गर्दैथ्यौँ। म विदेशमा हुँदाखेरि यो बारेमा एकदम गहन विचार गर्दै गर्दै सोच्दै जाँदाखेरि 17 जनवरी 1997 जब म ओछारमा पल्टिरहेको थिएँ त्यो सिरियस प्रकारले सोचेँ म अनि प्रार्थना अनि प्रभुसँग अगुवाई माग्यो प्रभु यो तपाईँको तर्फबाट हुन्छ भने मलाई स्पष्ट गाइड गर्नुहोस् अनि प्रभुको आत्माले मलाई हुन्छ नि रेहमा वाले एकदम कन्भिन्स गर्ने आत्मा आयो अनि यो चौबिसै घण्टाको योजना प्रभुले दिनुभएको छ र कि नारायण यो चौबिसै घण्टा अनि त्यहाँदेखि केही समय यो विषयमा मैले अलिकति मेडिटेसन गरेँ सोचे यो 24 घण्टा कुरामा अनि त्यसपछि म कमिटमेन्ट गरेँ प्रभु यो त एकदम धेरै असल कुरा हो 24 घण्टा जब स्वीकार गरेँ त्यसपछि प्रभुले मलाई संसारको कति क्रियाकलाप त्यो 24 घण्टा हुन्छ नि प्रभुले देखाउनु भयो है हामीले सबैले थाहा छ यो म सधैँ भन्दै आएको छु होइन हस्पिटलको क्रियाकलापहरू 24 घण्टा हुन्छ होइन अनि हस्पिटल मात्र नभएर प्रभुले त्यो दिन वान आफ्टर अनदर देखाउनु भयो कि हामी कति यो सहरमा पनि हेरौँ न कति कुराहरू 24 घण्टाको ड्युटी होइन सपोज आर्मी पुलिस प्रहरी एटीएम बस ट्रेन प्लेन कारखाना संसारभरि क्रियाकलाप 24 घण्टा हुन्छ होइन अनि यो त्यही दिन मैले एकदमै प्रभु देखाउनु भएको कुरा चाहिँ गम्भीर कुरा सोचेँ यो प्रभुको काम पनि त 24 घण्टा होइन यो पृथ्वी घुमिरहन्छ 24 घण्टा प्रभुले समय दिनुभएको छ र यो 24 घण्टा दुइटै काम हुन्छ नि हाम्रो शत्रुले पनि 24 घण्टा काम गरेको
1: एकदम कहिले खाली नै बस्छ
0: कहिले खाली बस्दैन हाम्रो परमेश्वर कहिले हुनुहुन्न सुत्नुहुन्न होइन त्यसको काम पनि 24 घण्टा अनि उहाँसँग कम्युनिकेसन पनि हामी हुनुपर्छ 24 घण्टा
1: एकदमै
0: होइन अनि यो धेरै कुराहरू सोद्धाखेरि त्यही दिन 24 घण्टाको कुरा चाहिँ फर्स्ट मे 1997 आयो यो दर्शन मैले पाएँ भने 24 घण्टा प्रार्थनाको सेवा प्रार्थना सबै गर्छौँ तर यो सेवाको रूपमा म लिएको छु
1: होइन अनि खास गरी कस्तो किसिमको प्रार्थना हुन्छ मतलब अन्तर्विन्ती हुन्छ कि अथवा जो आफ्नो जो पनि गएर आफ्नो आफ्नो विषयमा प्रार्थना गर्ने अथवा के त्यस्तो केही छ त्यहाँ हजुरको
0: अनि यो दर्शनपछि म फर्केर आएँ र मेरो दर्शन भिजन मैले सबै यहाँको मुख्य अगुवाहरूसँग मैले एभनेजर बाइबल कलेजमा यो दर्शन मानेको थिएँ
1: है
0: अनि कतिजनाले 24 घण्टा नारायण हाउ लङ युल गो भन्ने भए अनि एकजना वरिष्ठ पास्टर मंगलज्यूले पनि सोध्नु भएको थियो नारायण यो प्रार्थना 24 घण्टा त मान्छे भेटेन भने त श्रीमान श्रीमती बस्नुपर्छ 24 घण्टा चलाउनुको लागि अनि पास्टरजी यो प्रभुको तर्फबाट प्रभु जुटाउनुहुन्छ त्यसरी हामीले कसरी गर्यो भने प्रभुले मलाई सोधे ए प्रभु यो 24 घण्टा चलाउनुलाई के स्टेप्सहरू के छ अनि प्रभुले नै गाइड गर्नुभएको थियो जुन दिन दर्शन भयो त्यही दिन मैले प्रभुले 3 स्टेप दिनुभएको थियो अनि पहिलो कुरा चाहिँ जब हामी प्रार्थना गर्छौँ होइन वचन नै हाम्रो प्रेरणादायक हो वचन
1: है
0: वचन फर्स्ट मस्ट हुनुपर्छ त्यसपछि मेडिटेसन स्तुति प्रशंसा त 50% प्रभुको सङ्घको समय बिताउने होइन वचन मेडिटेसन स्तुति प्रशंसा केही मेमोराइज भर्सेसहरू त्यसपछि सपोज 2 घण्टाको सेक्सन छ भने आधा घण्टा वचन सिस्टमेटिक आधा घण्टामा मेडिटेसन हुन्छ त्यसपछि स्तुति प्रशंसा हुन्छ अनि के मेमोराइज यसले हामीले प्रेरणा दिन्छ कि यो हाम्रो आत्मिक जीवनको लागि त्यसपछि आधा एक घण्टा टोटल अन्तर्विन्तीको प्रार्थना त्यो त सेवका अनि त्यस कारणले अब हरेक बारको निम्ति हामी एउटा फाइल राखेको छौँ अनि त्यो फाइलमा हामी प्रार्थनाको निवेदनहरू नोट गरेका छौँ। अन्तर्राष्ट्रिय विषयको लागि दुई तिनवटा कुरा छ। अन्तर्राष्ट्रिय संसारको प्रत्येक देशको निम्ति हामी अहिले शनिबारदेखि लिएर एतबार 24 घण्टा संसारको जति 200 कति राष्ट्र त्यसको नाम हामी लिन्छौँ अनि अपरेशन वर्ल्डबाट इन्फर्मेसन लिन्छौँ अनि त्यहाँ कुन देशमा बेसिक इन्फर्मेसन दिएको हुन्छ कति पर्सेन्ट क्रिश्चियन छ कति पर्सेन्ट नास्तिक छ कति पर्सेन्ट हिन्दूहरू छ अनि त्यहाँ परमेश्वर काम कहिले सुरु भयो उसको ग्रोथ कसरी भइरहेको छ इत्यादि कुरा इन्फर्मेसन लिएर एउटा सोर्टमा हामी चाहिँ त्यही कुरा हामी प्रार्थना त्यहाँ लिस्ट बनाउँछौँ र प्रत्येक अब 24 घण्टा चलाउनुको निम्ति हामी सक्त मान्छे हुनै पर्छ। हामी 8-10 लिएर 10-15 अहिले हाम्रो चालनाखेल पर्यटकमा हामी 17-18 छ अल द टाइम
1: पाले पालो
0: होइन अनि बिहान बेलुकी हाम्रो सामूहिक प्रार्थना 1 घण्टाको हुन्छ। सामूहिक प्रार्थना पनि प्रत्येक देशको निम्ति डेट अनुसार एउटा कन्ट्रीको लागि प्रार्थना गर्छ। त्यसपछि करेन्ट न्यूजहरू के भइरहेको छ गतिविधि संसारको के भइरहेको छ त्यसको लागि इन्फर्मेसन लिएर अब इन्डिभिजुअल पनि कोही कोही प्रार्थना गर्छन् अनि हाम्रो एउटा व्हाइट बोर्ड छ त्यसमा चाहिँ करेन्ट न्यूजको लागि व्यक्तिगत लागि हामी त्यहाँ प्रार्थनाको निवेदनहरू लेखेको हुन्छ त्यसको लागि प्रार्थना गर्छ अनि त्यहाँ कसैले सेयर गर्छ सिम्पल गाइड गर्छ अनि वचन हामी सिस्टमेटिक जान्छ त्यहाँ वचनको एक्सप्लेन यो पार्ट अफ सेल्फ डिसाइपलसिप ट्रेनिङ पनि अनि यो सेवा चाहिँ हामी जो अशक्त भाइ बहिनीहरू दिएका छौँ किनभने उनीहरू बाहिर गएर सेवा गर्नु सक्दैन त्यस कारणले यो अपङ्ग भाइ बहिनीहरूद्वारा यो पछि यो दर्शन भिजन यो हुन्छ नि यो पछि यो थप्दै गयो कि यस्तो भाइ बहिनीहरूद्वारा किन 24 घण्टा प्रार्थना होस्
1: एकदम ए भनेपछि फरक क्षमताको भाइ
0: बहिनीहरू त्यस कारण उनीहरूको लागि आश्रम पनि भयो उनीहरूको लागि सम्पूर्ण आवश्यक आवश्यकताहरू हामी प्रदान गर्छौ अनि यो पैसन भइकले हेटौडा पर्यटन फर्स्ट मे 1997 सुरु भयो अहिले 29 वर्ष सिद्धाएर हामी 30 वर्षमा
1: अनि यति लामो प्रार्थनाको यात्रा गर्ने क्रममा हजुरहरूले यो संसारमा भनौँ विशेष गरी नेपालमा के त्यस्तो परिवर्तन भएको अथवा प्रार्थनाको उत्तर पाएको कुनै त्यस्तो केही देख्नु भएको छ?
0: हामीले धेरै प्रार्थनाको उत्तर पाएको छौँ
1: हजुर।
0: एउटा प्रार्थनाको उत्तर जो अहिले हामी इन्जोय गरेको छौँ नि डेमोक्रेसी
1: हजुर हजुर
0: लिटरली यसको लागि मैले प्रभुसँग जब यहाँ सेकेन्ड पर्यटक हो जब सतुङ्गलमा सुरु गरेको थियौँ हामी रेन्टेड बिल्डिङमा
1: सतुङ्गलमा
0: छैन त रेन्ट बिल्डिङमा थियो र हामीले प्रार्थना 3 वर्षभित्र प्रभु हामीले जमिन दिनुहोस् अनि प्रभुले ठक्कै 3 वर्षभित्र जमिन दिनुभयो एकदम प्रार्थनाको चाल्ला खेलमा अनि 1 वर्षपछि हामी सुरु गर्यौं अनि मैले 10 वर्षको योजना हाम्रो आफै दिमागमा त्यो पिक्चर बनायो कि बिल्डिङ कसरी हुनुपर्छ कहाँ कहाँ हुनुपर्छ त्यो भिरालो थियो अनि कै 10 वर्षमा म 80% म सक्सेसफुल हो एकदम प्रार्थनाको उत्तर हो। हामीसँग रुपियाँ पैसा केही थिएन 1 लाखको पनि थिएन तर हाम्रो बाई फेथ हामीले सुरु गर्यौँ अझै फेथ वर्क हुँदै जान्छ होइन अनि अर्को कुरा चाहिँ मलाई भन्दै थिएँ होइन यो देशको लागि मैले प्रार्थना गरेँ 3 कुराको लागि यो चाहिँ एकमात्र हामी सबैलाई थाहा छ है भाषा बुझ्नुभयो होला कि होइन यो एकमात्र हिन्दू राष्ट्र यो हाम्रो संसारको एकमात्र यसलाई तपाईँ खारेज गर्नुपर्छ ऐतिहासिक पर्कलिसको निशाना मेटियोस् अनि दोस्रो अब यसको अब परमेश्वर परमेश्वर हो मान्छे कहिले पनि अवतार हुन सक्दैन ईश्वर हुन सक्दैन त्यसको यसको पछि जो छ नि यो पनि जान्नुपर्छ होइन लिटरली मान्छेले विष्णु अवतार भनेर पूजा गर्थे त्यो मान्छे चाहिँ परमेश्वरको पूजा गर्नुपर्छ परमेश्वरले सोच्नुपर्छ आराधना उहाँ मात्र हकदार हुनुहुन्छ अनि यो पनि जाओस् अनि त्यसको चाहिँ डेमोक्रेसी होस् अनि 8 दिनपछि त्यो जो दरबार कान्ड भयो नि म भन्नु सक्दैन हाम्रो प्रार्थना कारणले मात्रै हो धेरै यो प्रवेशको योजना हो धेरै विश्वासीले प्रार्थना गरेको थियो होला। त्यसको आठ दिनभित्रै जब त्यो काण्ड भयो भने बिहानै चार बजे मैले न्युज सुनेर सबभन्दा मेरो दिमागको पहिलो कुरा त्यही आयो, अब प्रभुको काम सुरु हुन्छ। त्यसपछि छ महिनापछि अब उथल पुथल भयो नि के भयो हामीले सबैलाई थाहा छ। अनि म दस वर्षको माग गरेको थिएँ, प्रभुले पाँच वर्षमा ठक्कै त्यो काम भयो। एक्काइस दिनको स्ट्राइक पछि तीनटा हेडलाइनमा तपाईँहरू पुरानो न्युज अहिले पनि पल्टाएर हेर्नुहुन्छ भने तीनटा न्युज त्यसमा लेखेको छ कि नेपाल इज नो मोर हिन्दू कन्ट्री, नो मोर किङ एन्ड डेमोक्रेसी। त्यो
1: चाहिँ
0: जे होस् यो तिनटै कुराले अहिले सक्दोभर प्रयास गरिरहेको छ कि, तर यो परमेश्वर काम हो, प्रभुको काम कुन समयमा कस्तो पल्टाउनु छ भन्न सक्दैन, तर यसको उत्तर चाहिँ म पर्सनल अनुभव गरेको छु।
1: हजुरलाई के लाग्दैछ कि ती यो जो उपलब्धि आएको छ यसको यो अहिले पनि संकटमा पार्नको लागि दुनियाँ षड्यन्त्रहरू भइरहेको छ, के हुन्छ सफल होला जस्तो लाग्छ के?
0: अब भन्नै सक्दैन, तर यो प्रार्थना जो प्रभुले कुनै कुराहरू रिभर्स गर्नुहुन्छ नि यसले धेरै गाह्रो हुन्छ है, मान्छेहरूको सोच विचार प्रभुको हातमा छ। अनि प्रभुसँग रिभर्स गरे पनि केही अब हामी पनि धेरै विश्वासीहरू छाडा भएको जस्तो लाग्छ कि, अनि यसो च्यारु पर्यो भने प्रभुको हातमा सबै कुरा छैन। अनि परमेश्वरको इतिहासमा हेर्छ, प्रभुको जनको इतिहासमा जब उनीहरू परमेश्वरको विरूद्धमा आज्ञाकारी भएन, परमेश्वरले ह्यान्ड आउट गर्नुभयो अर्को कन्ट्रीमा, यो कुरा चाहिँ हेर्छौ। अनि प्रभुको अब होइन सच्याउने कुराहरू, प्रभुको हातमा सबै कुरा छ, उहाँले हामीलाई डिसिप्लिन गर्नु चाहनुहुन्छ कहिले टाइम टु टाइम।
1: अलिकति प्रसंग बोध गरौं, हजुरले जो फरक क्षमताको मानिसहरूलाई त्यहाँ राख्नु भएको छ, उहाँहरू प्रार्थना गर्नुहुन्छ, त्यहाँ हाम्रो बाइबलमा त प्रार्थनाद्वारा अब पावलले पत्रुसले होइन फरक क्षमताको मानिसहरूलाई चंगाई गरेका कुराहरू, आश्चर्य कर्महरू गरेका कुराहरू हामी देख्छौ, कति व्यक्तिहरू प्रार्थना गर्दा गर्दै चंगाई भएका कुराहरू देख्छौ, र त्यो मध्ये म पनि एक हुँ। हजुरको त्यो प्रेयर टावरमा रोगी बिमारीहरू आएर प्रार्थना गर्दाखेरि चंगाई भएको कुनै त्यस्तो घटनाहरू केही छ?
0: हरेक मानिसले हेर्नुहोस् प्रभुले कुन प्रकारले चलाउनुहुन्छ होइन, त्यो हामी अनुभव गरेका छौँ, देखेका छौँ। कति मानिसहरू जुन अवस्थामा आयो नि उनीहरू प्रभुले कसरी चंगाई गर्नुहोस्, कसैको जीवनमा सामिन टेस्टली भयो, बिस्तारै भयो। र यस्तो यस्तो व्यक्ति आयो नि, एकजना बहिनी आएन अनुव्यक्ति, अहिले उहाँले पोखरामा बस्छन्, धेरै मान्छेले थाहा छ। हामी आउँदाखेरि उसको पछाडिको घाउले गर्दाखेरि उसले चारै हात खुट्टा हिँड्दै थिए कि, अनि हामी त्यहाँ निको हुन्छ भनेर हेटौँडा प्रेटारमा आउनुभयो। त्यही टाइममा त्यहाँ रेन्टेड बिल्डिङमा थियौँ, यो त आफ्नै छ। अनि अब घाउ सधैँ गनाउने निको नहुने सत्र अठार वर्षमा उसको टोटल वेट चाहिँ बीस किलो भन्दा थिएन। आएर बिस्तारै प्रार्थना गर्यो, प्रभु निको पार्नुभयो। त्यसपछि कहिले पनि उहाँ पढाइ लेखाइ केही पनि थिएन, हामी दुई महिना कि तीन महिना अडल्ट एजुकेसन हामी दियौँ, मौका दियौँ, उहाँले एकदम पिकअप गर्नुभयो। त्यसपछि हामीसँग करिब तेह्र चौध वर्ष बस्नुभयो। अहिले हामी त्यही टाइममा चारवटा प्रेटाहरू थियौँ, एउटा हेटोडामा सुरु भयो, सेकेन्ड काठमाडौँमा, तेस्रो चाहिँ पोखरामा। पोखरामा हामी आठ वर्ष थियौँ। पोखरामा हुँदाखेरि उहाँ पनि लिड गर्दै, पोखरामा हुँदाखेरि उहाँले एउटा जवान भाइले मन पराउनु भयो, अनि पछि हामी बिहा गरिदियौँ। अहिले उसको एउटा छोरी भयो, छोरी चाहिँ अहिले क्याम्पसमा पढ्दैछन्, कम्पनी गर्छन्, नयाँ गाउँ चर्चमा जान्छन्। उसको धेरै गुवाईहरू यस्ता कि हजुर कति हो कति छन् होइन। अनि एकजना भाइ आउनुभयो, हस्बेन्ड वाइफ, श्रीमती अहिले पनि विलचेयरमा छिन्, त्यो भाइ चाहिँ क्रिपल, उठ्न नसक्ने, घसक्ने कि भित्रभित्र। भाइले सम प्रकारले प्रभुले पोखरा प्रेटावरमा जोइन गर्दाखेरि उहाँ चंगाई गर्नुभयो। अहिले अहिले पनि हामीसँग हुनुहुन्छ, करिब बीस वर्षभन्दा बढी भयो।
1: हजुर, हजुरकोमा अलिकति फरक आस्थाका कोही मानिस जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, कोही आउनुभयो भने के छ हजुरकोमा व्यवस्था?
0: हामी रिक्वायरमेन्ट के गर्छ भने कोही आउनुमा चाहिँ वेलकम छ, दिदी बहिनीहरूले बढी प्राथमिकता हामी दिन्छौ कुनै दुइटै पर्यटकहरूमा। र उनीहरू चाहिँ आफैले म्यानेज गर्न सक्ने, जसरी टोयलेट, बाथरूम, कपडा फेर्ने र अलिक पढे लेखेको छ भने धेरै राम्रो, किनभने त्यहाँ बाइबल पढ्नुपर्छ, मेडिटेस गर्नुपर्छ, उनीहरूको आत्मिक जीवनको ग्रोथ हुन्छ। त्यस्तो हामी एकदम वेलकम गर्छौँ, पहिले हामीसँग सम्पर्क गर्नुहोला होइन। अनि कोही समय तपाईँहरू चाहनुहुन्छ भने असक्त या सक्त व्यक्ति हिँड्ने सक्रिय पूर्वै हप्ता दुई हप्ता त्यस्ता पनि आउनुहुन्छ भने यो हाम्रो कस्तो छ भने यो सेल्फ डिसिप्लिनसिप ट्रेनिङ पनि हो। अनि त्यहाँ चौबिसै घण्टा प्रत्येक दिनको क्रियाकलापको कारणले मानिसको आत्मिक जीवनको एकदम यो ग्रोथ हुन्छ। हालैमा एकजना आउनुभयो रोल्पाबाट, यो जस्ट सटीमा शनिबारमा, अनि मैले यो कुरा एक्सप्लेन गरेको थिएँ, तर त्यहाँ आउँदाखेरि देखेँ त भयो त अब व्हील चेयर पनि बस्न सक्ने, घसड्ने घसडी जाने, टोयलेट सबै फोहोर हुन्छ होइन। अनि हामी यस व्हील चेयर लाएर यसमा तपाईँहरू प्र्याक्टिस गर्यो भने सक्नुहुन्छ होला, म त सक्दै सक्दैन भन्नुभयो, टोटली इन्कार हो। अब हाम्रो टोयलेट सबै वेस्टर्न टोयलेट होइन, त्यहाँ गएर यो गर्ने, यहाँ पनि चल्नु सक्दैन भन्नुभयो, साह्रै आपद भयो हामीलाई। अनि बिस्तारै बिस्तारै हामी सिकाउँदै गयो कि, अनि दुई तिन दिनमा नै इम्प्रुभ गर्नुभयो कि, अहिले व्हील चेयर बस्छन्, कहिले खुट्टा सिधा गरेको थिएन, सिधा गर्न थाले, अहिले धेरै खुसी छ। यो दुई तिन दिनमा नै उसको परिवर्तन आइन्छ। उहाँको आमा बित्नु भयो, उहाँ 50 सालको हुनुहुन्छ, अब कोही पनि टेक केयर गर्ने छैन। यस्ता भाइ बहिनीहरू आउँछन् हाम्रो बिचमा, इम्प्रुभ हुन्छ।
1: हजुरले धेरै राम्रो सेवाकाय गर्नुभएको छ, अनि हजुरको चाहिँ आफ्नो व्यक्तिगत प्रार्थनाको जीवन कस्तो हुन त, अरूको भन्दा बढी नै होला?
0: प्रार्थना जीवन यो लाइफ लङ, म कहिले प्रार्थना, म एकदम प्रार्थक योद्धा हुँ, म एकदम अब ट्रेन भए अब होइन भन्नै मिल्दैन होइन। मेरो यो 28-29 वर्षको अनुभव हुन्छ, वहीमा हामी गर्दैथ्यौं, म आफ्नो सेक्सन प्राय अब 4 या 6 एउटा सेक्सन हुन्छ 1.5 घण्टाको, त्यसमा म प्रार्थनामा म जान्छु त्यहाँ, र यही वचन मेडिटेसन यसले गर्दाखेरि मलाई यति वर्ष एकदम फ्रेस जस्तो लाग्छ क्या। यो प्रार्थनाको यो हाम्रो यो 24 घण्टाको क्रियाकलापलाई यति फ्रेस हुन्छ प्रत्येक दिन, यसको बिना भएन भने हामी चाहिँ जिउनु सक्दैन जस्तो, यो पार्ट टाइम हाम्रो लाइफ स्टाइल भयो।
1: कतिजना हाम्रो श्रोताहरूले भेट्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि, मेरो प्रार्थना भन्दा प्रार्थना त गर्न मन लाग्छ, प्रार्थना त 5 मिनट भन्दा फिटिक्कै जाँदै जाँदैन भन्नुहुन्छ। अब यो प्रार्थनाको अवधिलाई डोर्याउन लम्ब्याउनको लागि चाहिँ के त्यस्तो गर्नु पर्ला?
0: यसमा अब पहिला सबै कुराहरू प्रभुसँग समय बिताउँदाखेरि, जस्तै हामी अहिले कुराकानी गर्दैछौ नि व्यक्तिगत हजुरसँग, आज पहिलो पटक जान पहचान भयो भने, अहिले हामी बस्छौ कुराकानी गर्दै जान्छौ, लामो फेलोसिप हुन्छ, संगति हुन्छ। अब लभ गर्ने गरे सबैलाई थाहा छैन भाइ बहिनीहरू, उनीहरू समय बिताउँछ नि, कति घण्टौ जान्छ होइन र परमेश्वरसँगको जो हाम्रो सम्बन्ध हुन्छ नि, एक त आत्मिक कुराहरू, त्यसमा बातचित धेरै कुराहरू हुन्छ प्रभुसँगको समय बिताउने, अनि प्रभुको वचनद्वारा पनि प्रार्थनाको धेरै शब्दहरू छ नि, हामी केही केही त मेमोराइज पनि गर्नुपर्छ। मेरो लाग्छ कि प्रभुले कसरी अचम्म काम गर्नुभयो होइन, धेरै कुराहरू प्रभुसँग हामी टक गर्न सक्छौँ प्रार्थनामा।
1: भनेपछि बाइबलमा भएका घटनाहरू लिएर तपाईँले हिजो दिन गर्नुभएको थियो, उसो गर्नुभएको थियो भनेर उहाँको त्यही कुराहरूलाई वर्णन गर्दा पनि
0: प्रभुले कसरी काम गर्नुभयो होइन, उत्पत्तिदेखि लिएर प्रकाशसम्म छ सबै कुराहरू, वचनहरू आउँछ, अनि यसले हामीलाई प्रभुसँग कुराकानी गर्दै अरूको निम्ति प्रार्थना। कहिले कहिले म सोध्छु, पुरानो साथीहरू सम्झिन्छु कि, उनीहरूको निम्ति म प्रार्थना गर्छु, प्रभु उनीहरू कहाँ छन्, के छ, त्यसको निम्ति याद गरेर प्रार्थना गर्छौँ। त्यही कारण हामी अन्तर्विन्तुको प्रार्थनामा धेरै कुराहरू प्रार्थना गर्न सक्छौँ होइन, कन्ट्रीको लागि प्रार्थना, अहिले कनेक्टिभ, अहिले जो समस्या भइरहेको छ नि, अहिले इरानको समस्या भयो, इजरायलको समस्या भयो, युक्रेनको समस्या भयो, रसियाको समस्या भयो, अनि साथी संगतहरू कहाँ कहाँ छन् होइन, यिनीहरूको निम्ति हामी प्रार्थना गर्न सक्छौँ, धेरै विषयहरू छ, हामी प्रार्थनामा समय बिताउन सक्छौँ।
1: हजुर, एकदमै एकदमै आशिषमय कुराकानी हुँदैछ। तापनि श्रोता, हामीसँग हाम्रो आदरणीय नारायण भगतज्यू, जो चाहिँ चाल्नेखेल प्रेयर टावरको सञ्चालक हुनुहुन्छ, र उहाँसँग निकै आशिषमय कुराकानीहरू भइरहेको छ। तापनि श्रोता, आज हामी गीत बजाउने छैनौं र हामी कुराकानीलाई नै निरन्तरता दिइरहनेछौ र पक्कै पनि उहाँले कसरी हामीलाई कसरी चाहिँ हामीले चाहिँ प्रार्थना गर्नुपर्छ भन्ने विषयमा हामीसँग बताउँदै हुनुहुन्छ र हामी कुराकानीलाई निरन्तरता दिनेछौ र तपाईँसँग कुनै प्रार्थनाको अनुरोध छ भने तपाईँले हामीलाई अघि बताइएको फोन नम्बरहरू मार्फत टिपाउँदै रहनुहोस् र अवश्य पनि हामी अब केही मिनट उहाँसँग बातचित गर्दै हामी अगाडि बढ्नेछौ र अनि अन्तमा हामी प्रार्थना गर्नेछौ। हाम्रो यो कुराकानीले हामी निरन्तरता दिने क्रममा मलाई एउटा कुरा चाहिँ के सोध्न मन लाग्यो भने विशेष गरी सायद परमेश्वरकै योजना होला अहिले चाहिँ हाम्रो देशमा भ्रष्टाचार निवारण जस्ता कुराहरू जो चाहिँ भइरहेको छ अहिले जो सम्पत्ति छानबिनका कुराहरू भइरहेको छ सुशासनका कुराहरूमा निकै हामीले सुधार देखिरहेका थियौं कहिले यो हजुरको प्रार्थनामा यो कुराहरू पनि केही समावेश भएका थिए त
0: हामी प्रार्थना गर्छौँ होइन कति देशहरू अब यसको विषयमा पनि हामी निकै प्रार्थना गरेका थियौँ र हाम्रो एउटा प्रार्थनाको सामूहिक एउटा यो छ जो शुक्रबारको दिनमा हामी दुबीघाट इसाई मण्डलीमा हामी प्रार्थना गर्छौँ होइन त्यसमा पुरानो साथीहरू हामी दुई घण्टाको त्यसमा सेक्सन हुन्छ सात बजेदेखि सुरु हुन्छ
1: बिहान कि
0: बिहान प्रत्येक शुक्रबार अनि त्यहाँ स्तुति प्रशंसा डिभोसन हुन्छ वचन हुन्छ सेयरिङ हुन्छ त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय यो देशको निम्ति हामी प्रार्थना गर्छौँ त्यसको वान अफ द विशेष प्रार्थना यो कुराको लागि प्रार्थना थियो त्यसकारण अहिले जो यो हुँदैछ नि यो कोही सोचेकै थिएन नेपालमा एक दुईवटा घटना जो भयो नि मैले पहिले भन्दै थिएँ त्यो घटना जो दरबार कान भयो अचानक यो कुराहरू भयो नि त्यसपछि छ महिना पछि जो माओवादीले उथल पुथल भयो नि त्यो अचानक जो घटना भयो त्यो एउटा परिवर्तन भयो क्या त्यसले केही सुधार त भयो होइन त्यसमा प्रभुको काम पनि भयो
1: मैले भन्न खोजेको हजुरसँग आज जो हाम्रो यो बाल्य सरकारद्वारा यो परिवर्तनको कामहरू भइरहेको छ यो यसको लागि हजुरले कहिल्यै त्यो प्रार्थनामा हजुरको हाम्रो प्रार्थनामा कहिल्यै सम्बोधन गर्नुभएको थियो भनेर
0: गरेको थियौँ हामी प्रार्थना यो सबै जो भइरहेको छ नि हामी सुन्छौँ नि त न्युजमा के भइरहेको छ देखेको पनि छौँ अनि मैले भने शुक्रबारको प्रार्थना पनि हामीले गरेको थियौँ होइन यो भ्रष्टाचारको लागि अनाथालयको लागि बेपत्ता परेका सड़कको लागि होइन तर विभिन्न प्रकारले परमेश्वरले ढोका खोल्नु भएको छ अहिले हार्डली तपाईँ यो भिख माग्ने यस्ता हुन्छ होइन अहिले हामी सुन्छौँ ठाउँ ठाउँमा यो मानव सेवा भइरहेको छ यो प्रार्थनाको एउटा रिजल्ट हो कसैले गरेको छ होइन बेपत्ता परेको मान्छे छैन अनि यो सुधार पनि जो काम भइरहेको छ नि भ्रष्टाचारी कुराहरू त्यो चाहिँ हामी कहिले सोचेका थिएनौँ कि यस्ता यस्ता कुरा यो राष्ट्र भएको छ होइन करोडौँ होइन अर्बौँको कुराहरू अहिले हामी प्रत्येक मानिस डेप्टमा छौँ ऋणमा छौँ होइन यति लोन छ होइन अनि त्यसको लागि त मलाई लाग्छ कि परमेश्वरले नै नाचिने त हरेक राष्ट्रमाथि परमेश्वर नै मेन प्रधान हुन्छ उहाँले हेर्नुहुन्छ निगाह राख्नुहुन्छ उहाँको ख्याल छ के भइरहेको छ अनि त्यही प्रकारले उहाँले काम गर्नुहुन्छ त्यस कारण यो प्रार्थनाको रिजल्ट हो।
1: आजकलका युवा पुस्ताहरू विशेष गरी हाम्रो यो इसाई समुदायभित्र पनि नि सबैलाई छोटो मिठो चाहिन्छ भनेर चाहिँ नि भन्ने गरेको हामी पाउँछौँ। प्रार्थना गरेर दुई मिनट सक्नुपर्छ अनि संगति पनि छोटो मिठो चाहिन्छ भन्छु। उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
0: अब हाम्रो हेर्नुहोस् परमेश्वरको जो परमेश्वरको वचनमा हामी हेर्छौँ नि प्रार्थनाको जीवन चाहिँ हामी छोटो मिठो या लामो भन्नु मिल्दैन होइन होइन यो आवश्यकता अनुसार प्रार्थना हामी गर्छौँ। बाइबलमा हामी छोटो पनि प्रार्थना देखेको छौँ लामो पनि प्रार्थना देखेको छौँ होइन बाइबलमा एक सेन्टेन्सको प्रार्थना पनि हामी देखेको छौँ। दाउदले प्रार्थना गर्नुभयो होइन त्यहाँ छोटो पनि प्रार्थना छ लामो पनि प्रार्थना छ त्यस कारणले आवश्यक सिचुएसन अनुसार हामी चाहिँ यसमा हामी प्रार्थना हामी छोटो पनि हुन्छ लामो पनि हुन सक्छ अन्तर्विन्तीको प्रार्थना हुन्छ। प्रभुले अब प्रभुले बिहानै सकारै उठेर उहाँले प्रार्थनामा समय बिताउनु भयो उहाँले कोही जरुरत थिएन तर हामी त्यो चाहिँ एउटा उदाहरण पनि हो प्रभुले देखाउनु भएको छ। कहिले ओभरनाइट पनि प्रार्थना गरेको कुराहरू हामी हेर्दछौँ अनि हामी ओएममा कहिले पुरा होल नाइट पनि प्रार्थना गर्यौं विभिन्न देशको निम्ति, विभिन्न सिचुएसनको निम्ति। त्यस कारणले यस समय अनुसार, सिचुएसन अनुसार छोटो प्रार्थना प्रभुले सुन्नुहुन्न, लामो प्रार्थना गरेर प्रभुको सुनाई हुन्छ, होइन? त्यस्तो केही कुरा छैन।
1: हजुर पास्टरज्यू, धेरै धेरै धन्यवाद। र मेरो हातमा अब भने केही श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ, र म अब भने उहाँहरूको प्रार्थनाको अनुरोधलाई म यहाँ वाचन गर्न चाहन्छु, र अनि त्यसपछि हजुरले सबैलाई समेटेर छोटोमा प्रार्थना गर्न अनुरोध गर्छु। र आदरणीय श्रोता, मेरो हातमा चारजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ, र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ हन्ना बिक ओखलढुङ्गाबाट हुनुहुन्छ, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मलाई सन्चो छैन, चंगाईको लागि प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो श्रीमानको हात दुखेर प्रार्थनाको माग गरेको थिएँ र उहाँलाई चंगाई भएको छ, परमेश्वरलाई धन्यवाद, र प्रार्थना गरिदिनुहुने सम्पूर्ण टीमलाई धन्यवाद, र मेरो आफन्त सबैले उहाँलाई परमेश्वरलाई चिन्न सक्नु भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। धन्यवाद छ पम्फा रोक्का ज्यू, यो प्रतिक्रियाको लागि अवश्य पनि हामी प्रार्थनामा याद गर्नेछौ। र अर्को श्रोता हुनुहुन्छ सञ्जना ज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो आज सिन्धुपाल्चोकतिरको यात्रा छ, सुरक्षाको लागि प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ शोभा मिश्रज्यू, मेरो किताब नगरपालिकाबाट आउनु पर्ने, अहिलेसम्म आएको छैन, प्रार्थना गरिदिनुहोला भनेर भन्नुभएको छ। र हुन्छ, हाम्रो आदरणीय पास्टरज्यूले उहाँले हामीलाई यो प्रार्थनामा अगुवाई गर्नुहुनेछ, र हामी उहाँसँगै प्रार्थना गर्नेछौ। हुन्छ पास्टरज्यू,
0: हुन्छ हामी प्रार्थना गरौं। हामी प्रार्थनाको निवेदनहरू आएको छ। प्रभु, हामी प्रार्थना हामी गर्दैछौ, तपाईँहरूको सिंहासनमा आएका छौं, अनि आउँछ नि हाम्रो प्रार्थनाको उत्तर हामी दिउने परमेश्वर तपाईँ हुनुहुन्छ। अनि हामी यहाँ पम्फा रुखाको निम्ति अनि हान्ना को निम्ति प्रार्थना गर्दैछौ। तपाईँ परमेश्वर प्रभुले उहाँहरूको जुन योजना छ प्रभु, माग गरिएको छ, उहाँहरूलाई विशेष प्रार्थना हामी गर्दछौ। तपाईँ परमेश्वरले धेरै उहाँले सन्चो छैन प्रभु, हाम्रो पम्फा विकको निम्ति प्रार्थना गर्छ। तपाईँ परमेश्वर चंगाई कर्ता परमेश्वर तपाईँ नै हुनुहुन्छ। तपाईँहरूको अनुग्रहको सिंहासनमा हामी आएर यो भाइ बहिनीको निम्ति प्रार्थना गर्छु प्रभु। यो किताबको यो ब्रोडकास्ट यो लिख्ने कुराहरू छ, तपाईँ परमेश्वरले प्रभु हाम्रो प्रार्थनाको उत्तर दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। र प्रभु, हामी सञ्जनाको निम्ति पनि प्रार्थना गर्दछौ, उहाँ आज सिन्धुपाल्चोकतिर जाँदैछन् प्रभु। तपाईँ परमेश्वर प्रभु सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस्। तपाईँ परमेश्वरको हातमा यी प्रियहरू राख्दछौ, अनि तपाईँ परमेश्वरले प्रभु आउँछ नै हाम्रो प्रार्थनाको उत्तर दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। यो हामी किताब लेख्ने कुराहरू छ प्रभु, त्यो हामी प्रार्थना गर्दछौ। तपाईँ परमेश्वरले प्रभु सहायता मदद गर्नुहोस्, जुन उहाँले सोचेका हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वर प्रभुको अनुग्रह आशिष रहोस् भन्ने प्रार्थना छ। यो प्रियहरूलाई विशेष तपाईँ परमेश्वरको चरणमा हामी राख्दछौ। प्रभु तपाईँ परमेश्वरको जीवनमा काम गर्नुहोस्, यात्रामा सुरक्षा दिनुहोस्, बिमारीहरूलाई चंगाई गर्नुहोस्। र हामी साथै हामी देशको निम्ति आज हामी प्रार्थना गर्दछौ। देशमा प्रभु लिड गर्ने हाम्रो राजनीतिक प्रभु उच्च ओहदामा भएका राष्ट्रपति प्रधानमन्त्री लगायत लिएर सबै सम्पूर्ण जो आज हुने कुराहरू छ प्रभु, तपाईँ प्रभुको चरणमा राख्दछ। विशेष गरी प्रियहरूलाई तपाईँ प्रभुको हातमा राख्दछ। उनीहरूको सबै जे योजनाहरू छ प्रभु तपाईँ परमेश्वर जान्नुहुन्छ। तपाईँ प्रभुको शरणमा सबै कुरा राख्दछौ, धन्यवाद दिन्छौ। हाम्रो बिन्ती प्रार्थना सुन्ने तपाईँ परमेश्वर हुनुहुन्छ। हाम्रो प्रार्थना तपाईँ अवश्य ध्यान दिनुहुने परमेश्वर, कान थाप्ने परमेश्वर तपाईँ हुनुहुन्छ। यहाँहरूले तपाईँ प्रभुको चरणमा राख्दै यो बिन्ती प्रार्थना चढाउँछौ यीशु प्रभुको नाममा।
1: हवस् त श्रोता, यिनै प्रार्थनाको साथसाथै अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र त्योभन्दा अगाडि हामी हाम्रो आजको पाहुना नारायण भगतज्यूलाई धन्यवाद दिँदै अब भने प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीका साथ प्रस्तुता जोनाथन गिरी अर्को कार्यक्रम समयको लागि आज्ञा दिन्छौं र निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जयमसी।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसी। गएको दिनहरूमा हामीले योहन्नाका सुसमाचारबाट हेरेका थियौं, जहाँ हामी तीन अध्याय पुगेका थियौं, र आज फेरि पनि तपाईहरूको बीचमा म योहन्नाकै सुसमाचार तीन अध्यायका बाँकीका अंशबाट केही कुराहरू बोल्न गइरहेको छु। बाँकीका अंशको कुराहरू हेर्नुभन्दा अघि थोरै पुनर्वलोकन गरौं। यो के कुरा जुन तीन अध्यायको 22-30 पदसम्म होइन, तीन अध्यायको 22-30 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ भन्ने विषयमा, गएको दिनमा हामीले के हेर्न सक्यो भन्ने कुराको विषयमा म थोरै बताउन चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं जहाँ योन्ना जो बप्तिस्मा दिन योन्नाले के भन्दछ भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। बप्तिस्मा दिन योन्नाले बुझेका थिए प्रभु येशूले जे कुरा गर्दै हुनुहुन्थ्यो, प्रभु येशू क्रिस्टको पछि धेरै मानिसहरू लागिरहेका थिए। बप्तिस्मा दिन योन्ना पनि मानिसहरू थिए थुप्रो, अब प्रभु येशू क्रिस्टको पछि लागिरहेको अवस्थामा उसले भन्दछ यो चाहिँ परमेश्वरले नै स्वर्गबाट दिनुभएको हो भन्ने कुरा उसले मानिलिएका छन्। प्रिय हो, हामी बुझ्न सक्दछौ परमेश्वरको इच्छा बिना दुई पैसाको एउटा चरा पनि आकाशबाट तर्न खस्दैनन् भने जस्तै आज परमेश्वरको इच्छा बिना पनि कुनै कुरा हुँदैनन्। प्रिय, अनि यहाँ हामी हेर्न सक्छौ कतिवटा कुरा हुन दिनुहुन्छ होइन, कतिचोटि उहाँले हाम्रो जीवनमा त्यो आउन दिनुहुन्छ। यहाँ अर्को कुरा तपाईँले गएको दिनमा हामीले हेरिरहेको थियौं जुन यहाँ भन्दछन् यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, किनभने यो कुरा उल्लेख गरेको तपाईँले देख्न सक्नुहुन्छ जहाँ मेरो आनन्द पूर्ण भयो भनेर भन्दछ, किनभने उहाँको जिम्मेवारी उहाँको जुन प्रकारको मिसन थियो, सेवा थियो, काम थियो, जेको लागि ऊ पठाइएको थियो परमेश्वरबाट, अब त्यो पूरा भएको उसले घोषणा गर्छन् अनि उसले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। धेरैभन्दा धेरै पटक मानिसहरू बढ़िरहेको अवस्थामा उसलाई घट्न मन पर्दैन, तर बप्तिस्मा दिने योन्नाले चाहिँ के भन्दछन् भने अब उहाँको पछि थुप्रो मानिस लाग्दैछन् अनि उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ भने जस्तै उहाँ अगाडि बढ्न आवश्यक छ। म त एउटा दुलाहाको दुलही रोक्नका निम्ति मात्रै, उसलाई सुरक्षा दिनका लागि मात्रै, अथवा केही समयको लागि मात्रै म रहेको थिएँ, अब उहाँ अघि बढ्न आवश्यक छ। अनि परमेश्वरले पनि हामीलाई विभिन्न प्रकारका सेवाको निम्ति उहाँले बोलाउनु भएको छ, जुन सेवाको काम पूरा भइसके पश्चात आज हामीले भन्न आवश्यक छ उहाँ बढ्न त म चाहिँ घट्न आवश्यक छ। हाम्रो जीवनको दिन प्रतिदिनको काममा पनि उहाँ बढ्नु भएको होस्, हाम्रो कुरा हामी प्रख्यात हुने होइन, हामी अघि बढ्ने होइन, तर परमेश्वर हाम्रो जीवनमा प्रख्यात हुनुभएको होस्, अघि बढ्नु भएको होस्, हामी चिनिने होइन उहाँ चिनिनु परेको होस् भनेर गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा सुसमाचारको पुस्तक योन्ना 3:31-36 अब आज हामीले त्यसलाई थोरै निहाल्ने कामहरू गर्नेछौ। यहाँ तपाईँ हामीले के देख्न सक्छौ भन्दा प्रभु येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने विषयमा आज यो शीर्षकमा आज यो खण्डलाई हामी हेर्नेछौ। यहाँ म तपाईँको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले बिना ना पवित्र आत्मा दिनुहुन्छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यस माथि रहिरहन्छ। त्यो भर्खरै मैले पढिदिएको खण्ड
यो सुसमाचारको पुस्तक योन्नाको 3:31-36 थियो। यसको मुख्य विषय तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनु भएको, उहाँले सत्य कुरा बोल्नुहुन्छ अनि उहाँ मात्रै अनन्त जीवन दिने हुनुहुन्छ। जतिजनाले व्यक्तिगत रूपमा उहाँमाथि विश्वास गर्छ उनीहरूले अनन्त जीवन प्राप्त गर्छ भन्ने कुरा हामी मुख्य विषयतिर हेर्नेछौँ। अनि मुख्य विचार चाहिँ के हो भन्दाखेरि, प्रभु येशू ख्रीष्ट मात्रै उहाँ एउटा धर्मगुरु हुनुहुन्न थियो, एउटा शिक्षक हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वरको पुत्र जो चाहिँ हाम्रो सम्पूर्ण विश्वास र आज्ञाकारिताको निम्ति उहाँ योग्य हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। उसको परिचय गर्नुपर्दा आजका मानिसहरूले प्रभु येशूलाई विभिन्न तरिकाले सराहना गर्ने गर्दछन्। कतिजनाले उहाँ चाहिँ एउटा महान शिक्षक हुन् भनेर भन्ने गर्छन्, कतिजनाले उहाँलाई चाहिँ अगमवक्ता भनेर पुकार गर्ने गर्दछन्, कतिजनाले चाहिँ उहाँ चाहिँ एउटा साधारण असल मानिस हो भनेर भन्ने गर्छन्, र अरू कति मानिसहरूले चाहिँ है जो चाहिँ हामी हेर्ने हो भने कुनै अरू देवी देवताहरू अरू ईश्वरसँग तुलना गरेको हामी हेर्न सक्छौँ। तर योन्नाले चाहिँ यो अध्यायमा यसरी अन्त गर्दछन् है, उहाँ चाहिँ है हामी हेर्ने हो भने प्रभु येशू चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, सबै कुराहरूभन्दा माथि हुनुहुन्छ भनेर घोषणा गर्छन्। यो खण्डले 3 महत्वपूर्ण प्रश्नको जवाब दिएको छ। येशू ख्रीष्ट को हुनुहुन्छ, किन हामी उहाँलाई विश्वास गर्नुपर्छ, के हुन्छन् जब हामीले उहाँलाई इन्कार गर्छौँ भन्ने विषयमा हामी देख्न सक्छौ। तर यो यसको केही कुराहरूलाई हेर्दै जाँदाखेरि 31 भएको र त्योभन्दा तलका पदहरूलाई अलिकति हामी निहालौ। पहिलो बुदामा म तपाईँलाई भन्न चाहन्छु, येशू ख्रीष्ट सबैभन्दा माथि हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा यो खण्डले बताउँदछ। म तपाईँहरूको लागि बात गर्न गइरहेको छु। यहाँ 31 भन्दछ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशू है योन्नाले के भन्दछन् भन्दाखेरि, येशू ख्रीष्ट सम्पूर्ण मानवीय शिक्षक भन्दा उहाँ फरक हुनुहुन्छ भनेर भन्दछ। बप्तिस्मा दिने योन्ना चाहिँ परमेश्वरबाट पठाइएको हो तर ऊ चाहिँ पृथ्वीका थिए है, प्रभु येशू ख्रीष्ट चाहिँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। यसले के कुरा गर्छन् भने, ख्रीष्ट येशू चाहिँ उहाँ ईश्वरीय हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हामी हेर्ने हो भने बेथलेहम होइन हुनुभन्दा अगाडि प्रभु येशू हुनुहुन्थ्यो, सृष्टि हुनु सुरु हुनुभन्दा अगाडि नै प्रभु येशू हुनुहुन्थ्यो, उहाँ चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ। यहाँ योन्नाले चाहिँ के भन्दैछन् भने, यो जति पनि पृथ्वीमा भएको शिक्षकहरू चाहिँ उनी काम नलाग्ने भनेर भनेको त होइन, तर हामीले हेर्ने हो भने सम्पूर्ण शिक्षकहरू प्रभु येशूको तुलना चाहिँ गर्न सकिँदैन। प्रभु येशू ख्रीष्ट उहाँ अति उच्च हुनुहुन्छ, उहाँमा त एउटा सिद्ध स्वर्गीय ज्ञान भएको हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यस्तै अरू थुप्रो पदहरू छन् जसले हामीलाई यसको विषयमा स्पष्ट बनाउँछन्। जसरी योन्ना 1:1 भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर भन्दछ। योन्ना 1:14 पनि यसरी भन्छ, अनि वचन देहादारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। कलसीको पुस्तक 1:15-17 पनि भन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ किनकि उहाँमा नै सबै थोक सृष्टि भएको थियो, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसै गरी फिलिपी 2:6-8 यसरी व्यक्त गर्छन्, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन,
तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। अनि यो सम्पूर्ण खण्डहरूले तपाईँलाई के देखाउँदछन् भने प्रभु येशु ख्रीष्ट उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, तर उहाँले आफैलाई रित्याउनु भयो, होच्याउनु भयो। सारा सृष्टिको मालिक उहीँ हुनुहुन्छ, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, अनि उहाँले चाहिँ पितालाई झल्काउनुहुन्छ भन्ने कुरा भर्खरै पढिदिएका पदहरूबाट हामी हेर्न सक्छौँ। अनि आज धेरै मानिसहरूले प्रभु येशूलाई धेरै मानिसहरूसँग तुलना गर्ने गर्दछन्। कतिजनाले बुद्धसँग, कतिजनाले मोहम्मदसँग, कतिजनाले कृष्णसँग, कतिजनाले धेरै धार्मिक गुरुहरूसँग, तर बाइबलले कहिले पनि येशूलाई कुनै धार्मिक गुरुसँग यी मानिसहरूसँग तुलना गरेको छैन। प्रभु येशू सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हरेक कतिचोटि मानिसहरूको अवधारणाहरू आज ख्रीष्टको अगाडि झुक्न आवश्यक छ। यदि ख्रीष्ट येशू सबैभन्दा माथि हुनुहुन्छ भने उहाँले बोलेको वचन चाहिँ अझै सबैभन्दा माथि छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हाम्रो कतिचोटि अवधारणाहरू, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाजको कुराहरू, हाम्रो भावनाको कुराहरू भन्दा पनि आज उहाँको वचन चाहिँ माथि हुन आवश्यक छ। थोरै एउटा सानो दृष्टान्त भन्न म तपाईँलाई चाहन्छु। कोही मानिस माथि है अग्लो हिमालमा चढ्दैछन् अरे, कतिजना आधीमा मात्रै चढे अनि उसले त्यसको अनुसार व्याख्या गर्छन् हामी हेर्न सक्छौँ। तर कोही व्यक्ति चाहिँ एकदम चुचुरामा पुग्छन् र उसले सबै कुरा देख्छन् र व्याख्या गर्छन्। येशू ख्रीष्ट त्यस्तै उहाँ आधी मात्रै चढ्ने होइन, तर उहाँ चाहिँ सबैभन्दा माथि चढ्नु भए जस्तै उहाँले चाहिँ होइन सबैभन्दा उच्चमा भएको स्वर्गमा उहाँ हुनुहुन्छ, स्वर्गबाट आउनुभयो अनि उहाँले मात्रै है स्वर्ग जान्नुहुन्छ र स्वर्गको विषयमा उहाँले व्यक्त गर्नुहुन्छ है। अनि दोस्रो बुदा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। प्रभु येशूले एउटा सिद्ध तरिकाले परमेश्वरको सत्यताको विषयमा व्यक्त गर्नुभएको छ, जुन 32 लिएर 34 उल्लेख गरिएको छ। यहाँ भन्दछन्, म तपाईँहरूको लागि पढिदिँदैछु, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरको बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाम पवित्र आत्मा दिनुहुन्छ। 32 भर्खरै मैले पढिदिए, यसमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले गवाही दिएको छन्, जे कुरा उहाँले देख्नुभएको छ, जे कुरा उहाँले सुन्नुभएको छ, हरेक कुरा प्रभु येशूले शिक्षा दिनुभएको छ, सबै कुरा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले अनुमान लाउनु भएन, उहाँले अँध्यारोमा झट्टारो हानेर मानिसलाई केही कुराहरू व्यक्त गर्नु पनि भएको होइन, उहाँले होइन सायद सायद भनेर पनि भन्नुभएको होइन, हुन सक्छ भनेर पनि व्यक्त गर्नुभएको होइन। उहाँले कहिले सिक्नु परेन प्रिय, उहाँलाई सबै कुरा थाहा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी 33 हामी हेर्न सक्छौँ, जे सुकै कुराहरू जुन ख्रीष्टलाई होइन हामी हेर्न सक्छौँ, प्रभु येशु ख्रीष्टले गवाही दिन्छन् अनि उहाँलाई हामी उहाँलाई स्वीकार गर्छौँ भने परमेश्वरलाई स्वीकार गर्नु जस्तो हो, उहाँको सत्यतालाई स्वीकार गर्नु जस्तो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ है। येशूलाई विश्वास गर्नु चाहिँ परमेश्वरलाई विश्वास गर्नु हो, येशूलाई इन्कार गर्नु चाहिँ परमेश्वरलाई इन्कार गर्नु हो। अनि आज विश्वासलाई स्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई स्वीकार गर्नु है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 34 उहाँ जसलाई परमेश्वरले पठाउनु भयो है, जसले परमेश्वरको वचन पनि बोल्नुभयो, जुन 34 उल्लेख गरिएको छ। पुरानो नियममा थुप्रो अगम वक्ताहरू आए अनि उनीहरूले सीमित रूपमा परमेश्वरको प्रकाशको कुराहरू गरे। प्रभु येशू पवित्र आत्माले भरिएको थिए, जसकै नापै बिना उहाँले परमेश्वरको कुरा बोल्नुभएको कुरा हामी हेर्न सक्छौँ है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पवित्र आत्माले भरपूर भएको थियो। पुरानो नियममा अगम वक्ताहरू केही सीमित समयको लागि मात्रै उनीहरूले शक्ति प्राप्त गरेका थिए, तर प्रभु येशू ख्रीष्टले पूरा रूपमा लगातार रूपमा पवित्र आत्माबाट बोल्ने काम गर्नुहुन्थ्यो। अनि हरेकचोटि येशू ख्रीष्टले सत्य कुरा सम्पूर्ण रूपले बोलेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। जसरी हिब्रू 1:1-3 पनि यसको विषयमा थोरै हामीले सहायताका पदहरू हामी हेर्न सक्छौँ, जहाँ भन्दछ प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना
पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकार नियुक्त गर्नुभयो। उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ है। अनि भर्खर तपाईँलाई मैले पढिदिएको छु कसरी उहाँ होइन उहाँले बोलेका कुराहरू सबै सत्य हुन्, परमेश्वरबाट हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी युहन्ना 14:6 ले भन्छन्, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उल्लेख गरिएको छ। यसै गरी योना 17:7 भन्छन्, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ विभिन्न तरिकाले प्रभु येशु सत्य हुनुहुन्छ, उहाँले बोल्नुभएको वचन सत्य हो भन्ने कुरा उल्लेख गरिएको छ। आजको दिन धेरै संसारका मानिसहरूले यसो भनिरहेको तपाईँले सुन्नुभएको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्रै एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो म है सत्य हुँ है। इसाईहरूले, इसाई मानिस अथवा इसाई जीवन जहिले पनि परमेश्वरको वचनमा निर्माण भएको हुनुपर्छ। संस्कृतिमा होइन, भावनात्मक कुराहरूमा होइन, सामाजिक सञ्जालका कुराहरूमा होइन, एकदम प्रख्यात मानिसको अवधारणामा पनि हाम्रो जीवन बनिएको हुनु हुँदैन। जस्तै उदाहरणको रूपमा एउटा डाक्टर मानम, एउटा डाक्टरले एउटा मानिसको शरीर बनायो अरे, अनि उसलाई हाम्रो हृदय कसरी काम गर्छ भन्ने कुरा सोध्यो भने होइन, जसले बनाएको हो अनि उसले के भन्छन् भने, तपाईँ भरोसा गर्नुहुन्छ उसले भनेको कुरा अथवा कोही अरू अनुमान गर्ने मानिसहरूले भनेको कुरा तपाईँ भरोसा गर्नुहुन्छ? प्रभु येशूले हाम्रो जीवनलाई निर्माण गर्नुभएको, त्यही भएको कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ हाम्रो जीवन कसरी जिउनु पर्छ भन्ने विषयमा। अनि यसै गरी म तपाईँहरूको बीचमा तेस्रो बुधाको विषयमा बात गर्न गइरहेको छु। येशु ख्रीष्ट मात्रै उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ, जुन चाहिँ 35 पददेखि लिएर 36 पदसम्म हामी हेर्न सक्छौ। यहाँ भन्दछ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि यो भर्खरै पढिदिएको खण्डबाट हामी के कुरा बुझ्न सक्छौँ भन्दा, पिता परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र हरेक कुराहरू ख्रीष्टको हातमा दिनुभएको छ। येशु ख्रीष्टसँग चाहिँ एउटा सम्पूर्ण अधिकारका कुराहरू छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। प्रिय, उहाँलाई मुक्तिमाथि उहाँको अधिकार छ, उहाँले न्यायप्रति उहाँ अधिकार जमाउनुहुन्छ, जीवनप्रति उहाँले अधिकार जमाउनुहुन्छ, मृत्युमाथि पनि उहाँले अधिकार जमाउन सक्नुहुन्छ। यो पद चाहिँ दुई प्रकारले मानवको जीवनमा दुईटा समूहलाई विभाजित गर्दै बात गर्दछ। पहिलो समूह जसले प्रभु येशु उहाँ परमेश्वरको पुत्र भनिकन विश्वास गर्छन्, उनीहरूले साँच्चै त्यति नै बेला अनन्त जीवन प्राप्त गरिसकेका छन् भनेर भन्दछ। विचार गर्नुहोस्, यो पदले उनीहरूले अनन्त जीवन प्राप्त गरेको छ भनेर भन्छ, पाउने छ भनेर भने छैन, अनन्त जीवन पछि गएर प्राप्त गर्नेछ भनेर चर्चा गरिएको छैन। प्रिय, है अनन्त जीवन सुरु भएको छ जब हामीले व्यक्तिगत रूपमा प्रभु येशू ख्रीष्टलाई भरोसा गरेका हुन्छौँ। दोस्रो समूहको मानिस छन् यहाँनिर जसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरको पुत्र भनेर इन्कार गर्छन्, है परमेश्वरको क्रोध उनीहरूमाथि हुन्छ भनेर भन्दछ। अनि क्रोध यो चाहिँ है भविष्यको क्रोध मात्र नभएर ख्रीष्ट बिना मानिसहरू आज परमेश्वरको धार्मिकताको है न्यायमा परेको छ, किनभने उनीहरू पापी छन्। प्रिय, किनभने पापहरू हटेको छैनन्, येशु ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै हाम्रो पापहरू हटिगएका हुन्छन्, पापबाट हामीले छुटकारा प्राप्त गरिसकेका हुन्छौँ। येशु ख्रीष्ट उहाँ मात्रै जसले हामीलाई न्यायबाट उम्कनलाई सहायता गर्नुहुन्छ। जसरी रोमीको पुस्तक 6:23 भन्दछ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा
अनन्त जीवन हो भनेर भन्दछ, जुन रोमी छको 23 भन्दछ। अनि प्रेरित 4:12 पनि के भन्छन् भने, अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 भन्दछ। है योन्ना 5:24 भन्छन्, साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। अनि यी सबै पदहरूबाट तपाईँले देख्न सक्नुहुन्छ कसरी येशु ख्रीष्टमा जीवन छ भन्ने विषयमा हामी हेर्न सक्छौ। धेरैजनाले विश्वास गर्छ हामीले असल असल काम गरेर स्वर्ग जान सक्छौ भनेर भन्छन्, तर योनाले भन्छन् है कुनै पनि नैतिक कुरा गरेर धार्मिक कुरा गरेर इमान्दार भएर हामी पुग्ने होइन। कतिचोटि हामीले प्रश्न गर्नुपर्ने कुरा चाहिँ, येशूलाई तपाईँले के गर्नुभयो त, येशूको विषयमा तपाईँ के गर्नुहुन्छ त, आज मण्डली गएर पनि हामी बाँच्दैनौँ, असल काम गरेर पनि हामी बचाइँदैनौँ, मुक्ति प्राप्त गर्दैनौँ, अथवा हाम्रो पारिवारिक पृष्ठभूमिको कारणले पनि हामी बाँचिँदैनौँ बचाइँदैनौँ। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ अनि हाम्रो पापको लागि मारिनुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो भनेर हामी पश्चाताप गर्छौँ, उहाँतिर फर्कन्छ भने हामी अनन्त जीवन प्राप्त गर्छौँ। कल्पना गर्नुहोस्, ठुलो बाढी छ अरे, त्यहाँ ढुङ्गा उपलब्ध छ अरे, तपाईँले ढुङ्गा चढ्न इन्कार गर्नुहुन्छ अरे, त्यो इन्कार गर्दैमा त्यो बाढी रोकिँदैन नि प्रिय। आज उहाँको उद्धारलाई है इन्कार गर्नु चाहिँ खतराको कुरा हो। येशू ख्रीष्ट उद्धार गर्नलाई आउनुभएको छ यो बाढको संसारमा भने जस्तै, अनि आज तपाईँले येशूलाई के गर्नुहुन्छ, आज येशू ख्रीष्टको अधिकारमा आफूलाई सुम्पनुहुन्छ किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, उहाँको वचनले आज तपाईँलाई तपाईँको जीवनको निर्णयलाई अगुवाई गरेको छ त प्रिय, के उहाँको सत्यता सम्पूर्ण रूपले तपाईँले भरोसा गर्नुहुन्छ, तपाईँको जीवन परमेश्वरको वचनमा बनिएको छन् त, के तपाईँको संस्कृतिका कुराहरूले तपाईँलाई बदल्दैछन् त, के तपाईँ साहसित उहाँको वचनहरू सुसमाचार घोषणा गर्नुहुन्छ, मानिसहरूलाई ख्रीष्ट चाहिन्छ किनभने अनन्त जीवन उहाँ एकैमा मात्र प्राप्त हुन्छ, होइन उहाँको मुक्तिको निश्चयतामा तपाईँ विश्राम लिनुहुन्छ, विश्वासीहरूले अनन्त जीवन पाइसकेको छ किनभने हामीले ख्रीष्टको सिद्धिएको काम माथि हामीले विश्वास गरेको छ। अनि आज यो नाले यो 3 एउटा राम्रो चुनाव गर्नुहोस् भनेर अन्त्य गर्छ। 2 प्रकारको प्रतिक्रिया छ येशूको विषयमा, येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्नाको सेवकलाई येशूलाई औल्याउनु थियो आफैलाई होइन, अनि उहाँ मात्रै सबैभन्दा उच्च हुनुहुन्छ, अनि हामी विश्वासी भएको कारणले गर्दा हाम्रो बोलावट पनि त्यही हो, हामी आफैलाई औल्याउँदैनौँ, मण्डलीलाई पनि औल्याउँदैनौँ, हाम्रो सफलतालाई पनि औल्याउँदैनौँ, तर येशूलाई औल्याउँछ। यो स्वर्गबाट आउनुभयो, साँच्चै उहाँले आफ्नो वचन भन्नुभयो जसले अनन्त जीवन दिनुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, येशू साँच्चै नै तपाईँको जीवनमा सबैभन्दा माथि छ त, के उहाँलाई सम्पूर्ण रूपले भरोसा गर्नुहुन्छ कि आफ्नो जीवन अरू कुराको आवाजलाई भरोसा गर्नुहुन्छ, व्यक्तिगत रूपमा येशूलाई परमेश्वरको पुत्र भन्ने विश्वास गर्नुहुन्छ कि उहाँलाई इन्कार गर्नुहुन्छ। प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद।

साथी नमस्कार, सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टीय भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टीय भजनबाट आजको कार्यक्रमलाई सुरु गर्नेछौं।

0: गर्दछु हजुरहरूलाई यो गीत मन पर्नेछ।
1: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ, आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
2: सम्पूर्ण आदरणीय श्रोताहरूमा फेरि पनि क्रिस्टियन अभिवादन, जय मसीह भन्न चाहन्छु। आज फेरि पनि यहाँहरूको अगाडि परमेश्वरको जीवित वचनको सेवा लिएर आउन पाउँदा म अत्यन्तै खुसी भएको छु र म परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। म आशा पनि गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ र तपाईँहरूको परिवार, तपाईँहरूको सेवकाई, तपाईँहरूको आफ्नो काम, तपाईँहरूको आफ्नो जिम्मेवारी, तपाईँहरूको आफ्नो जीवनमा पनि खुसी र आनन्द छ। आदरणीय श्रोता, मैले यसो भन्दै गर्दा सबैजनाको जीवनमा खुसी नहुन पनि सक्छ, सबैजनाको जीवनमा आनन्द नहुन पनि सक्छ। हुन त मानिसहरूले बाहिर मुखले म ठिकै छु, राम्रै छु त भन्लान्, तर वास्तवमा उसको मन, उसको हृदय बेचैनी, उसको मनमा चिन्ता पनि हुन सक्छ। यसर्थ यहाँहरूलाई म प्रार्थना गर्न चाहन्छु र यहाँहरूप्रति म परमेश्वरमा विन्ती गर्न चाहन्छु कि परमेश्वरले उहाँले तपाईँलाई स्वर्गीय शान्ति दिकन हृदयमा आनन्द दिन सक्नु भएको होस्। किनभने परमेश्वरको वचनले हामीलाई स्पष्ट के बताउँछ भन्दाखेरि, उहाँको वचन यहोन्नाको सुसमाचार 15:11 हामीले पढ्यौँ भने त्यहाँ लेखिएको छ, यो कुरा तिमीहरूलाई यसै कारण मैले भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द परिपूर्ण होस्। आमेन। आदरणीय श्रोता, प्रभु येशु ख्रीष्टले हामी मानिस जातिलाई धेरै नै माया गर्नुहुन्छ। उहाँले हामीलाई उहाँको भरिपूर्ण शान्ति, त्यो पनि प्रशस्तताको शान्तिले बास गरेको उहाँ चाहनुहुन्छ। यसर्थ मलाई विश्वास छ तपाईँभित्र त्यो शान्ति तपाईँ चाहना गर्नुहुन्छ, तपाईँभित्र त्यो शान्ति घटिकमी हुन सक्छ। तर आज तपाईँलाई परमेश्वरको प्रतिज्ञा छ, उहाँले के भन्नुहुन्छ भन्दा कि परमेश्वरको वचनमा उहाँले हामीलाई त्यही कुरो बताउनुहुन्छ र भन्नुहुन्छ कि म तिमीहरूलाई त्यो शान्ति दिनेछु, मैले दिने शान्ति चाहिँ संसारले दिएको जस्तो शान्ति हुने छैन। प्रभुको वचनले भन्छ तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। परमेश्वरले आज त्यो विश्वासको आधारमा तपाईँले म कति विश्वास गर्छ अनि परमेश्वरले तपाईँले मलाई त्यो आनन्द र शान्ति दिन चाहनुहुन्छ, त्यो शान्ति तपाईँले स्वीकार गर्नुभएको होस्। परमेश्वरको वचनले निरन्तर तपाईँ र मलाई त्यही कुरा बताउँदछ कि उहाँको शान्तिमा तपाईँ र म खुसी हुनुपर्दछ अनि उहाँले हामीलाई सबै कुरामा विजय दिइराख्नुहुन्छ। किनको वचन अर्को ठाउँमा यस प्रकारले बताइएको छ कि मैले तिमीलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। यीशुले भन्नुभयो उहाँमा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। प्रिय प्रभु येशु ख्रीष्टले हाम्रो लागि संसारलाई विजय गरेर हाम्रो लागि नयाँ आशा र नयाँ बाटो देखाउनु भएको छ। त्यो आशा र बाटो हामीले थाहा पाउन सक्यौं, चिन्न सक्यौं, स्वीकार गर्न सक्यौं र त्यो बाटोमा भएर हामीले जिउन सक्यौं भने हामी अवश्य पनि त्यो शान्तिमय जीवनमा र परमेश्वरसँग हामीहरू रमाहाट गर्न सक्दछौ। आज नै श्रोता, आजको लागि हामी बाइबल एक खण्डलाई पाठ गर्नेछौँ, प्रभुको वचनलाई अझ गहिरो रूपमा हामी अगाडि बढ्नेछौँ। आज यहाँहरूको अगाडि बाइबल एक खण्ड छ, यूहन्नाको सुसमाचार 14 अध्याय हामी 5 पददेखि लिएर पाठ गर्नेछौँ, 11 पदसम्ममा यसलाई पढ्न चाहन्छ। यहाँ लेखिएको छ, परमेश्वरको वचनले यसरी भन्दछ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारिसकेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छ। थोमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ, अब हामीले बाटो कसरी चिन्ने? यसुले तिमीलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। यसुले तिमीलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्, म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ, र ती भन्दा ठूला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जे सुकै मागे तापनि जुन पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म त्यो गरिदिनेछु। हामीहरूका जीवित परम प्रभु परमेश्वर पिता प्रभु येशू, तपाईँलाई धन्यवाद चढाउँदै यो समय तपाईँको जिउँदो वचन जो हामी सुनिरहेका छौँ, र यस वचनद्वारा तपाईँले हामीलाई स्पष्टसँग बाटो देखाइदिनुहोस्, ताकि हामी तपाईँको वचनद्वारा तपाईँ परमेश्वरलाई अझ चिन्न सकौँ र तपाईँको राज्यको हामी भागीदार बन्न सकौँ। प्रभु येशू, मलाई र सुन्ने सबै तपाईँका प्रिय छोराछोरीहरूलाई प्रशस्त आशिष दिनुहोस्। बिन्ती चढाउँछौँ येशू प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, तपाईँ र मैले भर्खरै पढेको यो खण्डमा हामी के देख्दछौँ भने, येशू ख्रिस्ट नै परमेश्वर कहाँ अर्थात् पिता कहाँ पुग्ने एकमात्र बाटो हुनुहुन्छ। संसारमा थुप्रै थुप्रै मार्गहरू, थुप्रै थुप्रै तरिकाहरू हामी देख्दछौँ, तर परमेश्वर पिता कहाँ र अनन्त जीवन प्राप्त गर्नको लागि हामीले कुन बाटो रोज्नु पर्ला? धेरै मान्छेहरूले आफ्ना विचारहरू, आफ्ना तर्कहरू, आफ्ना प्रकारका फिलोसफीहरू दिन्छन्, तर सही र सत्य यथार्थ र के हो त्यो चाहिँ हामी धर्मशास्त्र बाइबलले हामीलाई स्पष्ट बताउँदछ। जब चेलाहरूले प्रभु येशू ख्रीष्टलाई सोधे, हामी बाटो जान्दैनौ प्रभु, हामीलाई बाटो देखाइदिनुहोस्, हामी कसरी त्यो बाटो हिँड्ने, र तपाईँ नभएपछि हामीलाई कसरी त्यो बाटोबाट हामी तपाईँ कहाँ आउने, उनीहरूले प्रभुलाई सोधे। अनि प्रभुले तिनीहरूलाई भन्नुभयो, बाटो म नै हुँ। येशूले मानिसलाई स्वर्ग जाने बाटो देखाउनु हुने मात्र होइन, हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, येशू ख्रीष्टले मानिसलाई स्वर्गमा जाने बाटो मात्रै देखाउनुहुन्न, तर उहाँ स्वयं नै बाटो हुनुहुन्छ। यसकारण उहाँले योन्नाको सुसमाचार 14:6 भन्नुभयो, बाटो म नै हो। उहाँ बाटो हुनुहुन्छ र उहाँ त्यही माध्यम हुनुहुन्छ जसद्वारा मानिस जातिलाई स्वर्गको राज्यमा पस्नको लागि सहज हुँदछ। मैले पनि 2052 सालमा प्रभु येशू ख्रीष्टलाई र उहाँको वचन सुनेपछि विश्वास गरेको हुँ। मैले जब परमेश्वरको वचन सुने, त्यो सुसमाचार सुने, अनि यूहन्ना 3:16 सुने, यूहन्ना 14:6 सुने, अनि मलाई मनमा यस्तो विश्वास आयो कि म एक पापी मानिसको लागि परमेश्वर मानिस भएर आउनु भएको रहेछ, र मैले उहाँलाई विश्वास गरे भने म मरेपछि पनि मेरो जीवन चाहिँ स्वर्गमा जाने रहेछ। येशु ख्रिस्टले भन्नुभएको त्यो वचन मेरो मनमा, म जवान र एउटा किशोर अवस्था छँदा नै मेरो मानस पटलमा बस्यो। अनि मैले त्यसै दिन प्रभुलाई विश्वास गरेँ र मैले भने र मैले बप्तिस्मा लिएँ र म उहाँको मार्गमा आजसम्म हिँडिरहेको छु र मलाई ढुक्क छ कि म येशु ख्रिस्टमा भएर स्वर्ग जाने बाटो तय गरिसकेको छु। आज नै श्रोता, आज यसरी नै जब हामी परमेश्वरको वचन सुन्छौँ अनि कसरी हामी परमेश्वर कहाँ अथवा पिता कहाँ पुग्न सक्छौ? हाम्रो जीवन सधैँको लागि त यो संसारमा छैन, हामी सधैँभरिको लागि त यहाँ बाँच्दैनौ, हामी त यहाँ सीमित आयु लिएर आएका छौँ, हाम्रो जीवनको सीमितता छ, लिमिटेसन छ, हामी कुनै दिन यो संसारमा हामी हुँदैनौ, कुनै दिन यो संसारबाट हामी विदा हुन्छौँ। किन? किनकि हामी अजम्मरी छैनौ, हामी मरणशील छौँ, हामी पापमा छौँ, अनि हामीले एक दिन यो सुन्दर संसार र हामीले बनाएका सबै कुराहरू, हामीले देखेका सबै थोकहरू, हाम्रा आफन्तहरू, हाम्रा मानिसहरू, इभन हाम्रो जीवनलाई पनि हामीले छोडेर एक दिन जानुपर्छ। त यो जीवन हामीले थाहै नपाएपछि यसपछिको हाम्रो जीवनको खोजी पनि हामीले गर्नु उत्तम हुन्छ, किनकि यस जीवनपछि हामीलाई अर्को जीवनको व्यवस्था परमेश्वरले गर्नुभएको छ, जसलाई हामी अनन्त जीवन भन्दछौँ। यसर्थ परमेश्वर कहाँ अथवा परमात्मा कहाँ यस जीवनपछि पुग्ने एउटै मात्र बाटो येशु ख्रिस्ट नै हुनुहुन्छ। जब हामी येशु ख्रिस्टलाई विश्वास गर्छौँ अनि येशु ख्रिस्टमा भएर हामी चाहिँ परमेश्वर पिता कहाँ पुग्न सक्छौँ। कसरी उहाँ बाटो हुनुभयो? यो संसारमा मानिस भएर जन्मनु भयो अनि जन्मिएको 30 वर्ष पुगेपछि उहाँले आफ्नो जीवन पितालाई सुम्पिनु भयो र उहाँले कलवरीको क्रुसमा आफूलाई बलिदान स्वरूप दिनुभयो अनि उहाँ मृत्युमा पर्नुभयो। उहाँ मरेको मरे हुनु भएन, तर उहाँले मृत्युलाई पनि जितेर 3 दिनमा पुनरुत्थान हुनुभयो, जीवित हुनुभयो र उहाँले हामी सबैको पापमाथि विजय गर्नुभयो र उहाँले भन्नुभयो मैले तिमीहरूको पापलाई क्षमा गरेको छु। आदरणीय श्रोता, येशु ख्रिस्टले हामी मानिस जातिको लागि पाप क्षमा गर्नको लागि आफ्नो अनमोल रगत बगाएर आफ्नो जीवन दिएर उहाँले हामीलाई बचाउनु भयो। यसकारण परमेश्वरको दृष्टिमा यदि हामी अब विश्वास गर्छौँ यो कुरालाई भने हामी उहाँको दृष्टिमा धर्मी ठहरिन्छौँ र हामी धर्मी ठहरेर परमेश्वर पिता पुग्न सक्छौँ। आज मानिसहरूले परमेश्वरलाई प्राप्त गर्नको लागि, स्वर्ग प्राप्त गर्नको लागि, पाप क्षमा पाउनको लागि, मुक्ति पाउनको लागि, अनन्त जीवन पाउनको लागि थुप्रै संसारमा धर्म कर्महरू गर्दछ। असल काम गर्नु ठिकै हो, राम्रो हो, तर साँचो परमेश्वरमा पुग्नको लागि असल धर्म कर्मले कुनै पनि बाटो देखाउँदैन। एउटै मात्रै बाटो प्रभु येशू ख्रिस्टले दाबीका साथ भन्नुभयो यूहन्ना 14:6 बाटो म नै हुँ। आदरणीय श्रोता, तपाईँले के यो बाटोलाई चिन्नु भएको छ? यो बाटोलाई तपाईँले अहिलेसम्म थाहा गर्नु भएको छ? थाहा गर्नु भएको छैन भने आज नै तपाईँले यो वचन सुन्दै गर्दा तुरन्तका तुरन्तै तपाईँले परमेश्वरको वचन धर्मशास्त्र बाइबललाई पल्टाएर हेर्नुहोस्, मनन गर्नुहोस्, विचार गर्नुहोस्, पढ्नुहोस्, सोध्नुहोस् प्रभुलाई, पिता साँच्चै तपाईँ कि बाटो नै हुनुहुन्छ? मलाई देखाउनुहोस्, मलाई विश्वास गर्न दिनुहोस् र तपाईँले त्यो बाटो भेट्टाउनु हुनेछ। प्रभु येशू ख्रिस्ट बाटो मात्रै हुनुहुन्न, प्रभु येशू ख्रिस्टले पद भन्नुभयो सत्य पनि म नै हो। येशूले सत्य सिकाउनु हुने मात्र होइन, येशूले सत्य यो हो, यो गर्दा सत्य हुन्छ, सत्य कुरा यसरी गर्नु उहाँले सिकाउनु मात्र हुन्न, तर उहाँ स्वयं नै आफै सत्य हुनुहुन्छ। हि इज अ ट्रुथ इन सेल्फ, उहाँ स्वयं आफै सत्य हुनुहुन्छ प्रिय हो। यसकारण उहाँ बिल्कुल विश्वास योग्य हुनुहुन्छ, उहाँको सुसमाचार सत्य छ। उहाँको जब वचन मान्छेले सुन्छ मानिसहरू निको हुन्छ, जब मानिसहरूले उहाँको वचनलाई विश्वास गर्छन् मानिसहरू निको हुन्छन्, जब उहाँको सुसमाचारलाई मान्छेले पत्याउँछन् त्यहाँ नयाँ आश्चर्य कर्म हुन्छ। जब हामी येशूको सत्यलाई विश्वास गर्छौँ र उहाँका शिक्षालाई ग्रहण गर्छौँ तब हामी उद्धार पाउँदछ। आदरणीय श्रोता, तपाईँ र मलाई परमेश्वरले यो नयाँ मौका दिनुभएको छ, यसकारण तब हामी अज्ञान र पापबाट छुटकारा पाउन सक्छौँ जब हामीले सत्य जान्दछ। अनि आज जसलाई पनि सत्य मनपर्छ, झुट बोलेको कसैलाई मन पर्दैन, सत्य बोलिदिए भने असल लाग्छ। प्रभु येशूले एक ठाउँ यति राम्रो उदाहरण भन्नुभयो कि उहाँ यति राम्रो बाटो देखाउने, यति राम्रो जीवन परिवर्तन गर्ने, यति राम्रो मानिसको जीवनलाई बनाउनु हुने परमेश्वरका पुत्र हुनुहुन्छ कि उहाँले के भन्नुभयो भन्दा मत्तीको सुसमाचार 7 अध्यायको हामीले 12 पदलाई पढ्यौँ भने त्यहाँ लेखिएको छ कि उहाँले भन्नुहुन्छ त्यहाँनिर आएर कि मानिसहरूले तिनीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षा सारांश। आदरणीय श्रोता, तपाईँ र म यो संसारमा कहिले पनि अरूले खुभलो गरेको चाहँदैन, अनादर गरेको चाहँदैन, अरूले तपाईँप्रति माया नगरेर घृणा गरेको तपाईँहरूमा चाहँदैन, तर तपाईँहरूमा माया, प्रेम, आदर सम्मान चाहन्छौ। त्यसरी नै जब हामी अरूबाट असल कुराको अपेक्षा गर्छौँ भने हामीले पनि अरूहरूको लागि असल कुरा गरेर देखाउनु पर्छ। प्रभु यीशु ख्रीष्टले यो कुरो स्पष्ट बताउनु भने यो कुरो मानिसले प्राप्त गरेर यस्तो असल कुरा अरूको लागि गर्नको लागि उसभित्र भएको पापलाई उसले हटाउनु पर्छ। पापबाट उसले स्वतन्त्र र मुक्ति पाउनु पर्छ। अनि त्यो पापलाई मुक्ति दिनको लागि प्रभु यीशु ख्रीष्ट सत्य भएर आउनु भएको छ। हामीले जब प्रभुको वचन यहुन्नाको 8 अध्यायमा हामीले पढ्यौँ भने त्यहाँनिर हामी देख्न सक्छौँ कि जब एउटा मान्छेले सत्य कुरा के हो जान्दछ अनि त्यो मान्छेको जीवनमा स्वतन्त्रता आउँदछ, छुटकारा आउँदछ। प्रभुको वचन यहुन्ना 8:31 भन्छ, येशूले आफूमाथि विश्वास गर्ने योदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला, तब तिमीहरूले सत्य के हो सो जान्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्रता ल्याउनेछ। आदरणीय श्रोता, सत्यको बारेमा ज्ञान लिएर मात्र पुग्दैन, सत्यले तपाईँ मेरो जीवनमा काम गरेको हुनुपर्छ। सत्यले तपाईँ मेरो जीवनलाई परिवर्तन गरेको हुनुपर्छ। सत्यले तपाईँ मेरो जीवन बदलिएको हुनुपर्छ। सत्यले तपाईँ र मलाई स्वतन्त्र पारेको हुनुपर्छ। हामीलाई सत्य थाहा छ, गरिबी खराब हो, होइन, भोकै बस्नु राम्रो होइन, अभावमा जिउनु राम्रो होइन, अल्छी हुनु राम्रो होइन, धेरै सुत्नु पनि राम्रो होइन। तर यी कुराहरू जान्दा जान्दै पनि तपाईँ र मैले त्यो कुरालाई स्वीकार गरेनौ, आत्मसात गरेनौ, मैले अल्छी हुनुहुन्न भनेपछि मैले मेहनत गर्नु पर्यो, म धेरै सुत्नुहुन्न भन्दा मैले टाइम टेबल अनुसार सुत्ने समयमा सुत्नु पर्यो, काम गर्नुपर्ने समयमा काम गर्नु पर्यो, अनि मात्रै हामी हाम्रो जीवनमा स्वतन्त्रता र एउटा मनसम्पन्नता हामी प्राप्त गर्न सक्दछ। त्यस्तै गरेर हाम्रो आत्मिक जीवनमा हामीले पनि सत्य के हो भन्ने कुरो जानेर मात्र पुग्दैन, तर सत्यलाई हाम्रो जीवनमा कार्य गर्ने मौका दिनुपर्छ। त्यसकारण येशू ख्रीष्टै सत्य हुनुहुन्छ, त्यसको लागि हामीले येशू ख्रीष्टलाई स्वीकार गर्नुपर्छ, भन्नुपर्छ, प्रभु मेरो जीवनमा आउनुहोस् र मलाई त्यो बाटो देखाउनुहोस् जुन बाटोले मलाई सत्यता र धार्मिकता र परमेश्वर पिता कहाँ पुर्याउन सक्दछ। आदरणीय श्रोता, येशू ख्रीष्ट सत्य चिनाउने व्यक्ति मात्र हुनुहुन्छ, तर उहाँ स्वयं सत्य हुनुहुन्छ। उहाँलाई जान्नुहोस्, उहाँलाई चिन्नुहोस् र रिसिभ गर्नुहोस्, प्राप्त गर्नुहोस्, उहाँलाई स्वीकार गर्नुहोस्। तपाईँको जीवनले स्वतन्त्रता पाउनेछ पापको बन्धनबाट। प्रभु येशू ख्रीष्टको वचनमा लेखिएको छ, येशू ख्रीष्ट यो संसारमा त्यसै आउनु भएन। हामीले जब जब प्रभुका वचनहरू पढ्छौँ, सुन्छौँ, अनि त्यहाँ त्यो वचनले तपाईँको जीवनमा अत्याधिक काम गर्दछ। लुकाको सुसमाचार 4 अध्यायमा स्वयं प्रभु येशू ख्रीष्टले नै भन्नुभयो, त्यहाँनिर प्रभुको वचनले के भन्दछ, उहाँ उद्देश्य सहित यो संसारमा आउनु भएको सत्य हुनुहुन्छ। लेखिएको छ, परम प्रभुको आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, खिचो मिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परम प्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। हामी आदरणीय श्रोता, यो जिजस क्राइस्ट प्रभु येशू ख्रीष्ट स्वयंले आफूलाई बताउनु भएको र स्वयं जुन उद्देश्यले उहाँ आउनु भएको छ त्यही कुरा उहाँले यहाँ हो बहु जस्ताको तस्तै उहाँले घोषणा गर्नुभयो र भन्नुभयो, म उनीहरूलाई बचाउन आएको हो। त येशू ख्रीष्ट सत्य हुनुहुन्छ, अनि त्यो सत्य बाटोबाट आज हामी पिता कहाँ अथवा परमेश्वर कहाँ पुग्न सक्छौँ। अनि प्रभुले यहाँनिर 14:6 उहाँ बाटो अनि सत्य मात्रै भन्नु भएन, उहाँले के भन्नुभयो, जीवन मने, जीवन मनै हो। येशूले जीवन दिनुहुने मात्र होइन, उहाँ स्वयं नै जीवन हुनुहुन्छ। उहाँलाई जसले स्वीकार गर्छ, उहाँलाई जसले विश्वास गर्छ, जो उहाँमा भएर हिँड्छ, जो उहाँको कुरा मान्छ, जसले उहाँको वचन सुन्छ र पालन गर्छ, त्यो मान्छेभित्र स्वयं जीवन नै प्रवेश गर्नुहुन्छ। हालेलुया। हामी कसै कहाँ जान्छौँ अनि कुनै काम बिरामी भयो भने हामी आफ्नो आस्था र आफ्नो विश्वास अनुसार विभिन्न ठाउँमा मान्छेहरू गएर निको हुने प्रयासहरू गर्छन्, तर तिनीहरूले निको मात्रै पार्ने हो, तर उनीहरू स्वयं निको पार्ने शक्ति होइन। येशू ख्रीष्टले निको पार्नुहुन्छ, तर उहाँ निको मात्रै पार्नु, तपाईँ भित्रै उहाँ जिउनुहुन्छ, त्यसकारण उहाँमा चाहिँ जीवन छ। येशू ख्रीष्ट स्वयंमा जीवन छ प्रिय, किनकि उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि स्वयं परमेश्वर नै हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर नै हुनुहुन्छ। त्यसकारण तपाईँ र मलाई येशूलाई चिन्नु र अनन्त जीवन पाउनु दुईटा एउटै कुरा हो, किनकि जोसँग येशू ख्रीष्ट हुनुहुन्छ त्योसँग अनन्त जीवन छ। प्रभुको वचनमा प्रभु स्वयंले घोषणा गर्नुभयो, हामीले यहाँ पढ्यौँ भने यहुन्ना 17:3 बताएको छ, अब अनन्त जीवन यही हो कि तिमीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। हामी येशूलाई चिन्नु र येशू ख्रीष्टको जीवनलाई स्वीकार गर्नु र पिता परमेश्वरलाई चिन्नु त्यो अनन्त जीवन प्राप्त गर्नु हो। तसर्थ येशू स्वयं आफै नै जीवन हुनुहुन्छ। उहाँ जीवन दिने परमेश्वर मात्र हुनुहुन्न, तर उहाँ स्वयं जीवन हुनुहुन्छ। जसले उहाँलाई स्वीकार गर्छ, जसले उहाँलाई आफ्नो जीवनमा अपनाउँछ, त्यसले जीवन प्राप्त गर्छ। तसर्थ बाटो देखाउने, स्वर्गसम्म पुग्नको लागि सत्य सिकाउने, हामीलाई यो पापमय जीवनबाट शुद्धिकरण र पवित्र भएर जिउनको लागि र जीवन दिने, जो हामी मरेका छौँ, हाम्रो जीवन डर, त्रास र भय र मृत्युले थाकेको छ, यी सबै जीवनमा हामीलाई नयाँ आशा दिने हुने जीवन चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ। यी सबै कुरा मानिसलाई उद्धार गर्नको लागि येशु एक महान कार्य गर्नलाई यस धरतीमा उहाँ मुक्तिदाता भएर आउनुभयो। त्यसकारण येशुले मात्र मानिसहरूलाई उद्धार गर्न सक्नुहुन्छ। येशुले मात्र मानिसलाई सत्यताको मार्गमा डोर्याउन सक्नुहुन्छ। येशुले मात्र परमेश्वर पिता कहाँ पुर्याउन सक्नुहुन्छ। उहाँले त्यो वचनमा दावी गरेर भन्नुभयो, कोही पनि मद्वारा बाहेक पिता परमेश्वर कहाँ प्रवेश गर्न आउन सक्दैन, जान सक्दैन। येशु मात्र सारा संसारका मुक्तिदाता हुनुहुन्छ। प्रिय श्रोताहरू, यदि तपाईँले संसारको मुक्तिदातालाई आजसम्म चिन्नु भएको छैन, आजसम्म विश्वास गर्नु भएको छैन, आजसम्म तपाईँले यो वचनलाई सुन्नु भएको छैन भने आज तपाईँको लागि सुवर्ण अवसर छ। आज तपाईँको लागि एउटा ठुलो एउटा मौका छ कि तपाईँले आज संसारको मुक्तिदाता येशु ख्रिस्टलाई सुन्नु भएको छ, चिन्नु भएको छ। उहाँ बाटो, सत्य, जीवन हुनुहुन्छ। येशुद्वारा भएर हामी परमेश्वर पिता कहाँ अर्थात् स्वर्गमा पुग्न सक्छौँ। येशुमा विश्वासद्वारा मात्रै हामी परमेश्वर पिता कहाँ जान र उहाँको घरमा पस्न सक्छौँ। येशुद्वारा कसरी पिता कहाँ जाने? हामीले विश्वास त गर्यौं, विश्वासद्वारा हामी उहाँमा रहने, आज्ञाकारी हुने र परमेश्वरका हामी जान सक्दछौँ। त्यसकारण परमेश्वरको घरमा अर्थात् परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि हामीलाई दिएको स्वर्ग बाटोको एउटै बाटो, एउटा उपाय भनेको चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ। यी शब्दहरूलाई हामी ध्यान गराउ लगाऊ। प्रभु येशु ख्रिस्ट स्वयं आफैले नै भन्नुभएको कुरा, बाटो पनि म हुँ, सत्य पनि म हुँ, जीवन पनि म हुँ, र मद्वारा बाहेक कोही पनि परमेश्वर पिता कहाँ पुग्न सक्दैन। आदरणीय श्रोता, आज पनि तपाईँ कतै परमेश्वरलाई चिन्नबाट अल्मली राख्नु भएको छ, सत्य जान्नुबाट अल्मली राख्नु भएको छ, जीवन तपाईँको अन्यल छ, तपाईँको जीवनमा निश्चयता छैन, तपाईँको जीवन अझै पनि भौतारी राखेको छ भने आज नै तपाईँले येशूलाई स्वीकार गर्न सक्नुहुन्छ। येशूले तपाईँलाई बोलाउँदै हुनुहुन्छ र मौका दिँदै हुनुहुन्छ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु, म कहाँ आऊ, म तिमीलाई शान्ति दिनेछु, मेरो जुवा बोका जुन हल्का छ र तिमीहरूको हृदयमा आत्मा तिमीले विश्राम र शान्ति पाउनेछौ। आदरणीय श्रोता, के तपाईँ येशू ख्रिस्टलाई विश्वास गरेर, के तपाईँ येशू ख्रिस्टले देखाउनु भएको बाटोमा हिँडेर, के तपाईँ येशू ख्रिस्ट सत्यताको प्रभुलाई मानेर र जीवन दिनुहुने ख्रिस्ट येशूलाई अप्नाएर के तपाईँ परमेश्वर पिता कहाँ पुग्न चाहनुहुन्न? तपाईँलाई यो सुवर्ण अवसर र मौका छ। विश्वास गर्नुहोस् र अनन्त जीवन प्राप्त गर्नुहोस् र परमेश्वरले दिने त्यो उद्धारको सुसमाचार, अनन्त जीवनको भागीदार तपाईँ बन्नुहोस् र यो जीवनमा र आउने जीवनमा पनि तपाईँ खुसी र आनन्द भएर बाँच्न पाउनुहुनेछ। ख्रिस्ट येशू बाहे स्वर्गमा पुर्याउने अर्को कुनै बाटो छैन। अरू धर्महरू, अरू प्रकारका कर्महरू जुनसुकैले इसारा गरे तापनि प्रयास त गरेका छन्, तर ख्रिस्टले मात्रै मानिसहरूलाई सही दिशामा, सही गन्तव्यमा, सही परमेश्वर पिता कहाँ पुर्याउनलाई सक्षम हुनुहुन्छ। उहाँ योग्य हुनुहुन्छ र उहाँ मात्रै बाटो, सत्य र जीवन हुनुहुन्छ। यहाँहरूले त्यो ख्रिस्ट येशू प्रभुलाई विश्वास गर्न सक्नु भएको, चिन्न सक्नु भएको होस् मेरो यही प्रार्थना छ र परमेश्वरले यहाँहरूलाई प्रशस्त प्रशस्त आशिष दिनु भएको होस् भनिकन आजको विशेष यो वचनको सन्देशलाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिउ। जय मसीह।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने बाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोक्का यहाँहरूबाट बिदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा परमेश्वरलाई धन्यवाद दिँदै म आजको पाठलाई पहिलो पत्रुस एक अध्यायको 15 र 16 पद पढ्दै शुरू गर्न चाहन्छु। तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हो, किनकि यो लेखिएको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु। परमेश्वरको सम्बन्धमा धेरै जनाको मनमा एक पक्षीय विचार मात्र हुन्छ। उनीहरू परमेश्वर पवित्र, प्रेमी, दयालु, विश्वास योग्य, भलो, कृपालु हुनुहुन्छ भन्ने मात्र विचार गर्दछन्, जुन कुरा सत्य हो। तर परमेश्वरको अर्को पक्ष पनि छ, उहाँ न्यायी हुनुहुन्छ। असत्य, अशुद्ध, अन्यायी, अपवित्र कुराहरू तथा पापलाई उहाँले सहन सक्नुहुन्न। श्रोता मित्र, परमेश्वर पवित्र हुनुहुन्छ, अपवित्रता उहाँको सामु टिक्न सक्दैन। परमेश्वरले मानिसमा पनि बाहिरी पवित्रता खोज्नुहुन्न तर भित्री पवित्रता अर्थात हृदयको पवित्रता खोज्नुहुन्छ। परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ तर पाप गर्ने पापीलाई उहाँले दण्ड नदी छोड्नुहुन्न। आफ्ना पापहरूका निम्ति पश्चाताप गरी उहाँको चरणमा आउने मानिसलाई उहाँले कृपा गर्नुहुन्छ। प्रभु येशूले क्रुसमा चढाउनु भएको बलिदानको आधारमा उहाँले सबै पापीलाई क्षमा गर्नुहुन्छ। पवित्र परमेश्वरले हाम्रा रहन सहनमा शुद्धता र पवित्रता खोज्नुहुन्छ। आचरण वा रहन सहन हामी कसरी शुद्ध बनाउन सक्छौ? निश्चय यी कुराहरू हाम्रो दैनिक व्यवहारसित सम्बन्धित कुराहरू हुन्। हामी हाम्रो मनमा कस्ता विचारहरू राख्छौ, कस्ता भावनाहरू हाम्रा मनमा खेलिगाउँछन्, हाम्रो मनका योजना र उद्देश्यहरू कस्ता छन्, यी कुराहरू सर्वज्ञानी परमेश्वरले जान्नुहुन्छ। हाम्रो मनका विचारहरू परमेश्वरले छर्लङ्गै देख्नुहुन्छ श्रोता मित्र, किनकि परमेश्वर ज्योति हुनुहुन्छ। रातको कालो अन्धकारमा पनि उहाँका निम्ति दिनको उज्यालो जस्तै हुन्छ। त्यसकारण हामीले आफ्ना मनमा शुद्ध र ठिक विचारहरू राख्नु पर्दछ। खराब र अशुद्ध विचारहरूले जीवनलाई अपवित्र बनाउँछ। हाम्रो मुखबाट फोहोर बोली वचन निकाल्नु हुँदैन। भनिन्छ मानिस उसको बोली वचनद्वारा चिनिन्छ रे, मानिसको व्यवहार उसको परिचय हो। कोही कोही हुन्छन् जो मुखबाट फोहोर उच्चारण नगरी बोल्नै सक्दैनन्। श्रोता मित्र, दिनमा हजारौं गालीका र शरम लाग्दा शब्दहरू तिनीहरूको मुखबाट निक्लन्छन्। परमेश्वरको वचन बाइबलले भन्छ न्यायको दिनमा पवित्र परमेश्वरले हाम्रो मुखबाट निस्केको एक एकवटा शब्दको पनि न्याय गर्नुहुनेछ। प्रभु येशूले भन्नुभएको छ कि मानिसको हृदयमा जुन कुराहरू भरिएका हुन्छन् तिनै कुराहरू उसले आफ्नो मुखबाट बोल्दछ। खोला, नदी, समुद्रको पानीले नुहाएर कोही पनि जीवित र पवित्र परमेश्वरको अघि पवित्र र धर्मी ठहरिन सक्दैन। पानीले मानिसको हृदयको पाप फोहोर मैलो पखाल्न सक्दैन श्रोता मित्र। त्यसै कारण पश्चाताप गर्ने पापीहरूलाई बचाउन प्रभु येशू यस संसारमा आउनु परेको हो। पवित्र परमेश्वरले मानिसको जीवनको व्यवहार पवित्र होस् भन्ने चाहनुहुन्छ। यो संसारमा जिउने हरेक मानिस परमेश्वर प्रति जवाबदेही छ। जीवित परमेश्वरको वचनले उहाँको स्वभावको बारेमा यसो भन्छ, हे परमप्रभु, तपाईँको दृष्टि यति शुद्ध छ कि तपाईँ दुष्ट कुराहरू हेर्न सक्नुहुन्न अनि दुष्ट कर्म देखेर तपाईँ चुप रहन सक्नुहुन्न। हबकुक 1:13 पदमा लेखिएको छ, साँचो धर्मी मानिसको जीवनका आचरणहरू, व्यवहारहरू, बोली वचन र विचारहरू शुद्ध र पवित्र हुनुपर्छ। परमेश्वरसँग ठट्टा गर्न सकिँदैन श्रोता मित्र। सृष्टिकर्ता परमेश्वरलाई मानिसले बनाएका नियम अनुसार पनि मान्न सकिँदैन। मानिस उहाँको नियममा हिँड्नुपर्छ। परमेश्वरलाई मानिसले आफ्नो नियममा हिँडाउन खोज्नु हुँदैन। मानिसले परमेश्वरलाई आफ्नो नियममा हिँडाउन खोज्नु हुँदैन। परमेश्वरको नियमले चाहिँ मानिसलाई पवित्र र शुद्ध हुने आज्ञा दिएको छ। एकजना मानिसले अर्को मानिससित कुव्यवहार गर्दछ, अर्को मानिसलाई गाली गर्दछ, श्राप्दछ, कसैप्रति घृणा र तिरस्कारका शब्दहरू बोल्दछ, तर ती कुरा एउटा मानिसदेखि अर्को मानिसमा मात्र सीमित हुँदैन। एकजना मानिस अर्को मानिसप्रति मात्र जवाबदेही हुँदैन, तर उसको त्यस्तो व्यवहारका निम्ति परमेश्वरप्रति पनि ऊ जवाबदेही हुनुपर्दछ।
कुनै मानिसप्रति गरिएको अपमान र तिरस्कार परमेश्वरप्रति गरिएको अपमान र तिरस्कार नै हो, किनकि यस संसारमा जिउने प्रत्येक मानिस परमेश्वरको छोरा र छोरी भएको छ। हो श्रोता मित्र, परमेश्वरको आज्ञा अथवा परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ कि मानिसले आफूलाई पवित्र पार्नुपर्छ र त्यो पवित्रता पानीले अथवा साबुनले नुहाएर हुने पवित्रता होइन, यो हृदयको पवित्रता हो। पापले दुष्ट कर्मले मानिसलाई पवित्र परमेश्वरदेखि अलग बनाउँछ। दुष्ट कर्म भनेको हत्या, चोरी, व्यभिचार गर्नु मात्र होइन तर मानिसलाई अपवित्र बनाउने अरू पनि धेरैवटा कुराहरू छन्, जस्तै बदमाशी, लोभ, इबी, डाहा, झै झगडा, छलकपट, बदख्याई, निन्दा, अटेरीपन, अहंकार, मूर्खता, विश्वासघात, अनाज्ञाकारिता, चोरी, डकैती आदि कुराहरूले पनि मानिसलाई अपवित्र बनाउँदछ। सायद यस्ता कुराको सूची अझ लामो हुनेछ। मैले यहाँ भन्न खोजिरहेको के हो भने मानिसको मनबाट यस्ता कुराहरू हटेर जानुपर्छ, तब मात्र ऊ पवित्र र शुद्ध हुन सक्छ। तर के मानिसको मनमा हुने यस्ता कुराहरू मेटाउने वा हटाउने कुनै उपाय यो संसारमा पाइन्छ? अह, दिउँसै बत्ती बालेर खोजे पनि पाइँदैन श्रोता मित्र। यस कुरामा मानिस लाचार छ, तर प्रेमी परमेश्वरले मानिसलाई असहाय अवस्थामा त्यसै छोड्नु भएको छैन। मानिसलाई सहायता गर्न परमेश्वर आफैले पहिलो कदम बढाउनु भयो। उहाँ मानिसको रूप धारण गरी संसारमा आउनुभयो। प्रभु येशूले एक मानिसको रूपमा यस संसारमा जुन जीवन जिउनु भयो त्यो जीवन शुद्ध जीवन थियो, पवित्र र निष्कलङ्क जीवन उहाँले यस संसारमा जिउनु भयो। पापी मानिसहरूलाई धर्मी ठहराउनका निम्ति उहाँ निष्पाप भई जिउनु परेको थियो, किनकि एक पापीले अर्को पापीलाई धर्मी ठहराउन सक्दैन। एउटा अपराधीले अर्को अपराधीलाई निर्दोष ठहराउनु असम्भव छ श्रोता मित्र। प्रभु येशू बाहेक यो संसारमा पाप रहित जीवन जिउने अरू कोही पनि छैन। यसरी येशू सारा संसारका न्यायाधीश हुनुभयो। प्रभु येशू एउटा नयाँ धर्म शुरू गर्न यस संसारमा आउनु भएको होइन, तर मानिसलाई पापदेखि बचाएर एउटा नयाँ जीवन दिनका निम्ति आउनु भएको हो। उहाँ मानिसलाई भन्नुहुन्छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। के तपाईँ यो पवित्र बाटोमा हिँड्न चाहनुहुन्छ? निर्णय तपाईँ आफैले गर्नुपर्छ श्रोता मित्र। आज धेरै मानिसहरूले यो पवित्रताको बाटो, जुन बाटो ख्रिस्ट येशूलाई विश्वास गरेदेखि शुरू हुन्छ, यो बाटोलाई त्यागेर संसारिक बाटो जिइरहेका छन्, अपवित्रताको बाटोमा जिइरहेका छन्, परमेश्वरलाई त्यागेर परमेश्वरबाट बिरानो भएर जिइरहेका छन्। त्यसकारण म तपाईँलाई अनुरोध गर्न चाहन्छु, आजै यो बाटो रोज्नुहोस्, आजै यो बाटोमा हिँड्ने निर्णय गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572 19527, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोड़ी आज म तपाईलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। मानिस सधैं एकै ठाउँमा बसिरहन सक्दैन, धेरै मानिसहरूसित भेट हुन्छ। हाम्रो व्यवहारले अरूको जीवनमा केही न केही प्रभाव छोडेको हुन्छ। हामी कसरी अरूको अघि राम्रो प्रभाव छोड्न सक्छौ, कसरी असल व्यवहार गर्न सक्छौ, यिनै महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म धन्यवाद दिन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। म विश्वस्त छु कि आजको यस कार्यक्रमले तपाईँको जीवनमा आशिष ल्याउनेछ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

मानिसको जीवन घरको चार पर्खाल भित्र मात्र बित्दैन वा हामीले काम गर्ने कार्यालय वा कारखानाको चार पर्खाल भित्र मात्र बित्दैन हामी यताउति जानुपर्छ हामी एक्लै पनि जिउँदैनौ अरू मानिसहरूको साथमा हामी जिउँछौं हामी मोटर गाड़ीमा चढ्छौं बसमा चढ्छौं हाटमा जान्छौं पल्लो गाउँ वल्लो गाउँ जान्छौं अनि हामी अरू मानिसहरूसित कुराकानी गर्छौं व्यवहार गर्छौं प्रभु यीशुले भन्नुभएको छ कि हामी चाहे जहाँ गए पनि जोसँग कुराकानी गरे पनि हामीले अरूलाई आदर गर्नुपर्छ यीशुले भन्नुभयो मानिसहरूले तिमीसित जस्तो व्यवहार गरोस् भन्ने तिमी चाहन्छौ तिमीहरूले पनि उनीहरूसित त्यस्तै व्यवहार गर यीशु ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाई बाइबलले यो आज्ञा दिएको छ कि उनीहरूले अरूलाई परमेश्वरको बारेमा बताउनुपर्छ परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्छ वास्ता गर्नुहुन्छ भन्ने कुरा बताउनुपर्छ यस संसारमा जिउने प्रत्येक मानिसले सुन्न पर्ने मुख्य सन्देश यही हो परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ पवित्र ग्रन्थ बाइबलले हाम्रो व्यवहार आचरण परमेश्वर र मानिसहरूको अघि कस्तो हुनुपर्छ भन्ने विषयमा केही विशेष कुरा बताएको छ एक आत्मिक मानिसको व्यवहार परमेश्वरको नजरमा अनि मानिसको नजरमा पनि स्वीकार योग्य हुनुपर्छ हामी कहिले काहीँ सवारी साधनमा चढेर यात्रा गर्छौं सवारी साधनमा कहिले काहीँ त मानिसहरूको भीड हुन्छ ठेलम ठेला हुन्छ मानिसहरू कोचिएर बसेका वा उभिएका हुन्छन् गाडीभित्र कसैलाई सजिलो भइरहेको हुँदैन सबैको अनुहारमा रिस हुन्छ तनाव हुन्छ कोही कोही त झगडै गरिहाल्छन् वास्तवमा त्यस्तो अवस्थामा दोष कसैको पनि हुँदैन मोटर गाडीमा चढ्नुपर्ने सबैको बाध्यता हुन्छ साँचो परमेश्वरका सन्तानले यस्तो बेलालाई पनि असल असल प्रेमिलो व्यवहार देखाउनुपर्छ परमेश्वरको सन्तान यीशुलाई प्रेम गर्ने र विश्वास गर्ने व्यक्तिले आफ्ना आमा बुवालाई आदर गर्ने छोरा छोरीले घरमा मात्र होइन तर यात्रा गर्दा पनि असल व्यवहार गर्ने गर्दछन् हामी सबैको मनमा राम्रो व्यवहार गरौं भन्ने इच्छा त हुन्छ तर हामीलाई कतिपय खराब कुरा गर्ने बानी परिसकेको हुन्छ कति मानिसहरू देखिन्छन् जो आफू जहाँ बसेका छन् त्यहाँ थुक्ने गर्दछन् प्याजै थुक्छन् कोही कोही हुन्छन् पान खाएर जताभावी थुक्छन् सरकारी कार्यालयहरूमा त्यहाँका भित्ताहरू त्यस्तै थुक्ने मानिसहरूका थुकले गर्दा अति फोहर भएका हुन्छन् बाटो घाटोमा पनि थुकेका हुन्छन् यस्तो बानीले सबैलाई असुविधामा पार्छ रोग बिमारी फैलाउँछ कोही कोही हुन्छन् जो मोटर गाडीमा बिँडी वा चुरो तन्न तन्न पिउँछन् गाडीभित्र चुरोट पिउनु मन नाइ छ भने लेखिएको हुन्छ तर उनीहरू केही झैं नमानी आफैलाई दादा सम्झे मजाले चुरो बिँडी तान्छन् बाइबलले भन्दछ कि हामीले जुन स्वतन्त्रता पाएका छौं त्यो स्वतन्त्रताले अरूलाई बाधा पार्नु हुँदैन हाम्रो स्वतन्त्रतालाई प्रयोग गर्दै अरूलाई चाहिँ बाधा पुर्याउनु हुँदैन अझ कोही कोही हुन्छन् जो जाँड वा रक्सी पिएर यात्रा गर्छन् यस्ता मानिसहरूको छेउमा बसेर यात्रा गर्नु त झनै गाह्रो पर्छ उनीहरूको मुखबाट नराम्रो दुर्गन्ध निस्किरहेको हुन्छ उनको सासले मोटर गाडीको वातावरण नै घिनलाग्दो र दुर्गन्धित बनाएको हुन्छ अनि माथिको अवस्थामा उनीहरू के दुष्ट शब्दहरू र कुराहरू बरबराइरहेका हुन्छन् कुवाक्य बोलिरहेका हुन्छन् कहिलेकाहीँ त नराम्रा शब्दहरू मुखबाट निकाल्छन् फोहोर शब्दहरू मुखबाट निकाल्छन् जसले गर्दा सबैलाई अप्ठ्यारोमा पार्छन् कतिजना त्यहाँ परिवारहरू पनि यात्रा गरिरहेका हुन्छन् र यसरी धेरै नराम्रो वातावरण बनाइदिन्छन् यस्तो व्यवहार हुने व्यक्तिलाई कसैले पनि आदर गर्दैन मान गर्दैन कोही हुन्छन् जो नमातेको भए पनि कुरा गर्दा फोहोर शब्दहरू गरी निकाल्ने गर्छन् सुन्न नसकिने शब्दहरू एक सभ्य मानिसले अरूको अघि उच्चारण गर्न नसक्ने शब्द उनीहरू बोलिरहेका हुन्छन् हातमा किताब कापी बोकेर पढ्न जाने युवाहरूले विशेष गरी यस प्रकारको व्यवहार गरेको देखिन्छ तपाईँलाई थाहा छ हाम्रो बोली वचनले हाम्रो परिचय प्रस्तुत गर्दछ हाम्रो पृष्ठभूमि प्रस्तुत गर्दछ हाम्रा बाउ आमा हाम्रो घर परिवार कस्तो छ भन्ने कुरा छर्लङ्ग हाम्रो मुखबाट निस्केका शब्दहरूबाट हाम्रो बोली वचनबाट छर्लङ्ग हुँदछ हामी को हौ कस्ता घरानाका हौ कस्तो संस्कारमा हुर्केका मानिसहरू भन्ने कुरा हाम्रो बोली वचनद्वारा प्रकट हुन्छ राम्रो र महँगा लुगा फाटा लाएर मात्र कोही ठूलो र महत्वपूर्ण हुँदैन तर मानिसको जीवनको आचरणले व्यवहारले मानिसलाई अरूहरूको सामु महत्वपूर्ण बनाउँछ बाइबलमा यसरी अर्थीको वचन लेखिएको छ एफिसी 4:29-31 तिनीहरूका मुखबाट कुवाक्य ननिस्कोस् तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन
मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। सबै तितोपन, क्रोध र रिस, हो हल्ला र निन्दा, सब किसिमका दाह समेत तिनीहरूले त्यागिदेऊ। बाइबलले अझ भन्छ, तिनीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ, त्याग, यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। अब तिमीहरूले यी कुराहरू त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नढाट, किनकि पुरानो स्वभाव त्यसका चाल समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ जो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। कलसी 3:5-10 खण्ड भर्खरै मैले पाठ गरे। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। यीशुमा विश्वास गरेपछि किन एक व्यक्तिको जीवन पहिलेको जस्तो रहँदैन? किन परिवर्तन हुन्छ? किन उसले पहिले गर्ने कुराहरू गर्न छोड्छ? सुन्नुहोस्, म बताउँछु। यसको कारण यही हो कि उसले परमेश्वरको वचन पालन गर्न थाल्छ। मैले भर्खरै पढेर सुनाएको वचन हाम्रो जीवनको व्यवहारसित सम्बन्धित छ। परमेश्वरमाथि राखिएको विश्वास हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। परमेश्वरको वचन बाइबलले स्वर्ग र नरकको बारेमा मात्र लेखेको छैन, बुझ्नुभयो तपाईँले? स्वर्ग र नरकको बारेमा मात्र वर्णन गरेको छैन, मिठा मिठा कुराहरू, राम्रा राम्रा कुराहरू, सुन र चाँदी, हीरा र जरा, त्यस्तै त्यस्तै दार्शनिक कुराहरूलाई उल्लेख गरेको छैन, तर जीवनको यथार्थ व्यवहारिकतालाई बाइबलले स्पष्ट उल्लेख गरेको छ। र हामी एक असल मानिसको रूपमा परमेश्वरलाई प्रेम गर्ने मानिस कस्तो हुनुपर्छ, ती सबै कुराहरूको बाटो देखाएको छ। हो, छक्क पर्ने कुरा के पनि छ भने हाम्रो घर परिवार कस्तो हुनुपर्छ। आमा बुवाको सम्बन्ध एकअर्काप्रति, आमा बुवाको सम्बन्ध छोराछोरीहरूप्रति, छोराछोरीको सम्बन्ध आमा बुवाप्रति, त्यसै गरी साना मानिसहरूप्रति, ठूला मानिसहरूप्रति, सबैप्रति, समाजप्रति, राष्ट्रप्रति हाम्रो उत्तरदायित्व के हो, कस्तो हुनुपर्छ भन्ने कुरा परमेश्वरको वचनले स्पष्ट पार्दछ। धेरै मानिसहरूले यही विचार गरेका हुन्छन्, सोचेका हुन्छन् कि परमेश्वरको वचनले मात्र स्वर्ग र नरकको बारेमा बताएको छ। परमेश्वरको वचनमा धेरै दन्त कथाहरू, कल्पनाका कथाहरू समावेश गरिएका छन्। यी कुराहरू होइनन्। सत्यता भन्ने कुरो फरक छ, जीवन भन्ने कुरा फरक छ, र बाइबलले जीवन र सत्यताको बारेमा छर्लङ्ग मार्ग निर्देशन दिएको छ। प्रिय मित्र, परमेश्वरमाथि राखिएको विश्वास हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। नभए त हामीले गर्ने भक्ति के भयो? हामीले चढाउने दक्षिणा के भयो? हामीले विश्वास गरेको विश्वास के भयो? परमेश्वरमा विश्वास गरेर पनि यदि व्यवहारमा परिवर्तन आउँदैन भने त्यसलाई साँचो विश्वासी भनिँदैन, त्यसलाई भक्ति भनिँदैन। एक व्यक्तिले प्रभुमा विश्वास गरेपछि धेरै कुराहरूमा उसको जीवन परिवर्तन हुन्छ। प्रिय मित्र, परमेश्वर यही चाहनुहुन्छ कि हाम्रो व्यवहार आचरण सबैतिर राम्रो होस्, हाम्रो व्यवहारद्वारा कसैलाई चोट नलागोस्, हाम्रो बोली वचन राम्रो होस्। परमेश्वरले सबैलाई यस्तै असल व्यवहार आचरण गर्नको निम्ति आह्वान गर्नुहुन्छ। उहाँले नै यो शक्ति दिनुहुन्छ, सामर्थ्य दिनुहुन्छ, किनभने हाम्रै आफ्नै बलले, हाम्रै आफ्नै बुद्धिले, हाम्रै आफ्नै तरिकाले हामी परिवर्तन हुन सक्दैनौ। उहाँको वचनले मानिसलाई जीवनमा बाटो देखाउँछ। कि तपाईँ पनि एक महत्वपूर्ण प्रभावशाली जीवन जिउन चाहनुहुन्छ? अवश्य चाहनुहुन्छ। त्यसो भए परमेश्वरको छेउ कुनै कारणले तपाईँ मसित सम्पर्क गर्न चाहनुहुन्छ भने पत्र व्यवहार गर्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

म आजको सन्देश एउटा पहेलीबाट शुरू गर्न चाहन्छु। तपाईँ के गुमाउन सक्नुहुन्छ जुन तपाईँ कहिले फिर्ता पाउन सक्नुहुन्न? उत्तर हो समय। एकपटक तपाईँले समय गुमाएपछि त्यो फेरि कहिले फिर्ता पाउन सकिँदैन। त्यसकारण हामीले यसलाई बुद्धिमानी पूर्व व्यवस्थापन गर्न सिक्नुपर्छ। एफिसीको पुस्तक 5:25। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर। निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो। प्रसिद्ध आत्मविश्वास लेखक ब्रायन टेसीले भनेका छन्, सबै कुरा गर्न कहिले पर्याप्त समय हुँदैन तर सबैभन्दा महत्वपूर्ण काम गर्न सधैँ पर्याप्त समय हुन्छ। जब कसैलाई सोधिन्छ कि उनीहरूले कुनै निश्चित कार्य किन पूरा गरेनन्, उनीहरूको जवाफ हुन सक्छ, मसँग पर्याप्त समय थिएन। उनीहरूले वास्तवमा के भनिरहेका छन् भने, उनीहरूले आफ्नो समय अरू केही गर्न प्रयोग गर्ने निर्णय गरे। यो वास्तवै प्राथमिकताको कुरा हो। हितोपदेशको पुस्तक 21:20। बुद्धिमान मानिसको घरमा उत्तम भोजन र तेल मौजुद हुन्छ तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। हामी समय व्यवस्थापनमा राम्रो हुनुपर्छ र हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरूको लागि समय निकाल्नुपर्छ। हाम्रो समयको राम्रो प्रबन्धक बन्नको लागि हामीले हाम्रो समय कसरी छुट्याउने भन्ने बारे धेरै रणनीतिक हुनु आवश्यक छ। हामीले अनावश्यक गतिविधिहरूलाई हामीबाट समय चोर्न दिनु हुँदैन। मानिसहरूले हामीलाई अनुत्पादित गतिविधिहरूले विचलित गर्ने प्रयास गर्दा हामीले होइन भन्न सक्नुपर्छ। र सायद सबैभन्दा महत्वपूर्ण कुरा, हामीले हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरू छनौट गर्न सक्षम हुनुपर्छ र त्यो महत्वपूर्ण कार्यहरूको वरिपरि हाम्रो तालिका मिलाउनुपर्छ। लुकाको पुस्तक 16:10। जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। प्रिय श्रोता, हाम्रो समय परमेश्वरले हामीलाई दिनुभएको उपहार हो। जब हामी हाम्रो समयलाई बुद्धिमानी पूर्व व्यवस्थापन गर्ने छनौट गर्छौ, परमेश्वरले हाम्रो व्यवस्थापनलाई अझ प्रशस्त आशिषहरूले सम्मान गर्नुहुनेछ। मत्तीको पुस्तक 25:29। किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसिनेछ। शैतानले हामीलाई धेरै समय बर्बाद गर्ने गतिविधिहरूद्वारा प्रलोभनमा पार्छ। हालै गरिएको एक सर्वेक्षणले सुझाव दिएको छ कि औसत अमेरिकी वयस्कले दिनमा लगभग 4 घण्टा टेलिभिजन हेरेर बिताउँछन्। स्मार्टफोनको विश्वव्यापी औसत प्रयोग प्रतिदिन 4.5 घण्टा छ र जब तपाईँ अन्य उपकरणहरू थप्नुहुन्छ प्रतिदिन कुल घण्टा 5:15 हुन्छ। अवश्य पनि हाम्रो फोनमा त्यो समयको केही भाग उत्पादक हुन्छ, तर हाम्रो कति समय अनुत्पादित भिडियोहरू हेरेर वा खेलेर बर्बाद हुन्छ। बस स्टेशनमा पर्खिरहेको बेला तपाईँ आफ्नो समय के गर्नुहुन्छ? विमानस्थलमा वा डाक्टरको कार्यालयमा पढ्नको लागि राम्रो किताब किन लैजानुहुन्न? औसत अमेरिकीले हप्तामा लगभग 11 घण्टा यात्रामा बिताउँछन्। त्यो वर्षमा 572 घण्टा हो। हेडफोन लगाएर राम्रो आत्म सहायता पुस्तकको रेकर्डिङ किन नसुन्ने वा उपयोगी सेमिनारमा भाग लिने? त्यो समय शिक्षा मार्फत आफूलाई सुधार गर्न प्रयोग गर्नुहोस्। हितोपदेशको पुस्तक 9:9। बुद्धिमानलाई अर्थी दे र त्यो झन बढी बुद्धिमान हुनेछ। धर्मी मानिसलाई शिक्षा दे र त्यसले आफ्नो ज्ञान अझ बढाउनेछ। किताबहरू पढेर, सेमिनारहरू हेरेर र युट्युबमा निर्देशनात्मक भिडियोहरू हेरेर हामीले प्रशस्त मात्रामा ज्ञान र बुद्धि प्राप्त गर्न सक्छौ। जब हामी निरन्तर भिडियो गेमहरू, सामाजिक सञ्जाल र अनलाइन मानिसहरूसँग बैठक कुराकानीमा व्यस्त हुन्छौ, हामीले आफैलाई सोध्नुपर्छ, के म मेरो समयको राम्रो भण्डारी हुँ? हामी जे रोपेको छौ त्यही कटने गर्नेछ। आफ्नो समय बुद्धिमानी पूर्वक प्रयोग गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय।

प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: तपाईँको पक्षमा हुनुहुने पवित्र आत्मा नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा तपाईँहरूसँगै विश्वासको राम्रो लड़ाई लड्दै आज म यहाँ आएकी छु र यो एउटा राम्रो लड़ाई होइन र शुरूदेखि अन्त्यसम्म ख्रिस्टमा पाएको जीवन एउटा दैनिक युद्ध जस्तै हो। हरेक दिन परमेश्वरमा सन्तुष्ट रहनका लागि हामीले एउटा लड़ाई लड्नुपर्छ। पवित्र आत्मामा तपाईँले पाउनुभएको आनन्दलाई कायम राख्न हरेक दिन संघर्ष गर्नुपर्छ। हो, आनन्द एउटा उपहार हो र परमेश्वरमा भरोसा गर्दा फल्ने फल हो। तर तपाईँ आफैले त्यस उपहारलाई स्वीकार्नुपर्छ, त्यसलाई पक्रनुपर्छ र अंगाल्नुपर्छ। त्यो बेला पनि जब तपाईँको परिस्थिति पटक्कै आनन्ददायी हुँदैन र तपाईँको भित्री मनले गुनासो गरिरहेको हुन्छ। छोटकरीमा भन्दा हामी हरेक दिन विश्वासको राम्रो लड़ाई लड़िरहेका छौं अनि यो लड़ाई त्यति बेला अझ प्रष्ट रूपमा देखिन्छ जब हामी प्रलोभनहरू विरूद्ध खड़ा हुन्छौं र पापलाई अह भन्छौं अर्थात अस्वीकार गर्छौं। परमेश्वर पवित्र हुनुभएझै आफू पनि पवित्र बन्नका लागि यो एउटा ठूलो संघर्ष हो। पास्टर केविन डी यङले आफ्नो पुस्तक द होल इन आवर होलिनेसमा लेखेका छन्, बाइबलले पवित्रताको विषयमा एकदमै वास्तविक कुरा गर्छ। रोमी 6 अध्यायमा पापको लागि मर्नु र परमेश्वरको लागि जिउनु भन्ने जस्तै महिमाले भरिएका कुराहरू पढ्दा तपाईँले आफ्नो जीवन ख्रिस्टलाई सुम्पिएपछि अब कुनै पनि संघर्ष नै हुँदैन भनी नसम्झनुहोस्। पापको लागि मर्नुको अर्थ यो होइन कि पाप तपाईँको जीवनमा कहिले आउँदै आउँदैन। इसाई जीवनमा आज्ञाकारिता आवश्यक छ अनि आज्ञाकारिताको अर्थ नै यही हो कि तपाईँले कुनै पापपूर्ण वा स्वार्थी कुरालाई होइन भन्नुभएको छ र परमेश्वरको आदर हुने कुनै धर्मी कुरालाई हो भन्नुभएको छ। छोटकरीमा भन्दा इसाई जीवन एउटा लड़ाई हो, तर यो एउटा यस्तो लड़ाई हो जुन असल छ र जसमा हाम्रो जीत सुनिश्चित छ। मलाई यो कुरा असाध्यै मनपर्छ। त्यसैले जब म प्रलोभनको सामना गर्छु, जब मलाई मेरा इच्छाहरूले कुनै गलत अल्छी स्वार्थी वा ढिट बाटोतर्फ तानिरहेका हुन्छन्, तब म पास्टर केविन डी यङकै एउटा उदाहरण सापट्टि लिने गर्छु। म आफूलाई बक्सिङ खेल्ने एउटा रिङभित्र भएको कल्पना गर्छु। रिङको अर्को पक्षमा यो संसार खड़ा छ। कहिलेकाहीँ त्यहाँ मेरो आफ्नै पापी स्वभाव हुन्छ त कहिलेकाहीँ दुष्ट शैतान आफै त्यहाँ उभिएको हुन्छ। संसार, पापी स्वभाव र शैतान यी तीनजना यस्ता भारी तौलका बक्सर हुन् जसको विरूद्धमा तपाई र म हरेक दिन निरन्तर लड़िरहेका छौं। त्यसैले जब म प्रलोभनको सामना गर्छु, म मेरो पक्षमा को हुनुहुन्छ भनी कल्पना गर्न मन पराउँछु। मेरो पक्षमा त ख्रिस्टको आत्मा हुनुहुन्छ। पाप विरूद्धको अर्को राउण्ड शुरू हुनुभन्दा अगाडि उहाँ मेरो काँध मालिस गरिदिँदै पानीको बाल्टिन समात्दै मेरो गालामा आफ्नो हात राखेर मेरो कानमा सुस्तरी भन्दै हुनुहुन्छ, स्याबास जनी, यसपालि त तिमीले उसलाई ढाल्नेछौ। मेरी नानी, मैले तिमीले यसअघि पनि यस्ता मुक्काहरू हानेको देखेको छु। मैले तिमीलाई यस्तै समयको लागि तालिम दिएको हुँ र मलाई थाहा छ परमेश्वरको मद्दतले तिमीले यो गर्न सक्छौ। त्यसैले जाओ र उसलाई ढालिदेऊ। यो कति सुन्दर चित्र हो है। अनि म तपाईँलाई पनि प्रोत्साहित गर्छु कि अर्को पटक जब तपाईँ यो संसार, पापी स्वभाव र शैतानको विरूद्धमा खड़ा हुनुहुन्छ, तब यो उदाहरण सापट्टि लिनुहोस्। कल्पना गर्नुहोस् कि तपाईँको पक्षमा को हुनुहुन्छ। पवित्र आत्माले तपाईँलाई उत्साह दिँदै हुनुहुन्छ र तपाईँ विजेता भन्दा पनि महान हुनुहुन्छ भनी याद दिलाउँदै हुनुहुन्छ भनी सोच्नुहोस्। आखिर सारा ब्रह्माण्डकै विजेता येशू तपाईँको पक्षमा हुनुहुन्छ। त्यसैले रिङभित्र पस्नुहोस् र हामी जित्ने ठोलीमा छौं भन्ने कुरा दृढताका साथ थाहा पाएर विश्वासको राम्रो लड़ाई लड्नुहोस्। हो, यो साँचो हो कि कहिलेकाहीँ पापले हामीलाई केही कड़ा मुक्काहरू हान्न सक्छ। कहिलेकाहीँ यसले हामीलाई नराम्ररी पछार्न पनि सक्छ। यसले हामीलाई घुँडा टेक्न बाध्य पार्न पनि सक्छ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने पापले तपाईँलाई कहिल्यै पूरै हराउन सक्ने छैन। ख्रिस्टमा तपाईँ कहिले पराजित हुनुहुन्न, तपाईँ खेलबाट कहिले बाहिरिनुहुन्न, किनभने तपाईँ अब पापको दास हुनुहुन्न। तपाईँ स्वतन्त्र हुनुहुन्छ। त्यसैले अब त्यही अनुसार जिउन शुरू गर्नुहोस्। पापको तपाईँमाथि कुनै अधिकार छैन, यसले सक्दैन र यसले गर्ने पनि छैन, किनभने अब तपाईँको हृदयको सिंहासनमा एकजना नयाँ राजा बस्नु भएको छ। तपाईँ अर्कै मालिकको सेवा गर्नुहुन्छ, तपाईँ अर्कै प्रभुलाई सलाम गर्नुहुन्छ। त्यसैले कृपया मेरो मित्र, आज विश्वासको यो राम्रो लडाई लड्न कहिले नथाक्नुहोस्। तपाईँको पक्षमा को हुनुहुन्छ भन्ने कुरा थाहा पाएर आफ्नो मनलाई बलियो बनाउनुहोस् अनि यो लडाई सधैँका लागि रहिरहने छैन भन्ने सत्यतालाई जानेर साहस बटुल्नुहोस्। एक दिन यो युद्ध समाप्त हुनेछ र तपाईँले पाप विरूद्ध जित्नु भएको हरेक सानो लडाईले तपाईँका मुक्तिदाताको लागि ठूलो आदर र महिमा लिएर आउनेछ। विश्वासको राम्रो लडाई लड्नुको वास्तविक अर्थ नै यही हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ

0: सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुन मार्फत कक्षा सञ्चालन हुने।
0: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
0: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
0: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
0: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
0: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
11: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ख्यात पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
12: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
12: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
16: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
17: गल्कुपाका 29 थमेल, काठमाडौँ।
18: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 4022544, 4022544
19: र 4022572, 4022572।
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै

0: हुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी हाम्रा प्रिय जनहरूलाई सम्झिन्छौं, टाढा नजिक हुनुभएका हाम्रा साथीभाइ मित्र परिवारका सदस्यहरू, हरेक व्यक्तित्व जसलाई हामी एकदमै सम्झना गरिरहेको छौं, उहाँहरूलाई एकमुष्टमा जयमसी अभिवादन कार्यक्रम मार्फत व्यक्त गर्दै आइरहेको छौं र आज पनि हामी तपाईसँग कुराकानी गर्नेछौं र तपाईँले आफ्ना प्रियजन सम्झिन सक्नुहुनेछ र त्यति मात्र होइन, हामी संसारमा छौं, मानिसहरू हौं, कसरी चाहेर नचाहेर एकअर्काको हृदयहरू दुखाई पठाइदिन्छौं, हामी क्षमा लिने दिने कार्य पनि कार्यक्रम मार्फत गर्दै आइरहेको छौं र फोन गर्नुहोला, हाम्रो टेलिफोन नम्बर रहेको छ 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44 र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम अवधिभर हामी तपाईँसँग कुराकानी गर्नेछौं र तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झना स्वरूप जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र कोही श्रोता फोनलाइनमा आइसक्नु भएको छ, उहाँलाई हामी कार्यक्रममा लिनेछौ। को हुनुहुन्छ? हेलो हेलो हेलो हेलो जय मसी सुमनजी, हामी एकदमै ठिक छौ, एकदमै आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
3: एकदमै ठिक ठाक छु, प्रभुको अनुग्रह कृपाले, हजुरको अन्तर्गिन्तिर प्रार्थनाले हाँसेको छु, बाँचेको छु, आजको दिनसम्म देख्नु पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद अनि हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो पुनः मैले खाना खानु भयो?
2: हजुर, हाम्रो भइसक्यो खानपिन सुमनजी, र तपाईँको खानपिन भयो?
3: भइसक्यो शारीरिक भोजन खाएर यसो आत्मिक भोजनतिर लागेको हजुरको आवाज
2: हजुर, प्रभुलाई धन्यवाद भएको होस् र आज तपाईँ आफ्नो प्रियजनहरूलाई सम्झिनु भएर जयमसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ सुमनजी।
3: हुन्छ, यो समयको लागि धेरै धेरै हाम्रो बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि हाम्रो बहिनीलाई जयमसी अभिवादन पनि भन्न चाहन्छु।
2: हजुर जयमसी,
3: विशेष गरी हाम्रो विजय सहलाई जयमसी अभिवादन, हाम्रो ज्ञानो बहिनीलाई जयमसी अभिवादन, हाम्रो सन्ध्या बहिनीलाई जयमसी अभिवादन, हाम्रो सन्नी भाइलाई जयमसी अभिवादन, जयमसी अभिवादन, जनास्थान गिरीलाई जयमसी अभिवादन, हाम्रो सोजन सुजन सहलाई जयमसी अभिवादन, सोरा सरलाई जयमसी अभिवादन भन्न चाहन्छु अनि यसै गरी हाम्रो अब्राहम सरलाई जयमसी अभिवादन भन्न चाहन्छु अनि साथसाथै हाम्रो तार्जन गुरुङ सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, आइजित हाम्रो आइजित राईलाई जयमसी अभिवादन भन्न चाहन्छु अनि यसै गरी हाम्रो श्रीमान पाण्डेजीलाई जयमसी अभिवादन, हाम्रो कुमार विश्व सरलाई जयमसी अभिवादन, राज सर जहाँ हुनुहुन्छ जहाँ यति जनतामय भए तापनि नसुन्दा पनि उहाँलाई पनि जयमसी अभिवादन अनि यस्तै गरी म जयमसी अभिवादन भन्न चाहन्छु अनि विशेष गरी हाम्रो अमृता बहिनीलाई म सम्झेर जयमसी अभिवादन भन्न चाहन्छु, निष्पा बहिनीलाई जयमसी अभिवादन, सुन्दरी तामाङलाई जयमसी अभिवादन, हाम्रो बहिनी हराउनु भएको छ, कता हराउनु भएको छ अनि उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, माया बहिनीलाई जयमसी अभिवादन, हाम्रो लक्ष्मी मगर बहिनीलाई म सम्झनाको साथमा जयमसी अभिवादन भन्न चाहन्छु, शोभा मिश्रलाई जयमसी अभिवादन अनि यसै गरी रेखा थापा कुँवर बहिनीलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु, सुन्दरी तामाङजीलाई जयमसी अभिवादन, सुमित्रा बहिनीलाई जयमसी अभिवादन, हाम्रो यसै गरी तारा बहिनीलाई जयमसी अभिवादन, हाम्रो शान्ता बहिनीलाई जयमसी अभिवादन, शान्ता बहिनी हराउनु भएको छ अनि हाम्रो यसै गरी सानो बहिनी पनि धेरै हराउनु भएको, कतातिर व्यस्त हुनुहुन्छ उहाँलाई पनि म सम्झनाको साथमा जय मासियाजी बाधन हाम्रो यसै गरी हाम्रो दुर्गा बस्नेतीलाई म सम्झेर जय मासी अझै बाधन भन्न चाहन्छु अनि जय मासी अझै बाधन भन्न चाहन्छु हाम्रो विद्या श्रेष्ठजीलाई जय मासी अझै बाधन संगीता रिमालाई जय मासी अझै बाधन हाम्रो पम्पाको परिजेलाई जय मासी अझै बाधन पम्पा रोका परमेश्वरको दासुलाई जय मासी अझै बाधन भन्न चाहन्छु अनि यसै गरी हरिरो हाम्रो हरिरो काजीलाई जय मासी अझै बाधन सावित्री रो काजीलाई जय मासी अझै बाधन उहाँहरू पनि हराउनु भएको छ अनि हाम्रो जन श्रेष्ठजीलाई जय मासी अझै बाधन उहाँ पनि हराउनु भएको छ अनि यसै गरी हाम्रो धर्म विनोद परालजीलाई म सम्झेर जय मासी अझै बाधन भन्न चाहन्छु जय मासी अझै बाधन भन्नु पर्दाखेरि हाम्रो चन्द्रमा बहिनी परमेश्वरको दासुलाई जय मासी अझै बाधन उहाँको खाद्यलाई जय मासी अझै बाधन उहाँको परिवारलाई जय मासी अझै बाधन भन्न चाहन्छु जय मासी अझै बाधन भन्नु पर्दाखेरि हाम्रो अर्जुन प्रधानजीलाई जय मासी अझै बाधन हाम्रो दिल कुमार राईलाई जय मासी अझै बाधन हाम्रो बहादुर भट्टाजीलाई जय मासी अझै बाधन अनि जय मासी अझै बाधन रुबेन राईलाई जय मासी अझै बाधन आशिष राईलाई जय मासी अझै बाधन अजय राईलाई जय मासी अझै बाधन शान्ति राईलाई जय मासी अझै बाधन हाम्रो कचिना राईलाई जय मासी अझै बाधन हाम्रो राम कुमार राईलाई जय मासी अझै बाधन अनि जय मासी अझै बाधन भन्न चाहन्छु हाम्रो साथै रामरी कचेलजीलाई जय मासी अझै बाधन चित्र मगरलाई जय मासी अझै बाधन सुशील मगरजीलाई जय मासी अझै बाधन अनि यसै गरी हाम्रो रामरी सिपैजीलाई जय मासी अझै बाधन हाम्रो भीम प्रजाजीलाई जय मासी अझै बाधन लालमान तामालाई जय मासी अझै बाधन सोम कुमार दिक्कजीलाई जय मासी अझै बाधन माधवजीलाई जय मासी अझै बाधन भन्न चाहन्छु अनि जय मासी अझै बाधन हाम्रो राजु काभ्रालाई जय मासी अझै बाधन विनोद काभ्राजीलाई जय मासी अझै बाधन जसले हामीलाई भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो कुमार राईजालाई जय मासी अझै बाधन भन्न चाहन्छु अनि यसै गरी हाम्रो हामीलाई ओखलढुङ्गा पुर्याउनु हुने हाम्रो उहाँको आवाजले हाम्रो हन्डा बहिनीलाई म सम्झेर जय मासी अझै बाधन उहाँको दाई भाउजूलाई सम्झेर म जय मासी अझै बाधन अनि यसै गरी दुर्गा बस्नेतीलाई जय मासी अझै बाधन भन्न चाहन्छु यदि शिवाजीलाई जय मासी अझै बाधन हाम्रो लक्ष्मी सुन्दास बहिनी पनि हराउनु भएको छ उहाँलाई जय मासी अझै बाधन भन्न चाहन्छु हाम्रो इलिसा बहिनी पनि हराउनु भएको छ उहाँलाई जय मासी अझै बाधन भन्न चाहन्छु अनि सम्पूर्ण सावित्री खड्काजीलाई पनि जय मासी अझै बाधन भन्न चाहन्छु अनि यसै गरी हाम्रो यस्यु भक्त पनि अझ निकै हराउनु भएको छ उहाँलाई जय मासी अझै बाधन हाम्रो मित्र साथी हाम्रो हरिबोल बुढा थुकीजीलाई जय मासी अझै बाधन भन्न चाहन्छु हाम्रो उत्तम शिवपतिजीलाई सम्झेर म जय मासी अझै बाधन भन्न चाहन्छु अनि सम्पूर्ण कुनै एकदम लगायत जति पनि कन्ट्याक्ट गर्नुहुने हाम्रो साथी भाइ मित्रहरू दाजुभाइ आमा बुवा जति पनि सुनिराख्नुहुन्छ यहाँलाई म सुमन राईको तर्फबाट जय मासी अझै बाधन पूर्व पश्चिम उत्तर दक्षिण सरेर बस्नु हुने हाम्रो विश्वासी जनहरू अग्रजनहरू मण्डलीहरू विशेष मण्डलीहरू प्रचारकन सम्पूर्णलाई म सुमन राईको तर्फबाट जय मासी अझै बाधन भन्न चाहन्छु अनि म क्षमा माग्नु पर्दाखेरि म संसारमा छु म शरीरमा छु मैले जानेर हेरेर कति प्रकारको मेरो हरेक उठाइ बसाइ रहन्छ पहिलाद्वारा परमेश्वरको दृष्टिमा म भाग गर्दिनँ भने तापनि तर कति प्रकार कहाँ गएर म चुकिरहेको हुन्छु के कुरामा म चुकिरहेको हुन्छु के कुराको परमेश्वरको दृष्टिमा म लडिरहेको हुन्छु प्रभुलाई मात्रै थाहा छ प्रभुसँग म क्षमा प्राप्त चाहन्छु गुनी एफएम परिवार सम्पूर्ण गुनी एफएम परिवारसँग पनि म क्षमा प्राप्त चाहन्छु सुनिराख्नुहुने सम्पूर्ण हाम्रो मान बाबाहरू जय मासी अझै बाधन र म क्षमा प्राप्त पनि चाहन्छु बहिनी
2: हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि सुमनजी र यसलाई चाहिँ हामी छुटौं जय मासी
3: जय मासी हजुरको दिन एकदमै एकदमै सफलता उन्नति लगायत हाम्रो पुनः बहिनीलाई धेरै धेरै धन्यवाद सफलता सफलता उन्नति मिलेको भन्न चाहन्छु
2: धन्यवाद जय मासी र सुमन राईजी हुनुहुन्थ्यो एकदमै उहाँले सम्पूर्णलाई सम्झिनु भएको छ र आफ्नो न्यानो अभिवादन जय मसिंह एकमुष्टमा व्यक्त गरेर जानुभएको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ यसरी नै जय मसिंह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ फोनलाई एकदमै खुला रहेको छ र हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौं यो समयमा र जय मसिंह अभिवादन व्यक्त पनि गरिरहेको छौं र तपाईँले पनि कार्यक्रममा फोन गरेर यसरी नै साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत तपाईँले जय मसिंह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ भने कोही श्रोता फोनलाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
4: जय मसी।
2: जय मसी हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
4: हरायो भर्खर बाइले भन्नुभएको थियो मेरो हरि भाइ।
2: हरिजी, हरि रोकाजी।
4: हजुर।
2: ओहो, त्यही त कता व्यस्त हुनुहुन्थ्यो हरिजी तपाईँ?
4: यस्तै व्यस्तले गर्दाखेरि सुनिरहेको छु हजुरको कार्यक्रमहरू त
2: अलि
4: नभ्याएको हुनाले पहिला हजुरहरूसँग क्षमा माग्छु।
2: होइन, केही छैन, केही छैन।
4: मेरो प्यारा प्यारा परमेश्वरको जनहरूसँग म क्षमा माग्न चाहन्छु, मित्रहरूसँग। अनि म जयमसी भन्न चाहन्छु हजुरलाई।
2: हजुर, जयमसी।
4: भर्खर मेरो दादा सुमनदारलाई, जयमसी उहाँको परिवारलाई, जति हाम्रो दादाले सबै नाम काटेर जानु भइसक्यो, उहाँको नाउँमा उहाँले जतिजनाले भन्नुभयो, म सम्पूर्णलाई, मेरो परमेश्वरको जनहरूलाई म जयमसी अभिवादन एकै मुठामा दिन चाहन्छु। अनि हाम्रो पम्पा रोगाजी, पम्पा गोपाली, चन्द्रमाया, अनि जतिजना सुनेर बसिरहनु भएको छ हाम्रो सिक्किमवासी परमेश्वरका जनहरू, भारतबाट, पोखराबाट, जहाँ जहाँबाट सुनिरहनु भएको छ मेरो परमेश्वरको जनहरू, म सबैजनालाई म जयमसी अभिवादन दिन चाहन्छु। मैले नाम त मैले भन्न सक्दिनँ, त्यही पनि परमेश्वरका मेरो हृदयबाट नि उहाँलाई चाहिँ नि म जयमसी अभिवादन दिन चाहन्छु। म संसारमा छु, शरीरमा छु, मैले कति जानेर नजानेर गरेको भूल गल्ती अपराधहरू म परमेश्वरसँग क्षमा माग्न चाहन्छु म्याम।
2: हुन्छ, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो हामीलाई पनि हरिजी तपाईँको आवाज आज सुन्न पायौँ, फोन गर्नुभयो, धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यसरी नै कुराकानी गर्ने अवसरहरू मिलेको होस् भनेर हामी एकदमै चाहन्छौ पनि। र अहिलेलाई चाहिँ हामी छुटौँ हरिजी।
4: जयमसी।
2: हजुर, हरि रोकाजी हुनुहुन्थ्यो र कार्यक्रममा उहाँले फोन गर्नुभयो र आफ्नो न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ। र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ, जहाँ हामी हाम्रा प्रियजनहरूलाई सम्झिएर न्यानो अभिवादन जयमसी व्यक्त गर्दै आइरहेको छौं। र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। यो समयमा एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: हजुर सबैजनालाई चाहिँ मसे निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले कार्यक्रम मार्फत राखेको छौं र कार्यक्रम जयमसिंह तपाईँ सुन्दै हुनुहुन्छ जहाँ हामी न्यानो अभिवादन जयमसिंह व्यक्त गरिरहेको छौं हाम्रा प्रियजनहरू जो टाढा नजिक हुनुहुन्छ र जसलाई हामी सम्झिरहेको छौं एकदमै सम्झना स्वरूपको जयमसिंह अभिवादन एक मुष्टमा हामी राखिरहेको छौं र कार्यक्रममा फोन गरेर तपाईँले पनि साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-46 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत हामी जयमसिंह अभिवादन पनि व्यक्त गर्छौं सँगसँगै हामी क्षमा लिन्छौं क्षमा दिन्छौं र कतिचोटि क्षमा लिने दिने कुराहरू हामीबाट हुनुपर्ने कतिवटा आवश्यकताहरू हुँदछ र ती समयहरूमा आफ्नो हृदयमा ती तितोपनाहरूलाई राख्नुभन्दा क्षमा लिएर दिएर आफू स्वतन्त्र हुनु एकदमै आवश्यक छ र कठिन कतिचोटि अवस्थाहरू महसुस होला तर परमेश्वरसँगको सामर्थ्य र सहायता माग्नुभयो भने तपाईँले निश्चय पनि क्षमा लिएर दिएर सबै अवस्था परिस्थितिहरूलाई होइन एकदमै तपाईँले सहज बनाउन सक्नुहुनेछ र यी कार्यहरू चाहिँ तपाईँले आफ्नो व्यक्तिगत जीवनमा पनि गर्नुभएको होस् भनेर हामी प्रोत्साहन गर्छौं र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो जयमसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर एकदमै आरामै छौ हामी पनि र आज तपाईँ कसलाई जयमसी भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद अनि हजुरलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो सर सुजन सरलाई, हाम्रो विजय सरलाई, सन्ध्या म्यामलाई जयमसी भन्न चाहन्छु, हाम्रो अभिराम सरलाई, ज्ञानी म्यामलाई, दाजाङ गुरु सरलाई, सुनिला सरलाई जयमसी भन्न चाहन्छु, सम्पूर्ण परिवारलाई नछुट्याइकन जयमसी धन्यवाद भन्न चाहन्छु अनि हाम्रो मण्डली परिवारलाई, मेरो मण्डली परिवार, आदरणीय गुरुजनहरू, सम्पूर्ण परिवारलाई जयमसी भन्न चाहन्छु. जयमसी भन्नुपर्दा हाम्रो कुनै फिल्मलाई माया गर्नुहुने, फोन गर्नुहुने, सुनिरहनुहुने सम्पूर्णलाई, जो जति यतिखेर सुनिरहनु भएको छ सबैजनालाई जयमसी भन्न चाहन्छु अनि हाम्रो सुमन दाईलाई जयमसी भन्न चाहन्छु, हाम्रो हरिरोका दाईलाई जयमसी भन्न चाहन्छु. हाम्रो हरिरोका दाई आउनुभयो, कस्तो खुसी लाग्यो, दाई कहाँबाट आउनु भएको भन्थ्यो मैले भेट हुँदा. मलाई धेरै धेरै धन्यवाद जयमसी भन्न चाहन्छु अनि हाम्रो उत्तम शिवाकोटी गुरुबालाई जयमसी भन्न चाहन्छु, हाम्रो माधव विश्व कर्म दाईलाई जयमसी भन्न चाहन्छु, सुशील मगया, दीपक लामिछाने अनि हाम्रो चित्र मगर अनि रुबेन राई अनि हाम्रो भारतबाट फोन गर्ने हाम्रो कुमार राई दाईलाई जयमसी भन्न चाहन्छु, हरिबोल दाईलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो अर्जुन प्रधानलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो पम्फा रोका दिजुलाई जयमसी, पम्फा गोपाली दिजुलाई जयमसी, सम्झना भन्न चाहन्छु, हाम्रो अमिता महर्जन दिजुलाई, विद्या श्रेष्ठ अनि हाम्रो मिस्ता महर्जन दिजुलाई जयमसी भन्न चाहन्छु, हाम्रो लक्ष्मी सुन्दास दिजुलाई, लक्ष्मी मगर बहिनीलाई जयमसी भन्न चाहन्छु, हाम्रो माया मगर आन्टीलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो पुनर दिजुलाई जयमसी, सारा तामाङ साथीलाई जयमसी, सम्झना भन्न चाहन्छु अनि हाम्रो शोभा मिश्र साथीलाई पनि जयमसी भन्न चाहन्छु अनि हाम्रो दुर्गा बस्ने दिजुलाई, सम्झना जयमसी भन्न चाहन्छु, शर्मिला गौतम दिजुलाई धेरै धेरै सम्झना जयमसी भन्न चाहन्छु उहाँलाई पनि अनि हाम्रो सङ्गीता रिमाल दिजुलाई, सावित्री खड्का अनि हामी सावित्री रोका दिजुलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो सुनिता राई अनि हाम्रो शान्ता सुनार बहिनीलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो रश्मिला बोहरा बहिनीलाई जयमसी अनि नैना थापा बहिनीलाई जयमसी भन्न चाहन्छु अनि जतिजना टुटेमा फोन गर्नुहुन्छ यतिखेर सुनिरहनु भएको छ, हाम्रो धर्म विनोद बराल दाईलाई पनि सम्झना जयमसी भन्न चाहन्छु अनि हाम्रो गुनी पनि सुनिरहनु हुने, मैले कतिजनाको नाम छुटाएको छ र पनि जो जति सुनिरहनुहुन्छ सुनिरहनु भएको छ सबैजनालाई नछुटाइकन धेरै धेरै सम्झना अनि जयमसी भन्न चाहन्छु म्याम.
0: हजुर र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला चन्द्रमायाजी?
1: क्षमा लिनु पर्दा चाहिँ म परमेश्वरसँगै क्षमा माग्न चाहन्छु। उहाँलाई मन नपर्ने काम गरेको छु होला, बोलेको छु होला, सोचेको छु होला, अनि परमेश्वरसँग म क्षमा माग्न चाहन्छु। अनि सुनिरहनु हुने सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरू जति गुटेले सुनिरहनु भएको छ, अनि यदि मैले बोलेको कुराले कसैको हृदय दुखेको छ भने म क्षमा माग्न चाहन्छु, अनि हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद। खुसी लाग्यो फोन गरेर साथ दिनु भएको लागि चन्द्रमायाजी। छुटौ हामी, जय मसी। हजुर, हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र कार्यक्रममा उहाँले फोन गरेर सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ र तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र न्यानो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीत फेरि पनि हामी तपाईँको लागि समय राख्न चाहन्छौं।

0: निकै निमिटेको तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी,
0: जयमसी कुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर ठिकै छु, म सन्चै छु बहिनी।
0: प्रभुलाई धन्यवाद भएको छ, आज कार्यक्रम मार्फत तपाईँ कोकसलाई जयमसी अभिवादन भन्न चाहनुहुन्छ।
1: धन्यवाद छ, विशेष परमेश्वरलाई धन्यवाद छ है। अनि हजुरहरूले यस समय यसरी एउटा च्यानलमा एउटा गुड न्युजमा यसरी जोडिएर बोलिराखेको छु बोल्छु अनि धन्यवाद हजुरहरूलाई धेरै धेरै धेरै। अनि एउटा गुड न्युज त्यहाँ तयारी भएर बसेर पो हामी यसरी खुसी भएर बोल्न पाएको छौँ है। खुसी न मलाई त खुसी मान्छे खुसी नभए त खुसीसँग बोल्न नि कहाँ आउन सक्छ र है। भित्र सिरक ओढेर गुटमुटिएर रोड बसिरहन्छन् अनि के मलाई कस्तो नि म भित्र त चौताराको पिपला डाँडामा पिपला चौतारा चौतारो चाहिँ फर फर फर भइरहन्छ नि हावाले है। मलाई त त्यस्तो भइरहेको म अहिले फोकर फाकेर आएँ अनि गुड न्युज लगाइरहेको थिएँ रेडियो अनि सुनिरहेको छु अनि ड्याडी लगाएको लाग्यो फोन पनि धन्यवाद सबैलाई। अनि त्यस्तै चाहिँ हर हर्ती भइरहेको चौतारामा बसे जस्तो पो भइछु म त के मेरो मलाई त्यहाँबाट नै आउँदा म कस्तो म भित्र प्रभु तपाईँ नै भन्नुभएको छ नि तर मलाई कस्तो आनन्द र खुसी हर हर्ती भएको मेरो आत्मा भन्छु कि म त्यसो भन्दै आइरहन्छु। मलाई त्यो थाहा भइरहेको छ धन्यवाद अनि साँच्चा नै एउटा अचम्मको हारो हर्ती भएको छु म प्रभुलाई धन्यवाद। म चाहिँ हजुरहरूलाई जयमेसी भन्छु है,
0: हजुरहरूलाई
1: जयमेसी भन्छु, ज्ञानु बहिनी पुनम बहिनी अनि पास्टर अब्राम भाइलाई अनि त्यहाँदेखि सम्पूर्ण गुन्जेस परिवारलाई म नाम लिन सक्दिनँ, नाम लिने त परमेश्वरले लिइसक्नु भयो अनि फलानु भनेर बोलाइसक्नु भयो होला जस्तो लाग्दो बोलाउनु भयो त्यो भन्छु म चाहिँ त्यहाँदेखि चाहिँ किनभने अनि सबै सुन्ने अहिले एउटा ऊ के अरे ऊ सुमन भाइले बोलेको थिए त्यति बेला म ढोका लाएर गएको अहिले भर्खर आएँ अबको अनि को कोले फोन गरेर जानुभयो सबैलाई जानेछि अनि जो जति आउनुहुन्छ सबैलाई जानेछि अनि त्यहाँदेखि जो जति सुन्दै हुनुहुन्छ अनि पोखरा लमजुङ गोर्खा तनहु अनि यति सबै ठाउँबाट सबैलाई म जयमसी अभिवादन गर्दछु। मेरो मण्डली परिवारलाई जयमसी अभिवादन गर्दछु अनि शान्ति दिदी नारायण दाई उहाँले सुनिरहनु भएको छ जयमसी अभिवादन वा परिवारलाई अनि कुसुम बहिनी अनि हाम्रो मेरो ज्ञानु भाइ म सम्झिन्छु भन्छु छिटो छिटो बोल्दा बोल्दै म यसै बोल्दा बोल्दै आत्तिएर म छोडिदिन्छु क्या अनि उहाँहरूलाई नि म धन्यवाद जयमेसी भन्छु अभिवादन अनि छोरी महर्जन मनिकाले सुन्नु भयो सुन्नु होइन सम्पूर्ण परिवारले उहाँहरूलाई जयमेसी सबैलाई जयमेसी अभिवादन टक्राउँदछु बहिनी म
0: क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पुनाजी?
1: क्षमा लिन दिनाले भन्दाखेरिमा म नि म चाहिँ प्रभुले नै चिन्नु भएको छ उहाँले चुन्नु भयो उहाँले चिन्नु भएको छ म कहाँ चुकेको छु म कस्तो छु कसरी बोल्छु बेला बेलामा आँटी हुरी आउने अनि कस्तो मैले पक्कै भन्छु के के नानी केही कुराहरू मलाई मनमा कस्तो जन्मिएर आउँछ ती कुराहरू है म भनिहाल्न मन लाग्ने क्या मलाई अस्ति छो केटीकेटी भत्ता गएर बसेँ म तिन रात अनि त्यहाँदेखि चाहिँ किनभने परमेश्वरले यो चमत्कार गर्नुभएको छ नि त म भुल्न त सक्दिनँ म भित्र जन्मियो भने मैले पक्कै बोलिहाल्छु कि अचम्मै लाग्ने भयो मलाई त मैले जे भने नि अघि नै लम्जेमतिर टाढा गएर आफन्तको नि होइन टाढो भन्नु मन लाग्यो मलाई ठिक्कै नै लाग्ने कि कोही बेला यो डङ्गेरा डुडु सुन्न नि मन लाग् नलाग्ने कि मलाई अनि त्यही भएर आज त अहिले त कुनामा छु त्यति धेरै सुन्दिनँ सुन्न त त्यस्तो भयो आउँछ क्या मलाई मैले पहिलादेखि नै मलाई यही नै चाहेको हो चाहन्त तर अहिले साइडमै छु सुन्न त कुनामा अनि तपाईँ पनि प्रभुलाई धन्यवाद अनि मसँग जे जन्मिएर आउँछ त्यो बताइहाल्न मन लाग्ने कारण भयो कि मलाई राम्रो हो कि नराम्रो हो प्रभु जान्नुहुन्छ म अनि सबै कुरालाई म धन्यवाद दिन्छु म जयमसी भन्छु सम्पूर्ण छोरी महर्जान सुनिरहनु हुन्छ उहाँले नि अनि सबैलाई जयमसी ए यता भन्न पर्ने बिर्सिरहेको छु अनि क्षमा माग्दाखेरिमा मेरो प्रभुसँग क्षमा माग्छु अनि म क्षमा दिन सकम कसैको मन दुखाएको छु भने म क्षमा दिन सकम क्षमा लिन सकम अनि गुडनेसमा बोलिरहन्छु मबाट केही बिग्रिएको छ भने मैले बोल्दैखेरिमा म नि क्षमा माग्छु त्यहाँ पनि हजुरहरूसँग नि है सबैलाई धन्यवाद नानी ल
0: धेरै धेरै धन्यवाद पुनाजी हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा न्यानो अभिवादन चाहिँ व्यक्त गरेर जानुभएको छ र तपाईँले पनि हामीलाई यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ सम्झनाहरू राख्न सक्नुहुनेछ क्षमा लिएर दिएर साथ दिन सक्नुहुनेछ र यही कार्यलाई हामी निरन्तर कार्यक्रम मार्फत अगाडि बढ़ाइरहेको छौं फोन गर्दै गर्नुहोला अर्को एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौं

0: निकै नै टिकी तपाईँको निम्ति राख्छ। फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो, जय मसी,
0: जय मसी। कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै जाति कुशलै छु, परमेश्वर परम्पराले है अहिलेसम्म एकदमै आनन्द र शान्ति छु। परमेश्वरलाई धन्यवाद भएको होस्
0: हामीले
1: देख्नु पायो है,
0: सबैमा
1: भेट गर्नु पायो, बोलिचाली गर्नु पायो, यो दिनुभएको यो उसबाट प्रस्थान गर्नु
0: र खुसी लाग्यो कुमारजी। र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मसीह भन्न चाहनुहुन्छ?
1: पहिलोचोटि त है अगाडि हाले हाम्रो हामी धेरै दिन बाद पछि दिन आइरहेको छु र अब बस्तीको ठाउँमा कति काम कुरोले गर्दा हामी भाग लिएर बोल्नु पनि नपाइन्थ्यो रहेछ बस्तीको ठाउँमा हो। र त्यही भएर चाहिँ अब आज धेरै दिनको बादले फेरि म आज आइरहेको छु हजुर। पहिलोचोटि त हजुर है जय मसी प्रोग्राम चलाउनु अनि आदान परिवार जन्मलाई पनि जय मसी भन्न चाहन्छु। चाहन्छु अनि सुमन साथी धन्यवाद अनि प्रुडेन्टलाई पनि धन्यवाद। पम्पाको
0: पाली
1: जय मसी धन्यवाद छ उहाँ अनि माधवमा अनि जय मसी धन्यवाद भन्न चाहन्छु अनि नाम छुटेको छ सबैलाई सम्झेको छु र एकदमै नाम छोडियो होला आगामी दिनहरूमा पनि नाम र सबैले सम्झेको छु भन्दै अनि क्षमा दिनु अब हामीले एकादोसँग बोली अनि सोच ठाउँमा र सहयोग सोच्नु भएको कारणले गर्दाखेरि कति गल्तीहरू गरेको ठाउँ छ हामी संस्थामा गालीमा हामीले के गर्नु पर्छ कतिले खाइन्छ कति उहाँको अब दिनहरूमा यता उहाँलाई म एकदमै परमेश्वर साथमा वापस अनि उहाँलाई म क्षमा माग्न चाहन्छु र अनि एकदमै उहाँ पनि क्षमा दिनुहुन्छ आशा र विश्वास गरेको छु र सबैले हजुर भेटाउँदै हामी तिम्रो परिवारको निम्ति प्रार्थनामा राखिदिनुहोस् है भनेर भन्न चाहँदैछु है हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो। हामी प्रार्थनामा पनि सम्झिनेछौँ कुमारजी, र फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद। अहिलेलाई चाहिँ हामी छुटौँ। हजुर, राजकुमार राईजी हुनुहुन्थ्यो, यता इन्डियाबाट हाम्रो फोन गर्नुभएको थियो अनि एकदमै मिठो तरिकाले उहाँले जय मसीलाई अभिवादन व्यक्त गरेर जानुभएको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
2: हजुर, सर्वप्रथम त अहिले भारतबाट फोन गर्नुहुने कुमारलाई जय मसी अभिवादन। सङ्गीता रिमाल, पम्पाको पाली, रुथ मगराती, पास्टर टेकबहादुर दाहाल, मिना मगराती, त्यस गरी प्राविधिक मित्र अनि हजुरलाई अनि नैना थापा, अर्जुन प्रधान अनि सङ्गीता म्याम, चन्द्रमाया मगर, पम्फाको पाली, अर्जुन प्रधान, कुमार भित्रीकोटी, उत्तम शिवाकोटी पास्टर ज्यू, गोविन्द आचार्य, सावित्री खड्का अनि राजकुमार सुब्बा, त्यसै गरी सुमन राई, पम्फा रोका, पम्फा गोपाली, रुबेन राई, लक्ष्मी माया, यशुभक्त गौतम, लक्ष्मी बोहरा, दिल कुमार, रेखा शर्मा, ज्ञानो म्याम, हाम्रो कुमार अब्राहम सर, पावल थापा, पावल दुमी राई, लगायत उत्तम शिवकोटी भनिहाल्ने राधिकाज्यू हन्नाज्यू लगायत सम्पूर्ण जो श्रोता हुनुहुन्छ रेडियो गुड न्युज सुनिराख्ने उहाँलाई म चाहिँ मसी अभिवादन भन्न चाहन्छु म्याम।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही सल्लाहहरू बोल्छी?
2: सर्वप्रथम त परमेश्वर नै क्षमा लिन चाहन्छु। उहाँको वचन अनुसार हामी चलिरहेका पनि हुँदैनौँ। हामीले राम्रो सोचेर बोल्दाखेरि पनि अरूले नराम्रो प्रभाव पर्या हुनसक्छ। सकारात्मक सोचले आफै बोले अरूले नेगेटिभ एरिया हुनसक्छ। उहाँहरूसित पनि म क्षमा चाहन्छु। मैले एकजना हाम्रो धाराको जडानको लागि पैसा बुझाइसकेका छ, अहिलेसम्म धारा जडान भएन। त्यस विषयमा चाहिँ मैले उनीहरूसँग रिसाएको थिएँ। अब उहाँहरूले चाहिँ यो आत्म समीक्षा गरेर चाँडोभन्दा चाँडो हाम्रो एकजना घर भाडा जग्गा भाडामा दिएको, उहाँलाई हामीले पानी मिलाइदिउँला बिजुली मिलाइदिउँला भनेको थियौँ, त्यो सकेनौँ। त्यो विषयमा वडा कार्यालयमा कुरा गर्दा मधु तामाङले साह्रै अस्वीकार गर्नुभयो र म अलिकति आवेशमा आएको थिएँ। म क्षमा लिन चाहन्छु। सांसारिकमा बस्दाखेरि चाहिहालिन्छ, वास्तवमा उहाँले पनि रियलाइज गर्नुहोस् र प्रार्थना गरिदिनुहोस् त्यो धारा पनि जडान हुन सकेको होस् भनेर।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुट्टो हामी हरिबोल छ र हरिबोल बुढाथाकीजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन व्यक्त गर्नुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। हामी संसारमा छौँ, कतिवटा कुराहरूमा गलत बुझाइहरू हुन्छ, गलत तरिकाले हामी कतिचोटि प्रस्तुत हुन्छौँ, हामीसँग कतिवटा कुराहरू त्यसरी ठोकिन आइपुग्छन्। तर पनि सबै परिस्थितिहरूमा प्रभुलाई धन्यवाद दिँदै एकले अर्कालाई क्षमा गर्दै अगाडि बढ्नु चाहिँ हाम्रो कर्तव्य हो। प्रेम, दया, क्षमा भन्ने कुराहरू चाहिँ जो परमेश्वर प्रभु येशू ख्रीष्टले हामीलाई सिकाउनु भएको छ, ती कुराहरू जो पवित्र आत्माको फल पनि हुन्, यी कुराहरू चाहिँ हामीमा हुन एकदमै आवश्यकता छ। र यी कार्यहरूलाई चाहिँ हामी एकदम प्रोत्साहन पनि दिन्छौं, तपाईँहरूलाई उत्साह पनि दिन्छौं। र यही उत्साह सँगसँगै एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई यो समय दिन चाहन्छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जयमसी मार्फत हामी हाम्रा प्रियजनहरूलाई न्यानो अभिवादन जयमसीहरू व्यक्त गरिरहेको छौं र जयमसी एउटा अभिवादन मात्रै नभएर हाम्रो यीशु मसीहको हामी जय जयकार पनि गर्दछौ। यसकारण हामी जयमसी भन्नको लागि लजाउँदैनौ, अप्ठ्यारो मान्दैनौ, हामी जयमसी भनिरहनेछौ। हाम्रो मसीहको हामी जय जयकार गरि नै रहनेछौ। यो हाम्रो परिचय हो, यो हाम्रो अभिवादन हो, तर सँगसँगै हामीले जय मसीह भन्दै गर्दाखेरि हाम्रो यीशु मसीहको जय जयकार गरिरहेका छौं भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु भएन। र अझै तपाईँहरूसँग कुराकानी गर्ने मन थियो, तर अब चाहिँ भने हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज कार्यक्रम सुनेर साथी हुने, कार्यक्रममा फोन गरेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सब जुठाउ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: मुक्तिको मार्ग
1: कार्यक्रम मुक्तिको मार्ग
0: हो कार्यक्रम मुक्तिको मार्ग जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है
2: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
6: र 9818-25-12-40 9818-25-12

सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।

0: जय मसीह, म सृजना पोहरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
1: श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग जोडिने गर्छौ, उहाँहरूसँगको तितामिठा सेवकाईका अनुभवहरू तपाईसँग बाँड्ने गर्छौं। र आज भने मैले कसैलाई पनि निम्ता गर्न सकिनँ र एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। र वरदानको बारेमा भन्नुपर्दा, परमेश्वरले सबैलाई नै होइन जस्तो स्पेशल वरदान दिएर नै पठाउनु भएको छ, तर कतिले त्यो वरदानलाई प्रयोग गर्नुभएको छ, कतिले गर्नुभएको छैन, त्यति मात्र फरक हो। र कतिले चाहिँ समयमै यसलाई चिनेर काम गरिराख्नु भएको छ, जुन उद्देश्यको साथ परमेश्वरले हामीलाई वरदानद्वारा बोलाउनुहुन्छ, वरदानद्वारा बनाउनुहुन्छ, त्यो उद्देश्य कतिले पूरा गरिराख्नु भएको छ, र कतिले भने अन्यलमै हुनुहुन्छ, म यसको लागि हो कि त्यसको लागि हो भन्दा भन्दै समय कति चाँडो बितेको हामीलाई थाहा नै हुँदैन। त्यो भएर यो समय चाहिँ तपाईँ र मैले पनि आफ्नो वरदानलाई पहिचान गर्न सक्नुपर्दछ। जब परमेश्वरले दिनुभएको वरदानलाई हामी पहिचान गर्न सक्छौ नि, हामी शक्तिशाली रूपमा अगाडि बढ्न सक्छौ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा आज केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। हामी सम्मान कसरी पाउन सक्छौ अथवा आदर इज्जत कसरी कमाउन सक्छौ? तपाईँलाई थाहा छ नि एउटा मान्छेले आफ्नो क्यारेक्टर कसरी उसले सम्हालेर राखेको हुन्छ, तर कुनै पनि गल्ती उसले गर्यो भने उसको जुन क्यारेक्टर उसको जुन मान्छेले हेर्ने दृष्टिकोण नै आकाश पाताल फरक हुन्छ। त्यो भएर धेरै कुरामा हामीले होसियारी हुनुपर्ने हुन्छ। हामी देख्न सक्छौँ अरू त हामी किन ठूला कुरा गर्ने र हामीले देशको नेताको बारेमा कुरा गरौँ होइन? पुराना नेताहरूलाई मान्छेले जस्तो दोष नलगाएको कुनै पनि इन्टरभ्यूहरू हुँदैन, किनभने यदि हामीले सही काम गरेको भए त्यसको परिणाम पनि सही आउँथ्यो। क्या हामी गलत काम गरेको कारण कतिचोटि परिणाम पनि गलतै आउने। त्यो भएर तपाईँ र मैले रोक्ने कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छन् होइन? के रोपिरहेको छौँ होइन? हामीले के गरिरहेको छौँ, कसको लागि गरिरहेका छौँ, किन यसरी मर्यादा गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ होइन? त्यो भएर तपाईँ र मैले कुनै पनि मानिसलाई नफसाउँ, कुनै पनि मान्छेलाई मुर्गा नबनाऊ, कुनै पनि मान्छेलाई नढाटौँ नछलौँ होइन? त्यो आज तपाईँले गर्नुहोला होइन, भोलि पनि गर्नुहोला, मान्छे 10-15 जनालाई तपाईँले मुर्गै बनाउनुहोला, त एक दिन न एक दिन त तपाईँ समातिनुहुन्छ समातिनुहुन्छ। त्यतिखेर ल तपाईँ एक्लै हुनुभयो त त्यसको परिणाम पनि नराम्रै होला। तर कोही मान्छेले तपाईँलाई छुट्टायो, चौकीसम्म लग्यो, कसैलाई बुझाइदियो भने त ठिक छ, तर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुन सकेनौँ भने चाहिँ हामीले धेरैभन्दा धेरै दुःख पाउन सक्छौँ। र आज म तपाईँलाई केही कुरा बताउन चाहन्छु, हामीलाई कसरी कमाउन सकिन्छ मान सम्मान भन्ने कुराहरू। कसैलाई पनि दुई पटक भन्दा बढी फोन नगर्नुहोस्। हामी कति कस्तो बानी हुन्छ भने बारम्बार उसले फोन नउठाइन्जेलसम्म फोन गरेकै गरेकै गर्ने स्वभाव हुन्छ क्या, त्यो नगर्नुहोस्। किनभने कहिले काहीँ तपाईँले फोन गरेको मान्छे व्यस्त हुनसक्छ होइन, ऊ कुरा गरिरहेको पनि हुनसक्छ। त्यो भएर तपाईँ र म सानो सानो कुरामा धेरै होसियारी हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। अब कुनै पनि मान्छेले तपाईँलाई फोन गर्यो तुरुन्तै फर्काउनु पर्छ भन्ने छैन क्या, यति इमर्जेन्सी हो भने उसले फेरि तपाईँलाई फोन गर्छ, तपाईँ चाहिँ सजिलो नभनिदिनुहोस् होइन। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, आवश्यकता भन्दा बढी मिलनसार नभन्नुहोस् मानिसहरूसँग होइन। आवश्यकता भन्दा कुनै पनि कुराको एउटा लिमिट हुन्छ, त्योभन्दा बढी चाहिँ हामी आवश्यकता भन्दा बढी होइन मानिससँग तपाईँ मिलनसार बन्नु भने चाहिँ त्यसको परिणाम चाहिँ नराम्रै निस्किन्छ। कयौँ त्यस्ता घटनाहरू हामी देख्न सक्छौँ। नसोची कसैलाई पनि होइन सल्लाह नदिनुहोस्। कुनै पनि मान्छेलाई ऊ सुन्दैछ, तपाईँको आवाज उसले थाहा गरेको छ, अथवा तपाईँले भने कुरा मान्छ भने हुन्छ, उसलाई ज्ञान गुणका कुरा दिनुहोस्, तपाईँले जाने कुरा सिकाउनुहोस्। तर कुनै कुनै मान्छेहरू यस्तो हुन्छ, तपाईँ जति नै बोले पनि के गर्छन् उनीहरूले सुन्दैनन् होइन, उनीहरूले ख्यालै गर्दैन। त्यो भएर त्यस्तो ठाउँमा तपाईँ र म नबोलेकै राम्रो। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु र नसोची कसैलाई पनि ज्ञान वा सल्लाह नदिनुहोस्। कुनै पनि मान्छेलाई कतिचोटि हामी नसोचिकन होइन नबोल्छौँ क्या, को मान्छेसँग के कुरा बोलिरहेका छौँ भन्ने नै कतिचोटि हामीलाई थाहा हुँदैन। त्यो भएर कुनै मान्छेलाई सल्लाह दिँदा पनि बुझेर होइन को हो कस्तो मान्छे हो ती कुराहरूलाई पनि मध्यनजर चाहिँ हामीले राख्नुपर्छ। थोरै बोल्नुहोस्, आफ्नो कुरा गोप्य राख्नुहोस्। कतिचोटि हामी यति धेरै बोल्छौँ, धेरै बोल्नेले पाप गरी पठाउँछ भनेर पनि भनिहाल्छ, तर तपाईँ र म यसरी बोलौँ, थोरै बोलौँ तर चाहिने कुरा बोलौँ र आफ्नो गोप्य कुरा आफैसँग राख्नुहोस्। कति कुराहरू कतिको स्वभाव कस्तो हुन्छ भने आयो त मन मिल्ने साथी हो भन्दिनँ त भन्छौँ, तर तपाईँ त्यो गोप्य कुराहरू उसले सबैतिर फैलाइसकेको हुन्छ। त्यो भएर जुन कुरा तपाईँले भनिसकेपछि यसले चाहिँ किनभने हामी कतिचोटि मान्छेमाथि भर पर्छौँ क्या, जो मान्छेलाई भर परेर यति कुराहरू सुनाउँछौँ तर त्यो मान्छेले सबै कुराहरू अरूलाई सुनाइरहेको हुन्छ। तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनु आवश्यक हुन्छ र कति कुराहरू चाहिँ गोप्य राख्दै राम्रो। तपाईँ यो देश जाँदै हुनुहुन्छ, त्यो देश जाँदै हुनुहुन्छ, मानिलिउँ तपाईँ अथवा केही गर्दै हुनुहुन्छ, भावी योजना बनाउँदै हुनुहुन्छ भने चाहिँ कस्तो हुन्छ भने मान्छेले खिल्ली पनि उडाउन सक्छन् क्या। ल तपाईँ मानिलिउँ तपाईँ इन्डिया जाँदै हुनुहुन्छ, मानिलिउँ तपाईँ अब अस्ट्रेलिया जाँदै हुनुहुन्छ अरे, तपाईँले के भन्नु सबैलाई भन्नुहुन्छ, त्यो त आफ्नो पर्सनल कुरा हो नि त। तर प्रोसेस नमिलेर तपाईँ जान पाउनु भएन होइन, अब के हो बरु नसुनाएको भए नै हुन्थ्यो नि त, त्यो त अप्ठ्यारोमा परिन्छ नि त। कति मान्छेहरू विदेश जाँदा विदा भएर निस्केका हुन्छन् अनि भएर एयरपोर्टबाटै फर्किन्छन्, के कुरा मिल्दैन के कुरा मिल्दैन होइन। त्यो प्रकारले तपाईँ र म कुनै पनि गोप्य कुराहरू चाहिँ सके परिसके तपाईँ र मैले आफूसँग राख्नुहोस्। त्यो चाहिँ धेरै राम्रो कुरा हो। कतिको बानी कस्तो हुन्छ भने भित्र मनमा एउटा कुरा पनि नराख्ने, तर कति कुरा चाहिँ राख्नुपर्छ त्यो कसैलाई भन्नु मिल्दैन होइन। त्यो भएर तपाईँहरूमा सानो सानो कुरामा होसियारी भयो भने सानो सानो कुराले नै हाम्रो जीवनमा खुसी ल्याउने त हो नि होइन र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोभाइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742।
9: ए याकुब दाजु, कता हतार हतार गर्दै
10: कहाँ हुनुहुन्छ नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
10: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
9: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
10: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
10: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
11: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मान सम्मान कसरी कमाउने भन्ने बारेमै केही कुरा बताइरहेको छु। आफ्नो ऊर्जा, समय र शक्तिको रक्षा गर्न आफैलाई पर्याप्त प्रयोग गर्नुहोस्। जस्तो तपाईँसँग यति धेरै त्यो शक्ति हुन्छ होइन, सम्भावना हुन्छ, तपाईँसँग त्यो ऊर्जा हुन्छ, तपाईँसँग त्यो क्षमता हुन्छ, त्यो कुरालाई चाहिँ त्यत्तिकै नराख्नुहोस्, सदुपयोग गर्नुहोस् होइन। जो मान्छे परिश्रमी हुन्छ नि त्यसले नै पहिचान बनाउँछ। यदि हामी परिश्रम गर्न सकेनौँ भने हामी पहिचान पनि बनाउन सक्दैनौँ। परिश्रम गर्नुहोस्, पहिचान बनाउनुहोस् र पहिचान बनाइसकेपछि सबै कुराहरू तपाईँको पछि लाग्छन्। अहिले तपाईँ कसैको पछि लागिराख्नु भएको होला, त समय यस्तो आउँछ, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। र विशेष गरिकन कति मानिसहरू यति धेरै समयलाई सदुपयोग गर्नुहुन्छ, उहाँहरूले एक समय पनि फाल्नुहुन्न, त्यही समयलाई चिनेकै कारण उहाँहरू त्यो स्थानमा पुग्नु भएको। कयौं त्यस्ता घटनाहरू पनि हामीले देखेका छौँ, सुनेका छौँ होइन। त्यो एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने, कसैले तपाईँलाई यति धेरै सहायता र सपोर्ट गरेको हुन्छ, ती मानिसहरूलाई धन्यवाद नदिन कहिले पनि नबिर्सिनुहोस्। कोही कसैको जीवनमा यति धेरै महत्त्वपूर्ण व्यक्तिहरू हुन्छन् जो व्यक्तिको कारणले तपाईँ र म त्यो ठाउँमा पुगेका हुन्छौँ अथवा हामीले एउटा पहिचान बनाइसकेका हुन्छौँ, त्यो व्यक्तिहरूप्रति पनि हामी एकदमै मनैदेखि धन्यवादी हुनैपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, तपाईँलाई जे सही लाग्छ नि, यो सही हो जस्तो लाग्छ भने चाहिँ गर्नुहोस्, अथवा यो गलत हो जस्तो गरौँ कि नगरौँ त्यो छोडिदिनुहोस्। त्यो धेरै तपाईँलाई गरौँ कि नगरौँ कन्फ्युजन भयो भने छोडिदिनुहोस्, तर सही काम तपाईँलाई सही लाग्यो, यो ठिक छ जस्तो लाग्छ भने गर्नुहोस्, केही छैन। थिएन, तर पहिले कुनै पनि काम गर्नुभन्दा अगाडि मजाले सोच्नुहोस् अहिले कस्तो छ, भोलि कस्तो हुन्छ र पछि कस्तो हुन्छ भन्ने कुरालाई पनि हामीले निहाल्नुपर्छ। पहिले तपाईँ आफू खुसी रहनुहोस्, आफू खुसी रहनुहोस् अनि अरूलाई खुसी बनाउने कोसिस गर्नुहोस्। तपाईँ आफै नै खुसी हुन्न भने अथवा तपाईँ आफै खुसी हुनुहुन्न भने अरूलाई पनि तपाईँ खुसी बनाउन सक्नुहुन्न। र कतिको जीवन चाहिँ यस्तो हुन्छ कि दुनियाँलाई खुसी बनाउँदा बनाउँदै आफ्नो खुसीहरू सबै खोसिसकेका हुन्छ। त्यो भएर पहिले आफू खुसी हुनुहोस्, घुम्न मन लागेको ठाउँमा घुम्नुहोस्, लाउन मन लागेका कुराहरू लगाउनुहोस्, खान मन लागेको कुराहरू खानुहोस्। होइन, मान्छेको यस्तो स्वभाव हुन्छ नखाई नखाई है, नखाई क्या पानी खाएर हुन्छ कि चिउरा खाएर हुन्छ, पैसा जमाउने राख्ने राख्नुपर्छ नराख्ने होइन, तर आफूलाई मारेर त राखेर के गर्नु रहेन र खान मन लागेको कुरा होइन, नखाई नखाई लाउन मन लागेको कुरा नलाई नलाई जान मन लागेको ठाउँ नगइ नगइ राखेर त के गर्नु र होइन, तर राख्नुपर्छ। नराख्नु भनेको होइन, सेभिङ अथवा बचत एकदमै महत्त्वपूर्ण कुरा छ, किनभने तपाईँको अहिले दुःख गरेर अथवा दुःख गरेर राखेको पैसाले भविष्यमा तपाईँ र मलाई खुसी पनि दिन्छ, त्यो छ, तर आफूलाई लाउन मन लागेका कुरा, खान मन लागेको कुरा घुम्न मन लागेको कुराहरू चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

र जहिले पनि एउटा सम्मानित हुन चाहनुहुन्छ भने परिश्रमी बन्नुहोस्। अहिले तपाईँ जति परिश्रम गर्नुहुन्छ नि यो परिश्रमले तपाईँको पछि चाहिँ एउटा पहिचान भन्छ क्या तपाईँको लागि, र तपाईँलाई मान्छेले भन्दै गर्छन् तपाईँ यो ठाउँमा कसरी पुग्नु भयो, अनि तपाईँ अरूको लागि एउटा उत्साहको पात्र पनि भन्न सक्नुहुन्छ। तर तपाईँ र म परिश्रमी बनिनौ भने हामी एउटा पहिचान पनि बनाउन सक्दैनौँ क्या। अहिलेको इतिहासमा हेऱ्यौँ भने जो मानिसहरू परिश्रमी छन् उनले नै पहिचान बनाएका हुन्छन्। त्यही भएर पहिचान गर्नुहोस् अथवा परिश्रम गर्नुहोस्, पहिचान बनाउनुहोस्। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। र धेरै विद्वानहरूको जीवनमा पनि हेर्न सक्छौँ हामी, उनीहरू कुनै पनि कुरा रिसर्च गरिरहेका छन्, अनुसन्धान गरिरहेका छन् भने त्यो क्षेत्रमा उनीहरू कटिबद्ध भएर होइन मरे पनि यसमै मर्छु म, तर यसको निष्कर्ष निकालेरै म मर्छु भनेर उनीहरू लागेका हुन्छन्। तर जब तन मनदेखि उनीहरू लाग्छ नि अनि त्यसको परिणाम पनि राम्रो आउँछ। त्यो भएर तपाईँ र म पनि कुनै पनि काम गर्दैछौँ, कुनै पनि काममा अब सुरुवात गर्दैछौँ, कुनै पनि काममा पाइला टेक्दैछौँ भने त्यो काम चाहिँ मनैदेखि गर्नुहोस्। किनकि मनैदेखि काम गर्ने मान्छेलाई सबैले मन पराउँछन्, र कति ठगहरू हुन्छन् होइन त्यस्ता ठग मानिसहरूलाई त्यति मान्छेले रुचाउँदैनन्, परिश्रमी मान्छेलाई नै मान्छेले रुचाउँछन्। तपाईँ हिँड्दै जाँदाखेरि कसैको होइन तपाईँ घरमै किन्नुहोस् जहाँ होस् एउटा केही फोहोर देख्नुभयो भने सही मान्छेले परिश्रमी मान्छेले त्यो फोहोरलाई टिपेर कतै व्यवस्थापन गर्छ, तर परिश्रमी अल्छे मानिसहरूले त्यसलाई किल्छेर हिँड्छन् होइन। त्यो भएर तपाईँ र म चाहिँ एउटा पहिचानको व्यक्ति बनाऊ भन्न चाहन्छु, र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सबैलाई धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भए

0: आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यसले भन्नुभयो, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
8: जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यति लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना, गाउँदै जाऊ प्रभुको महिमा। जिमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायकको साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
5: सुन्न नबजे कोटा,
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36 98-5-10-74-2-36
4: र फोन नम्बर 01-5-13-010 छ। 01-5-13-010 छ। त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।

0: प्रोग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड़का गांव एलआरआई स्कूल को नजिक
1: घरियासी सामान एउटै छातामुनी पाइन्छ ह्याक्कै पारेर
2: गाउन भाडामा
3: गाउन भाडामा
2: हे गाउन भाडामा
0: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
0: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
5: र 9818251240 9818251240

0: कार्यक्रम अनुरोध संगीत प्रत्येक बिहिबार 12 बजेदेखि 1 बजेसम्म प्रस्तोता कुमारको साथमा।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाइ त कुन एफएम सुन्दैछ?
1: म गुड्डु गुड्डु न्यूज एफएम सुन्दैछु।
0: गुड्डु गुड्डु न्यूज होइन के, गुड न्यूज एफएम।
1: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
0: होइन, थोप्लो थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज।
1: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो, म त मर्छु कि क्या हो।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: ल दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
5: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउन

0: दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
1: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर।
2: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

जय मसिंह नमस्ते। गुड न्यूज एफएम 105 थुप्लो एक मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी रहेका छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं। मटार्जन हजुर, हामी नाटकीय ढंगबाट सदाझै प्रस्तुत हुन गइरहेका छौं। श्रोता मित्र, तपाईँलाई थाहा छ चौतारीमा जुन भलाकुसारीहरू हामीले गर्ने गर्छौं, परमेश्वरको वचनलाई लिएर छलफलहरू गर्ने गर्छौं, ज्ञान गुणका कुराहरू साइला दाईले कोमली मानेलाई चाहिँ भन्नुहुन्छ, यस्तै कुराकानी आज पनि हामीले लिएर आइसकेका छौं। र कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछौ, त्यसपछि हामी नाटकीय ढंगबाट त आउँदै नै छौं।

0: चौतारीमा बिहा नहुँ भने पानी सिमसिम सिमसिम परेर कोमली छाता पनि थिएन आफूसँग, अनि के गर्ने गर्ने बाटो पनि चिप्लो चिप्लो, यो पानी ठूलो पनि पर्दैन हेर, यो सानो पानीले चाहिँ धेरै झुम्रै पर्ने गरी पर्छ भने
1: त्यही त त्यही त। अनि अस्ति छाता मसँग छोड्नु भएको थियो, मैले पनि फेरि ल्याइदिन ठ्याक्कै बिर्सिहाले तपाईँलाई।
0: त्यही त, अब बुढो मान्छे यसो छाता टेक्दै आउँदा पनि त हुन्थ्यो, अब त्यो तैँले लगिरहेको थिएस, ठिकै छ नानी, अब अलिअलि भिज्न पनि पर्छ गाउँघरमा सानामा, होइन त माने, कति अब खुट्टा चप्पल नलाइकन पानी झरिया भिजिया रुजिया मान्छे हो हामी, हुन त केही पनि हुँदैन, अब बुढेसकाल लगाएपछि त मान्छेको शरीर त्यत्तिकै कमजोर हुन्छ नै, अनि यो कमजोर शरीरले चाहिँ न्यु खोजिरहन्छ कि नानी, पानी पर्दा पनि जस छैन, घाम लाग्दा पनि असरै गर्ने शरीरलाई। अनि त सुन आऊ न तिमीहरूको के छ?
2: मेरो चाहिँ एकदमै ठिक छ रसाललाई, अहिलेसम्म हाँसेको
0: छु।
2: ए पेट त बहुत राम्रो भएको छ, अस्ति कोदोको ढिँडो खाइदिएको थिएँ, ए टक्कै ठिक छ नि, अहिले टोयलेट जान छोडिसके, हप्तामा एकचोटि मात्रै हो।
0: एकदम असल कुरो सुनाइस् तैँले, कोदा पिठो नि बाबु, यो बर्खामा धेरै खानु हुँदैन, अलिकति प्रेसर पनि बढाउँछ अरे, अनि गर्मी हो के यो, अनि खान त खा, थोरै मात्रामा खानु, त्यो अरू भात खा जस्तो गरी ढिँडो चाहिँ खानु हुँदैन।
2: म त एक साल खाइदिने सानलाई, खानकै लागि जन्मे जस्तो लाग्छ।
0: अब हुन त तिमीहरूको जिउले अब पचाउँछ नि भा, अब शरीरमा तिमीहरूको शक्ति छ, पचाउँछ नै। अब यो गैरी गाउँमा उब्जनी भएको कुनै कुराले पनि हामीलाई असर चाहिँ गर्दैन है कोमली। अब मैले त अझ अर्ग्यानिक रोप्नुपर्छ यहाँका गाउँलेहरूलाई पनि, अन्त जेटिएले पनि त्यस्तै किसिमको योजना ल्याए हुन्थ्यो भन्छु म, त्यो के का विषादी कहिले नै नसुनेको कुरा हाल्नु पर्यो भनेर अब एक्लै पो विरोध गर्ने भएको छु म त। अब यहाँ सबै गाउँका मान्छेले आनासुकी पैसो आमदानीको लागि अब विषादीकै कुरा गर्छन्, यो साललाई के भने पागल भई क्या हो, अब अचेल त एउटा छस्स केही नहालिकन खुस फुलै फुल्दैन भन्छन्। अब म चाहिँ के भन्छु भने मान्छेलाई राम्रो खुवाउनु पर्छ नि त, होइन कोमली?
2: एकदमै हो, म त यो विषादी हाल्नेहरूलाई, मलाई सालदैले दिएको त्यो मोबाइल छ नि, त्यो विषादी हाल्दै गरेर क्रिक्क खिचेर म त चौकीमा दिने हो, अरूको जीवनमाथि त खेलबाड गर्न पाइँदैन नि त।
0: राम्रो काम त कसैलाई सोध्न पर्दैन बा, गरे हुन्छ, तैँले पनि गर, अनि मौका परे होला ठक बाबु छोरा भएर भनिदिनुपर्छ।
2: म त यो विषादी हाल्ने मान्छे र यो अहिलेको बुलेट कि सुलेट भन्ने बाइक भुटुर कुदाउँछन् नि, यिनीहरूलाई त म त फोटो खिच्दै पुलिसलाई पठाइदिउँ जस्तो लाग्छ हौ। अस्ति यसो थाकेर सुत्या थिए, एउटा मान्छेले त्यो बुलेट कि भुलेट भन्ने बाइक लिएको त म त के नआएछ भनेर उठेको त बाइक पो रहेछ माथि।
0: त्यो गाउँघरमा आजकल त खै झ्याउगिरी पनि कराउँदैन यतातिर, बर्खा लाग्यो, अब अस्ति त न्याउली न्याउ न्याउ गएर कराउँथ्यो। ओ सुनिस् त कोमली, यो झ्याउकिरी किन कराउँछ, म यो झ्याउकिरीकै कुरा गर्न लागेको थिएँ, अब मेरो ठ्याक्कै यसले बोली सुनेर त्यो कराउन थालो। यसको मुखा नि यति लामो एउटा तार हुँदो रहेछ, के जुङ्गा जस्तो लामो तार,
2: ए मेरो जुङ्गा जत्रो होला
0: तिम्रो, तेरो जुङ्गा भन्दा त लामै हुन्छ, एउटो मात्रै हुन्छ, तेरो त थुप्रै जुङ्गो छ नि त। अनि सानो बच्चामा हामी केटाकेटीमा त्यो यो किटकिटी भन्थ्यो, किरकिरी भन्थ्यो, यसलाई क्या खाने खाने गरी गराउँछ नि, म खुट्टा यसो धागोले बाँधेर चङ्गा जस्तै उडाउँदा उडेको उडेकै उडेको उडेकै गर्थ्यो, अनि अहिले यो झ्याङफिरी कराउँदा पनि कस्तो पुरानो याद आउँछ नि कोमली। पहिला अस्ति म हामी यहाँ बस्दाखेरि सबै कुराको बेला हुन्छ, परमेश्वरको वचनले कसरी भन्छ त, अब अहिले झ्याङफिरी ऊ यहाँ मुनि खेता खर बिउ धान रोपेछन्, अनि यो पानीमा यो भ्यागुतो पनि गराउँछ, झ्याउकिरी पनि कराउने बेला, अस्ति चाहिँ न्याउली कराउने बेला कति न्याउली रहेको थियो नि त, अनि मैले भने नि यसले मलाई जिस्काए पनि साइली भाउजूसँग चाहिँ त्यो त्यो न्याउ न्याउ गरेको बेला तिमीहरू चाहिँ लभ गर्दै हिँडोला भन्दै जिस्काउँछ पनि यसले, त्यसले गर्दा अब न्याउली कराउने बेला त्यो बेला थियो भने अहिले फेरि यी धान सान रोपेको बेला यी झ्याउकिरी पनि यसरी कराउँछ, यो उत्तिसिको रुखा धेरै बस्छ कि यसरी कराउँछ, र गाउँमा यस्तै हो, कहिले के कराउँछ, तर वचनले भने जस्तो समयमा सबै कुरा कराउन जाने ल हेर्न, अहिले यो कराउँदा अर्को कराउँदैन
1: कराउँदैन, त्यही त
0: अब बेलुको भएपछि मात्रै स्याल कराउने त्यो दिउँसो गाना होइन, अनि त्यसले गर्दा
2: टोयलेट गएको होला नि सानलाई,
0: अब कता गयो नि अब अनि त्यसरी अब एउटा कराउँदा एउटा नकराउने परमेश्वरले मनाइदिनुको समय त यो समयलाई पनि परमेश्वरले आफ्नो वचनबाट अडाउनुहुन्छ बा आज चाहिँ मैले के सुनाउन आँट्दैछु भने नि कोमान तिमीहरूलाई तिमीहरूले सोध्नुभन्दा पहिला मै भन्छु एकजना मालिक रहेछ क्या मैले बाइबल पढ्दै थिएँ मलाई किन बाइबल पढ्न मन लाग्छ भने त्यसै पनि परमेश्वरमा आनन्द पाउन त परिहालो मैले बुढेसकाला अनि तिमीहरूलाई नि त सुनाउँछ नि अब सुनाउनको लागि तयारी त गर्नु पर्यो त्यसै परमेश्वरको वचन यसै त्यसै भनेर हचुवामा बोल्न त भएन अनि तिमीहरूलाई के सुनाऊ भन्दै थिएँ मत्तीको पुस्तक 25 अध्यायको 14 पददेखि मैले पढ्दै लाँदा चाहिँ ठ्याक्कै चित्त बुझ्यो के मलाई त्यो के रहेछ भनेदेखि अब तिमीहरूलाई सुन राम्रो गरी अब आज म धेरै बोल्छु तिमीहरू धेरै सुन किन भन्दा बोल्नुभन्दा धेरै सुन्नु बुद्धिमानी हो के बा अनि मैले पढ्दै थिएँ त्यहाँ एउटा मालिक रहेछ अनि तीनजना नोकरहरू रहेछन् अनि त्यो मालिक चाहिँ बाहिर जानको लागि विदेशतिर कता अब परदेश जानलाई अनि लु अब म जान लागे तिमीहरू अब घरबारीमा गर्नेले घरबारीको काम गर्नु यता खेता गर्नेले अब घरको काम सबै तिमीहरूलाई सुम्प्या छु तर म जाने होला तिमीहरूलाई एकजनालाई एउटा के भन्छ सिक्का एउटालाई पाँचवटा एउटालाई दुईटा दिएर चाहिँ जान्छु भनेर भनेछन् क्या अनि तीनजनामा एउटालाई पाँचवटा दिनुभएको छ दिएछन् भनौँ न त्यो मालिकले नोकरलाई पाँचवटा दिएछ लु तिमीहरूले अब के गर्ने हो गरेर खाऊ भनेर दिएछन् अनि अर्को मान्छेलाई फेरि दुईटा सिक्का दिएछन् के पैसाको सिक्का नि ढक्का दिएछन् अनि अर्कोलाई चाहिँ एउटा मात्रै दिएछन्
2: तर सालै मलाई यो मालिक मन परेन बराबरी दिनु पर्दैन कसैलाई एउटा कसैलाई दुईटा कसैलाई पाँचवटा यो मालिक ठिक लागेन मलाई
0: मैले पनि त्यस्तै भनेको थिएँ मालिक पढ्दा पढ्दै भरे बुझेँ नि त मैले किन रहेछ भनेर नि मन चेक गर्न लगाइदिएको छ कि त्यो उसले मन चाहिँ यसो खोतल्नलाई दिएको छ विचार कस्तो गर्छ यिनीहरूले भनेर अनि त्यो मालिक चाहिँ परदेशतिर लागेछ अनि त्यो मालिक कहिले आउँछ अनि त्यो पाँचवटा सिक्का पाउने पाँचवटा तोडा पाउनेले चाहिँ कता कता गैरगाउँको डाँडा जस्तै कता कता डाँडा गएर व्यापार व्यवसायमा लागेछ त्यो पैसो अनि उसले पाँचबाट दस दसबाट बिस गर्दै कमाएछ पैसो अनि ऊ धेरै कमाइ पनि त भयो नि होइन अनि अर्को दुईवटा पाउनेले पनि अनि त्यसै गरेछ दुईवटा पाउनेले पनि कता कता लगाएछ के गरेछ अब एक तोडा पाउनेले के गर्नु थाहा छ त्यो चाहिँ म एकैछिन भन्छु अलिकति मलाई खोकी लाग्यो एकैछिनमा
2: पानी लिएर आउँछु नि त
0: ल ल

0: हेरन कोमरी माने बोल्दा बोल्दै घाँटी खस खस खस गरे म त यसो मुनतिर खुत्रुकोहरूले बिस्तारै यहाँ आउँदा आउँदै थिएँ र म अनि मैले भन्दै थिएँ नि त्यो दुईजनाले चाहिँ त्यो काममा लगाएर थुप्रै कमाएछन् दुई दुई तोडा एउटा एउटा पाँच तोडो एउटाले दुई तोडा पाउनेछ होइन तोडा तोडा भन्छन् मैले यसो विचार गर्दा हाम्रा रुपियाँ भने जस्तो नि होला होइन कति रुपियाँ त्यो चाहिँ अब हिसाब गर्न के जान्नु हामी अब जस्तो लेखेर त्यही भने मैले अनि त्यो एउटा पाउनेले चाहिँ नि माने के गरेछ भने ता माटो मुनि
1: गाडेछ
0: अनि कस्तो लाग्यो सुन्दा के भने कसरी माटो मुनि गाडेर त खियाइ लाग्छ नि त्यो पैसामा त होइन
1: त्यसलाई फल्छ कि जस्तो
0: लाग्यो कि
1: उम्रिन्छ कि जस्तो लाग्यो मैले पनि पहिले रोपेको थिएँ त पैसा उम्रेन अनि त्यसपछि चक्लेट किनेर खाइदिएको क्या
0: ए ल तैँले रोप्या पैसा चाहिँ अब बोली है ल कस्तो रोपिस् कि रोपिनस् कि थाहा भएन त्यो
1: खोइ फल्दै फलेन पानी नपुगेर हो कि मल नपुगेर
0: त्यो मान्छेले पनि एउटालाई चाहिँ माटो मुनि गाडेछ अनि पछि त्यो गाडेर तिनजनाले आफ्नो आफ्नो काम त गरे होइन गरेपछि मालिक लुकु लुकु लुकु आएछ माथि डाँडाबाट आउँदाखेरि हो मालिक आइपुग्नु भयो भनेर स्वागत गरेछन् हो आज त मालिक आउने दिन भनेर मिठो मिठो पकाएर अब मालिकलाई त खुसी पार्नु पर्यो अनि मालिक त आएर त के भन्छ अरे भनेदेखि ल तिनैजना मेरो नजिक आयो भनेछ कि भाइ भन्नु त्यस्तो अचम्म कति रमाइलो कुरो के कमाली अनि आइज ल डराएछ अनि किन हजुर किन भनेछन् अनि त्यो पाँच तोडा दिनेलाई अनि खै तैँले कति कमाइस् के गरिस् तँलाई पाँचवटा दिएको थिएँ के गर जाँडा सिकाइस् कि ताचुवा खेलिस् कि भनेर भनेछन् अनि त्यसो भने त होइन हजुर मैले त ल हेर्नु पाँच तोलाबाट तपाईँले दिएको पैसाबाट अर्को दस तोडा कमाएको छु भनेर पो दिएछन् है अनि मालिकले त अनि अहो स्याबास धेरै राम्रो गरेछस् भनेर भनेछन् अनि अर्को पालो आएर दुई तोडाको त्यसले भने त्यसरी नै अलि धेरै ल्याएर दिएर अनि मैले लु मैले पनि यसो गरेँ अब तपाईँले दिनुभएको पैसा त के गर्नु खै अब खाना त खाइएन अझ धेरै बनाएछु भन्दा त्यसलाई पनि स्याबास भन्नुभएछ अनि अर्को पालो आएर त अर्कोले चाहिँ अब मैले त झन् सुरक्षित राखेको छु माटो मुनि भन्नु थालेछ कि त्यसले चाहिँ तैँले चाहिँ कहाँ राखिस् त तेरो पैसा खै त तँलाई पनि मैले एक तोडा त दिएको थिएँ भनेर भनेछन् अनि त्यसो भन्दा मैले त ऊ माटो मुनि गाडेर राखेको छु अरे अनि तैँले कसरी त्यो मैले दिएको पैसा माटो मुनि गाडिस् त किन तेरो मनमा के आयो भनेर मालिकले सोद्धा त्यसले भनेछ तपाईँ त एकदम डर लाग्यो नि त डर लाग्दै हुनुहुन्छ तपाईँ अब तपाईँले अब साना साना गल्तीलाई पनि कराउनुहुन्छ त्यस्तै थियो होला नि त मालिक है डर लागेर म त त्यही एउटा पनि अब केहीमा व्यापार स्यापारमा लगाएँ भने त त्यो पनि मासियो भनेदेखि त मलाई त मारिहाल्नुहुन्छ नि कामैबाट निकालिदिनुहुन्छ डर लाग्यो हजुर जस्ताको तस्तै छ है तपाईँको भनेर टक्राउन ल्याएछ अनि त्यहाँबाट मालिकलाई त रिस उठेछ त साह्रै अल्छी जसोस् साह्रै अल्छी जसोस् न मैले त मेरै घरमा तिमीहरूलाई खाना दिएको थिएँ लाउन दिएको थिएँ यो पैसा किन दिए तिमीहरूले बुझ्यौ यी दुईजनाले कति मजाले बुझेर यिनीहरूले मन विचार गरेर थाहा पाए कि आयो यिनीहरूले व्यापारमा लाएछन् तैँले चाहिँ त्यस्तो अल्छी काम गरेर आनन्दले बस्ने हो त भन्दा के गर्ने हजुर म त डर लाग्यो भनेछ हो अनि पढ्दै थियो के भने होला भनेर मैले सोचेँ बुढो मान्छे अब केही छैन त चेत आयो त्यो भने चाहिँ के रहेछ भने हामीलाई पनि परमेश्वरले नि यो बाइबलमा के ल्याएछ भने कोरिन्थी भन्ने पुस्तकमा अब यो कोमलीलाई उसकै खालको वरदान दिनुभएको छ माने तँलाई आफ्नै खालको वरदान दिनुभएको छ अब म बुढोलाई मेरै वरदान दिनुभएर त यसरी वचनहरू सुनाउने वरदान मैले पाछु नि त अनि यही वरदानलाई परमेश्वरको राज्यमा नजाँदासम्म कति धेरै बनाउने कि त्यतिकै बोकेर बस्ने कि यो वरदान नचलाइकन यसो सेवामा जाने फर्किने मात्रै गर्ने हो कि बाइबल पढेर साँच्चीकै प्रार्थना गरेर धेरै धेरै विश्वासीहरू बनाएर धेरै धेरै मान्छेलाई सुसमाचार सुनाएर असल बाटोमा ल्याउने हो कि भन्ने पो कति राम्रो रहेछ नि त कुरा त
1: होइन हौ साललाई। यो मेरो वरदान चाहिँ के हो मैले त पटक्कै थाहा पाउन सकिनँ,
0: खाने र दिशा पिसाब गर्ने भन्न त मिलेन
1: मिलेन र त मलाई पनि त्यही हो कि जस्तो लागेको थियो।
0: त्यो चाहिँ शरीरको कुरो हो वा आत्माको कुरो अर्कै हुन्छ। तेरो पनि वरदान मैले थाहा छ, त चाहिँ के छ भने मान्छेलाई त एकदमै हँसाउने खुसी पार्ने मन त्यसै दुःख लाग्यो बेला पनि रमाइलो गरेर तैँले चाहिँ त्यो उत्साह दिनु पनि ठुलो कुरो हो कि वा त्यो हो कि जस्तो लाग्छ। मैले यसै हो वरदान भनेर तँलाई अभिषेक दिनुमा परमेश्वर त होइन तर यसो अनुमान गर्न सकिन्छ के कुरामा चाहिँ नि तँलाई ट्याक्क मन लाग्छ नि धेरै गर्व गर्नु लाग्छ नि। अब यो शरीरका कुरा त भइगए, आत्माको कुरा के मैले सुना वचन अनुसार के गर्न मन लाग्छ त्यो नै वरदान भनेर थाहा हुन्छ कि धेरै आफूलाई गरौँ गरौँ गरौँ लाग्ने के पो जस्तै अब तिमीहरू अब के गर्न मन लाग्छ परमेश्वरले मना के अराउँछन् होइन र अब कोमलीले जति परमेश्वरले मनमा अराउनुहुन्छ त्यही अनुसार गर्दैपछि अनि परमेश्वरको काम गर्दै प्रार्थना गर्दै मेरो वरदान चाहिँ के हो त भनेर हामीले प्रार्थना गरेर पनि सोध्नुपर्छ परमेश्वर अनि त्यसरी सोद्धाखेरि परमेश्वरले भनिहाल्नुहुन्छ हामीलाई अनि भन्नुहुन्छ आज नभने भोलि नभने बिस्तारै थाहा पाउँदै जान्छौँ अनि जे गर्न मन लाग्छ त्यो चाहिँ वरदान हो रहेछ क्या। अब मलाई यसरी वचन सुनाउन साह्रै मजा लाग्छ, यो नै वरदान हो। तिमीहरू दुईजनाको आत्मा बचाउँदाखेरि पनि मलाई परमेश्वरले आनन्द खुसी बनाउनु भएको छ नि त। अब भोलि म स्वर्गमा परमेश्वर घरमा जाँदाखेरि पनि ए बुढो साहिल दाई तिमीले के गर्यो भनेर प्रभुले भन्दा मैले भने त यसो मान्छे कमाछु मैले चौतारीमा यसो गरेको छु भन्ने उहाँले त देखिरहनु भएको छ नि त। हो तिमीहरूले पनि अब यो सुन्या कुरोलाई मात्रै नभएर अब बाइबल पढेर त्यहाँ भएका कुरालाई अब आफ्नो वरदान के रहेछ भनेर बिस्तारै खोट्याउँदै जाउँला। अब यही गाउँमा बसिन्छ तिनैजना, यसले गरेको कुरो पनि चुरी फुरी पनि म देखिहाल्छु, यसको पनि देखिहाल्छु। अब जे जे गर्न आफूलाई आत्माका कुरा गर्न मन लाग्छ त्यो चाहिँ वरदान हो रहेछ।
1: धेरै राम्रो कुरा बुझ्यो आज।

0: अब त्यो एउटा मात्रै ट्यालेन्ट पाउने, एउटा मात्रै सिक्का पाउनेले चाहिँ माटो मुनि पुर्याएको कुरा मैले गर्दै थिएँ। परमेश्वरले अब हामीलाई आफ्नो आफ्नो गच्छे अनुसारको दिनुभएको छ कि बा। हामी त यो संसारमा भएका मान्छे नि कोमली, एउटै परमेश्वरका सन्तान, अनि कसैले के काम गरिरह, कोही खेतामा काम गरेर, कोही पढाउन गइरह, कोही के भरे भेला हुने बेलामा त भान्सामा त सबै परिवार त एउटै त हो नि, काम मात्रै बेग्ला बेग्लै रहेछ। कसैको दिमाग अलिकति पातलो हुन्छ, पढाइमा बलियो हुन्छन्, कसैको बलै मात्रै हुन्छ, लाउरे हुन्छन्, होइन त माने? ऊ तल ठुलो दाजु छोरा पहिले त्यो लाउरे जाने भनेर दौडिन्थ्यो है, डाँडा गाउँदेखि यहाँ तलसम्म दौडिन्थ्यो।
1: हो नि, म पनि त लाउरे हुने भनेर गएको, 5 केजी पुगिन, फिर्ता भएर आएको हो नि त।
0: अब यतिखेर भए त पुग्थिस होला, खाइ मात्रै रहन्छ त्यतिखेर। अनि त्यो ठुलो दाजुको छोरा के गर्छ भने, यहाँबाट बिहान बोरा बालुवा बोकेर त्यो त्यसलाई कसले अराएको बोरामा ढुङ्गा र बोरा बालुवा बोक्न भनेर म त पहिला नबुझ्दा त्यसो भन्थे। ए बरु खेतमा काम गर्न जानु, के को भारी बोकेर दौड्या भनेको, लाउरे जाने साइलबा भनेर भन्नु। ए हो, लाउरे जानलाई त साँच्ची त्यो दिन त गर्नुपर्छ अनि त्यही गरेर छ भनेर भने। अब त्यस्तो हो कि, कसैको मन के हुन्छ, कसैको के वरदान त्यही रह्यो नि त। अब उसलाई त्यो लाउरी जान मन लाग्छ ठुल्दा छोरालाई, अब खेती किसानी गर भन्दा त्यसले मानेन, अब पढेर ठुल्ठुलो मान्छे बन भन्दा पनि त ऊ कहाँ मान्छ र। अब उसको मना के छ भने, म चाहिँ लाउरी नै हुन्छु, हो त्यो वरदान के। अब त्यसरी पनि थाहा पाइँदो रहेछ परमेश्वरले दिनुहुने वरदान चाहिँ, यो मनमा के आउँछ परमेश्वरको अगुवाई। त्यसैले गर्दा अब हामी चाहिँ परमेश्वरले दिनुभएको मनले गर्दा यहाँ आएर तिनैजना यसरी सुन्न पाछौ। कहिले काहीँ अब भङ्गेरी गौँथली पनि आउँछन्, को को आउँछन् आउँछन् यो चौतारी, परमेश्वरले पनि को को ल्याउनुहुन्छ हो। तेरी बहिनी त्यो नर्स क्या त, अति उहाँ काठमाडौँबाट नै आइरहेको थियो। अब यो चौतारीमा यसरी नै आउँदा गौँथली कस्तो राम्रो लाग्ने, मलाई त बिमली पनि आएको थियो एकचोटि, अनि मलाई कस्तो लाग्यो भने नि कोमली, यो चौतारीमा परमेश्वरको वचनले मान्छेलाई तान्दैछन् क्या। अब कहाँ कहाँ भएको मान्छे पनि यहाँ, अब अस्ति त आइनस् नि त, अब कोमली नआएर के भयो, हामी आछौँ हामीलाई सुनाउनु पर्यो भनेर आएको थिएँ, म त कति खुसी लाग्यो नि त। अब यसो नि त, अब घर गाउँमा बसेका छौँ, सधैँ फुर्सद हुँदैन भा, कहिले के कामले फुत्त निक्लिनुपर्छ, आमाले के हराउँछन्, चौतारीले तँलाई खाना दिन्छ र भनिहाल्छन्, अनि त्यसले गर्दा आउन पाइँदैन, आफ्नो आफ्नो काम गर्नै पर्यो, अनि तिमीहरू पनि कहिले आउनु नआउनु पनि त्यो ठुलो कुरो भएन, कहिले काम पर्छ नि त। अब सरा भए पो अब यसो समयमा निक्लनु हुन्छ, अब गाउँमा त्यस्तै हो। अनि र पनि परमेश्वरले यो चौतारीमा एकजना चाहिँ वचन सुन्ने पनि कम गर्नु भएको छैन, एउटा न एउटा चाहिँ पठाउनुहुन्छ। त्यसैले गर्दा मलाई कस्तो लाग्छ भने, जिन्दगीमा राम्रो कुरा गरेर मर्न पाइयो यही खुसी छ माने। अब परमेश्वरको वचन यति असल कुरो, कति हेर्छु हेर्छु, अनि गाउँका मान्छेले किन नराम्रो भने होला बाइबललाई भनेर म त्यसै त्यसै छक्क पर्छु क्या कोमली। अब म त माथि उत्पत्तिदेखि प्रकाशसम्म यसो हेर्दै लान्छु, खराब नराम्रो कुरो त कतै पनि भेट्दिनँ। ए कत्रा कत्रा राजा रहेछन्, परमेश्वरले कति बुद्धि दिनुभएका, सुलेमान राजा होइन, यस्ता यस्ता पढ्न पाएँ, अनि परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। तपाईँले ज्ञान बुद्धि पनि तपाईँले दिनुभएको छ, अहिले यो माथि सानो बादलको चोक्टो माथि छ आकाशमा, अब अहिले त्यसलाई पानी पार भनेपछि परमेश्वरले त्यसले खुरेर मान्नुपर्छ। अब यो हावा बतासलाई पनि परमेश्वरले नै के भन्छ नि, कन्ट्रोल गर्नुहुन्छ क्या। अब पहिला नै इजरायलीहरू धेरै लामो यात्रामा हिँड्दा नि, पहिले बादल घाम लाग्दाखेरि बादल ठक्क शीतल बनाइदिन्थ्यो अरे, अनि फेरि जाडा भए बेला घाम लगाइदिन्थ्यो। त्यो चाहिँ परमेश्वरले नि घाम जुन तारा सबैलाई अराउन सक्नुहुन्छ क्या। अब हामी त्यो अब आकाशतिर बेलुका यसो हेर्दा कुहिरो सर हिँडे जस्तो देख्छौँ है, त्यो के भने परमेश्वरले नै हिँडाउनु भएको भन्छु म चाहिँ, त्यो आफ्नै खुसीले हिँडे होइन, परमेश्वरले हिँडाउनु भएको। अब नानी
1: होइन साल दाई, त्यो तोडाको भन्ने थियो नि अहिलेको, अनि त्यो मालिकले चाहिँ अनि के भन्यो त त्यो तिनजनालाई, के आशीर्वाद दियो, त्यो त मैले त बुझ्नै सकेको छैन।
0: के आशीर्वाद दियो भने, अब
1: त्यहाँबाट चाहिँ के निष्कर्ष कि के भन्छ नि हौ,
0: अनि मैले वरदानका कुरालाई गरेँ, मैले बुझेँ अनुसार वरदान हामीलाई दिनुभएको छ भनेर चाहिँ बुझाएँ तँलाई। फेरि म के भन्छु भने त्यतिखेर चाहिँ त्यो तोडाको गरेपछि स्याबास भनेर भनौँ नि त, धेरै कमाउनेलाई चाहिँ अझ धेरै तँलाई आशिष आओस् भनेर भन्नुभयो। त्यो माटामुनि गाड्नेलाई त अलिकति कराउनै भयो कि, गाली गर्नुभयो नि त त्यो मालिकले। भनेपछि त्यो माटामुनि गाड्ने मान्छेले चाहिँ स्याबासी पनि पाएन, त्यसले अब परमेश्वरको आशिष पनि पाएन। अब मालिकले माया गर्न त छोड्दैन नै होइन, तर पनि अब काम गरेनन् भनेदेखि चाहिँ अल्छे भनेर कति लाज मर्दो होइन,
1: गाह्रो रहेछ
0: त्यसलाई त अल्छे त एउटा ल्याएर नि माटोमुनि पुजेर के खाना गरेर बसिस् अरू त्यत्रो कमाई गर्दा भनेर भने।
1: भनेपछि म चाहिँ काम धेरै गर्नु पर्यो, भनेपछि म चाहिँ कुन नम्बरमा परे, पाँच नम्बरमा परे कि दुई नम्बरमा परे कि एक नम्बरमा परे साललाई।
0: अब यसो नि त तैँले गर्दैछस्, अब भर्खर वचन सुन्दैछस्, गर्ने तेरो दिन देख्नै बाँकी छ, त्यो देखौँला। तिमीहरू बिना मैले सुन बोलेर के काम लाग्यो र तिमीहरू सुन्नेलाई, पहिला गाउँमा के भन्थ्यो भने हामी साना हुँदा सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला भन्थ्यो। अब भन्नेले त त्यही फुलको माला मात्रै पाउँछ, सुन्नेलाई सुनको माला भन्थे कि।
1: भनेपछि पाँच तोडा पाउनेमा पर्नुहुन्छ होला तपाईँ त।
0: अब यो चाहिँ परमेश्वरै जान्नुहुन्छ कि माने, धेरै ठुला कुरा हामीले गर्न हुँदैन, नचाहिँदा कुरा गर्नु हुँदैन। अब चाहिँ अब यो भ्यागुतो कराउँदैछ तल खेतमा, बेलुका पनि हुन आँटो, साँझ परेपछि भ्यागुता त अचम्मै कराउँछ क्या।
1: ए त्यसो भए चाँडो घर जानु पर्ला, मलाई त धेर भ्यागुतो करायो भने त डर पो लाग्छ।
0: के को डर हो, गाउँ घरमा बस्दाखेरि त्यही भ्यागुतो पाहाहरू मान्छेले टिपेर खान्छन्। अब त्यो खेता त्यो एउटा लामो खुट्टो भएको पाहा त औषधि हुन्छ, त्यसरी खान्थे पहिला
2: गाउँमा।
0: पानी पर्ला जस्तो छ। अब हामी जाउँ ल, तिनैजना एउटालाई जाउँ। अब अहिले पानी सिमसिम पर्दैछ,
2: छैन
0: तेरो भयो त्यो निकेर म छाता लिएर जान्छु।
1: म त मानेको पात ओढेर जाने हो,
0: बिरालो पात। ल ल ल है त ल, आइए ल जाउँ
1: ल।

0: प्रिय श्रोता रिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चौतारीको बसाई। हामी चौतारीको बसाईमा चाहिँ नाटकीय ढंगबाट आएका थियौं। तपाईँलाई कस्तो लाग्यो भलाखुसारी साइना दाईले भन्नुभएका कुरा अनि परमेश्वरले दिनुभएका ट्यालेन्टका कुराहरू अनि बाटुली कोमली र मानेले भनेका कुराहरू सबै कुरा मनमै राख्नुहोला। आउने एपिसोडमा फेरि पनि हामी यस्तै मीठा कुराकानी लिएर आउने नै छौं भन्दै कार्यक्रमबाट म टार्जन
1: म पुनम
2: र म अब्राम
0: हामी बिदा चाहन्छौ। जय श्री।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि कृष्ण अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौ। सदाझै आज पनि हामी एफिसीको पुस्तकबाट परमेश्वरको जीवित वचन अध्ययन गर्दै, पाठ गर्दै, यसलाई मनन गर्दै अगाडि बढ्नेछौ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले यो पुस्तकलाई अध्ययन गर्दै गर्दाखेरि पावलले यो पुस्तक झ्यालखानाबाट, रोमको कैदबाट लेखेको हामीले पत्ता लगाएका छौं। पावल चाहिँ एफिससमा रहेका विश्वासीहरू मण्डलीका लागि निकै नै चिन्तित थिए। एफिसीमा रहेका मण्डलीहरूमा विभिन्न किसिमका समस्याहरू थिए। त्यहाँ कोही सानो, कोही ठूलो, कोही अन्य जाति, कोही यहुदी भनेर विभाजन थियो। विश्वासीहरूले पहिले आफूले परमेश्वरलाई विश्वास गर्नुभन्दा पहिलेको जीवन र अब विश्वास गरिसकेपछि उनीहरूको जीवन कस्तो हुनुपर्ने हो भन्ने किसिमको बेमेल थियो। कतिपय विश्वासीहरू अझै पनि पुरानो जीवनमा नै उनीहरू जिइरहेका थिए। त्यही किसिमको पुरानो पापमय स्वभावमा उनीहरू जिइराखेका थिए। पावलले विशेष गरी मण्डलीलाई यो कुरा बताइरहेका छन् कि येशु ख्रिस्टमा अब तपाईँ हामी सबै एक हौं। येशु ख्रिस्टमा तपाईँ हामी सबै एक हौं। अब त्यहाँ कोही पनि, कोही ठूलो अथवा कोही सानो, कोही धनी अथवा गरीब, कोही यहुदी अथवा अन्य जाति, अथवा कोही खतना भएका अथवा बेखतना भएका भनेर, कोही स्त्री अथवा कोही पुरुष भनेर कुनै पनि किसिमको बेमेल छैन, किनभने ख्रिस्टमा हामी सबै एक हौं भन्ने कुरा पावलले यहाँ सिकाएका छन्। त्यसै गरी पावलले मुक्ति र उद्धार कामबाट होइन, धार्मिक जीवनबाट यो कुरा बताइरहेका छन् कि येशु ख्रिस्टमा अब तपाईँ हामी सबै एक हौं। येशु ख्रिस्टमा तपाईँ हामी सबै एक हौं। अब त्यहाँ कोही पनि, कोही ठूलो अथवा कोही सानो, कोही धनी अथवा गरीब, कोही यहुदी

येशु ख्रिस्टमाथिको हाम्रो विश्वासबाट हामीले पाएका छौं अनि त्यो सित्तैमा हामीले पाएका छौं भन्ने कुरा पनि बताएका छन्। तर जब मुक्ति र उद्धार हामीले सित्तैमा पाउँदछौं, हाम्रो जीवन भनेको अस्त व्यस्त हुनु हुँदैन। हाम्रो जीवन हामीले पुरानो स्वभाव अनुसार जिउनु हुँदैन। मुक्ति र उद्धार हामीले पायौं, अब यो कुरा हामीले बुझेर निकै आनन्दित भएर निकै हर्षका साथमा परमेश्वरमा हामी दिन प्रतिदिन अझै झन उत्साहित भएर अगाडि बढ्नु पर्दछ। एउटा धार्मिकताको जीवन हामीले जिउनु पर्दछ। उहाँमा पुरानो स्वभाव होइन तर अब ज्योतिका सन्तान झैं, अन्धकारमा होइन तर उज्यालोमा हामी जिउनु पर्दछ भनेर यहाँ पावलले एफिससको मण्डलीको विश्वासीहरूलाई बताइरहेका छन्। मण्डलीमा विभिन्न खालका समस्याहरू हुँदाखेरि प्रियहरू पावलले चाहिँ मण्डलीलाई एउटा सुसज्जित हुनका लागि पनि यहाँ उत्साह दिएको हामीले पाएका छौं। त्यसै गरी एउटा पति र पत्नी बीच कस्तो सम्बन्ध रहनुपर्छ भनेर पनि पावलले एपीसीको यो पुस्तक मार्फत आज एपीसीको मण्डलीलाई मात्र नभइकन सम्पूर्ण विश्वासीहरूलाई बताएको हामीले पाउँदछौ। जसरी मण्डली र ख्रिस्टको सम्बन्ध छ, जुन प्रेममा आत्मीयतामा एउटा त्याग र बलिदान सहित स्थापित भएको सम्बन्ध छ, पति र पत्नी बीचको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ भनेर पावलले एपीसीको पुस्तकमा बताएका छन्। त्यसै गरी आज हामी हेर्न गइरहेको खण्ड पनि यस्तै एउटा सम्बन्धमा आधारित छ। प्रियहरू, आज हामी एपीसीको पुस्तकको छ अध्यायबाट पाठ गर्न गइरहेका छौं। छ अध्यायको एकबाट हामी नौ पदसम्म पाठ गर्दै अगाडि बढ्नेछौ। शीर्षकमा यहाँ लेखिएको छ, छोरा छोरी र माता पिता सम्बन्धी अर्थी। छोरा छोरी हो, प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना आमा र बुवाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायी हौ। कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। चार पदमा बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। प्रियहरू, यो पदलाई हामीले हेर्ने हो भने बाइबलले विशेष गरी एउटा असल परिवार कसरी बन्नुपर्छ, एउटा असल परिवार, सुसज्जित परिवार, प्रेममा आत्मीयतामा एउटा आशिषित परिवार कसरी बनाउने भन्ने कुरालाई जोड़ दिएको हामीले पाउँदछौ। यो संसारमा धेरै खालका शिक्षाहरू छन्। कसैले कसरी धनी बन्ने, कसै कुनै शिक्षाले कसरी नयाँ सिपहरू सिक्ने, कुनै शिक्षाले नयाँ नयाँ भाषाहरू हामीले कसरी सिक्ने, कुनै शिक्षाले हामीले हाम्रो हृदयको शान्ति कसरी पाउने, अथवा अन्य कुनै नयाँ कुराको टेक्नोलोजीको बारेमा, विज्ञानको बारेमा सिक्ने कुराहरू विभिन्न शिक्षाहरूले सिकाउँदछ भने धर्मशास्त्र बाइबलले तपाईँ र हाम्रो परिवारलाई कसरी बलियो बनाउने, तपाईँ र हाम्रो परिवार कसरी एउटा प्रेममा, एकतामा, मेलमिलापमा अगाडि बढाउने भन्ने कुरालाई पनि जोड़ दिएको हामीले यहाँ पाएका छौ। एपीसीको पुस्तकको हामीले पाँच अध्यायको 22 पददेखि हामीले 33 पदसम्म हेर्ने हो भने त्यहाँ पति र पत्नी बीचको एउटा सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा सिकाएको छ भने हामीले अहिले भर्खरै पाठ गरेको छ अध्यायमा विशेष गरी आमा बुवा र छोरा छोरी बीचको सम्बन्ध कस्तो हुनुपर्छ भनेर पावलले यहाँ सिकाएको हामीले पाएका छौं। धर्मशास्त्र बाइबलले कहिले पनि अनैज्ञाकारी हुनु भन्ने कुरा सिकाउँदैन। प्रियहरू, बाइबलले कहिले पनि चोरी गर, डकैती गर, फटा काम गर भनेर सिकाउँदैन। समाजमा भएका विकृति विसंगतिहरू हामीले देखेका छौं कि विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू समाजमा किन मौलाइरहेको छ, किनभने मानिसहरूमा प्रेम सिलाएर गएको छ, मानिसहरूमा पाप बढेर गएको छ, नैतिकता हराएर गएको छ। प्रियहरू, त्यसकारण आजको यो समयमा मानिसले मानिसलाई गर्नुपर्ने आदर इज्जतहरू, प्रेमको कुराहरू छैन, मानवता हराएर गएको अवस्थामा धर्मशास्त्र बाइबलले आज नैतिकताको कुराहरू सिकाइरहेको छ। हामी मानिस भएर जन्मिसकेपछि मानिसले मानिसलाई गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने कुरा पनि धर्मशास्त्र बाइबलले सिकाएको हामीले पाउँदछौ। एउटा परिवारमा आजको समयमा पतिले पत्नीलाई वास्ता नगर्ने, पत्नीले पतिको वास्ता नगर्ने, आदर नगर्ने, विवाह भएपछि वैवाहिक सम्बन्धमा लामो समयसम्म त्यो सम्बन्ध नटिकेको पनि हामीले देखेका छौं। छिटै नै त्यहाँ विभिन्न किसिमका विद्रोह, विभिन्न किसिमका बेमेलहरू सृजना भएर सम्बन्धहरू चाँडै नै टुटेर गएको हामीले संसारमा देखेका छौं। छोराछोरीहरूले आमा बुवाको आदर इज्जत नगरिकन खराब संगतहरू, खराब आचरणहरू, खराब विचारहरूको पछि लागेर संसारको मोज मज्जामा लागेर आफ्नो आमा बुवालाई लत्याएको पनि हामीले घटना देखेका छौं।
आमा बुवाहरूले छोराछोरीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ

0: भन्ने कुरा पनि व्यवहारिक रूपमा नजानिकन धेरै जस्तो सम्बन्धहरू, धेरै जस्तो परिवार कलह र अशान्तिमा अगाडि बढ़िराखेको हामीले देखेका छौं। त्यसकारण आजको यो समाजमा, आजको हाम्रो यो परिवारमा पक्कै पनि परमेश्वरको ज्ञान र बुद्धि विवेक आवश्यक पर्दछ प्रियहरू। र आजको हामीले पढ्दै गरेको खण्डले पनि विशेष गरी आमा बुवा र छोराछोरीहरूलाई एउटा असल माता र पिताले गर्नुपर्ने व्यवहार र छोराछोरीहरूले पनि आफ्नो आमा बुवा प्रति गर्ने व्यवहारका बारेमा प्रष्टसँग बताएको हामीले पाएका छौं। शुरूमा नै यहाँ बताइएको छ कि छोराछोरी हो, प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। आज धेरै जस्तो समस्या चाहिँ छोराछोरीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन नगर्नु हो। धेरै समय जब बच्चाहरू ठूलो हुँदै जान्छन्, एउटा टिन एजमा जब उनीहरू आउँदछन्, उनीहरूले चाहिँ साथीको कुरा बढी सुन्ने गर्दछन्। उनीहरूले अरूले भनेको कुरालाई बढी विश्वास गर्दछन्, तर आफ्नो आमा बुवाले भनेको कुरालाई वास्ता गर्दैनन्। म अहिले यो कार्यक्रम सुनिरहनु भएका जवान कोही भाइ बहिनीहरू हुनुहुन्छ भने तपाईँहरूलाई म वास्ता गर्न तपाईँहरूलाई म बताउन चाहन्छु कि तपाईँको आमा बुवा कहिले पनि गलत हुनुहुँदैन प्रियहरू। तपाईँलाई जन्माउने आमा बुवा कहिले पनि गलत, कहिले पनि कमजोर अथवा कहिले पनि झुटो हुनुहुँदैन। मानिसहरूले राम्रो कुरा गर्लान्, मानिसहरूले असल कुरा, मानिसहरूले अन्य मानिसहरूले मिठो कुराहरू गर्लान्, साथीभाइहरूले तपाईँहरूलाई मनपर्ने कुराहरू मनपर्ने, तपाईँहरूलाई साथीभाइहरूले तपाईँले एकदमै आकर्षक, तपाईँलाई उत्साह दिने कुराहरू गर्लान्, कतिपय संसारको तपाईँलाई लोभ्याउने कुराहरू मानिसहरूले गर्लान्, तर तपाईँको आमा बुवाहरूले तपाईँको कुभलो चिताउने कुराहरू कुनै पनि कहिले पनि गर्नु हुँदैन प्रियहरू। तर तपाईँको आमा बुवाहरूले तपाईँको लागि, तपाईँको भलोको लागि, तपाईँको वास्ता गरेर, तपाईँको बारेमा सोचेर उहाँहरूले तपाईँको लागि साँचो कुरा मात्रै बताउनुहुन्छ, तपाईँको बारेमा भलो नै सोच्नुहुन्छ। त्यसकारण आज संसारमा भएका अन्य मानिसहरूले, साथीभाइहरूले, मन परेको व्यक्तिले भनेका कुराहरूलाई सुन्नुहोस्, तर त्यो कुरालाई विश्वास तपाईँले गर्नुभन्दा पहिले आफ्नो आमा बुवाको कुरा सुन्नुहोस्। आँखा बन्द गरेर तपाईँले अरू मानिसको कुराहरू सुन्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, तपाईँ कहिलेकाहीँ तपाईँहरू गलत बाटोतर्फ पनि गइरहनु भएको हुन सक्छ। आमा बुवाको आज्ञा पालन गर्नु यो संसारमा सबैभन्दा महत्वपूर्ण कुरा हो। यहाँ वचनमा पनि विशेष गरी भनिएको छ कि छोराछोरी हो, प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर। जब तपाईँले आफ्नो बुवा र आमाको तपाईँले आज्ञा पालन गर्नुहुन्छ, तपाईँले भविष्यमा कहीँ पनि ठेस खानु पर्दैन प्रियहरू। भविष्यमा तपाईँले कहीँ पनि रुनु पर्ने अवस्था आउँदैन। हामीले कतिपय घटनाहरू सुनेका छौं जो चाहिँ पीड़ामा हुन्छन्, दुःख कष्टहरू संघर्षहरू भोगिरहेका हुन्छन्, अनि एक समय यस्तो आउँछ कि उनीहरूले भन्दछन्, यदि मैले मेरो आमाको बुवाको कुरा सुनेको भए, यदि मैले समयमा, उचित समयमा आमा बुवाको कुरा सुनेको भए मैले दुःख पाउँदैन थिए भनेर उनीहरूले बताउँदछन् प्रियहरू। त्यसकारण म जवान भाइ बहिनीहरूलाई यही उत्साह दिन चाहन्छु, आफ्नो आमा बुवाको आज्ञा पालन गर्नुहोस् प्रियहरू। त्यो तपाईँकै लागि हो, तपाईँकै भविष्यको लागि हो, तपाईँकै भलोको लागि हो। बाइबलमा भनिएको छ कि आफ्नो आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्नो आमा र बुवाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। प्रियहरू, यदि तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्छौं भने हामीले आफ्नो छिमेकीलाई त हामीले आफूसँग प्रेम गर्नुपर्ने कुरा धर्मशास्त्र बाइबलले सिकाउँदछ भने, तपाईँ यदि प्रभुमा हुनुहुन्छ र परमेश्वरलाई तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँले आफ्नो आमा बुवाको आदर र उहाँको मान गर्नु आवश्यक छ। धेरै जस्तो भाइ बहिनीहरू हामीले देखेका छौं कि सानैमा आफ्नो अध्ययनहरू पूरा नगरिकन विभिन्न किसिमका प्रेम सम्बन्धमा परेर साथीभाइहरूको लहलहैमा लागेर उनीहरूले आफ्नो भविष्य बर्बाद गरेका छन्। धेरै जस्ता भाइ बहिनीहरूले एउटा आफ्नो समयमा उनीहरूले अध्ययन गर्नुपर्ने, भविष्यको बारेमा सोच्नुपर्ने समयमा विभिन्न किसिमका दुर्व्यसनमा फँसेर आफ्नो जीवन नै उनीहरूले अन्धकारतिर धकिलिरहेका हामीले पाएका छौं। कतिजना भाइ बहिनीहरू जवान अवस्थामा विभिन्न प्रकारका खराब आचरणहरू, खराब संगतमा लागेर आफ्नो भविष्य, आफ्नो जीवनलाई उनीहरूले अध्ययारोतर्फ धकिलिरहेको हामीले पाएका छौं, र उनीहरूले आफ्नो आमा बुवाको आज्ञा पालन गरेको हामीले पाएका छैनौं, र उनीहरूले आफ्नो आमा बुवाको मान, आदर, इज्जत उनीहरूले गरेको हामीले पाएका छैनौं। धर्मशास्त्र बाइबलले भन्दछ कि प्रभुमा आफ्नो आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। यो कसका लागि उचित हो भन्दाखेरि तपाईँहरूकै लागि उचित हो। तपाईँहरूले भविष्यमा दुःख नपाउन्, तपाईँले भविष्यमा असल एउटा बाटो तपाईँहरूले पाउनु भएको होस्, भविष्य तपाईँहरूको सुनिश्चित होस्, तपाईँको भविष्यमा दुःख कष्टहरू संघर्षहरू गर्न नपरोस्, तपाईँको जीवन एउटा सार्थक र उदाहरणीय जीवन बनोस्, धेरैका लागि प्रेरणादायी जीवन तपाईँको होस् भनेर आमा बुवाले जहिले पनि तपाईँको बारेमा असल सोच्नुहुन्छ प्रियहरू। त्यसकारण म जवान भाइ बहिनीहरूलाई यस कार्यक्रम जीवनको वचन मार्फत म यो उत्साह दिन चाहन्छु कि आफ्नो आमा बुवाको मान गर्नुहोस्, उहाँको आदर गर्नुहोस्, उहाँहरूको कुरा सुन्नुहोस्, उहाँहरूको आज्ञा पालन गर्नुहोस्। वचनमा फेरि म फर्किन चाहन्छु कि तीन पदमा यहाँ लेखिएको छ कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। आफ्ना बुवा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हौ। प्रिय भाइ बहिनीहरू, तपाईँ आफ्नो जीवनमा उन्नति प्रगति चाहनुहुन्छ, तपाईँ आफ्नो जीवनमा सकारात्मक परिवर्तन चाहनुहुन्छ, भविष्यमा तपाईँ असल मानिस बन्न चाहनुहुन्छ भने यहाँ वचनमा भनिएको छ कि बाइबलले स्पष्टसँग यो परमेश्वरको आज्ञा हो कि आफ्नो आमा बुवाको मान इज्जत गर्ने कुरा र उहाँको आज्ञा पालन गर्ने कुरा गर, यो चाहिँ तपाईँ र मेरो भलोको लागि हो भनेर वचनमा स्पष्टसँग बताइएको छ। मलाई विश्वास छ आजको यो वचन सुनिसकेपछि तपाईँले आफूले आफूलाई मूल्याङ्कन गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको भय र डरमा हिँड्नुहुन्छ, परमेश्वरलाई तपाईँले साँचो प्रेम गर्नुहुन्छ भने प्रिय जवान भाइ बहिनीहरू, आफ्नो माता पिता आफ्नो आमा बुवाप्रति तपाईँ आज्ञाकारी हुनुपर्दछ, उहाँको मान र इज्जत तपाईँले गर्नुपर्दछ, किनभने धर्मशास्त्रले यही आज्ञा तपाईँ र मलाई दिएको छ। चार पदमा बुवा हो आफ्ना छोराछोरीलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। यहाँ केवल छोराछोरीहरूलाई मात्र शिक्षा दिइएको छैन, तर बुवा आमालाई पनि यो शिक्षा दिइएको छ कि आफ्ना छोराछोरीहरूलाई उनीहरूको अनुशासनमा हुर्काउने कुरा र शिक्षामा हुर्काउने कुरा सिकाइएको छ। धेरै समय छोराछोरीहरूको मात्र गल्ती हुँदैन प्रिय श्रोता, धेरै समय आमा बुवाहरूले पनि एउटा छोराछोरीहरूबाट उन्नति प्रगति, छोराछोरीहरूबाट असल कुरा हामी चाहन्छौं भने आमा बुवा पनि अनुशासनमा, आमा बुवा पनि राम्रो शिक्षामा हामी अगाडि बढ्नु पर्दछ, किनभने बाल बालिकाहरूले छोराछोरीहरूले सिक्ने भनेको पहिलो पाठशाला तपाईँको घर परिवार नै हो। छोराछोरीहरूले तपाईँ आमा बुवाको नै अनुसरण गर्ने गर्दछन्, देखासिकी गर्ने गर्दछन्। तपाईँ हामी हाम्रो छोराछोरी असल भएको यदि देख्न चाहन्छौ, उनीहरूको नैतिक व्यवहार आचरण यति राम्रो भएको देख्न चाहन्छौ भने पक्कै पनि तपाईँहरू आमा बुवाको आचरण व्यवहार पनि त्यस्तै हुनुपर्दछ। त्यसकारण यो दुईतर्फी एउटा चेतावनी हो कि धर्मशास्त्र बाइबलले भन्दछ आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। परमेश्वरको अनुशासन आमा बुवामा यदि छैन भने छोराछोरीहरूले पनि सिक्दैनन्। प्रभुको अनुशासन यदि आमा बुवाहरूले सिकेका छैनन्, उनीहरूले आफ्नो व्यवहारमा लागू गर्दैनन् भने छोराछोरीहरूले नै सिक्दैनन्। परमेश्वरको अनुशासन भनेको प्रियहरू हामीमा प्रभुको जस्तो हृदय, परमेश्वरको जस्तो मन, प्रभु येशूले जसरी आफ्नो जीवन जिउनु भयो परिवर्तित जीवन, नयाँ जीवन, रूपान्तरित जीवन, त्यही जीवन यदि तपाईँ र मेरो भएन भने हाम्रा छोराछोरीहरू पनि त्यो कुरा सिक्दैनन् प्रियहरू। त्यसकारण यदि हामी चाहन्छौ आफ्नो छोराछोरीहरूले अनुशासनको कुराहरू सिकेको होस्, आफ्नो छोराछोरीहरूले नैतिकताको कुराहरू सिकेर आगामी दिनमा उन्नति प्रगति गर्दै धेरैका लागि उदाहरणीय एउटा उल्लेखनीय काम गरेको तपाईँ चाहनुहुन्छ भने तपाईँ पहिलो पाठशाला हुनुहुन्छ। आमा बुवाहरू पहिलो पाठशाला, तपाईँ परिवार एउटा पहिलो पाठशाला हो। त्यसकारण तपाईँहरूमा पनि परिवर्तन हुनु आवश्यक छ। म यही तपाईँहरूलाई आजको वचनबाट उत्साह दिन चाहन्छु कि वचनमा जसरी यहाँ बताइएको छ आमा बुवा र छोराछोरी बीचको यो सम्बन्धलाई अर्थी जसरी दिइएको छ, पहिलो कुरा छोराछोरी हो आमा बुवाको आज्ञा पालन गर्ने कुरा, आफ्नो आमा बुवालाई मान गर्ने कुरा, यो धर्मशास्त्र अनुसार यो एउटा आज्ञा हो, परमेश्वरको आज्ञा हो। परमेश्वरलाई प्रेम गर्छौ भने हामी आफ्नो आमा बुवाको अधीनमा बस्दछौं, आमा बुवाको आज्ञा पालन गर्दछौ, उहाँहरूलाई हामी मान र आदर गर्दछौ। र अर्को कुरा चाहिँ आमा बुवाले पनि साँच्चीकै आफ्नो छोराछोरीहरूको उन्नति प्रगति, उनीहरूको व्यक्तिगत जीवन, एउटा अनुशासित जीवन यदि चाहन्छौ भने तपाईँ हामीले पहिले त आफू पनि एउटा अनुशासित जीवन जिउनु सक्नु पर्दछ। एउटा शिक्षामा तपाईँ पनि हुनु आवश्यक छ र त्यही शिक्षा तपाईँले आफ्नो छोराछोरीहरूलाई पनि सिकाउनु आवश्यक छ। यो दुईतर्फी एउटा उत्तरदायित्व जिम्मेवारी, दुईतर्फी आज्ञा पालन, दुईतर्फी सम्बन्धको कुरा आजको यो वचनले सिकाएको छ। म यही तपाईँहरूलाई उत्साह दिन चाहन्छु र म तपाईँको लागि प्रार्थना पनि गर्न चाहन्छु कि तपाईँको परिवार एउटा सुसज्जित हुनको लागि आमा बुवा छोराछोरी बीचको यो सम्बन्ध तपाईँको परिवार सुसज्जित होस्, तपाईँको परिवार मेलमिलापमा अगाडि बढ़ोस्, तपाईँको परिवारमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्, सम्बन्धहरू बिग्रिएका छन् भने अझै सुध्रिँदै परमेश्वरमा अझ एकतामा अगाडि बढ़दै जाओस्, म यही तपाईँको लागि प्रार्थना गर्दछु र आजको वचनलाई पनि मनन गर्दै अगाडि बढ़नको लागि म तपाईँ सम्पूर्ण श्रोतालाई यही आग्रह र विन्ती गर्न चाहन्छु, तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। यतिन्जेलसम्म कार्यक्रम जीवनको वचन सुनेर साथ दिनुभएको लागि म तपाईँलाई विशेष धन्यवाद प्रकट गर्दै विदा हुन्छु। सुन्दै गर्नुहोला कार्यक्रम जीवनको वचन। हवस् त,
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने बाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: மாமி பால் பாலிக்கலை பாமி சொல்லு மாயா கனு இந்தா தன்பாத் தப்பாலு இந்த உந்தா குட்டில் செப்பன் எக் செப்பாத் துப்ளு ஏக் மிகால் மத்து சுன்சு தப்பால் பனி சுனிசை
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन हिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मानिस जातिको जीवनमा बाइबलको कतिको सान्दर्भिकता छ अथवा कतिको सान्दर्भिक छ भन्ने विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। प्रेसोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा बाइबलले राख्ने सरोकारलाई उजागर गर्नु रहेको छ, ताकि तपाईँ प्रति जुन मानिसहरूले पूर्वाग्रही भएर बाइबल प्रति नकारात्मक भ्रम छरेका छन् ती भ्रमहरूको निराकरण हुन सकेको होस् र तपाईँले सत्यतालाई प्राप्त गर्न सक्नु भएको होस् भन्ने उद्देश्यको साथ हामीले यस कार्यक्रमलाई तपाईँको निम्ति तयारी गरेका छौ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमलाई शुरूआत गर्न गइरहेका छौ। श्रोता, हामी यस संसारमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरू छौ। यद्यपि हामी जुनसुकै संस्कृति वा जात जातिका मानिस भए तापनि एउटा कुरा चाहिँ साझा छ, त्यो हो हामी एउटै पुर्खाका सन्तानहरू हौ। अर्थात् पहिलो मानिस आदम र आदमद्वारा संसारमा जति पनि मानिसहरू फैलिएका थिए ती सबै मानिसहरू नुवा र नुवाको परिवार छोडेर बाँकी सबै जल प्रलयमा नष्ट भएर गए। यसको कारण थियो उनीहरूको पाप र अधर्म र अत्याचारको सीमा, र यो समयमा सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण पृथ्वीमा नै आफ्नो न्याय अथवा दण्ड पठाउनु भयो र त्यो चाहिँ थियो जल प्रलय। जब जल प्रलयबाट नुवा र नुवाका 3 छोराहरू र 3 बुहारीहरू मात्रै जीवित भए र अनि केही संख्यामा पशु पंक्षीहरू पनि जीवित रहे र तिनैबाट आज फेरि संसारको आबादी बढेर यहाँसम्म आएको छ। प्रेसवता, अनि यी तीनैजना वंशहरूद्वारा संसारमा सम्पूर्ण मानव जाति फैलिएको हो। अब प्रश्न उठ्छ, फेरि यति धेरै विविधता किन त? प्रेसवता, नुवा र नुवाको जल प्रलय पछि पनि हामीले हेर्छौ भने त्यतिखेर पापीहरूको मात्रै नष्ट भएको थियो तर पापको नष्ट भएको थिएन। पापको अन्त नभएको कारण त्यो पाप फेरि बिस्तारै बढ्न थाल्यो र आजको यो अवस्थासम्म आइपुगेको हामी पाउँछौ। प्रेसवता, त्यतिखेर पाप गर्ने मानिस र त्यो समुदाय मात्र नष्ट भयो, तर मानिसलाई झुक्क्याएर छक्क्याएर पाप गर्न लगाउने दुष्ट दियाबोलस भनी नष्ट भइसकेको थिएन। सायद त्यो समयमा सृष्टिकर्ता परमेश्वरले ती पतित स्वर्गदूतहरूलाई त्यही क्षण नरकको आगोमा हालिदिएर अनि पूर्ण रूपले सिल लगाएर छाप लगाएर बन्द गरिदिनु भएको थियो भने नुवाको जल प्रलय पछिको संसार धर्मी र पवित्र संसार हुन्थ्यो र आज सबै मानिसहरूको बीचमा एकता, मेलमिलाप र भाइचारा जस्ता कुराहरू यहाँ विकास हुन सक्थे। यद्यपि आज कतिपय यस्ता मानिसहरू र समूहहरू नउठेका भनी होइन, एउटा धार्मिक सहिष्णुताको भावनालाई जगाउँदै मानिस मानिस बीचको एउटा मानवताको सम्बन्धलाई स्थापित गर्नको लागि नउठेका भने पक्कै पनि होइन, र केही हदसम्म केही एउटा सानो समुदायको बीचमा यो कार्यलाई परिणाममुखी बनाउनको लागि यदा कदा सफल भएको हुन् कि जस्तो देखिन्छ। तर वास्तवमा हेर्ने हो भने यहाँ वास्तविक सफलता छैन। एउटा पक्ष छ, हामीले सबैलाई सम्मान गर्नुपर्छ। अर्को पक्ष छ, हामी मात्रै सही हो र यहाँ हाम्रो मात्रै अस्तित्व हुनुपर्छ, अरू यहाँ संसारमा हुनु हुँदैन। यदि हुन चाहन्छन् भने हामी जस्तो हुनुपर्छ भनेर अलिकति अतिवादी सोच राख्ने एउटा अगुवाहरू जसले अतिवादी सोचलाई प्रभावमा ल्याएर मानिस बीचमा द्वन्द्व गराएर लडाई गराएर आफ्नो राजनीतिक कुअविष्टको रोटी सेक्ने दाउपेचमा लागेका यस्ता कुतत्वहरू छन् र ती कुतत्वहरूको कारणले गर्दा जसले एकता र मेलमिलापको नारालाई लिएर अगाडि बढेको जो समुदायहरू हुनुहुन्छ उहाँहरूको योजनालाई विफल तुल्याइरहेको हामी देख्न सक्छौ। आदरणीय श्रोता, यस्ता कुतत्वहरू त्यस्तो एउटा दुष्ट शक्तिको उपज हुन् जसले संसारमा रक्तपात भन्दा अरू केही पनि रुचाउँदैन र त्यो कुतत्वहरूलाई परिचालित गर्ने एउटा दुष्ट शक्ति जसलाई डियाबोलस वा शैतान भनिन्छ। त्यसले फेरि पनि ती मानिसहरूको हृदयमा यस्ता प्रकारका लालचहरू हालिदिएर यसरी काम गरिरहेको हामी आत्मिक तवरले हेर्छौ भने देख्न सक्दछौ। प्रेश्रोता, अनि जब यी नोआ र नोआका सन्तानहरूको जनसंख्या बढ्दै गयो, सुरुमा त यी सबैले एउटै परमेश्वर यहोवा परमेश्वरलाई आराधना गर्दथे र उनीहरू जति जति फैलिँदै गए अब त्यो दुष्ट शक्तिले नकारात्मक कुराहरू हाल्दै विभिन्न प्रकारका झुटा आकृतिहरूलाई पुज्न लगाउँदै झुटा आकृति मार्फत उनीहरूको बीचमा चिन्ह चमत्कार देखाउँदै यसरी मानिसहरूलाई दिग्भ्रमित तुल्याएर संसारमा एक आपसमा विभाजन ल्याएको हामी देख्न सक्दछौ। प्रेश्रोता, तर सृष्टिकर्ता परमेश्वरले मानिसहरू एक आपसमा विभाजित भए तापनि अथवा अन्धकारको शक्तिले मानिसहरूलाई विभाजित गरेको भए तापनि आफ्नो आज्ञाहरू र सही कुराहरू के हुन् भन्ने विषयमा चाहिँ प्रत्येक समुदायको बीचमा उनीहरूकै भाषामा उनीहरूकै तरिकामा एउटा असल जीवन जिउने शैलीलाई भने आज्ञाको रूपमा स्थापित गर्न सफल हुनुभएको हामी पाउँदछौ। प्रेश्रोता, हामी आज संसारमा हेर्छौ भने सयकडौं संस्कारहरूका धर्म संस्कृतिहरूका सयकडौं धर्मशास्त्रहरू छन् र ती धर्मशास्त्रहरूको एउटै मत चाहिँ के रहेको छ भने असल गर्नुपर्छ, समाज असल हुनुपर्छ, नागरिक असल हुनुपर्छ र असल जीवन शैली अपनाउनु पर्छ। प्रेश्रोता, यो विचार कसले हालिदिएको हो? यो विचार उनै सृष्टिकर्ता परमेश्वरले 10 आज्ञा मार्फत हालिदिनु भयो। अरू त अरू सम्बन्धित देशको राज्य र कानूनले बनाउने नीति नियम बनाउने ठाउँमा पनि यही 10 आज्ञाका कुराहरू त्यहाँभित्र बीजारोपण भएको हामी देख्न सक्छौ। र समग्रमा भन्नुपर्दा जसले सृष्टिकर्ता परमेश्वरले दिनुभएको 10 आज्ञालाई सठिक रूपमा छोटकरीमा बुझ्न चाहन्छ उसले प्रस्थान 20 अध्यायको 3 पददेखि 17 पदलाई अध्ययन गर्नुपर्छ। त्यहाँ न कुनै दृष्टान्त छ, न कुनै किम्वदन्ती, न कुनै आख्यान, सिधा सिधा सृष्टिकर्ता परमेश्वर बोल्नुभयो, तिमीहरूले यसो गर, यसो गर, यसो गर, यो नगर, यो नगर, आदि आदि आदि। आदरणीय श्रोता, अनि यही कुरालाई प्रस्ट्याउनको लागि, उजागर गर्नको लागि सबैले यसैलाई आधार मनाएर विभिन्न आख्यानहरू, विभिन्न प्रकारका कथाहरू, किम्वदन्तीहरू रचेर मानिसहरू एउटा असल बाटोमा हिँडाउने प्रयत्न गरे। तर दुःख लाग्दो कुरा, मानिसहरूले धर्मशास्त्र धर्म चाहिँ मुखले मात्रै मान्न थाले र मानिसहरूलाई देखाउने मात्रै गर्न थाले। साँच्चीकै हृदयमा उनीहरूले आफ्नो धर्मशास्त्र प्रतिको इमानदारीता र विश्वसनीयता देखाउने थिए भने सायद आज उनीहरूले ख्रिस्ट येशूको नाममा मुक्ति नपाए तापनि समाजमा असल व्यक्तित्व बनेर सम्मानित जीवन जिउन सक्थे र अनि आज कतिपय समुदायले सहिष्णुताको नारा बोकेर अगाडि बढाउन खोजे झैं समाजमा त्योभन्दा अगाडि नै विश्व शान्ति कायम भइसक्थ्यो, भाइचारा र मेलमिलापको अवस्था आइसक्ने थियो। तर दुःख लाग्दो कुरो, कयौं मानिसहरूले केवल ओठले मात्रै भक्ति गर्छन् तर हृदयमा भक्तिहीनताले जरो गाडेको हामी पाउँछौ। यही कारण संसारले अर्थात् भनौ देशले कडा दण्ड सहितको कानून निर्माण गर्नु परेको यहाँ हामीलाई थाहा छ र आज तिनै कुराहरूलाई कार्यान्वयन गराउनको लागि कयौं राज्यहरूले कयौं ठूलो धनराशिहरू खर्चिरहेको कुरा हामी देख्न सक्छौ। प्रेश्रोता, यदि सबै मानिसले आफ्नो धर्मशास्त्रले के भन्छ भन्ने कुरालाई बुझेर त्यसलाई छोटकरीमा सारांशमा सारांशित गरेर त्यसलाई आफ्नो जीवनमा पालनै मात्रै गर्ने हो भने पनि यहाँ कसैले धार्मिक सहिष्णुता आदि इत्यादिको अभियान चलाउनु भन्दा अगाडि नै त्यो स्वत स्थापित हुन्छ र समाजमा शान्ति स्थापना हुन सक्छ। प्रेश्रोता, त्यसो भने यो धार्मिक अर्थात् भनौ यो समाज असल बनाउनको लागि सृष्टिकर्ता परमेश्वरले दिनुभएको सबैभन्दा पहिलो 10 आज्ञाहरू के हुन् त, जो उहाँले ढुङ्गाको पाटीमा लेखेर दिनुभएको थियो, त्यो विषयमा म आजको बसाइमा कार्यक्रमको आरम्भमा त्यो प्रस्तुत गर्न गइरहेको छु। र जसलाई हामीले बाइबल धर्मशास्त्रमा प्रस्थान 20 अध्यायको 3 पददेखि 17 पदसम्म हामी देख्न सक्दछौ, र यो सम्पूर्ण विश्वभरिका कानून नियम र धर्मशास्त्रहरूको निचोडको रूपमा तपाईँले लिन सक्नुहुन्छ। निचोड यही नै हो, चाहे जुनसुकै नियमावली विनियमावली जारी भएका किन नहुन्, यी सबैको अन्तिम निचोड यही 10 आज्ञा हो। जसले 10 आज्ञालाई हृदयदेखि शिरोधारी गर्छ उसले सम्पूर्ण कानूनलाई पालन गर्छ र सम्पूर्ण संसारमा भएका धर्मशास्त्रहरूलाई पालन गर्दछ। तादनी श्रोता, यहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा देखाउनेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले न छोरीले न कमारा कमारीले न गाई बस्तुले न मूल ढोका भित्र भएका परदेशीले केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7 दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीका घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आदरणीय श्रोता, यही हो सृष्टिकर्ता परमेश्वरले दिनुभएको 10 आज्ञा, र यसभित्र सम्पूर्ण ऐन जस्तै भ्रष्टाचार निवारण ऐन लगायतका अनि फौजदारी कसुर ऐन लगायतका सम्पूर्ण ऐनहरूको नियमहरूको सार लुकेको छ, र जसले पूर्ण इमानदारीताका साथ यी कुरालाई मान्छ ऊ नै एउटा धर्मी व्यक्ति र समाजमा असल नागरिकको रूपमा चिनिन सक्छ। प्रेक्षकता, अब हामी कार्यक्रमको अर्को भागमा हितोपदेशको पुस्तकलाई अध्ययन गर्दै जानेछौ। हितोपदेशको पुस्तक अझै ज्ञान बुद्धिको पुस्तक हो, जसले 10 आज्ञालाई थप पुष्टि गर्ने काम गर्दछ। त्यसो त सिंह बाइबल पनि हामीले हेर्ने हो भने 10 आज्ञा प्रति नै समर्पित छ। श्रोता, अब यहाँ हामीले हितोपदेशको पुस्तकमा अध्ययन गर्दै गर्ने क्रममा हामी 13 अध्यायको 21 पदलाई हामीले सिद्धाइसकेका छौ, र आज हामी 22 पदलाई हेर्न गइरहेका छौ। श्रोता, त त्यसो भने हामीले 1 अध्यायदेखि 21 पदसम्म हामीले के हेर्यौं त, हामी तपाईँको बीचमा वाचन गरेर सुनाउन गइरहेका छौ, र त्यसपछि आजको पदलाई पनि हामी हेर्नेछौ। लेखेको छ, बुद्धिमान छोराले आफ्ना बाबुको अर्थीमा ध्यान दिन्छ, तर खिल्ली उडाउनेले हप्की सुन्दैन। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकको भोग गर्छ, तर बेइमानले हिंसाको लालसा गर्छ। 3 पद, आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ, तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। 4 पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपमा पूरा गरिन्छ। 5 पद, धर्मीले झुटलाई घृणा गर्छ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। 6 पद, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ। 7 पद, कोही मानिस धर्मी भैटोपल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भैटोपल्छ तापनि त्यससँग प्रशस्तै सम्पत्ति हुन्छ। 8 पद, सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। नौ पद, धर्मी मानिसको बत्ती चहकिन भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। दस, घमण्डले केवल झगडा पोस्दछ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। एघार, बैमानीसँग कमाइएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। बाह्र, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु जीवनको रुख हो। तेह्र, अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्नेछ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। चौध, बुद्धिमानको शिक्षा जीवनको फुहरा हो जसद्वारा मानिस मृत्युको पार्श्वबाट उम्कन्छ। पन्ध्र, असल समझदारीले निगाह प्राप्त गर्छ तर बेहिमानको मार्ग चाहिँ कठिन हुन्छ। सोह्र, प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खतामा तमासा देखाउँछ। सत्र, दुष्ट सन्देशवाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चङ्गाई लिएर आउँछ। अठार, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। अनि उन्नाइस, आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्छ तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। बीस, बुद्धिमानसँग हिँड्ने बुद्धिमानै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। एक्काइस, पापीहरूलाई दुर्भाग्यले लखर्छ तर धर्मीको इनाम नै समुन्नति हो। श्रोता, हामीले एक्काइस पदसम्म यी कुराहरू गत श्रृङ्खलाहरूमा छलफल गरिसकेका छौ भने अब आज चाहिँ असल मानिसले आफ्नो नाति नातिनाहरूका निम्ति पैतृक सम्पत्ति छोडिराख्छ तर पापीहरूको धन धर्मीहरूको लागि छुपारिन्छ भनेर यहाँ यो विषयमा हामी चर्चा गर्न गइरहेका छौ। श्रोता, यहाँ दुईवटा मानिसको तुलना गरिएको छ। असल मानिसले आफ्ना नाति नातिनाहरूको निम्ति पैतृक सम्पत्ति छोडिराख्छ भन्ने यो पहिलो मानिस हो तर पापीहरूको धन चाहिँ धर्मीहरूको लागि थुपारिन्छ भन्ने यो दोस्रो तपाईँको समूहका व्यक्तिहरू हुन्। हुन त सबै मानिसहरूले धन सम्पत्ति थुपार्न चाहन्छ। यो संसारमा कोही यस्तो मानिस छैन जसले मलाई मेरो परिवारलाई म बाँचुन्जेल खान पुगे भने पुग्छ, मलाई अरू धन चाहिँदैन भन्ने व्यक्ति यहाँ कोही पनि भेटिँदैन। प्रेसवता, मानिस जब एउटा केही नभएको अवस्थाबाट गुज्रिरहेको हुन्छ त्यतिखेर उसको चाहना केवल दुई छाक रोटी र दुई जोर वर्षको कपडा भए पुग्छ भन्ने हुन्छ। जब उसलाई त्यो जुट्छ त्यसपछि फेरि उसको चाहना बढ्छ, अब चाहिँ मलाई चार जोर कपडा चाहिन्छ र अब दुई छाक होइन, अब म तीन छाक खानुपर्छ, दिउँसो खाजा पनि खानुपर्छ, उसले त्यो पनि जुटाउँछ। त्यसपछि उसको चाहना हुन्छ अब एउटा सानै भए पनि आफ्नो घर चाहिन्छ, उसले त्यो पनि पाउँछ। अब चाहिँ मेरो काममा ओहोर दोहोर गर्नको लागि एउटा साइकिल भए हुन्थ्यो, त्यसपछि उसले साइकिल पनि जोड्छ। अब साइकिल मलाई चलाउन गाह्रो भयो, अब मलाई मोटरसाइकल चाहिन्छ, उसले मोटरसाइकल पनि जोड्छ। अब मोटरसाइकलले भएन, आँधी हुरी र बरसातमा म भिजे धुवा धुलोको चपेटामा आए, अब मलाई एउटा कार चाहिन्छ सामान्य, उसले कार जोड्छ। अब उसलाई सामान्य कारले पुग्दैन, अब उसलाई मर्सिडिज कार चाहिन्छ, प्राडो पजेरो जस्ता गाडीहरू चाहिन्छ। गर्दै जाँदा एक दिन उसले अब हेलिकप्टरको चाहना राख्छ, अब उसले आफ्नो इच्छा पूरा गरिसक्यो, अब त्यसपछि उसले अब मेरो छोराको लागि यो चाहिन्छ त्यो चाहिन्छ भन्दै रुपियाँ पैसाहरू जुटाउँदै जुटाउँदै जोड्दै जोड्दै जान्छ। श्रोता, यी सबै गर्नको लागि उसले के गर्ला? के यस संसारमा इमान्दार भएर पैसा कमाउन सम्भव होला? अह, तब उसले के गर्न थाल्छ? अब चाहिँ उसले भ्रष्टाचार गर्न थाल्छ, उसले मानिसहरूलाई छक्काउन थाल्छ। धन सम्पत्तिको लागि र आफ्नो अभिष्ट पूरा गर्नको लागि उसले जुनसुकै कदम पनि चाल्न थाल्छ, आफ्नो पदीय दुरुपयोग गर्न थाल्छ, अथवा उसले आफ्नो नैतिकतै गुमाएर चोरी लुटपाट जस्ता पेसाहरू अप्नाउन थाल्छ। गर्दै जाँदा ऊ एक हदसम्म त्यो कामलाई निरन्तरता दिँदै दिँदै कानून र समाजको नजरदेखि लुक्दै छिप्दै उसले ती कुराहरूलाई प्राप्त गर्छ। आदरणीय श्रोता, तब जब जुन दिन त्यो प्रकट हुन्छ त्यसपछि उसले त्यो सबै एकै साथ गुमाउँछ र त्यो सम्पत्ति उसले जम्मा गरेको अब ती व्यक्तिहरूको बीचमा पुग्छ जसले जसमाथि उसले अत्याचार गरेर कमाएको थियो वा उसले देशको सम्पत्तिलाई दोहन गरेर कमाएको थियो, त्यो अब त्यही फर्केर जान्छ र त्यो व्यक्ति एउटा कठोर दण्डको साथ पुनः ऊ पहिलेको अवस्था अथवा त्यो भन्दा पनि निम्न अवस्थामा झर्छ। अझै कुनै कुनै देशमा त उसले मृत्युदण्ड नै पाउँछ। प्रेसवता, यो हो आजको संसारको धनी हुन चाहने तर खराब बाटो अपनाउने व्यक्तिहरूको दशा। श्रोता, धनी हुन चाहनु आफैमा नराम्रो कुरा होइन, तर धनी हुने बहानामा आफ्नो नैतिकता नै गुमाउनु र आफ्नो इमान र स्वधर्मलाई नै गुमाउनु यो एउटा निकै लज्जास्पद र घृणास्पद कुरा हो र यो कुरा पवित्र धर्मशास्त्र बाइबलले पनि भन्दछ। जसले लज्जास्पद र घृणात्मक तरिकाले आफ्नो अभिष्ट पूरा गर्नको लागि धन सम्पत्ति थुपार्छ त्यो धन सम्पत्ति वास्तवमै उसको हुँदैन र त्यो धर्मी मानिसहरूको निम्ति हुन्छ जो असल र इमानदार हुन्छ। श्रोता, हाम्रो समाजमा आफ्नो दिमाग र बाहुबल लगाएर पैसा कमाउने मानिसहरूको पनि यहाँ कमी छैन र यी मानिसहरूले जति धन सम्पत्ति कमाउँछन् हो यिनीहरू चाहिँ असल मानिस छन् र यिनीहरूको सम्पत्ति चाहिँ पैतृक सम्पत्तिको रूपमा उनीहरूका पुस्ताहरूमा सर्दै जान्छ र यसमा चाहिँ कुनै खराबी छैन। श्रोता, त्यही कारण बाइबल धर्मशास्त्रले भनेको चाहिँ असल मानिस ती हुन् जसले सोझो मार्गमा लागेर आफ्नो मेहनत र परिश्रमद्वारा काम गरेर आफ्नो व्यापार व्यवसायमा सफलता हासिल गरेर जो धनी हुन्छ ती व्यक्तिहरू चाहिँ असल मानिस हुन् भनेर भन्दछ। श्रोता, बाइबलमा एउटा यस्तो व्यक्ति छ जसलाई हमान भनेर चिनिन्छ, जो चाहिँ तत्कालीन समयका राजाको एउटा प्रधानमन्त्री थियो। एस्तर 8:2 पदमा लेखिएको छ, तब राजाले हमानबाट लिएको छाप औठी फुकालेर मोर्दकाईलाई उपहार स्वरूप दिए र एस्तरले मोर्दकाईलाई हमानको घर र जग्गा जमिन पनि जिम्मा दिइन् भनेर उल्लेख गरिएको छ। हमान एउटा यस्तो व्यक्ति थियो जसले उसको राज्यमा भएका सम्पूर्ण यहुदीहरूलाई नष्ट गर्नको लागि हत्या गर्नको लागि षड्यन्त्र गरेको थियो। यस्तो षड्यन्त्र जो एउटा राजनीतिक षड्यन्त्र हो। श्रोता, तर एस्तर र मोर्दकाईले के गरे? उनीहरूले हमानको विरुद्धमा कुनै फौज खडा गरेनन्, न त हमानको विरुद्धमा कुनै नाराबाजी गरे। सबै इसरायलीहरूसँग त्यसमाथि अझै केही इजरायलीहरू र मोर्दकाई अनि फेरि एस्तर मिलेर सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्न थाले, उपवास बसी बसिकन। र इसरायली समुदाय जसले न कुनै राजद्रोह गरेको थियो न कुनै विद्रोह नै गरेको थियो, निर्दोष समुदायलाई उसले मार्ने षड्यन्त्र गरेको कारण परमेश्वरको नजरमा ऊ दुष्ट ठहरियो र पछि उसको दुष्टता र षड्यन्त्र राजाको सामु प्रकट हुँदा अनि राजाले त्यही योजनालाई उल्टाएर आहासुरसद्वारा हमानलाई दण्डित गरेको हामी देख्दछौ। र यहाँ अब हमानले पाएको अधिकार खोसियो र धर्मी मोर्दकाई जो सुरुमा आहासुरस राजाको दरबारको एउटा ढोके थियो पाले उसको हातमा आयो। फेरि त्यसपछि आहासुरसद्वारा प्राप्त गरेको धन सम्पत्ति जो उसले छल कपटद्वारा प्राप्त गरेको थियो ती सबै हमानले पाएको हामी देख्छौ र यहाँबाट यो भनाई सिद्ध भएको हामी थाहा गर्न सक्छौ। श्रोता, अय्युबले पनि यस विषयमा भनेका छन्, ती सम्पत्ति जसले जम्मा त गर्ला तर धर्मीहरूले ती लगाउने छन् र त्यसका धन सम्पत्ति निर्दोष मानिसहरूले बाँड्ने छन् भनेर अय्युब 27:17 भनिएको छ। भने यता उपदेशकको पुस्तकले पनि भन्छ, जुन मानिसले परमेश्वरलाई खुसी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि ज्ञान र आनन्द दिनुहुन्छ, तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुसी तुल्याउने व्यक्तिको निम्ति धन सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुभएको छ अनि यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्रै हो भनेर उपदेशकको पुस्तकले भन्दछ, जुन पुस्तकको लेखक संसारकै बुद्धिमान राजा सोलोमन हुन्। श्रोता, यसकारणले गर्दा तपाईँ हामी धनी हुन चाहन्छौ र धर्मी हुन चाहन्छौ र आफ्नो सम्पत्ति र आफ्नो पद प्रतिष्ठा र सफलतालाई पुस्तौसम्म चिरिस्ताई राख्न चाहन्छौ भने हाम्रो एउटै उद्देश्य चाहिँ सृष्टिकर्ता परमेश्वरलाई प्रसन्न पार्नु र सही मार्गद्वारा सफलता हासिल गर्नु प्रयत्न गर्नु चाहिँ त्यो नै एकमात्रै बाटो देखिन्छ। श्रोता, हामी सकारात्मक तरिकाले अगाडि बढेर प्राप्त गरेका सफलता छ भने त्यो चाहिँ हाम्रो पुस्तौसम्म बढ्छ र पुस्तौसम्म रहन्छ, तर नकारात्मक काम गरेर भ्रष्टाचार गरेर अनि गैर कानूनी कामहरू गरेर अथवा समाजमा कसैलाई अन्याय र अत्याचार गरेर हामीले धन सम्पत्ति थुपारेका छौँ भने धन सम्पत्तिको रास त लाग्छ तर त्यो तपाईँले र तपाईँको पुस्ताले उपभोग गर्न पाउने छैन। र आजको दिनमा त्यस्तै पनि भइरहेको छ, हामी यी घटनाहरू एकपछि अर्को अर्को पछि अर्को गर्दै हाम्रो अगाडि उजागर भइरहेको कुरा सायद तपाईँले बिर्सनु भएको छैन होला। तादनि श्रोता, यसबाट हाम्रो सिख चाहिँ के हुनुपर्छ? सिकाइ भन्दा हामी चाहिँ असल र धर्मी मानिस बन्नुपर्छ र हामी चाहिँ असल र धर्मी तरिकाबाट नै धन सम्पत्ति जम्मा गर्ने हाम्रो र सफलता हासिल गर्ने हाम्रो प्रयत्न हुनुपर्छ। यो नभन्नुहोस् सोझो औंलाले घिउ आउँदैन। आदरणीय श्रोता, परमेश्वरको नजरमा सोझो औंलाले पनि घिउ आउँछ, तर दुष्टले मात्रै भन्ने उखान हो सोझो औंलाले घिउ आउँदैन। आदरणीय श्रोता, यो उखान तपाईँ यदि सत् विचार र सत् चरित्रको व्यक्ति हुनुहुन्छ भने तपाईँमा लागू हुँदैन, र तपाईँले यो उखान लागू नगर्दा पनि तपाईँले सफलता पाउनुहुन्छ, जुन सफलता तपाईँको पुस्तौं पुस्तासम्म चिर स्थायी रहनेछ भन्दै अब नि आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट विदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवश्य श्रोता, अब नै आजको कार्यक्रमबाट विदा लिन समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवश्य जय मसीह।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105 थोपलो 1 लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। ए यासुप दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिउज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष गरिकन प्रवासमा रहेका प्रियजनहरूलाई कार्यक्रमबाट म जोड्ने कोशिश गर्ने गर्छु र तपाई प्रवासमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न काममा हुनुहुन्छ भने यतिखेर तपाईँले आफ्नो नेपालमा रहेका, आफ्नो जन्मभूमिमा रहेका आफन्त प्रियजनहरूलाई तपाईँले सम्झन सक्नुहुन्छ र कुनै पनि गीत संगीत पनि डेडिकेट गर्न सक्नुहुनेछ र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना मण्डलीले र तपाईँ हङकङमा हुनुहुन्छ, सेवा संगति पाउनु भएको छैन भने पनि तपाईँ हङकङ आराधना संगतिमा जोडिन सक्नुहुनेछ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ। यतिखेर तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र जो जतिले कार्यक्रम सुनिराख्नु भएको छ तपाईँको पनि पक्कै पनि प्रवासमा कोही न कोही त हुनुहुन्छ, उहाँहरूलाई सम्झेर मिठो सन्देश दिने मिठो गीत पस्कने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र अहिलेलाई भने बिल्कुल एउटा नयाँ गीत आज तपाईँको निम्ति म राख्न चाहन्छु। जुन गीतलाई गाउनु भएको छ अहिले नेपालको चर्चित गायिका अनु चौधरीजीले र यसलाई संगीत गर्नुभएको छ चर्चित संगीतकार आमोस तामाङजीले भने शब्द चाहिँ यसमा मैले लेखेको छु, मैले कोशिश गरेको छु र यो पहिलोचोटि यो गीत तपाईँहरूको लागि कार्यक्रममा म पस्कन चाहन्छु।

0: आदरणीय श्रोता, निकै नै अर्थपूर्ण संगीत तपाईँको निम्ति मैले राखेँ। यो गीतको म्युजिक भिडियो पनि तपाईँले डुलोस मिडियामा गएर तपाईँले हेर्न सक्नुहुन्छ। भर्खरै रिलिज भएको छ यो गीत, गायिका अनु चौधरीको स्वरमा सजिएको गीत। अहिलेलाई भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, गुड न्यूज प्रवासी सन्देशमा उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी। हजुर, रोजी आरामै हुनुहुन्छ? रोजी कस्तो हुनुहुन्छ?
1: एकदमै ठिक छु। खरै खानाहरू पुऱ्याएर खाना दिएर अनि म चाहिँ यतातिर बिजी भएको।
0: जोस, हामीलाई पनि समय दिनुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ। ल भन्नुहोस् त, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: प्रवासमा
0: हजुर हो
1: आफ्नो स्वदेशमा रहेकोलाई, प्रवासी कार्यक्रमबाट प्रवासबाट स्वदेशीहरूलाई सम्झिन चाहन्छु। विशेष गरी चाहिँ म आफ्नै परिवारलाई सम्झिन चाहन्छु, छोरी अनिसा अनि छोरा अरुण, बुहारी मनिषा अनि स्नान, सासु हुनुहुन्छ अनि सानो सानो नाति नातिना हुनुहुन्छ, अनि सानो छोरा पनि छ मेरो दुई अङ्गराती, अनि बहिनी दिपा, उहाँको फ्यामिली परिवार सबैजनालाई, अनि म जहिले पनि सम्झिने गर्छु हाम्रो मण्डली, सुराती बुवा भण्डारी, कसा राखेल भण्डारी कच्चामा, अनि नानी सानो नानी क्रिस्टिना हुनुहुन्छ, अनि मलाई सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु, अनि पास्टर सुरज भाइ उहाँको फ्यामिलीलाई, अनि मरियम दिदी उहाँको सम्पूर्ण परिवार मण्डली सम्झिन चाहन्छु, अनि पेटावट हुनुहुन्छ महिना राई उहाँ सम्पूर्ण मण्डली परिवार सम्झिन चाहन्छु। अनि विशेष गरिकन मलाई जहिले पनि कल लाग्दै गर्दा सबै उठाइदिनु हुन्छ, अनि तपाईँलाई अनि होल फ्यामिली गुड न्युज फ्यामिली परिवारलाई, अनि मलाई जहाँबाट सुन्नुहुन्छ सम्पूर्णलाई सुनाउन चाहन्छु यो गीत, अनि साइप्रसमा रहनुभएका सम्पूर्ण मण्डली परिवार, सुनिल श्रेष्ठलाई, सम्पूर्ण लिडर टिमलाई अनि सम्झिन चाहन्छु। मेरो बहिनी सविता हुनुहुन्छ मसँग जोडिनुहुने, उहाँलाई पनि सम्झिन चाहन्छु, अनि विशेष गरी हजुरलाई अनि सम्पूर्ण भन्ने फ्यामिली परिवारलाई फेरि पनि
0: धन्यवाद। एकदमै हजुर, धेरै धेरै धन्यवाद रुथ मगराजीजी, हजुर साथ दिनुभयो। कुन गीत रोज्नु भएको छ हजुरले?
1: गीत चाहिँ पास्टर रोहित थापाको बिहानीको सूर्य जस्तै तपाईँको अनुग्रह पर्खी आयो जीवनमा भन्ने वचन लगाइदिन सक्नुहुन्छ?
0: हुन्छ, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो रुथ मगरातीजी, कुवेतबाट हामीसँग जोडिनु भएको थियो, र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। प्रवासमा पनि तपाईँका धेरैजना हुनुहुन्छ होला, साथी संगी आफन्तहरू, उहाँहरूलाई सम्झेर कुनै पनि गीत संगीत तपाईँले डेडिकेट गर्न सक्नुहुन्छ, त्यति मात्र होइन केही सन्देश पनि तपाईँले राख्न सक्नुहुन्छ। र कतिजना प्रवासबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, तपाईँले आफ्नो सुन्दर देश नेपालमा रहेका आफन्तहरूलाई पनि तपाईँ सम्झन सक्नुहुन्छ। यतिखेर भने रुचिको रोजाईमा रहेको यो अर्थपूर्ण संगीत स्वदेशमा रहेका सम्पूर्ण नेपालीहरूको लागि।

यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ। यो अर्थपूर्ण भजन पछि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646। हजुर, अहिलेलाई भने कार्यक्रममा एउटा अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। र तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ श्रोता। हामी तपाईँकै रोजाइमा रहेका र विशेष गरिकन प्रवासमा रहेका प्रियजनहरूको रोजाइमा रहेका गीतहरू नै हामी कार्यक्रममा पस्किरहेका छौं र विशेष गरिकन तपाईँले सन्देश पनि दिन सक्नुहुन्छ र कति परिस्थितिले हामीलाई टाढा बनाएको हुन्छ तर परमेश्वरले रचित हुने विभिन्न माध्यमहरू दिनुभएको छ यसप्रति पनि हामी धन्यवादित हुनैपर्छ। र तपाईँले यतिखेर भने फोन गरेर आफ्नो प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ पक्कै पनि हाम्रो आफन्तहरू कोही पढाइको सिलसिलामा कोही कामको सिलसिलामा प्रवासमा हुनुहुन्छ र उहाँहरूलाई जोड्ने कार्यक्रम गुड न्युज प्रवासी सन्देश हामी जोड्ने कोसिस गर्छौँ र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर अहिलेलाई भने कार्यक्रमको एउटा गीत राख्ने पालो आएको छ यतिखेर यो सङ्गीतको साथ।
1: As the heart panteth after the water brooks, so panteth my soul after thee, O God. My soul thirsteth for God, for the living God. When shall I come and

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले सम्झिएर फोन गर्न सक्नुहुन्छ र उहाँहरूलाई केही सन्देश र कुनै पनि गीत संगीत तपाईँले पस्कन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर, र विभिन्न परिस्थिति कोही अब रहर त होइन, परदेशिनु बाध्यता हो, तर पनि हामी जति पनि प्रदेशमा छौँ हामी हाम्रो सम्बन्ध चाहिँ परमेश्वरसँग चाहिँ एकदमै नजिक हुनुपर्छ। भरिसके सेवा संगति भेट्दैन भने पनि युट्युबमा विभिन्न प्रभुका जनहरूले राखेका ती जीवित वचनहरू सुनेर अथवा तपाईँ जुम मार्फत पनि संगतिमा कतिचोटि जोडिन सक्नुहुन्छ। जसरी भए पनि हामी परमेश्वरको नजिकतामा चाहिँ भने रहनुपर्छ र कतिचोटि तपाईँ होइन आफ्ना मण्डली परिवारसँग पनि तपाईँ प्रत्यक्ष होइन संगतिमा रहन सक्नुहुन्छ र प्रार्थनाका विषयहरू सेयर गर्न सक्नुहुन्छ। कहिलेकाहीँ परदेशमा गाह्रो साह्रो परिस्थितिहरू हुन्छन् होइन, कतिचोटि धेरै आफन्तहरूलाई मिस गरिन्छ, तर जोडिने माध्यम चाहिँ धेरै छन्। त्यो भएर तपाईँ र मैले संगतिबाट चाहिँ हामी कहिले पनि टाढा हुनुहुँदैन, किनभने त्यही कुराले हामीलाई एक प्रकारको परमेश्वरमा कनेक्सन गरि नै राख्छ र कनेक्सन परमेश्वरसँगको कनेक्सन जस्तो अरू कनेक्सन कहिले पनि हुन सक्दैन। र फोन गर्नुहोस्, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: त्यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी सर।
2: जय मसी रश्मिला जी, आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ रश्मिलाजी, अहिलेसम्म हाँसेकै छौँ बाँचेकै छौँ भन्नुपर्छ। अनि खाजा भयो हजुरको? अब बेला हुँदैछ रश्मिलाजी, अब प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: म यतिखेर विशेष गरी मेरो भाइ बुहारीलाई सम्झिन चाहन्छु, इन्डियामा छन् अनि विदेशतिर हुनुहुने सम्पूर्णलाई सम्झिन चाहन्छु। लक्ष्मी कल्पना धेरै छन् तर उनीहरूले सुन्दैनन् होला। अनि एकजना त्यहाँ रुथ मगराती भन्ने सिस्टरले फोन गर्नुहुन्छ, उहाँलाई सम्झिन चाहन्छु विशेष गरी। अरू जो जतिजना विदेशमा हुनुहुन्छ उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु एक मुस्तमा।
2: हजुर, कुन गीत सुनाउन चाहनुहुन्छ उहाँहरूलाई?
1: कुन गीत भन्नाले, म हारेको बेला म लडेको बेला भन्ने गीत
2: सुनाउन चाहनुहुन्छ। रश्मिलाजी धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
1: धन्यवाद सर।
0: जय मसी। वहाँ हुनुहुन्थ्यो रश्मिला बोहराजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यतिखेर भने उहाँले आफ्ना सम्पूर्ण प्रियजनहरूको लागि यो अर्थपूर्ण गीत रोज्नु भएको छ।

0: यो अर्थपूर्ण संगीतपछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्नेछु। भर्खरै हामीले राख्यौं रश्मिला बोहराजीको रोजाईमा रहेको निकै नै अर्थपूर्ण संगीतको साथ, म हारेको बेला म लडेको बेला। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर सर, जय मसी। हजुर
2: जय मसी मायाजी,
1: होइन सर,
2: लक्ष्मीजी।
1: हजुर सर,
2: ठिकै हुनुहुन्छ?
1: हजुर सर, ठिकै छु। हजुरहरू कस्तो हुनुहुन्छ सर?
2: हामी पनि एकदमै ठिकठाक छौँ, अहिलेसम्म हाँसेकै छौँ, बाँचेकै छौँ, नाचेकै छौँ भन्नुपर्छ लक्ष्मीजी। तपाईँ कस्तो हुनुहुन्छ?
1: म पनि अलि बिरामी थिएँ सर, अहिले म निको हुँदैछु। एकदमै धन्यवाद परमेश्वरलाई, हजुरहरूलाई पनि धन्यवाद। प्रार्थनामा सम्झिँदैछु।
2: हजुर,
1: अनि खाजा भयो सर?
2: हजुर भयो भयो, भर्खरै भयो। तपाईँको?
1: मेरो पनि भइसक्यो सर।
2: हजुर ल, हजुर लक्ष्मीजी यतिखेर प्रवासमा रहेको ककसलाई हजुर सम्झन चाहनुहुन्छ र उहाँहरूको लागि कुन गीत डेडिकेट गर्न चाहनुहुन्छ?
1: कहाँ रहनुभयो भन्नुभएको सर? भन्छ हजुरले
2: प्रवासमा, विदेशमा रहनुभएका?
1: विदेशमा रहनुहुने?
2: हजुर हजुर,
1: मेरो मण्डलीका छोराछोरीहरू एकछिन्छ धेरैजना, अनि अरू सम्पूर्णलाई म सम्झिन चाहन्छु। यो समय सुन्दै आइसिन्छ भने सम्पूर्णलाई म सम्झन चाहन्छु। अनि त्यो उताबाट एउटा बहिनीले गुन्नु गठनमा फोन गरिसिन्छ, उता कहाँदेखि
2: कुवेतबाट होला नि
1: त, फोन गरिसिन्छ। बहिनीको नाम बिर्से मैले,
2: रुत मगराती।
1: विशेष म होला पनि सम्झन चाहन्छु यो समय, अनि मेरो मण्डली परिवारका जति पनि जमान छोराछोरीहरू हुनुहुन्छ, उहाँहरूले सुन्नु भएन होला, सम्पूर्णलाई म सुनाउन चाहन्छु। गुरुनन्द एफएममा देश विदेशबाट जति पनि फोन गर्नुहुन्छ, मलाई सबैको नाम थाहा छैन, म सम्पूर्णलाई सम्झिन चाहन्छु सर।
2: अनि कुन गीत रोज्न चाहनुहुन्छ हजुर यतिखेर?
1: म चाहिँ यो समय सर त्यो हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई भन्ने गीत।
2: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हुन्छ सर, हजुरहरूलाई धेरै धन्यवाद। जय मसी,
0: जय मसी। उहाँ हुनुहुन्थ्यो लक्ष्मीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र अहिलेलाई भने लक्ष्मीजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश तपाईँ सुन्दै हुनुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ।

आदरणीय श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद, र फोन नगरे तापनि यी कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ हङकङ आराधना संगतिलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक इस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषयवस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तरको तर्फबाट एक हप्तापछि यहाँहरूसँग पुनः कार्यक्रम मार्फत जोडिन पाउँदा म असाध्यै खुसी छु र आशा गर्दछु यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला भनेर, शान्तिमा हुनुहुन्छ होला, आशिषित हुनुहुन्छ होला, आनन्दित हुनुहुन्छ होला भनेर यदि तपाईँहरूको
0: एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीहरूलाई कार्यक्रम पुस्तक र

गइराख्नु भएको छ भने चिन्ता नगर्नुहोस्, परमेश्वरले यहाँहरूलाई अवश्य पनि यहाँहरूको दिन असल बनाउँदै हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नुहोस्। किन भन्दाखेरि ती सारा कुरालाई जित्ने परमेश्वर हामीले पूजेको परमेश्वर हो, हामीले मानेको परमेश्वर हो। त्यस कारणले गर्दा हामी चाहिँ परमेश्वरमा भरोसा, आशा, विश्वास, प्रार्थना गरेर बस्नु आवश्यकता छ। यति भन्दै आउनुहोस् आजको नयाँ श्रृङ्खलातिर लागौं। तर नयाँ श्रृङ्खलातिर प्रवेश गर्नुभन्दा अगाडि कार्यक्रम पुस्तक र जीवनको बारेमा यहाँहरूलाई म थोरै बताउन चाहन्छु। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेनमा 30,000 भन्दा बढी पुस्तकहरू रहेको छ र यदि तपाईँहरू असल पाठक हुनुहुन्छ, मण्डलीको अगुवा हुनुहुन्छ, बाइबल कलेजको विद्यार्थी हुनुहुन्छ, साथै एउटा असल विश्वासी मात्रै हुनुहुन्छ भने पनि आटेन पुस्तकालयमा आएर आटेन पुस्तकालयको किताबहरू पढेर पुस्तकालयको फाइदा उठाउन सक्नुहुनेछ। र आटेन सम्बन्धित यहाँहरूको कुनै जिज्ञासा, प्रश्न, सल्लाह, सुझाव भए हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको सम्पर्क नम्बरमा हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। र कार्यक्रम पुस्तक र जीवन चाहिँ के हो भन्दाखेरि आटेन पुस्तकालयमा भएको 30,000 भन्दा बढी पुस्तकहरूको मध्येबाट केही एउटा असल असल किताबहरूलाई हामीले छानेर यहाँहरूको माझमा बताउने गर्दछौ। त्यही नै पुस्तक र जीवन हो। साथै पुस्तकले हाम्रो जीवन कसरी बदल्छ भन्ने कुराको छलफल पनि हामी यस कार्यक्रमद्वारा गर्दछौ र पुस्तक पाठ गर्दछौ। र हामी विभिन्न व्यक्तिहरू संसारमा विभिन्न तरिकाले सेवा पुर्याउनु भएको, एकदमै अर्थपूर्ण जीवनहरू जिएर संसार छोड्नु भएको व्यक्तिहरूको जीवनीहरू पनि विगतका दिनहरूमा बताउँदै आइरहेका छौँ। र यदि तपाईँहरू किताबको बारेमा, किताबमा रुचि छ, किताब पढ्न असाध्यै मनपर्छ, तर तपाईँहरूको कामले गर्दा अथवा विभिन्न कारणले गर्दा किताब पढ्न भ्याइरहनु भएको छैन भने कार्यक्रम पुस्तक र जीवन सुन्न सक्नुहुनेछ। आउनुहोस् आज हामी एउटा यस्तो पुस्तकको बारेमा कुरा गरौँ जसले साहसलाई पुरै नयाँ ढंगबाट बुझाउँछ। तर पुस्तकको भित्री कुरामा जानुभन्दा अघि मलाई तपाईँहरूलाई एउटा सानो पृष्ठभूमि बताउन दिनुहोस्। लगभग 2000 वर्ष अघि प्राचीन ग्रीस र रोममा एउटा दार्शनिक परम्पराको विकसित भयो जसलाई स्टोइसिजम भनिन्छ। सेनेका, एपिक्टेटस र मार्कस अरेलियस जस्ता दार्शनिकहरूले सिकाएको यो दर्शनले भन्दछ, असल र सामर्थ्य जीवन बाँच्नको लागि मान्छेमा चारवटा मुख्य गुणहरू हुनुपर्दछ। र त्यो चारवटा गुणहरू के हुन् भन्दाखेरि, पहिलो रहेको छ साहस, दोस्रो रहेको छ संयम, तेस्रो न्याय, चौथो विवेक। पहिलो साहस। साहस भनेको डर हुँदाहुँदै पनि सही काम गर्ने क्षमता राख्नलाई साहस भनिन्छ। दोस्रो संयम, आफ्नो इच्छा र आवेगलाई नियन्त्रणमा राख्ने क्षमता। तेस्रो न्याय, अरूसँग निष्पक्ष र सही व्यवहार गर्ने गुण। चौथो विवेक, सही र गलत छुट्याउने र सही निर्णय लिने क्षमता। र आज यहाँहरूको माझमा मैले बताउन गइरहेको पुस्तकको नाम रहेको छ करेज इज कलिङ। र यस पुस्तकको लेखक हुनुहुन्छ रायन होलिडे ज्यू। लेखक रायन होलिडे, जो आधुनिक समयका सबैभन्दा प्रसिद्ध स्टोइक दर्शन लेखक मानिन्छन्, उहाँले यी चारैवटा गुणहरूमा एक एकवटा छुट्टै छुट्टै पुस्तकहरू लेख्नु भएको छ। यसैलाई उनको द स्टोइक भर्च्यु सिरिज पनि भनिन्छ, जसमा चारवटा पुस्तकहरू छन्। पहिलो साहसमाथि करेज इज कलिङ, दोस्रो संयममाथि डिसिप्लिन इज डेस्टिनी, न्यायमाथि राइट थिङ राइट नाउ र विवेकमाथि विजडम टेक्स वर्क भनेर यी चारवटा पुस्तकहरू चाहिँ उहाँले लेख्नु भएको छ। र यी चारवटा पुस्तक मध्येबाट आज हामी द करेज इज कलिङको बारेमा छलफल गरौं, जहाँ सम्पूर्ण रूपमा साहस भनेको के हो भन्ने कुरा साहसको गुणहरूमा समर्पित रहेको छ। यो पुस्तकको संरचना चाहिँ, यो पुस्तक धेरै भागहरूमा विभाजित छ र प्रत्येक भागले साहसको फरक फरक तहलाई देखाउँछ। सामान्य डरदेखि शुरू भएर अन्तिममा आत्म बलिदानसम्मको यात्रालाई देखाउँदछ। हरेक भागमा लेखकले इतिहासका वास्तविक पात्रहरूको जीवनमा उदाहरण दिएर साहसका विभिन्न रूपहरू देखाउनु भएको छ। प्रिय श्रोताजीहरू, आज म तपाईँहरूलाई पुस्तकको पहिलो तीन भागको बारेमा बताउनेछु र पहिलो अध्यायबाट अलिकति विश्लेषण गर्नेछु र अन्त्यमा यी सबै कुरालाई जोडेर यसको निचोडमा यसको पुस्तकले भन्नु खोजेको के हो त भन्ने कुराको सन्देश के दिन खोजेको हो त भन्ने कुरा पनि यहाँहरूलाई अन्त्यमा बताउनेछु। र यसको पहिलो भाग रहेको छ डर। पुस्तकको पहिलो भागको नाम नै डर भनेर छ, अर्थात फियर भनेर छ। लेखकका अनुसार साहसको यात्रा सुरु हुने ठाउँ नै डर हो। जबसम्म मान्छेले आफ्नो डरलाई चिन्दैन, त्यसलाई स्वीकार गर्दैन, तबसम्म ऊ साँच्चै नै साहसी बन्न सक्दैन। यस भागको पहिलो अध्याय नै हो द कल वी फियर।
जसमा लेखकले 19 औं शताब्दीको

बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कथा सुनाउनुहुन्छ। फ्लोरेन्स एक धनी र उच्च वर्गीय परिवारको छोरी हुनुहुन्थ्यो। त्यो जमानामा महिलाहरूले नर्सिङ जस्तो पेसा अपनाउनु लगभग असम्भव र लाजमर्दो मानिन्थ्यो। तर फ्लोरेन्सलाई भित्रैदेखि लाग्थ्यो उनको जीवनको उद्देश्य बिरामीहरूको सेवा गर्नु हो, यो बोलावट। नाइटिङ्गेलले धेरै वर्षदेखिसम्म सुनिरहन् तर डरको कारणले गर्दा समाजको आलोचना, परिवारको अस्वीकृति र आफ्नै भविष्यको अनिश्चितताका कारणले त्यो डरबाट उहाँ भागिरहनु भयो। पुस्तकमा लेखकले लेख्नु भएको छ, फ्लोरेन्सको आफ्नो भित्री आवाजलाई सयौं वर्षसम्म व्यवस्था गर्नुभयो नाइटिङ्गेलले, तर त्यो आवाज कहिले पनि मरेन। अन्तत फ्लोरेन्सले हिम्मत जुटाउनु भयो, समाजको विरोध सहेर पनि नर्सिङ पेसा रोजिन् र क्रिमियम युद्ध घाइते सैनिकहरूको सेवा गरेर इतिहास रचिन्। उनले रातको समयमा सयौं बिरामीहरूको स्याहार गर्दै अस्पताल घुमेकी हुनाले उनलाई द लेडी विथ द ल्याम्प पनि भनिन्छ। पुस्तकमा एउटा यस्तो शक्तिशाली हराउ छ जसले भन्छ, हामी मानिस सबैमा बोलावट हुन्छ र त्यो बोलावट सँगसँगै जस्तै सेवा गर्ने, जोखिम उठाउने, यथास्थितिलाई चुनौती दिने र अरू भाग्दा पनि आफू अगाडि बढ्ने बोलावट पनि हुन्छ र यो सबै बोलावट सँगसँगै हामीलाई डर पनि आउँछ, डर पनि लाग्छ र डर सँगसँगै बहानाहरू पनि आउँछ। तर पुस्तकमा लेखकले प्रश्न गर्नुभएको छ, त्यो हाम्रो बोलावटको घन्टीलाई, बोलावटको कलिङलाई हामी त्यसको रिङ बजिरहन दिन्छौँ कि त्यो कललाई हामी रिसिभ गर्छौँ, हाम्रो कलिङलाई रिसिभ गर्छौँ भनेर प्रश्न गर्नुभएको छ। र यस अध्यायको मुख्य शिक्षा भनेको यही हो कि हामी सबैमा एउटा यस्तो बोलावट हुन्छ जसले हामीलाई अपनाउनको लागि हामी सबैलाई डर लाग्छ, तर त्यो डरबाट भाग्ने होइन, तर त्यो डरलाई सामना गर्न नै हाम्रो साहसको पहिलो पाइला हो। अध्याय दुई पुस्तकको दोस्रो भागमा लेखक साहसको अर्को तह देखाउँछन्। डरलाई चिनेपछि त्यो बोलावटलाई अब हामीले जवाफ दिने पालो आउँछ अथवा त्यो कलिङलाई रिसिभ गर्ने। उदाहरणको लागि फ्रान्सका नेता चार्ल्स दे गोल दोस्रो विश्वयुद्धको समयमा जब जर्मन सेनाले फ्रान्समाथि कब्जा जमायो, फ्रान्सका धेरै ठूला नेताहरू आत्मसमर्पण गरे। तर दे गोल जो त्यति बेला अपेक्षाकृत सानो ओहदाका जनरल मात्र थिए, लन्डन पुगेर बीबीसी रेडियो मार्फत सम्पूर्ण फ्रान्सेली जनतालाई सम्बोधन गरे र भने, फ्रान्स हारेको होइन, यो लड़ाई अझै सकिएको छैन। उनीसँग न त कुनै ठूलो सेना थियो, न अधिकारीहरू नै थिए, न त अधिकार नै थियो, तर उनले एक्लै उभिने साहस देखाए। लेखकका अनुसार यही नै साहसको दोस्रो तह हो। जब सबैले चुप बस्नु सजिलो ठान्छन्, त्यति बेला बोल्नु, नेतृत्व लिनु र आफ्नो विश्वासमा अडिग रहनु दे गोलको यही साहसपछि गएर फ्रान्सको स्वतन्त्रतामा समग्रमा ठूलो भूमिका खेल्यो। भाग तीन वीरता। अब आउँछ पुस्तकको तेस्रो भाग द हिरोइक, जहाँ साहस अझ उच्च तहमा पुग्छ। यसको पहिलो अध्याय हो गोइङ बियोन्ड द कल, जसमा लेखकको प्राचीन ग्रिसका राजा लियोनिडास र उनका 300 स्पार्टस योद्धाहरूको प्रसिद्ध कथाहरू सुनाउँछन्। जब विशाल फारसी साम्राज्यको सेनाले ग्रिसमाथि आक्रमण गर्न आयो, लियोनिडासलाई राम्ररी थाहा थियो यो युद्ध जित्न व्यावहारिक रूपमा असम्भव छ। तैपनि उनी र उनका 300 योद्धाहरू थर्मोपिलीको सागुरो नाकामा भएर उभिए, किनभने उनीहरूको त्यो बलिदानको बाँकी ग्रिसका सहरहरूलाई सेना जुटाउने र तयार हुने समय दिन्थ्यो। अन्तत तिनीहरू सबै मारिए, तर इतिहासले त्यसलाई पराजयको रूपमा होइन अमर वीरताको प्रतीकका रूपमा सम्झन्छ। लेखक भन्छन्, साँचो वीरता भनेको सधैँ जित्नु होइन, कहिलेकाहीँ साँचो साहस भनेको आफूभन्दा ठूलो उद्देश्य, आफ्नो देश, आफ्ना मान्छे र आफ्नो सिद्धान्तका लागि सबै थोक त्याग्न तयार हुनु पनि हो। र यी सबै तीनवटा अध्यायलाई हामीले जोडेर यसले दिन खोजेको सन्देश अब हेरौं। अब यी तीन कथाहरूलाई एकसाथ राखेर हेर्ने हो भने हामी रायन होलिडेले देखाउन खोजेको साहसको पूरा यात्रालाई देख्न सक्छौ। पहिलो, फ्लोरेन्स नाइटिङ्गेलले सिकाउँछिन् कि साहसको शुरूआत आफ्नो भित्री डरलाई चिन्ने र सामना गर्नेबाट हुन्छ। दोस्रो, चार्ल्स दे गोलले सिकाउँछ डर चिनेपछि त्यो पुकारलाई जवाफ दिनुपर्छ, चाहे त्यसका लागि एक्लै उभिन किन नै नपरोस्। र तेस्रो, लियोडिनास र योद्धाहरू जसले सिकाउँछ साहसको सबैभन्दा उच्च रूप भनेको आफूभन्दा ठूलो उद्देश्यका लागि सफथोक, यहाँसम्म कि आफ्नो जीवन नै अर्पण गर्न तयार हुनु हो। र यसरी हेर्दा पुस्तकको संरचना आफैमा एउटा यात्रा हो, डर, जवाफ र वीरता। यही यात्रा नै मानव इतिहासमा हामीले देखेका महान साहसी कामहरूको जग हो। र यसैले यो पुस्तक द स्टोइक वर्च्यु सिरिजको पहिलो भाग हुनु पनि सामर्थ्य लाग्छ, किनभने

स्टोइक दर्शनका अनुसार साहस नै त्यो पहिलो गुण हो जस बिना बाँकी तीनवटा गुण संयम, न्याय र विवेक व्यवहारमा उतार्न पनि हिम्मत चाहिन्छ। कुनै पनि असल काम गर्न जति सही थाहा भए पनि त्यसलाई गर्न साहस चाहिन्छ। रायन होलिडेको यो पुस्तकले हामीलाई एउटै कुरामा बारम्बार सम्झाउँछ, साहस भनेको डर नहुनु होइन अथवा नडराउनु होइन, साहस भनेको डर हुँदा हुँदै पनि सही काम गर्नु नै साहस हो। र यो कुनै एक क्षणको घटना होइन, यो हरेक दिन हरेक निर्णयमा हामीले छनौट गर्नुपर्ने कुरा हो। र तपाईँ हामी सबैसँग आफ्नै बोलावट छ र त्यो बोलावट कुनै हामीले देखेको सपनाहरू हुनसक्छ, कुनै हामीले लिइरहेको जिम्मेवारी हुनसक्छ, कुनै सत्य बोल्नको लागि सत्य बोल्नु पर्ने हुन्छ। तर हाम्रो जीवनको बोलावट के हो सोच्नुहोस् त, र ती सबै बोलावटहरू गर्दाखेरि तपाईँ आफैमा डर उत्पन्न पनि तपाईँको बोलावट सँगसँगै छ नि होइन। र पुस्तकले चाहिँ सोध्दछ, पुस्तकको लेखकले एउटा प्रश्न गर्नुहुन्छ, के तपाईँलाई तपाईँको बोलावटले बोलाइराख्नु भएको छ, फोन गरिराख्नु भएको छ? अब त्यो फोन कललाई तपाईँ उठाउनुहुन्छ कि त्यसलाई त्यतिकै रिङ बजेर छोडिदिनुहुन्छ? र यदि तपाईँलाई यो पुस्तक द करेज इज कलिङ भन्ने पुस्तक मन पर्यो भने म यहाँहरूलाई सल्लाह सुझाव पनि दिन चाहन्छु, द स्टोइक भर्च्यु सिरिजका बाँकी तीनवटा पुस्तकहरू पनि पढ्नुहोस् जसले संयम, न्याय र विवेकको बारेमा उत्ति नै गहिरो तरिकाले कथाहरू सुनाउँछन्, बुझाएर कुरा गर्नुहुन्छ। र यसबाट हामीले फाइदा उठाउने, लाभ लिनुपर्ने ठाउँ धेरै नै छ। र यो पुस्तकले हामीलाई हामी आफूमा डर हुँदाहुँदै पनि कसरी साहसी भएर हाम्रो बोलावटतिर अघि बढ्ने भन्ने कुराको ज्ञान दिँदछ। यो करिब 300 पेज भन्दा बढी पुस्तकलाई यहाँहरूको माझमा मैले यति छोटो समयमा केही बुदाहरू मात्रै लिएर भनेको हो। तर तपाईँहरूले चाहनुहुन्छ भने यसलाई नजिकको पुस्तक पसलमा अथवा तपाईँहरूको अनलाइन गुगलहरूमा अनलाइन डिजिटल पुस्तकहरू तपाईँहरू चाहनुहुन्छ भने उक्त पुस्तकलाई यहाँहरूले नजिकको पुस्तक पसलहरूमा खोजेर पढ्न पनि सक्नुहुनेछ। साथै अनलाइन डिजिटल पुस्तकहरू पनि यहाँहरूले पढ्न सक्नुहुनेछ। तर पढ्नुभयो भने यसलाई अझै तपाईँले गहिरो रूपमा बुझ्न सक्नुहुनेछ र यो पुस्तक यहाँहरूको लागि अति नै लाभदायक हुनेछ। कार्यक्रम पुस्तक र जीवनको निर्धारित समय सकिएको छ। कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि हामीले यहाँहरूलाई गुड न्युज एफएमको फेसबुक, गुड न्युज एफएमको युट्युबमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। साथै यस कार्यक्रमको अन्त्यमा दिने सम्पर्क नम्बरमा पनि यहाँहरूले सुझाव, सल्लाह, फिडब्याकको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्दै अब भने विदा हुने समय आइसकेको छ। कार्यक्रमबाट विदा हुन नचाहँदा नचाहँदै पनि यहाँहरूबाट विदा हुन परेको छ। तर अर्को हप्ता यहाँहरूको माझमा फेरि नयाँ श्रृङ्खला, नयाँ पुस्तक, नयाँ विषयवस्तु लिएर म उपस्थित हुने आशा गर्दछु। र कार्यक्रम सुनेर यतिन्जेल साथ दिनुभएको लागि यहाँहरू सबैजनालाई हृदयबाटै धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र सुजनजी र म कार्यक्रम प्रस्तोता एस्तर बिदा हुन चाहन्छौ। जय मसी, नमस्कार, अर्को हप्ता भेटौँला।

0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 9823197 47, 9823197 47, र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com, esterrai747@gmail.com। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौ र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30-9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र,
6: नेपाल सरकार विज्ञापन बोर्ड।

अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। र यस कार्यक्रममा हामी सत्य, ईश्वरीय यथार्थता र मानव जीवनको रहस्य आदिको विषयमा रहेर यहाँहरूलाई जानकारी दिने गर्दछौ। यस कार्यक्रमले संसारका सबै मानिसहरूलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी संसारमा भएका विभिन्न धर्महरूको शुरूआत कसरी भयो भन्ने विषयमा हेर्नेछौ। भनिन्छ, मानिसहरूले आफ्नो मनमा जे उचित ठाने तिनै कुराहरूलाई ईश्वर बनाउँदै जाँदा संसारमा नामाकरण गर्नै नसकिने धर्महरू भए। हो श्रोता, संसारमा भएका बहुसंख्यक धर्महरू अर्थात बेबुलोनी धर्मको बारेमा कुराकानी गर्नेछौ। बेबुलोनी धर्म भनेको के हो, यसको शुरूआत कसरी भयो, किन भयो, अनि बाइबली दृष्टिकोणमा यी धर्महरूको अस्तित्वको बारेमा हामी बुझ्नेछौ। यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दुमा म विक्रम दुबेको ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी बेबिलोनी धर्मको शुरूआत कसरी भयो, यसभित्र कुन कुन धर्महरू पर्दछन् र यसबारे बाइबलको दृष्टिकोण कस्तो छ भनी उत्खनन गर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिन्दुमा एउटा अनुरोध गर्न चाहन्छु। बेबिलोनी धर्मको शुरूआतको विषयमा बुझ्नका लागि विविध धर्महरूको इतिहासलाई केलाउनु पर्ने हुँदा अरू धर्ममा आस्था राख्नुहुने श्रोतागणमा कुनै नकारात्मक प्रभाव नपरोस् भनी बडो बुद्धिमानी पूर्वक तयार गर्न मेहनत गरिएको छ। यसको बावजुद पनि यहाँहरूको मनमा चोट पर्न गए माफी गरिदिनुहुन्छ भनी विश्वास गर्दछु। बाइबलमा परमेश्वरले स्त्रीको सन्तान र शैतानको सन्तानको बारेमा जुन भविष्यवाणी गर्नुभएको थियो, त्यस भविष्यवाणीलाई धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट पनि हामी बुझ्न सक्छौ। धार्मिक दृष्टिकोण अनुसार स्त्रीको सन्तान भन्नाले ख्रीष्ट येशूको सेवा गर्ने र उहाँमाथि विश्वास गर्नेहरूको समूहलाई जनाउँछ भने शैतानको सन्तान भनेर चाहिँ शैतान र त्यसका सेनाहरूको सेवा गर्ने बेबिलोनी धर्म र त्यसबाट शुरू भएका अरू धर्महरूलाई जनाउँछ। बेबिलोनी धर्म एउटा देखिए तापनि यसबाट निस्किआएका सबै सांसारिक धर्महरूलाई यसले बुझाउँछ, जस्तै ग्रीक पौराणिक धर्म, रोमी पौराणिक धर्म, इस्लाम धर्म, हिन्दू धर्म, बौद्ध धर्म, सिख धर्म, जोरास्त्रो धर्म, सिन्टो धर्म, कन्फ्युसियस धर्म, ताओ धर्म, प्रकृति पुज्ने धर्म जसलाई एनिमिजम पनि भनिन्छ, प्रेतात्मा पुज्ने धर्म जसलाई सामानिजम पनि भनिन्छ, बहाई धर्म र स्थानीय लोक धर्म आदिलाई बेबिलोन धर्मले समेट्दछ। वर्तमान समयको नयाँ युग अभियान र बहुधर्मवाद जस्ता आधुनिक सिद्धान्तहरू पनि बेबिलोनी धर्मबाट प्रभावित भएका छन्, जसमा शैतानले खुब प्रभाव पारेको छ। मानव इतिहासलाई राम्रोसँग केलाएर हेर्ने हो भने परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा हुँदै आएको छ अनि त्यसै क्रममा पहिलेदेखि नै मानिसहरूले यस संसारको देव अथवा यो संसारको शासकको रूपमा शैतानको सेवा गर्दै आएका छन्। बाइबलले बताउँछ येशू ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, येशू ख्रीष्टको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। यसको मतलब प्रियहरू, शैतानले तपाईँ र परमेश्वरलाई मिलन हुन नदिनका लागि विभिन्न नाम गरी देवको रूपमा तपाईँलाई तपाईँकै सृष्टिकर्ता परमेश्वरबाट अलग गराउन हर प्रयास गर्दछ। कारण शैतान चाहदैन तपाईँ परमेश्वरको नजिक भएको, शैतान चाहदैन तपाईँ स्वर्गको रमहाटमा आनन्दित भइबसेको, त्यो त मात्र तपाईँको बर्बादी चाहन्छ, नरक कुण्डको आगोमा तर्पेको चाहन्छ। तपाईँ के चाहनुहुन्छ, देव रूपी खोल ओढेर तपाईँलाई महान परमेश्वरबाट अलग गरेको चाहनुहुन्छ कि ख्रीष्टतिर फर्केर देव रूपी खोल ओढेर तपाईँको समझलाई नै अन्ध तुल्याउने शैतानको मुकाबिला गर्न चाहनुहुन्छ? प्रियहरू, यदि तपाईँ शैतानको मुकाबिला गर्न तयार हुनुहुन्छ भने ख्रीष्ट तपाईँको पक्षमा खडा हुनुहुन्छ। येशू ख्रीष्टले भन्दै हुनुहुन्छ, अब यस संसारको न्याय हुन्छ, चिन्ता नगर तर बुद्धिमानी साथ ठिक निर्णय गर, किनभने यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म माथि विश्वास गर्ने सबैलाई मेरो घरमा लानेछु। येशूले भन्नुभएको छ, यस संसारको शासक बाहिर फालिनेछ। यहाँ संसारको शासक भन्नाले विभिन्न देवी देवताको नाम गरी शासन गर्ने शैतानलाई जनाउँछ। र येशू ख्रीष्टले घोषणा गर्दै हुनुहुन्छ कि त्यो शैतान बाहिर फालिनेछ। यहाँ बाहिर भन्ने शब्दले लगातार बलिरहेको गन्धकको भट्टी वा नरकलाई बुझाउँछ, जहाँ पीड़ा र दारा किटाई मात्र हुन्छ। त्यहाँ परेपछि कोही उम्कन सक्दैन, सदाको लागि तिनीहरूले भयंकर कष्ट र यातना पाइरहन्छन्। एकछिन विचार गर्नुहोस्, परमेश्वरले विभिन्न देवी देवताको नाम गरी तपाईँलाई भरमराएर शासन गर्ने शैतानको लागि कस्तो ठाउँ राख्नु भएको रहेछ। अब फेरि विचार गर्नुहोस् प्रियहरू, गलत कुरामा अन्धो भई विश्वास गर्ने चाहिँ कहाँ जान्छ होला? अवश्य पनि त्यो पनि त्यही नरक कुण्डमा जान्छ। म तपाईँलाई प्रश्न गर्दछु, तपाईँ कहाँ जान चाहनुहुन्छ? के तपाईँ नरकको आगोमा तडपिन चाहनुहुन्छ? तपाईँले पृथ्वीमा लिनुभएको निर्णयले तपाईँलाई स्वर्गमा प्रवेश र नरकबाट सुरक्षित गर्नेछ। यदि पृथ्वीमा हुँदा नै ख्रीष्टलाई आफ्नो जीवनमा स्वागत गर्नुभयो भने तपाईँ नरकुण्डबाट बच्न सक्नुहुन्छ। तपाईँलाई लाग्न सक्ला, कसले पो स्वर्ग देखेको छ र कसले स्वर्ग देखेर आएको छ र कसले नरकुण्ड देखेको छ र? तर यस सम्बन्धमा बाइबलले भन्छ, आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा नै विश्वास हो। यही विश्वासद्वारा तपाईँ स्वर्गमा प्रवेश गर्न सक्नुहुन्छ। हामीले स्वर्ग देखेका छैनौ, न त परमेश्वरलाई नै देखेका छौ। नदेख्दा नदेख्दै पनि परमेश्वर हुनुहुन्छ, स्वर्ग पनि छ, र एक दिन म त्यहाँ हुन्छु भन्ने आशाले समेटेको अडिग भरोसा, जहाँ शंकाको सहभागिता नै हुँदैन, त्यसलाई नै विश्वास भनिन्छ। जब तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ, तब उहाँ तपाईँलाई बचाउनका लागि उहाँले तयार गर्नुभएको योजना पूरा गर्नुहुन्छ। त्यसैले येशू ख्रीष्टलाई भन्नुहोस्, प्यारो प्रभु, तपाईँ नै सत्य परमेश्वर हुनुहुन्छ भनी म मानिलिन्छु, र तपाईँको विरुद्धमा मैले गरेका पाप अधर्म छाडेर तपाईँसँग नयाँ सम्बन्ध कायम गरी अघि बढ्न चाहन्छु। तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछु। मेरो हृदयमा राज गर्नुहोस् र आशिष दिनुहोस्। येशु ख्रीष्टको नाउँमा आमेन। कार्यक्रममा अब पालो सांगीतिक विश्रामको हामी एउटा सुमधुर गीत प्रस्तुत गर्दछौ।

0: सांगीतिक विश्रामपछि स्वागत गर्दछौ फेरि कार्यक्रम सुसमाचार सबैका लागिमा। जब परमेश्वरले स्वर्गबाट खसालिएको लुसिफर र त्यसका सेनाहरूलाई यो संसारको देवताहरूका रूपमा सेवा गर्ने अनुमति दिनुभयो, त्यहीबाट सांसारिक धर्महरू निर्माण हुँदै गए। ईसा पूर्व 2458 अर्थात नोआ भन्ने व्यक्तिको समयमा भएको जल प्रलय पछि विभिन्न धर्महरू उत्पन्न भई ठोस प्रकारले निर्माण हुन थाले। नोआ भन्ने व्यक्तिका सेम, हाम र एपेत नाम गरेका तीनजना छोराहरू थिए। यी तीन छोराहरूबाट जन्मेका 70 जना मानिसहरूले विभिन्न जातिहरू निर्माण गरी मध्य पूर्वको भागहरूमा बसोबास गरेको तथ्य बाइबलमा भेट्दछौ। नोआका छोरा हाम, हामका जेठा छोरा कुशको 6 पुत्र निम्रोद नै बेबिलोनी धर्मका प्रतिपादक हुन्। बेबिलोनी धर्म मानव इतिहासको पहिलो संगठित धर्म हो। बेबिलोनी धर्मको शुरूआत गर्ने व्यक्ति निम्रोद हुन्। निम्रोद विद्रोही र झगडालु शब्द हो। जस्तो नाम उस्तै काम भने झैं कलिलो उमेरदेखि नै निम्रोदमा विद्रोही र लडाई झगडा गर्ने स्वभाव थियो। ऊ लडाई गर्न सक्ने बहादुर व्यक्ति थियो र त्यो क्षेत्रमा उसको विरुद्धमा खडा हुन सक्ने व्यक्ति कोही पनि थिएन। त्यसै कारण बाइबलले निम्रोदको विषयमा गवाही दिन्छ कि यिनी नै वीर पुरुष भए, यिनी नै परमप्रभुको सामु शक्तिशाली शिकारी भए। जल प्रलयको प्रभावको कारणले गर्दा निम्रोदका समयकालमा मानिसहरूलाई गाँस, बाँस र कपासको ठूलो खाँचो थियो। सृष्टिको सुरुमा चाहे मानिस होस् चाहे पशु पंक्षी, परमेश्वरले शाकाहारी बनाउनु भएको थियो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु, ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन् भन्नुभएको थियो। तर जब जल प्रलय भयो, जल प्रलय पछि मानिस पशु सबैको आहारामा परिवर्तन भयो। कारण जल प्रलय पछि वनस्पति जन्य खानेकुराको अभाव हुन थाल्यो। त्यसैले जनावर र मानिस सबैले मासु खान सुरु गरे। बाघ, भालु र सिंह जस्ता जनावरहरू सुरुमा शाकाहारी थिए, तर जल प्रलय पछि तिनीहरू मांसाहारी भए। आहाराको निम्ति ती हिंस्रक जनावरले शिकार खोज्न थाले। कहिलेकाहीँ त मानिसलाई पनि आफ्नो शिकार बनाउँथे। त्यसै कारण त्यति बेलाका मानिसहरूलाई ती बल्य हिंस्रक जनावरमाथि विजय हुने वीर शिकारीको खाँचो थियो। र त्यस बेला निम्रोद अति शक्तिशाली शिकारी थिए भनी बाइबलले परिचय दिदछ। निम्रोदले जनावरको शिकार गरेर मानिसहरूको निम्ति खानेकुरा उपलब्ध गराइदिन्थे। उनले हिंस्रक जनावरहरूको आक्रमणबाट मानिसहरूलाई सुरक्षा दिन्थे, जसकारण निम्रोद मानिसहरूका जीवन रक्षक बनेका थिए। त्यसको परिणाम स्वरूप त्यस समयका मानिसहरूले निम्रोदलाई आदर इज्जत गर्न थाले। यसरी बिस्तारै निम्रोद मानिसहरूका नजरमा देवता जस्तै उचालिन थाले। बाइबलले बताउँछ सुरुमा निम्रोदको राज्यमा बेबिलोन, एरेक, अक्कद र कल्नेह थिए, जुन सिनार देशमा छन्। अर्थात् निम्रोदको अधिकार क्षेत्र सिनार भन्ने ठाउँबाट सुरु भयो, जुन अहिलेको इराक र पर्सियन खाडी भएको क्षेत्र पर्छ, र त्यो अश्शुरसम्म अर्थात् अहिलेको सिरिया देशसम्म पुग्यो। तिनले आफ्नो राज्यको राजधानी युफ्रेटिस नदीको नजिक बेबिलोन नामक ठाउँमा बनाए। निम्रोद वीर र शक्तिशाली शिकारी भएकाले गर्दा आफू प्रख्यात भई सारा संसारभरि प्रभाव जमाउनको लागि उनले ती क्षेत्रहरूलाई एक बनाउन चाहन्थे। त्यही उद्देश्य प्राप्तिको लागि निम्रोदले बाबेलको धरहरा बनाउन सुरु गरे, कारण उक्त धरहराबाट स्वर्ग पुग्न सकिन्छ भन्ने उनको विचार थियो। बाबेल भन्ने शब्दको अर्थ परमेश्वर कहाँ जाने ढोका भन्ने हुन्छ। निम्रोद आफू त्यो धरहराको टुप्पामा बस्न चाहन्थे र मानिसहरूले उसलाई ईश्वर जस्तै गरी प्रशंसा गरोस् भन्ने तिनको अपेक्षा थियो। निम्रोद ईश्वर हुन चाहन्थे र उसको शक्ति, सामर्थ्य एवं प्रभाव देखेर सबै मानिसहरू जम्मा भएर तिनको पूजा गर्न थाले। यस प्रकारले बेबिलोनी धर्मको शुरूआत भएको हो। निम्रोदको काम प्रति यहोवा परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, उहाँ अप्रसन्न हुनुभयो, उहाँलाई खुसी लागेन, किनकि परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो अनि परमेश्वरका हातको रचना जसलाई उसको आमाको गर्भमा रच्नु भएको थियो, जो नाश भएर जान्छ, जो अनन्तसम्म रहँदैन, त्यस्तो व्यक्ति परमेश्वरको स्थान लिन चाहन्थ्यो अनि त्यो प्रयासको लागि परमेश्वर निम्रोदसँग एकदमै दुखी हुनुभयो। त्यति बेलासम्म पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थियो। आफूसँग भएको राजनैतिक तथा सैनिक शक्तिद्वारा निम्रोदले मानिसहरूमाथि शासन गर्थे। तब परमेश्वरले ती मानिसको भाषा खलबल पारिदिनुभयो, तब तिनीहरूको बीच संसार सम्बन्ध बिग्रन पुग्यो र तिनीहरू पृथ्वीको चारैतिर छरपस्त हुन थाले। विभिन्न स्थानहरूमा बसोबास गर्ने क्रममा तिनीहरूले सुरुमा विश्वास गरेको बेबिलोनी धर्मलाई आधार बनाएर अरू धर्महरू निर्माण गरी विभिन्न प्रकारका देवी देवताको सेवा गर्न थाले। मानिसले खानेकुरा, बस्ने ठाउँ र लगाउने लुगा जस्ता भौतिक आवश्यकताको प्रबन्ध मिलाइदिने अनि तिनीहरूका जीवन रक्षा गर्ने ईश्वरको खोजी गरे। त्यसको निम्ति मानिसले विभिन्न सांसारिक धर्महरूमा भर परी त्यस अन्तर्गतका देवी देवताको सेवा गर्न थाले। यसो गर्नु भनेको मानिसले परमेश्वरको सृष्टिको उद्देश्यलाई पूर्ण रूपमा उल्लङ्घन गर्नु हो, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मेरो महिमाको निम्ति सृष्टि गरेको छु, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु। यसको मतलब प्रियहरू, परमेश्वरले उहाँको आराधना गर्नको लागि तपाईँ र मलाई परमेश्वरले रच्नु भएको हो। जब हामी मूर्ति पूजा गर्छौ, अन्य देवी देवतामाथि विश्वास गर्छौ, तब परमेश्वरसँग दुश्मनी मोडेका हुन्छौ, किनकि परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको निम्ति रच्नु भएको हो, उहाँको प्रशंसाको निम्ति रच्नु भएको हो। अनि आज हामी यदि मूर्ति पूजा गर्छौ, आज हामी ढुङ्गालाई पुज्छौ, आज हामी अन्य देवी देवतालाई पुज्छौ भन्नेको अर्थ परमेश्वर प्रति हामीले दुश्मनी मोड्दैछौ। यदि पश्चाताप गरी फर्कन्छौ भने परमेश्वरले तपाईँका जति नै ठुला र घिन लाग्दा पापलाई पनि धोएर सफा बनाउनुहुन्छ र स्वर्गमा तपाईँको लागि ठाउँ तयार पार्नुहुन्छ। कारण परमेश्वर भन्नुहुन्छ, अब आओ हामी सबै सँगै मिलेर आफ्ना कुरा छलफल गरौं, तिमीहरूका पाप सिन्दुरे रङका भए तापनि ती हिउँ जस्तै हुनेछन्, गाढा राता रङका भए तापनि ती ऊन जस्तै हुनेछन्। परमेश्वर भन्नुहुन्छ, आओ मेरो नजिक आओ, म तिमीसँग नजिक हुन चाहन्छु, तिम्रा पापहरू धोइदिन चाहन्छु, तिमीलाई शुद्ध र पवित्र बनाउन चाहन्छु, तिमीहरू म जस्तै पवित्र भएको म चाहन्छु, तिम्रा पापहरू धोएर सफा गर्न म चाहन्छु, परमेश्वर भन्दै हुनुहुन्छ। प्रियहरू, तपाईँका गाढा राता रङका पाप भए तापनि ऊन जस्तै बनाउन प्रभु चाहनुहुन्छ, तपाईँका पापहरू सिन्दुरे रङका भए तापनि परमेश्वर हिउँ जस्तै सफा बनाउन चाहनुहुन्छ, किनकि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँ पापमा डुबेको प्रभु चाहनुहुन्न, पापको दलदलमा तपाईँ गढिरहेको अवस्थामा तपाईँलाई त्यो पापबाट निकाल्नको लागि परमेश्वर आफ्नो हात दिँदै हुनुहुन्छ। यदि पश्चाताप नगरिकन सत्य जान्दा जान्दै पनि मूर्ति पूजामा नै मन लगाएर परमेश्वरबाट टाढा बन्नुहुन्छ भने तपाईँमाथि परमेश्वरको दण्ड त आइपर्छ नै, साथै तपाईँको तेस्रो अनि चौथो पुस्ताका सन्तानहरूमाथि पनि उहाँको दण्डलाई कसैले रोक्न सक्दैन। यदि तपाईँ पाप गर्दै हुनुहुन्छ, जान्दा जान्दै पनि पाप गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई क्षमा दिन चाहनुहुन्छ, क्षमा दिन्छु भनेर बोलाउनु भएको छ, र पनि उहाँको निमन्त्रणलाई अस्वीकार गरेर तपाईँ जान्दा जान्दै पापमा नै फसिरहनुहुन्छ भने प्रियहरू, तपाईँले आफै माथि दण्डको भागी बन्द हुनुहुन्छ, तपाईँले आफै माथि दण्डलाई निम्त्याउँदै हुनुहुन्छ। त्यो मात्र होइन, तपाईँ माथि त दण्ड आइपर्छ नै, तर तपाईँको तेस्रो अनि चौथो पुस्तासम्म पनि परमेश्वरको दण्डलाई आउनलाई कसैले पनि रोक्न सक्दैन, तपाईँको क्षमतामा छैन, किनकि तपाईँ परमेश्वर होइन, परमेश्वर भन्दा महान कोही पनि छैन, न त तपाईँ हुन सक्नुहुन्छ, न त म नै हुन सक्छु। यदि मैले परमेश्वरको विरुद्धमा पाप गर्छु भने उहाँको दण्ड मेरो जीवनमा आउँछ, म माथि मात्र होइन तर मेरो तेस्रो अनि चौथो पुस्तासम्म, मेरो छोरा नाति पनाती खनातीसम्म यो दण्ड आइपर्छ। प्रियहरू, के तपाईँको एउटा सानो अपराधको कारणले गर्दा तपाईँको छोरा नाति पनाती र खनातीसम्म यो परमेश्वरको दण्ड होस् के तपाईँ चाहनुहुन्छ? परमेश्वर तपाई माथि, परमेश्वर तपाईँको सन्तान माथि र परमेश्वर तपाईँको परिवार माथि दण्ड पुगेको चाहनुहुन्न प्रियहरू। परमेश्वर तपाईँ अनन्त स्वर्गमा रहेको चाहनुहुन्छ। परमेश्वर तपाईँ रमाहाटमा भएको चाहनुहुन्छ। परमेश्वरसँग आनन्दित जीवन जिएको चाहनुहुन्छ। परमेश्वर तपाईँ नरकुण्डमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँ आँसु चुहाएर बसेको चाहनुहुन्न। परमेश्वर तपाईँ चिन्ता र फिक्री अनि बोझले दबिएर लादिएर बसेको चाहनुहुन्न। त्यसै कारणले गर्दा परमेश्वर आज तपाईँसँग रहन चाहनुहुन्छ। परमेश्वर तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, परमेश्वर तपाईँतिर हात बढाउँदै हुनुहुन्छ। हात पक्रनुहोस् येशु ख्रिस्टको। येशु ख्रिस्टबाट तपाईँ परमेश्वरको नजिक पुग्न सक्नुहुन्छ अनि येशु ख्रिस्टले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। यदि तपाईँले आज पश्चाताप गर्नुभयो भने तपाईँको सम्पूर्ण पुस्ताला नै परमेश्वरको क्रोधको दण्डबाट तपाईँले बच्न अनि बचाउन सक्नुहुन्छ। प्रियहरू, पश्चाताप गर्ने समय जाँदैछ। प्रियहरू, प्रभु तपाईँलाई बचाउनको लागि तपाईँको नजिक हुनुहुन्छ। ढिलो नगर्नुहोस्, पश्चाताप गर्नुहोस् र आफू अनि सारा पुस्तालाई नै परमेश्वरको क्रोधको दण्ड पर्नबाट बच्नुहोस् अनि बचाउनुहोस्, किनकि समय जाँदैछ। परमेश्वरले हामी प्रत्येकलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: धन्यवाद दाई विक्रम दुबेलाई। साँच्चीकै आजको वचनले भने जस्तै सत्य परमेश्वर एक हुनुहुन्छ। ईश्वर कहिले पनि मानिसको हातबाट र मानिसको इच्छाबाट मानिसले सम्मान दिएकै कारण ईश्वर हुनुभएको होइन। ईश्वर सर्वशक्तिमान हुनुहुन्छ, जसले यो भूमण्डल र त्यसभित्र र बाहिर रहेका जे जति थोकहरू छन् उहाँकै हातद्वारा रचिएका हुन्। उहाँले मानिसहरूलाई आफ्नै हातद्वारा सृष्टि गर्नु भएको हो। यसर्थ हामी यो बुझ्न सक्छौ कि ईश्वर मानिसले बनाएको मूर्ति होइन। ईश्वर मानिसले कसैलाई आराधना र सम्मान दिएकै कारण मानवको इच्छामा अस्तित्वमा आएको थोक व्यक्ति वा वस्तु हुनुहुन्न। उहाँ एक हुनुहुन्छ जसको आकार प्रकार कस्तो छ भन्ने कुरा मानिसको समझ शक्ति भन्दा बाहिर छ। त्यसैले श्रोता, हामीले यो बुझ्न सक्छौ आज भन्दा 2017 वर्ष पहिले परमेश्वरको योजना अनुसार येशू ख्रीष्ट संसारमा आउनुभयो, जसले संसारका सबै मानिसहरूका पापहरूको खातिर क्रुसमा बलिदान हुनुभयो र पूर्ण 3 दिनमा मृत्युबाट बौरी उठ्नुभयो र स्वर्गमा उचालिनुभयो। यी सबै कुराहरू अरू कसैको लागि नभएर संसारका मानिसहरूको लागि परमेश्वरले गर्नुभएको थियो। हामी आशा गर्छौ कि आजको वचनबाट यहाँहरूले सत्य ईश्वरको बारेमा स्पष्टसँग जानकारी लिनु भएको छ। श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, आशिष, शान्ति र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी सबै बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो समयको राम्रो भण्डारी बन्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 79 यहाँहरूलाई स्वागत छ। म आजको सन्देश एउटा पहेलीबाट शुरू गर्न चाहन्छु। तपाईँ के गुमाउन सक्नुहुन्छ जुन तपाईँ कहिले फिर्ता पाउन सक्नुहुन्न? उत्तर हो समय। एकपटक तपाईँले समय गुमाएपछि त्यो फेरि कहिले फिर्ता पाउन सकिँदैन। त्यसकारण हामीले यसलाई बुद्धिमानीपूर्व व्यवस्थापन गर्न सिक्नुपर्छ। एफिसीको पुस्तक 5:25। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर। निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, प्रसिद्ध आत्मविश्वास लेखक ब्रायन टेसीले भनेका छन्। सबै कुरा गर्न कहिले पर्याप्त समय हुँदैन तर सबैभन्दा महत्वपूर्ण काम गर्न सधैँ पर्याप्त समय हुन्छ। जब कसैलाई सोधिन्छ कि उनीहरूले कुनै निश्चित कार्य किन पूरा गरेनन्, उनीहरूको जवाफ हुन सक्छ, मसँग पर्याप्त समय थिएन। उनीहरूले वास्तवमा के भनिरहेका छन् भने उनीहरूले आफ्नो समय अरू केही गर्न प्रयोग गर्ने निर्णय गरे। यो वास्तवै प्राथमिकताको कुरा हो। हितोपदेशको पुस्तक 21:20। बुद्धिमान मानिसको घरमा उत्तम भोजन र तिल मौजूद हुन्छ तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। हामी समय व्यवस्थापनमा राम्रो हुनुपर्छ र हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरूको लागि समय निकाल्नुपर्छ। हाम्रो समयको राम्रो प्रबन्धक बन्नको लागि हामीले हाम्रो समय कसरी छुट्याउने भन्ने बारे धेरै रणनीतिक हुनु आवश्यक छ। हामीले अनावश्यक गतिविधिहरूलाई हामीबाट समय चोर्न दिनु हुँदैन। मानिसहरूले हामीलाई अनुत्पादित गतिविधिहरूले विचलित गर्ने प्रयास गर्दा हामीले होइन भन्न सक्नुपर्छ। र सायद सबैभन्दा महत्वपूर्ण कुरा, हामीले हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरू छनौट गर्न सक्षम हुनुपर्छ र ती महत्वपूर्ण कार्यहरूको वरिपरि हाम्रो तालिका मिलाउनुपर्छ। लुकाको पुस्तक 16:10। जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। प्रिय श्रोता, हाम्रो समय परमेश्वरले हामीलाई दिनुभएको उपहार हो। जब हामी हाम्रो समयलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने छनौट गर्छौ, परमेश्वरले हाम्रो व्यवस्थापनलाई अझ प्रशस्त आशिषहरूले सम्मान गर्नुहुनेछ। मत्तीको पुस्तक 25:29। किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसिनेछ। शैतानले हामीलाई धेरै समय बर्बाद गर्ने गतिविधिहरूद्वारा प्रलोभनमा पार्छ। हालै गरिएको एक सर्वेक्षणले सुझाव दिएको छ कि औसत अमेरिकी वयस्कले दिनमा लगभग 4 घण्टा टेलिभिजन हेरेर बिताउँछन्। स्मार्टफोनको विश्वव्यापी औसत प्रयोग प्रतिदिन 4.5 घण्टा छ र जब तपाईँ अन्य उपकरणहरू थप्नुहुन्छ प्रतिदिन कुल घण्टा 5:15 हुन्छ। अवश्य पनि हाम्रो फोनमा त्यो समयको केही भाग उत्पादक हुन्छ, तर हाम्रो कति समय अनुत्पादित भिडियोहरू हेरेर वा खेलेर बर्बाद हुन्छ। बस स्टेशनमा पर्खिरहेको बेला तपाईँ आफ्नो समय के गर्नुहुन्छ? विमानस्थलमा वा डाक्टरको कार्यालयमा पढ्नको लागि राम्रो किताब किन लैजानुहुन्न? औसत अमेरिकीले हप्तामा लगभग 11 घण्टा यात्रामा बिताउँछन्। त्यो वर्षमा 572 घण्टा हो। हेडफोन लगाएर राम्रो आत्म सहायता पुस्तकको रेकर्डिङ किन नसुन्ने वा उपयोगी सेमिनारमा भाग लिने? त्यो समय शिक्षा मार्फत आफूलाई सुधार गर्न प्रयोग गर्नुहोस्। हितोपदेशको पुस्तक 9:9। बुद्धिमानलाई अर्थी दे र त्यो झन बढी बुद्धिमान हुनेछ। धर्मी मानिसलाई शिक्षा दे र त्यसले आफ्नो ज्ञान अझ बढाउनेछ। किताबहरू पढेर, सेमिनारहरू हेरेर र युट्युबमा निर्देशनात्मक भिडियोहरू हेरेर हामीले प्रशस्त मात्रामा ज्ञान र बुद्धि प्राप्त गर्न सक्छौ। जब हामी निरन्तर भिडियो गेमहरू, सामाजिक सञ्जाल र अनलाइन मानिसहरूसँग व्यर्थ कुराकानीमा व्यस्त हुन्छौ, हामीले आफैलाई सोध्नुपर्छ, के म मेरो समयको राम्रो भण्डारी हुँ? हामी जे रोपेको छौ त्यही कट्टने गर्नेछ। आफ्नो समय बुद्धिमानीपूर्वक प्रयोग गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली
3: भिडियो गेमहरू, सामाजिक सञ्जाल र अनलाइन मानिसहरूसँग व्यर्थ कुराकानीमा व्यस्त हुन्छौ, हामीले आफैलाई सोध्नुपर्छ, के म मेरो समयको राम्रो भण्डारी हुँ?

0: आध्यात्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
0: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जयमसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेकको हप्ता झैं आज पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु। तपाईँ स्वदेशमा विदेशमा जो जहाँ हुनुहुन्छ आराम हुनुहुन्छ भन्ने आशा र विश्वास गरिराखेको छु र स्वदेशमा नेपालमा हुनुहुनेहरू जो जहाँ हुनुहुन्छ तपाईँ सुरक्षित रहनुहोला। निरन्तर रूपमा वर्षा भइराखेको छ, विशेष गरी तराईको क्षेत्रमा त तपाईँहरूले रोपिरहनु भएको छ, खेत रोपेर सकिसक्नु भयो। अरू अरू धेरै ठाउँमा तपाईँ यदि यात्रा गर्दै हुनुहुन्छ भने तपाईँ सूचना अनुसार तपाईँले यात्रा गर्नुहोला, किनकि वर्षातको समयमा धेरै जोखिम अर्थात दुर्घटनाका समस्याहरू घटनाहरू घट्न सक्छन्। बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिहरू आउन सक्छ, त्यो बेलामा तपाईँले एकदमै होसियार गर्नुहोला। तपाईँ पहाड़तिर बस्ने जो बसिरहनु भएको छ तपाईँहरू पनि पहिरो आउन सक्छ, अरू अरू धेरै धेरै समस्याहरू हुन सक्छन्। यो वर्षातको समय विभिन्न रोगहरू पनि संक्रमणको रूपमा अगाडि बढ्न सक्छन्। अवस्थामा तपाईँ जो जहाँ हुनुहुन्छ सुरक्षित रहनु, विदेशमा जो हुनुहुन्छ तपाईँ अध्ययनको सिलसिलामा, रोजगारीको सिलसिलामा र अरू व्यापारिक सिलसिलामा जो जहाँ जानुभएको छ तपाईँहरू पनि आफ्नो ठाउँमा सुरक्षित रहनुहोला। र विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन आउट मिनिस्ट्री नेपालले तयार पारेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवन, तपाईँ हामी सबैको जीवन सुख साथ शान्ति साथ र परमेश्वरको डर र भयमा एकदमै स्वतन्त्र साथ जिउनको लागि मदत गरोस् भन्ने हो। र परमेश्वरको डर र भयमा हामी जिउनको लागि हामी निरन्तर रूपमा तयारी हुनुहुन्छ। प्रिय मित्र, तपाईँलाई परमेश्वरले धेरै प्रेम गर्नुहुन्छ। परमेश्वरले प्रेम गरेको कारण तपाईँ र हामी यो संसारमा छौं, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको कारणले गर्दाखेरि अझ हामी परमेश्वरको लागि प्रिय छौं। अन्य जीव जन्तु, अन्य प्राकृतिक स्रोत साधनहरू, परमेश्वरका अन्य सृष्टिका कुराहरू भन्दा मानिस अझै धेरै मूल्यवान छ। प्रेम मित्र, आज म तपाईँलाई सम्बन्धको विषयमा एउटा महत्वपूर्ण कुराहरू, सम्बन्ध संगतिको विषयमा एउटा महत्वपूर्ण सन्देश तपाईँलाई दिन चाहन्छु। त्यो भन्दा अघि आउनुहोस् एउटा समधुर क्रिस्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रेमित्र सम्बन्ध र संगति सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईले तपाईँको छिमेकीसँग कस्तो सम्बन्ध राख्नु भएको छ, तपाईँले तपाईँको आफन्तसँग कस्तो सम्बन्ध राख्नु भएको छ, तपाईँले आफ्ना साथीभाइहरूसँग कस्तो प्रकारको सम्बन्ध राख्नु भएको छ, अथवा तपाईँ समाजमा तपाईँको साथीभाइमा र अरू अरू धेरै व्यक्तिहरूको बीचमा तपाईँ यो व्यक्ति त फटा मान्छे हो, यो व्यक्ति त काम नलाग्ने मान्छे हो, यो त असहयोगी व्यक्ति हो भन्ने पहिचान दिनु भएको छ कि, अथवा यो व्यक्ति त धेरै राम्रो सहयोगी एकदमै अरू सबैलाई प्रेम गर्ने सबैसँग सहकार्य गर्ने मिलेर जान सक्ने र त्यस्तै त्यस्तै कुराहरूबाट तपाईँले आफ्नो पहिचान बनाउनु भएको छ कि अथवा अरू कुनै तपाईँले पहिचान गराउनु भएको छ, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। किनकि हामीले हाम्रो सम्बन्ध सबैसँग स्थिर राख्नुपर्छ, सबैसँग सभ्य सम्बन्ध राखेमा मात्रै हाम्रो जीवन अझ सहजसाथ अगाडि बढ्न सक्छ। सम्बन्धले मान्छेको जीवनलाई जिउनको लागि अझ सहज बनाउँछ। तर छिमेकीसँग, अरू साथीभाइसँग, अरू धेरै धेरै व्यक्तिहरूसँग तपाईँले तपाईँको सम्बन्ध राम्रो गराउनु भएन भने तपाईँ स्वयं आफैले दुःख पाउनुहुन्छ। त्यसकारण परमेश्वरले सम्बन्ध र संगतिको लागि पनि अझ महत्वपूर्ण भूमिका खेल्दछ र परमेश्वरले ती कुरालाई अगाडि बढ्नलाई सहायता गर्नुहुन्छ। किनकि सबैभन्दा संसारमा रहन्जेलसम्म परमेश्वरसँगको सम्बन्ध महत्वपूर्ण कुरा हो। जब तपाईँ परमेश्वरसँगको सम्बन्धलाई बलियो बनाउनुहुन्छ, परमेश्वरसँग तपाईँ निरन्तर प्रार्थना गर्नुहुन्छ, परमेश्वरको डर र भय मान्नुहुन्छ, परमेश्वरमा मात्रै जीव मृत्यु पछि जीवन छ भन्ने कुरा थाहा पाउनुहुन्छ र परमेश्वरको वचनको आज्ञा पालन र वचन अनुसार तपाईँ हिँड्नुभयो भने अरू धेरै कुराहरू आफै तपाईँ सम्बन्धमा अगाडि बढ्न सक्नुहुन्छ। अरू धेरै धेरै कुराहरू अझ सहज साथ अगाडि बढिरहेका छन्, स्वच्छ साथ अगाडि बढिराखेका हुन्छन्। तर पहिलो कुरो परमेश्वरसँगको सम्बन्ध बलियो हुनु आवश्यक छ, त्यसपछि मान्छेहरूसँगको सम्बन्ध चाहिँ बलियो हुनु आवश्यक छ। त्यो सम्बन्धले तपाईँलाई अझ सहज साथ जिउन सिकाउँछ भन्ने कुरा मैले तपाईँको बीचमा प्रस्तुत गरेको छु। किनकि हाम्रो सम्बन्ध परमेश्वरसँग सही हुँदा मानिसहरूसँगको सम्बन्ध पनि स्वस्थ हुन्छ। असल संगतिले विश्वासलाई बलियो बनाउँछ, चरित्रलाई परिपक्व बनाउँछ र परमेश्वरसँगको महिमा गर्ने जीवन जिउन सहायता गर्दछ। यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रिय मित्रहरू, व्यवहारिक सिकाएको कुराहरू पनि हुन्छ। प्रत्येक दिन प्रार्थना र वचनद्वारा परमेश्वरसँग समय बितायौं भनेपछि परिवार मण्डलीका सदस्यसँग प्रेम क्षमा र सम्मानका साथ व्यवहार गर्यौं भने विश्वास बढाउने साथी र संगति रोज्यौं भनेपछि अरूलाई उत्साह दिने आशिष बन्ने जीवन जिउन सक्यौं भनेपछि त्यो चाहिँ धेरै उत्तम हुन्छ र त्यो कुरालाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। धेरै व्यक्तिहरूले यस्ता यस्ता कुराहरूलाई ख्याल नगरेको कारणले जीवनमा धेरै दुःख पाइराखेको हुन्छन्। परमेश्वरले मानिसलाई एक्लो भएर बाँच्न होइन सम्बन्धमा बाँच्नको लागि सृष्टि गर्नुभएको हो भन्ने कुरा तपाईँ र मैले थाहा पाउनुपर्ने हुन्छ। हाम्रो पहिलो सम्बन्ध परमेश्वरसँग हुनुपर्छ र त्यसपछि परिवार मण्डली समाजसँग प्रेमपूर्वक सम्बन्ध कायम गर्नुपर्ने हुन्छ। हाम्रो संगतिले हाम्रो सम्बन्धले विश्वासलाई बलियो बनाउँछ भने खराब संगतले जीवनलाई अझ असहज बनाउँछ। किनकि खराब व्यक्तिहरूसँग संगत गरे तापनि तपाईँहरूको जीवन अझ असहज हुन्छ। पवित्र धर्मशास्त्र बाइबलको यहोना 15:5 त्यहाँ चाहिँ प्रभु येशूले भनेको कुराहरू छ, म दागको बोट हो, तिमीहरू हाँगार हो र जो मसँग रहन्छ र त्यसैले धेरै फल फलाउँछ किनकि मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ भन्ने प्रकारको कुराहरू त्यहाँ लेखिएको छ। तपाईँले अध्ययन गर्नुभयो भने अझ स्पष्ट थाहा पाउनुहुन्छ किनकि हामी परमेश्वरसँगको सम्बन्ध बिना हामी केही पनि गर्न सक्दैनौ भन्ने कुरा त्यहाँ उल्लेख गरेको छ। एकले अर्कालाई प्रेमको कुराहरूले सम्बन्धलाई अझ बलियो बनाउँछ, सम्बन्धलाई अझ स्थिर बनाउँछ। क्रिस्चियन सम्बन्धको सबैभन्दा ठूलो कुरा प्रेम हो। प्रेमले चाहिँ अझ सम्बन्धलाई बलियो बनाउनु पर्छ भन्ने कुरा हो। क्षमा पनि त्यस्तै हो। क्षमाले पनि तपाईँले क्षमा यदि कसैलाई क्षमा दिनुभयो र दिन सक्नुभयो भने पनि त्यसले सम्बन्धलाई अझ बलियो बनाउँछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसरी हाम्रो संगतिले जीवन परिवर्तन गर्छ, हाम्रो सम्बन्धले हाम्रो जीवन परिवर्तन गर्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हामी जसको संगतमा बस्छौं त्यसको प्रभाव हाम्रो जीवनमा अझ सहजसाथ पर्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। प्रिय मित्र, पवित्र धर्मशास्त्र बाइबलमा धेरै ठाउँमा उल्लेख गरेको छ सम्बन्धले हाम्रो जीवनलाई बलियो बनाउँछ। कतिपय व्यक्तिहरूले सम्बन्धको ख्याल नगरेको कारणले गर्दाखेरि उनीहरूले दुःख पाइराखेको हुन्छन्। कसै छिमेकीसँग राम्रो सम्बन्ध हुँदैन, साथीभाइसँग राम्रो सम्बन्ध हुँदैन, अरू अरू धेरै व्यक्तिहरूसँग राम्रो सम्बन्ध नभएको कारणले गर्दाखेरि उनीहरूले धेरै ठूलो दुःख पाइराखेको हुन्छन्। तर सम्बन्ध बलियो बनाउनेहरूले उनीहरूको लागि जिउनलाई सहज भइराखेको हुन्छ। मैले कतै एउटा पढेको थिएँ,
लेख स्वर्ग र नरकको विषयमा एकजना व्यक्तिले स्वर्ग जानको लागि इच्छा गरिसकेपछि उनी स्वर्ग गए, स्वर्ग र नरकको बीचमा गए अनि एकजना व्यक्तिले त्यहाँको मुख्य गार्डले तपाईँ स्वर्ग जान चाहनुहुन्छ कि नरक जान चाहनुहुन्छ भनेर सोधे। उनले स्वर्ग र नरकको विषयमा म चाहिँ दुवैलाई एकपटक निहाल्न चाहन्छु, पहिला नरक निहाल्छु अनि त्यसपछि फेरि स्वर्ग निहाल्छु भनेर निर्णय गरे। त्यसै अनुरूप उनीलाई त्यहाँको सेक्रेटरीले नरक देखाउनको लागि ले अनि नरकमा धेरै मानिसहरू थिए अनि त्यहाँ मिठो मिठो खानेकुराहरू थियो, धेरै मिठो मिठो खानेकुराहरू राखेको कारणले गर्दाखेरि धेरै व्यक्तिहरू पनि थिए। त्यो अवस्थामा त्यहाँ चाहिँ धेरै व्यक्तिहरूको हातमा लामो लामो चम्चा बाँधेर राखिएको थियो, तर उनीहरू चम्चा लामो भएको कारणले गर्दाखेरि ती खानेकुराहरू जति राम्रो भए पनि ती खानेकुराहरू खान सकिराखेका थिएनन्। उनीहरू चिच्याइरहेका थिए, कराइराखेका थिए, किनकि उनीहरूको टेबलमा मिठो मिठो खाना थियो तर मुखले खान सक्ने अवस्था थिएन, उनीहरूको हात बाँधिएको थियो, त्यसकारण धेरै समस्या थियो। त्यसकारण उनले त्यो ठाउँमा बस्न रुचाएनन् अनि स्वर्गमा गए। स्वर्गमा गइसकेपछि त्यस्तै टेबलमा एकदमै मिठो मिठो खानेकुराहरू थियो तर ती सबैको हातमा लामो लामो चम्मच बाँधिएको थियो र त्यहाँ पनि मिठो मिठो खाना खाइराखेको थिए। तर त्यहाँ चाहिँ स्वर्गमा के थियो भने फरक, एकजना व्यक्तिले अर्कोजना व्यक्तिलाई खुवाइराखेका थिए, एकजना व्यक्तिले अर्को व्यक्तिलाई सजिलै खुवाउन सक्ने भएको कारणले ती सबैजना खुसी थिए, खाइराखेका थिए, रमाइराखेका थिए। त्यसकारणले सम्बन्ध भनेको यस्तो रहेछ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। हामीले एकले अर्काको सम्मान गर्यौं, एकले अर्काको वास्ता गर्यौं भनेपछि हामी सहजसाध अगाडि बढ्न सक्दछौ र परमेश्वरले पनि हामीलाई सहजसाध अगाडि बढ्नको लागि उत्साह दिनुहुन्छ भन्ने कुरा बुझ्नु पर्दो रहेछ। प्रिय मित्र, तपाईँ जो जहाँ हुनुहुन्छ आफ्नो सम्बन्धलाई स्थिर राख्नुहोस्, जो जहाँ हुनुहुन्छ आफ्नो सम्बन्धलाई बलियो बनाउनुहोस्। सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वरसँगको सम्बन्धलाई तपाईँले बलियो बनाउनु भयो भने त्यो चाहिँ महत्वपूर्ण कुराहरू हुन्छ। परमेश्वरको सम्बन्धलाई तपाईँ स्थिर राख्नुभयो भने त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण हुन्छ। तर परमेश्वरसँग सम्बन्ध तपाईँले बिगार्नुभयो, परमेश्वरबाट टाढा रहनुभयो, परमेश्वर प्रतिको विश्वास टुटाउनु भयो भने तपाईँको जीवन सधैँ लथालिङ्ग हुन्छ। प्रिय मित्र, तपाईँले एकपटक सोच्नुहोस्, तपाईँको जीवनलाई सहज बनाउनको लागि तपाईँ असम्बन्ध र संगतलाई तपाईँले सुधार गर्नुहोस्। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउनुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 र यसमा पनि तपाईँ व्हाट्सएपमा आफ्नो सन्देश पठाउन सक्नुहुन्छ। र विशेष गरी यो वर्षातको समयमा बाढी पहिरो र अन्य विभिन्न प्राकृतिक विपत्तिका समस्याहरू आउँदछन्, त्यो बेलामा तपाईँ सबैजना होसियार हुनुहोला। पूर्व सूचना पाएर मात्रै तपाईँले टाढाको यात्रा गर्दै हुनुहुन्छ भने यात्रा गर्नुहोला। यति भन्दै म आज कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्ते, जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। अघिल्लो अध्ययनमा हामीले परमेश्वरको भय मान्नेहरूलाई उहाँले मार्ग देखाउनुहुन्छ, सिकाउनुहुन्छ र उहाँसँग घनिष्ठ सम्बन्धमा राख्नुहुन्छ भन्ने कुरा सिक्यौं। आजको अध्ययनमा चाहिँ हामी के विशेष कुरालाई चाहिँ हेर्न जाँदैछौ
2: भाइ? आजको अध्ययनमा हामी परमेश्वर र उहाँका सन्तान बीचको अत्यन्त सुन्दर सम्बन्धको झलक देख्नेछौ। दाऊदले कठिन परिस्थिति, विरोध, डर र संघर्षको बीचमा पनि परमेश्वरप्रति अटल भरोसा राख्नु भएको कुरालाई यो अध्ययनको यात्रामा हामी देख्नेछौ।
1: अनि दाइ, आजको वचन पढ्दा एउटा कुरा मेरो मनमा आयो। दाऊदले भन्नुहुन्छ, मेरो बुबा र आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। यो वचन निकै हृदय स्पर्श लाग्यो मलाई।
2: हो नि त भाइ, यही त आजको अध्ययनको मुख्य सन्देश मध्ये एक हो। हाम्रो परमेश्वर प्रेमिलो हुनुहुन्छ। संसारका मानिसहरूले हामीलाई बिर्सन सक्छन्, परिस्थितिले साथ नदिन सक्छ, साथीभाइहरू टाढा हुन सक्छन्, तर परमेश्वरले आफ्ना सन्तानलाई कहिले पनि त्याग्नुहुन्न।
1: यसको अर्थ परमेश्वरको प्रेम हाम्रो परिस्थितिमा निर्भर हुँदैन रहेछ, होइन त दाइ?
2: बिल्कुलै सही कुरा हो भाइ। परमेश्वरले हामीलाई अत्यन्त प्रेम गर्नुहुन्छ। उहाँ केवल संकटमा सहयोग गर्ने परमेश्वर मात्र होइन, उहाँ हाम्रो ज्योति, हाम्रो मुक्ति, हाम्रो ढाल, हाम्रो शक्ति र हाम्रो गोठालो पनि हुनुहुन्छ। उहाँ हामीसँग सम्बन्ध राख्न चाहनुहुने परमेश्वर हुनुहुन्छ।
1: साँच्चै नै दाई, आज हामी संसारमा हेर्छौ भने संसारमा धेरै मानिसहरू एक्लोपन, निराशा र असुरक्षामा बाँचिरहेका छन्। यस्तो अवस्थामा यो सन्देश साँच्चै नै उत्साह दिने खालको चाहिँ बनेको छ।
2: अवश्य पनि भाइ, आज हामीले एउटा महत्वपूर्ण प्रश्न आफैलाई सोध्नुपर्छ। म कसमा भरोसा गरिरहेको छु, मानिसमा कि परमेश्वरमा? दाऊदले सिकाउनु भएको छ, जब हामी परमेश्वरको मुहार खोज्छौ, उहाँले हामीलाई कहिले निराश पार्नुहुन्न।
1: साँच्चै नै हो दाई। र आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई परमेश्वरको प्रेम, उहाँको विश्वास योग्यता र उहाँसँगको व्यक्तिगत सम्बन्धको महत्वपूर्ण विषयहरू चाहिँ बुझाउन मदत गर्नेछ।
2: त्यसैले आजको अध्ययनलाई ध्यानपूर्वक सुनौ र परमेश्वरले हाम्रो हृदयमा बोल्न खोज्नु भएको कुरालाई ग्रहण गरौ। यो कुरालाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउ।
3: तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी वचन अध्ययन भजन संग्रह 27 र 28 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 27 अध्यायबाट, जुनको मुख्य विषय हो प्रार्थना। यो गहिरो आत्मिक भजन हो र यो भजन धेरै परमेश्वरको जनहरूको निम्ति प्रसिद्ध छ। जुन क्षणमा तपाईँ पहिलो पद पढ्नुहुन्छ, तपाईँको अनुहार सम्भवत सम्मानसँग उज्यालो हुनेछ। यो स्वयंमा स्वाभाविक रूपमा दुई मुख्य विभाजनहरूमा वर्गीकरण गरिएको छ। पहिला छ पदहरूले उहाँका आफ्नै जनका उत्साह र आत्मविश्वासको निम्ति परमेश्वरले बनाउनुहुने प्रबन्धको बताउँछ। यो भजनका बाँकी पदहरू चाहिँ सहायताको र खाने पिउने कुराको लागि प्रार्थना हो। यो अति नै धेरै आत्मिक देखा पर्ने बोक्रे भक्तहरूको लागि प्रार्थना होइन, तर यससँग धेरै हृदय र जीवनहरूको लागि सन्देश छ। यो दाउदको प्रार्थना हो र यो कथनसँग आरम्भ हुन्छ। सबभन्दा पहिले देख्नेछौ प्रार्थनाको निम्ति जग। त आउनुहोस् भजन संग्रह 27 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्नु? परमप्रभुमा नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्नु? यो फेरि उहाँ र म मेरो मलाईको भजन हो। परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ। उहाँ मेरो ज्योति हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ एक हुनुहुन्छ जसले मलाई उहाँको वचनको ज्योतिद्वारा अगुवाई गर्नुहुन्छ। पछिबाट भजनकार भनेछन् भजन संग्रह 119 अध्यायको 105 पदमा, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो। उहाँ मेरो मुक्ति दिने हुनुहुन्छ जुनले परमेश्वरको प्रेमको बताउँछ, किनभने यो उहाँको प्रेमले नै हाम्रो निम्ति उद्धारको प्रबन्ध प्रदान गरियो। निश्चय नै उद्धार केवल प्रभु येशु ख्रीष्टद्वारा मात्र हो। योहना 3:16 पदमा भनिएको छ, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्दछ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। परमेश्वरले यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो, होइन बरु परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले पापीहरूको लागि उद्धारको प्रदान गर्नुभयो, अनि हामी त्यस आधारमा आउनुपर्छ। त्यो उद्धार निश्चित गरिएको छ जुन सिमोन पत्रुसले यसरी राख्छन्, प्रेरित 4:12 पदमा, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिइएको छैन जहाँबाट हामी उद्धार पाउन सक्छौ। यो उही उद्धार हो जुनको बारेमा दाउद बोलिरहेका छन्। परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने यानि उद्धार दिने हुनुहुन्छ, अनि मेरो ज्योति र मेरो मुक्ति यहाँ भनिएको छ, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्न, परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्न। उहाँ केवल ज्योति र मुक्ति मात्र हुनु नभएर उहाँ किल्ला पनि हुनुहुन्छ जहाँ विश्वासीहरू सुरक्षित रहन सक्छन्। त्यसकारण बडो आत्मविश्वास साथ भजनकार भन्छन्, मैले कसको भय मान्न। मार्टिन लुथरले भनेथे, परमेश्वरसँग एकजना नै बहुमत हो। जब क्रोमवेललाई सोधियो कि किन उनी कसैसँग डराउँदैनथे, उसले भन्यो, मैले सिके कि यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तपाईँसँग डराउनु पर्ने कोही पनि हुने छैन। आगे 2 पदमा भनिएको छ, जब कुकर्मीहरू मेरा विरोधीहरू र मेरा शत्रुहरू मेरो सामु खान म माथि आइलागे तब ठेस खाएर तिनीहरू लडे। अहिले दाउले सम्भवत आफ्नो जीवनको त्यो समयतिर हेरिरहेका छन् जब उनी धेरै खतरामा थिए, जब उनी गोठाला थिए, उसको जीवन खतरामा थियो, जब उसले आफ्ना भेडाहरूलाई सिंहमा र भालुबाट सुरक्षा गर्थे। त्यो नै एक कुरा हो जुनको कुनै व्यक्ति हरेक दिन सामना गर्दैन। म तपाईँको बारेमा जान्दिन तर म कति पनि हरेक दिन सिंह र भालुलाई भेट्दैन। जब म भेट्छु तिनीहरू पिंजडामा यानि जूभित्र हुन्छन्, चिड़ियाघरमा। तर आज हाम्रो वरिपरि सिंह र भालु जस्ता मानिसहरू छन् र तिनीहरू धेरै कसैलाई फाडौं र निलिहालौं भन्दै खोजी हिँड्छन्। उही समयमा पहिलो पत्रुस 5:8 पदमा वृद्ध पुरानो सिंहको बारेमा बताइएको छ, भनिएको छ, सचेत रहो, जाग रहो, तिनीहरूको विरोधी शैतान कसलाई भेटौं र निलिहालौं भनेर गर्जने सिंह झैं खोजेर हिँड्छ। आगे 3 पदमा भनिएको छ, सेनाले मेरो विरूद्धमा छाउनी बनाए तापनि मेरो मन कतार हुने छैन, मेरो विरूद्धमा लड़ाई खुल्यो भने पनि म त्यस बेला कम्मर कस्नेछु। दाउदको आत्मविश्वास र भरोसा परमेश्वरमा थियो र यो नै प्रबन्ध व्यवस्था आज उहाँका आफ्नैहरूको लागि परमेश्वरले बनाउनु भएको छ। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशु आफ्नो पुनरुत्थानपछि जब जब आफ्ना चेलाहरूलाई भेट्नुहुन्थ्यो तब यो भन्नुहुन्थ्यो, नडराउ नडराउ। मित्र, तपाईँ र मसँग पुनरुत्थित जीवित परमेश्वर हुनुहुन्छ। हामी कहाँ धेरै पल्ट डर आउँदछ। म उच्चाइको स्वाभाविक रूपमा डराउँछु। जब म आकाशमा हवाई जहाजमा उठ्छु म प्रभुलाई भन्छु, तपाईँ मसँग हुनुहुन्छ, मेरो भरोसा तपाईँमा छ। त्यसपछि निम्न पदहरूमा देख्छौ, प्रार्थनामा मनन ध्यान, चार पदमा भनिएको छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाउ। यहाँ हामी दाउदको इच्छा लालसाको देख्छौं। उसले संसारमा कुनै अरू कुराको इच्छा गर्दैनन्, उसको एउटै कुराको इच्छा छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊ। अहिले मलाई लाग्दैन कि दाउदको इरादा इच्छा पवित्र वासस्थानमा आफ्नो ओछ्यान विस्तार लिएर त्यही रहने, तर उसले सन्दुकको चाहन्थे, इच्छा गर्थे, लालसा गर्थे जुन परमेश्वरको आफ्ना मानिससँग उससँग यरूशलेममा भेट्ने स्थान थियो। उसले त्यसलाई यरूशलेममा ल्याए र त्यहाँ खड़ा गरे, किन त्यसद्वारा उनी परमेश्वर कहाँ जान सक्थे। त्यो नै एउटा कुरा हो, त्यो नै एउटा कुराको चाहना दाउदको जीवनमा थियो। हामीसँग परमेश्वर कहाँ पहुँच पुग्ने अधिकार, पस्ने अधिकार ख्रिस्टद्वारा छ, अनि त्यो नै कुरामा हामी खुशी आनन्द गर्नुपर्छ। पाउले रोमी 5:1-5 पदमा विश्वासद्वारा धर्मी ठहरिने कुराको 8 फाइदाहरूको दिन्छन्, अनि दोस्रो फाइदा हो परमेश्वर कहाँ पहुँच पुग्ने काम, यानि पस्ने अधिकार, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहमा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ र परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौं। ओ परमेश्वर कहाँ पुग्ने यानि पस्ने अधिकार पाउनु कति अद्भुत कुरा हो। त्यो नै एक कुराको दाउदको जीवनको लक्ष्य थियो। यहाँ भनिएको छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊ। परमेश्वरको भवनमा कृपा आसन थियो, दाउलाई कृपाको आवश्यक थियो र मलाई कृपाको आवश्यक छ, अनि मलाई निश्चय छ कि तपाईंलाई पनि यसको आवश्यक छ। परमेश्वरको भवनमा एक वेदी थियो जुनले ख्रिष्टको क्रुसको बताउँथ्यो, यसले दाउलाई परमेश्वर कहाँ पुग्ने पस्ने अधिकारको प्रदान गरियो। तपाईं र म परमेश्वर कहाँ आज येशु ख्रिष्टद्वारा पुग्न सक्छौ। यो अचम्मको अनुग्रहमा हामीसँग पस्ने पुग्ने अधिकार छ। परमेश्वर कहाँ पुग्ने अधिकार पाउने यो हाम्रो कस्तो अवसर छ। अनि यसमा कुनै सन्देह छैन कि यो भजन परमेश्वरका जनहरूको निम्ति महान अद्भुत आशिष भएको छ। अहिले यो 5 पदको नोटिस गर्नुहोस्। 5 पदमा भनिएको छ, किनकि आपतका दिनमा उहाँले मलाई उहाँको मण्डपमा लुकाइराख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानको गुप्त स्थानमा उहाँले मलाई लुकाउनुहुनेछ, उहाँले मलाई चट्टानमाथि चढाउनुहुनेछ। पवित्र वासस्थानको त्यो गुप्त स्थान कहाँ थियो? यो पवित्रको पनि महापवित्र स्थानमा थियो। त्यहाँ प्रधान पुजारी बाहेक अरू कोही पनि जान सक्दैनथ्यो। तपाईंलाई थाहा छ त्यसमा के थियो? करारको सन्दुक, जुन मात्र त्यो एक बाकस थियो जुनको बेटमा सुनले मोडिएको हुन्थ्यो र त्यसको माथि कृपा आसन राखिएको हुन्थ्यो र जुनलाई परमेश्वरले कृपा आसनको रूपमा उपाधि दिनुभयो, किनभने त्यसमाथि रगत छर्काइन्थ्यो, खुन छर्काइन्थ्यो। अहिले हाम्रो दिनमा प्रभु येशूले आफ्नो रगत बहाउनु भएकोले गर्दा हामीसँग कृपा आसन छ जुनमा हामी जान सक्छौ, अनि त्यहाँ नै उहाँले हामीलाई लुकाइराख्नुहुनेछ। ओ कस्तो सुरक्षित स्थान हामीसँग छ। 6 पदमा भनिएको छ, अब मेरा वरिपरिका शत्रुहरूमा मेरो शिर उच्च हुनेछ र उहाँको पवित्र वासस्थानमा आनन्दको बलिदान चढाउनेछु, म भजन गाउनेछु, म परमप्रभुको प्रशंसामा गाउनेछु। जब हामी यो अद्भुत भजनको बुझ्दछौं र हाम्रो निम्ति उहाँले के गर्नुभएको छ त्यसको थाहा गर्छौं, यसले हाम्रा हृदयहरूमा गीत हाल्नेछ, भजन हाल्नेछ, यसले उसलाई अर्को पदको प्रार्थना गर्न अगुवाई गर्दछ। 7 पदमा, के परमप्रभु, हे परमप्रभु, जब म मेरो चर्को स्वरले कराउँछु तब सुन्नुहोस्, म माथि अनुग्रह पनि गर्नुहोस् र मलाई जवाब दिनुहोस्। अनि त्यही गुप्त स्थानमा कृपा थियो, अनि परमेश्वरले आज हाम्रो निम्ति गुप्त स्थानको तयार गरिदिनु भएको छ जहाँ हामी परमेश्वरको कृपाको अनुग्रहको पाउँदछौ। 8 पदमा भनिएको छ, जब तपाईँले भन्नुभयो मेरो दर्शनको खोजी गर, मेरो हृदयले तपाईँलाई भन्यो हे परमप्रभु तपाईँको दर्शनको खोजी म गर्नेछु। जब परमेश्वरले भन्नुभयो मेरो दर्शनको खोजी गर, दाऊले भन्यो, मैले खोजी गरे। मेरो हृदयले तपाईँलाई भन्यो, हे परमप्रभु, म तपाईँको दर्शनको खोजी गर्नेछु। मित्र, परमेश्वरसँग तपाईँको निम्ति उत्कट लालसा छ, के तपाईँ त्यसको प्रतिक्रिया जनाउनुहुन्छ, जवाब दिनुहुन्छ? मित्र, त्यस व्यक्तिसँग रहने काम दयनीय कुरा छ जसले आफ्नो प्रेमको व्यक्त गर्दैन। विवाह भनेको पतिले आज्ञा गर्ने, पत्नीले हरेक काम गर्ने होइन, वा शारीरिक आवश्यकताको मात्र आपसमा आपूर्ति होइन। विवाह प्रेम सम्बन्ध हो। यदि यो त्यो होइन भने यो केही पनि होइन। परमेश्वरसँगको हाम्रो सम्बन्ध त्यस्तो प्रकारको हुनुपर्छ। जब परमेश्वरले भन्नुभयो, म तिमीलाई प्रेम गर्छु, दाउदको हृदयले जवाब दियो, त्यसको प्रतिक्रियाको व्यक्त गरे, म पनि तपाईँलाई प्रेम गर्छु हे प्रभु। जब परमेश्वरले भन्नुभयो, म तिमीसँग संगति गर्न चाहन्छु, दाउदले भने, हे परमेश्वर, म पनि तपाईँसँग संगति गर्न चाहन्छु। आगे पद नौमा भनिएको छ, तपाईँको मुहार मबाट नलुकाउनुहोस्, तपाईँको दासलाई रिसमा नहटाउनुहोस्, तपाईँ मेरो सहायक हुनुभएको छ, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई नफाल्नुहोस् र मलाई नट्याग्नुहोस्। जब दाउदले पाप गरे, उसले पत्ता लगायो कि मानव परमेश्वरले उसबाट आफ्नो मुहार छिपाउनु भएको छ। उसले आफ्नो संगतिको गुमाए, उसले आफ्नो आनन्दको गुमाए, तर उसले प्रार्थना गरे, भजन संग्रह 51 अध्यायको 12 पदमा, तपाईँको मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्। अनि अर्को पदको चाहिँ अभिजय गरिएको छ, पद 10 भनिएको छ, किनकि मेरो बाबु र मेरो आमाले मलाई त्यागेको छ, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। मित्र, यो पदको आलोचकहरूद्वारा अभिजय गरिएको छ। कोही कोही तिनीहरूको राय यो छ कि यो पद दाउले नभएर कसैले लेखेका हुन सक्छ। सम्भवत कारण यो हो कि दाउदको आमा बुबाले उसलाई त्यागेनन्। अमित्र, मलाई लाग्दैन कि दाउले यहाँ त्यही नै भनिरहेका छन्। तपाईँले देख्नुहुनेछ कि यो कालगत संयोजक खण्ड वाक्य हो, किनकि मेरो बाबु र मेरी आमाले मलाई त्यागेका छन्। यसको खास अनुवाद यो हो, मेरा बाबु र आमाले मलाई त्यागे, परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। यदि तपाईँका बाबु र आमाले त्यागे तापनि परमप्रभुले तपाईँलाई सम्हाल्नुहुनेछ। आगे 11 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँको मार्ग मलाई सिकाउनुहोस् र मेरा शत्रुहरूका कारणले मलाई सम्म बाटोमा अगुवाई गर्नुहोस्। दाउद भनिरहेका छन्, म शत्रुहरूको सामने असल गवाही बन्न चाहन्छु, किनभने म जान्दछु कि त्यसले मलाई आलोचना गर्नेछ। म चाहन्छु कि तपाईँले मलाई रेखदेख र अगुवाई गरेको, ताकि म जे गर्छु त्यसद्वारा म तपाईँलाई अपमान अनादर गर्न नपाऊ, बरु तपाईँको महिमा गर्न पाऊ। 12 पदमा भन्छन्, मेरा विरोधीहरूको इच्छामा मलाई नसम्पनुहोस्, किनकि झुट्टा साक्षीहरू र निर्दयको साहस फेर्नेहरू मेरो विरूद्धमा उठेका छन्। ओ, आजको यो झूठ क्रियाशील शिक्षाको अवधिमा हामीले कति धेरै यो परमेश्वरसँग प्रार्थना गर्न आवश्यक छ। त्यसपछि अन्तिममा देख्छौ प्रार्थनाको महसुस। 13 पदमा भनिएको छ, जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्ने मलाई विश्वास नहुँदो हो त म मुर्छै परिहाल्थे। मित्र, आज पनि यो संसारमा तपाईँ परमप्रभुको भलाइपनको देख्न सक्नुहुनेछ। उहाँ कति भला हुनुहुन्छ। 14 पदमा भनिएको छ, परमप्रभुको बाटो हेर डरो हो र तेरो हृदयले साहस गरोस्, तैले परमप्रभुकै बाटो हेर। यसपछि भजन 28 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ कष्टको समयमा चितकार। दाउद यहाँ समस्यामा छन् अनि महाक्लेश अवधिमा यो अगमबाडी इसरायलको चितकार हो। यो उसका शत्रुहरूमाथि इन्साफको निम्ति प्रार्थना र छुटकाराको निम्ति स्तुति प्रशंसा हो, जुन छुटकारा उसले जान्दछ कि निश्चय नै आउनेछ। भजन संग्रह 28 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु, म तपाईँमा नै पुकार गर्नेछु, हे मेरा चट्टान, मेरो निम्ति बहिरो नहुनुहोस्। यदि तपाईँ मसित चुप रहनुभयो भने त खाडलमा पर्नेहरू जस्तै म हुनेछु। इसरायलले त्यो चट्टानको बारेमा जान्दथे। यस चट्टानलाई इसरायलले अस्वीकार इन्कार गरे, यसमा मोसा विलाप गरेथे। व्यवस्था 32 अध्यायको पद 15, तब त्यसले आफूलाई सृष्टि गर्ने परमेश्वरलाई त्याग्यो र आफ्नो उद्धारको चट्टानलाई त्यो चट्टानियो। चट्टान त्यो एक कुरो हो जुनमाथि उभिन्दछ। यसले निश्चित पक्का जग आधारको दिन्छ। हाम्रा दिनमा विश्वासीहरूले पनि त्यस्ता प्राणको बारेमा जान्दछन्। प्रेरित पाउले लेखे पहिलो कोरन्थी 3:11 किनभने बसालेको जग बाहेक जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। आगे 2 भन्छन्, जब तपाईँको पवित्र स्थानको भित्री कोठातिर म मेरो हात उठाउँछु र तपाईँको पुकार गर्छु तब मेरो अन्तर्विन्ती सुन्नुहोस्। पवित्र स्थानको भित्री कोठामा कृपा आसन थियो। ख्रिष्टले आज तपाईँ र मलाई प्रदान गरिदिनु भएको कृपा आसन त्यो स्थान हो जुनमा तपाईँ र म आफ्नो नजर लगाउन आवश्यक छ। अनि आगे 6 भनिएको छ, परमप्रभु धन्यको हुनुहुन्छ किनभने उहाँले मेरो अन्तर्विन्तीको स्वर सुन्नु भएको छ। परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ। परिणाम स्वरूप अहिले दाउद भन्छन् 7-9, परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राखेको हुनाले मैले सहायता पाएको छु, यसकारण मेरो इच्छा हृदय ज्यादै रमाउँछ र भजन गाएर म उहाँको प्रशंसा गर्नेछु। परमप्रभु तिनीहरूकै शक्ति हुनुहुन्छ र उहाँले अभिषेक गर्नुभएको जनको उद्धारको निम्ति उहाँ नै दृढ़ गढ़ हुनुहुन्छ। आफ्नो प्रजालाई बचाउनुहोस् र आफ्नो हकवालालाई आशिष दिनुहोस्, तिनीहरूलाई खुवाउनु पनि होस् र तिनीहरूलाई सधैँ सम्भाल्नुहोस्। मित्र, परमेश्वर शक्ति र सामर्थ्य हुनुहुन्छ र उहाँ हाम्रा सुरक्षाको निम्ति ढाल हुनुहुन्छ, उहाँ शक्ति र सुरक्षा हुनुहुन्छ। तर तपाई यो भन्न हुन्छ होला, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो सुरक्षा हुनुहुन्छ। मित्र, निश्चय नै उहाँ यो तपाईँको निम्ति हुनुहुन्छ यदि तपाईँको हृदयले उहाँमा भरोसा र विश्वास गर्छ भने। यदि तपाईँले परमेश्वरलाई विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ, उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ र उत्तर पनि दिनुहुनेछ। जब उहाँले प्रार्थनाको उत्तर दिनुहुँदा त के हुन्छ? भजनकार भन्छन्, भजन गाएर म उहाँको प्रशंसा गर्नेछु। ओ मित्र, जब उहाँले हाम्रो प्रार्थनाहरू सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ, उहाँलाई धन्यवाद दिन, स्तुति प्रशंसा दिन कहिले नभुलाउँ। पद 8 उल्लेखित अभिषेक शब्दको हिब्रूमा हुन्छ मसीह, यानि ख्रिष्ट, जसलाई भजनमा बार बार आउन गइरहेको उद्धारक, छुटकारा दिनेवाला, मुक्तिदाताको रूपमा उल्लेख गरिएको छ। अनि उसले यो बिन्ती पुकारलाई यो कथन सहित अन्त गर्दछन्। पद 9 भनिएको छ, आफ्नो प्रजालाई बचाउनुहोस्, आफ्नो हकवालालाई आशिष दिनुहोस्, तिनीहरूलाई खुवाउनु पनि होस् र तिनीहरूलाई सधैँ सम्भाल्नुहोस्। अभिषेक जन गोठाला हुनुहुन्छ जसले तिनीहरूलाई आशिष दिनुहुनेछ, खुवाउनुहुनेछ र सम्भाल्नुहुनेछ जब उहाँ यस पृथ्वीमा आउनुहुनेछ। यसले मलाई जुन कुरा यसैयाले लेखेका थिए त्यसको याद दिलाउँछ। यसैया 40:11 भन्दछ, यसैया 40:11, उहाँले आफ्नो बगाललाई गोठालाले झैं चराउनुहुनेछ, उहाँले ठुमाहरूलाई आफ्नो अंगालोमा लिनुहुनेछ र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ। दूध खुवाउने माउलाई चाहिँ विस्तार विस्तार डोर्याएर उहाँले लैजानुहुनेछ। एकपल्ट म पढिदिन्छु, उहाँले आफ्नो बगाललाई गोठालाले झैं चराउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो अंगालोमा लिनुहुनेछ र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ। दूध खुवाउने माउलाई चाहिँ विस्तार विस्तार डोर्याएर उहाँले लैजानुहुनेछ। ओ मित्र, हामीसँग यस्तो महान, अति नै अद्भुत गोठाला हुने काम कति आनन्दको कुरा हो। हामीसँग यस प्रकारको दया, करुणा, कृपाले, वास्ताले, ख्यालले भरिएको गोठाला हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको अध्ययनबाट मैले एउटा सुन्दर कुरा सिके, परमेश्वर हाम्रो शक्ति मात्र होइन, उहाँ हाम्रो पिता पनि हुनुहुन्छ। उहाँले आफ्ना सन्तानलाई कहिले पनि त्याग्नुहुन्न।
2: हो नि त भाइ, दाउदले आफ्नो जीवनका संघर्षहरूको बीचमा पनि परमेश्वरमा भरोसा गर्न सिकाउनु भएको छ। उहाँले परिस्थितिलाई होइन परमेश्वरको चरित्रलाई हेर्नुभयो, किनकि उहाँ जान्नुहुन्थ्यो कि परमेश्वर प्रेमिलो हुनुहुन्छ।
1: साँच्चै नै दाई, र मलाई अर्को विशेष गरिकन यो वचनले छोयो कि यदि संसारका सबैले साथ छोडे पनि परमप्रभुले सम्हाल्नुहुन्छ। आज धेरै मानिसहरू सम्बन्धमा चोट खाएका छन्, निराश छन्, तर परमेश्वरको प्रेम कहिले परिवर्तन हुँदैन।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई परमेश्वर र हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा पनि सिकाउँछ। केवल आवश्यकता पर्दा मात्र होइन, हरेक दिन उहाँको मुहार खोज्ने, उहाँसँग समय बिताउने, उहाँको मार्गमा हिँड्ने र उहाँमाथि भरोसा गर्ने जीवन जिउनुपर्छ भन्ने कुरा हामीलाई सिकाउँछ।
1: अनि दाई, दाउदले अन्त्यमा परमप्रभुको प्रतीक्षा गर, बलियो हौ, साहसी हौ भन्ने भन्नुभएको छ। यो सन्देश आज पनि उत्तिकै आवश्यक छ जस्तो मलाई लाग्छ।
2: अवश्य पनि भाइ। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज कुनै कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ भने हार नमान्नुहोस्। परमेश्वरले तपाईँलाई देखिरहनु भएको छ, उहाँले तपाईँको प्रार्थना सुन्नुहुन्छ, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाईँलाई कहिले पनि एक्लै छोड्नुहुन्न।
1: हो, र आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँलाई कसरी आशिष दियो, परमेश्वरले तपाईँको जीवनमा के गर्नुभयो अथवा के बोल्नुभयो, तपाईँहरूका गवाईहरू, अनुभवहरू, प्रार्थनाका उत्तरहरू र आशिषहरू हामीसँग बाँड्न नबिर्सनुहोस्।
2: तपाईँहरूबाट आउने प्रत्येक सन्देश हाम्रो लागि उत्साहको स्रोत हो। तपाईँहरूको गवाईले हामीलाई पनि प्रोत्साहन दिन्छ, तपाईँहरूको आशिष सुन्दा हामी पनि आशिषित हुन्छौं।
1: त्यसैले कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँहरूको विचार, प्रतिक्रिया, प्रार्थनाको अनुरोध र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्। तपाईँहरू हाम्रो आनन्द र प्रोत्साहनको स्रोत हुनुहुन्छ।
2: र अर्को अध्ययनमा फेरि हामी परमेश्वरको बहुमूल्य वचनसँग भेट्ने आशा सहित परमेश्वरको प्रेम, शान्ति, सुरक्षा हामीहरू हरेकसँग रहिरहोस्।
1: आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउँ यो आराधनाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको हाम्रो वचन अध्ययनमा म यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, यदि हामीहरूले सकारात्मक सोच मात्रै पनि राख्यौं भने हामीले भाइचाराको वर्ताव, सद्भाव र सदाचारमा आफूलाई निष्ठावान बनायौं भने पनि यो जीवन कति फरक हुन्थ्यो होला। हामी जोसँग धेरै छ त्यसले आफ्नो हृदयको दानीपनाबाट नभएकाहरूलाई दिने मात्रै प्रयास मात्र गरेको खण्डमा पनि कति समस्याहरू हल हुने थियो होला। तर संसार दुःखद अवस्थाबाट गुज्रिरहेको छ, हुनेले अझै धेरै थुपार्न चाहन्छ अनि नहुनेसँग भएको पनि रीतिरहेको छ। फतमक सोच मात्रै पनि राख्यौं भने हामीले भाइचाराको वर्ताव, सद्भाव र सदाचारमा आफूलाई निष्ठावान बनायौं भने पनि यो जीवन कति फरक हुन्थ्यो होला। हामी जोसँग धेरै छ त्यसले

तेरो फिरमा रहेर हामी सत्यको खोजी नामक यो अध्ययन श्रृंखलामा अहिले हामी दानीपनाबाट हुने आत्मिक वृद्धिपनाको बारेमा कुरा गर्दैछौ। कसरी आफूसँग भएको थोक अरूसँग बाँड्दाखेरि, अरूको दुःखमा आफू सहभागी हुँदाखेरि यसले जीवनलाई एउटा नजरिया दिँदछ, जीवनलाई एउटा नयाँ प्रेरणा प्रदान गर्दछ र कसरी हामी खुशी र प्रेम फैलाउन सक्छौं भन्ने विषयलाई हेरिरहेका छौं। आजको यो अध्ययनको शुरूआत पनि यो छोटो प्रार्थनाबाट गर्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँको करूणाले हामी यहाँ फेरि एकपटक भेला भएका छौं तपाईँको वचनलाई अध्ययन गर्न। तपाईँले हाम्रो प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ, हाम्रो विभिन्न खुल्दुलीहरूको खोजहरूको जवाफ तपाईँले दिन सक्नुहुन्छ। तसर्थ हामी तपाईँकै चरणमा, तपाईँकै वचनमा हामी आउँदछौ हाम्रो प्रश्नहरूको जवाफ खोज्नको लागि। तपाईँ हाम्रो साथ आउनुहोस् र हाम्रो गुरूको रूपमा हामीलाई अगाडि बढाउनुहोस्। आफ्नो पवित्र आत्माको अगुवाईद्वारा भनी विन्ती गर्छौं यो समय, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। प्रिय मित्रहरू, कसरी मान्छे दिएर अरूलाई मदत गरेर खुशी बन्न सक्छ, हुन सक्छ, उसको मन मस्तिष्कमा कस्तो सकारात्मक ऊर्जा प्रवाहित हुन सक्छ भन्ने कुरालाई पनि हामीले छोटकरीमा हेरेका थियौं गएको भागमा। कैयौं पटक मानिसलाई मैले कमाएको धन सम्पत्ति त मेरै ताकतले हो भन्ने लाग्छ। हुन त तपाईँले कठोर परिश्रम र लगनशीलताको साथ कमाउनु भएको त्यो धन तार्किक रूपमा तपाईँकै हो, तर एकैछिन मनन गरौं त मित्रहरू, तपाईँ र मैले गर्ने परिश्रममा यदि परमेश्वरले आशिष दिनु भएन भने के त्यो हाम्रो परिश्रम काम लाग्छ होला र? लाग्दैन। हरेक असल थोक परमेश्वर परमप्रभुबाट नै आउँछ, तसर्थ हामीले घमण्ड गर्नु, फूर्ति लाउनु, सेखी गर्नु व्यर्थ छ। हाम्रो जीवनमा भएका सबै असल थोकहरूको जस परमप्रभुलाई दिनुपर्दछ। उहाँको अनुग्रहको कारण हामीले यो जीवन र जीवनलाई सम्वर्धन गर्ने थोकहरू वा यसका आवश्यकताहरू पर्याप्त मात्रामा पूरा गर्नको लागि आशिष पाइरहेका हुन्छ। यो मानेमा वा अर्थमा पनि सबै कुरामाथि सृष्टिकर्ताकै हक रहन्छ। यो संसारमा हामी रहँदा वा बाँचुन्जेल हामीलाई असल नियत र उद्देश्यको लागि प्रयोग गर्नको लागि मात्रै केही समयको लागि ती थमाइएका हुन् मित्रहरू भनी बुझ्नु हामीले आवश्यक पर्दछ जब हामी दानीपनाको बारेमा अध्ययन गर्छौं। जब जब तपाईँ र म अनि हामीमा हाम्रो अहम वा घमण्डले म, मेरो, मलाई भन्ने जस्ता भाव लिएर आउँछ, तब तब हामीले मेरो त यो संसारमा केही पनि छैन, म नाङ्गै आएको थिएँ र म नाङ्गै फर्किनु पर्नेछ, मैले आउँदाखेरि केही लिएर आएको थिइनँ, म जाँदाखेरि केही लिएर जाँदिन, मलाई त केवल परमप्रभुको अनुग्रहमा केही समयको निम्ति यसको हेरचाह र उचित उपयोग गर्न र अरूको मदत गर्न अनि परमेश्वरको महिमा हेतु ती दिएका हुन् भनी आफूलाई सम्झना गराउनु नै असल हुन्छ मित्र। हामीसँग जे जति छन् ती मध्ये के कति थोक परमेश्वरको हो त यो संसारमा, एकैछिन भजन संग्रहको 24:1-2 हेरौं है मित्रहरू, जहाँ यसको जवाफ दिएको छ र यहाँ यस्तो लेखिएको छ, पृथ्वी र त्यसमा भएको जो जति छन् वा जे जति छ सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्, किनभने उहाँले त्यसलाई सृष्टि गर्नुभएको छ। श्रोता मित्रहरू, कैयौं पटक हामी मानिसहरूमा कतिसम्म स्वार्थीपना लुकेर रहेको हुन्छ भने हामीसँग आफूपछि पनि सात पुस्तालाई पुग्ने धन सम्पत्तिको जोहो गरिसकेपछि पनि मैले अझै पनि धेरै पाए हुन्थ्यो नि भनेर, अझै धेरै थुपार्न पाए हुन्थ्यो भन्ने चिन्ता वा ध्याउन्नमा हामी रहन्छौ र धन कमाउनको निम्ति मानिसले असल र खराबको बीचमा रहेको रेखालाई पनि सजिलै पार गरिदिन्छ। कति दुःखको कुरा, तर भर्खरै पढिएको परमेश्वरको वचनले बाइबलमा हामीलाई हाम्रो शरीरमा हामीले लगाउने कपडा देखि लिएर हामीले प्रत्येक क्षण लिने सास अनि हाम्रो हरेक छाकको भोजन, कलकल बग्ने खोला, हरियो वनस्पति, निलो आकाश, तारा, ग्रह, नक्षत्र आदि इत्यादि सबै परमप्रभुको हो भनी भन्दछ। यदि यो सोचलाई हामीले हाम्रो हृदयमा राख्यौं भने
यसले हामीलाई कस्तो सरल

0: र विनम्र बनाउँछ होला त श्रोता मित्रहरू। परमेश्वरले विनम्रता रुचाउनुहुन्छ, मानिस मिलापमा रहेको, मानिस निस्वार्थ भावमा रहेको उहाँ रुचाउनुहुन्छ। यो यस कारणले पनि रुचाउनुहुन्छ किनभने परमेश्वर प्रेम हुनुहुन्छ अनि परमेश्वर विनम्र हुनुहुन्छ। उहाँ अथाह शक्तिको सास पनि परमेश्वर विनम्र हुनुहुन्छ। त्यसैले त उहाँ तपाईँ र मेरो प्रार्थना सुन्नुहुन्छ। उहाँले प्रार्थना सुन्न के गर्न त धेरै शक्तिसँग धेरै जिम्मेवारी आउँछ, धेरै विनम्रताको भाव आउनुपर्छ हामीमा। यो परमेश्वरको चरित्रले पनि हामीलाई बताउँछ मित्रहरू। परमेश्वरको वचनहरूलाई हामीले मनन मात्रै पनि गर्यौं भने हाम्रो लोभबाट, हाम्रो लालचबाट, हाम्रो घमण्डबाट हामीलाई यसले पार लाग्नको लागि मदत गर्दछ। हामीलाई एउटा बदलिएको रूपान्तरित मानिस जसरी झुसले किरा पुतली बन्छ त्यो बाटोमा परमेश्वरले हामीलाई डोर्याउनुहुन्छ मित्रहरू। प्राकृतिक संसारको थोकहरू मात्र नभइकन हामीले आर्जेको हाम्रो परिश्रमको फलहरूमा पनि परमेश्वरको आशिष र अनुग्रह रहेन भने त्यो बेकार हुन्छ। अगमवक्ता हाग्गईद्वारा हाग्गईको पुस्तकको दोस्रो अध्यायको आठमा परमप्रभु भन्नुहुन्छ, चाँदी मेरै हो र सुन पनि मेरै हो भनी परमप्रभु भन्नुहुन्छ। अब हामी मानिसहरूले जो लोभ र लालचमा चुर्लुम्मा डुबेका छौं, हामीले आफूलाई प्रश्न गरौं एकैछिन मित्रहरू, के मेरो जीवनमा परमप्रभुले दिनुभएको असल थोकहरूको मैले सही सदुपयोग गरिरहेको छु त? के मैले आफ्नो प्रशस्तताको आशिष अभावमा भएकाहरूसित बाँडचुट गरी मिलिजुलीको प्रेममा रहन मैले असल भूमिका खेलिरहेको छु त समाजमा? यदि हरेकले निस्वार्थमा अरूको भलोको निम्ति आफूलाई क्रियाशील बनाई चलेको खण्डमा हाम्रो यो दुखित संसारको कष्टप्रद चेहरा वा अनुहार उहिले नै आनन्दित मुहारमा बदली सकेको हुने थियो होला, होइन त मित्रहरू? हामी परमेश्वरको वचनमा हेर्यौं, सृष्टि गरिएका सबै थोकहरू परमेश्वरकै रहेछन् यो ब्रह्माण्डमा, अनि बहुमूल्य कुराहरू पनि हामीले हेर्यो त्यो पनि परमेश्वरकै रहेछ, हाम्रो जीवन पनि परमेश्वरकै दिन हो। यी कुराहरूलाई मनन गर्दै हामीले हाम्रो जीवन उचित तरिकाले बाँच्नको लागि परमेश्वरले दिनुभएको, गलत तौरले पापमा रहेर दुष्टतामा रहेर बाँच्नको लागि होइन। प्रत्येक दिन हामी समाचारहरूमा सुन्दछौं मानिसले तस्करी गरेको, मान्छेले हत्या गरेको, मान्छेले भ्रष्टाचारमा लिप्त भएको, तर ती प्रत्येक मित्रहरूले जे जस्तो बहाना बनाए पनि आफ्नो करतूतहरूको निम्ति उनीहरूले एकपटक आफूलाई यो सोधे भने कि एक दिन मैले परमेश्वरको मुहार हेर्नुपर्छ, अनि परमेश्वरले मसँग हिसाब माग्नुहुन्छ कि मैले मेरो जीवन कसरी व्यतीत गरे, अनि मेरो त्यही व्यवहारको कारणले, पापपूर्ण जीवनको कारणले स्वर्ग मबाट टाढा हुनेछ भनेर पनि एकपटक उनीहरूले सोचे भने, र दोस्रो कुरा उनीहरूले उनीहरूको जीवनको निम्ति, हाम्रो जीवनको निम्ति कत्रो ठूलो मूल्य परमेश्वरले चुकाउनु भएको छ, आफ्नो एकमात्र पुत्र कलवरीमा दिनुभएको छ भन्ने कुरालाई मनन मात्र गरे भने पनि साँच्चै गलत पाइला नचाल्न अनि सुध्रिएर जीवन बिताउन यसले ठूलो टेवा वा मदत पुर्याउने थियो। श्रोता मित्रहरू, यदि यो संसार सृष्टिकर्ताको हैसियतले परमप्रभुको हो र हामीसँग भएका सबै असल थोकहरू पनि उहाँकै देन हो र उहाँकै हो भने एक दिन उहाँले हामीलाई मैले दिएको असल आशिषहरूलाई तिमीहरूले के कस्तो तरिकाले सदुपयोग गर्यो कि दुरूपयोग गर्यो भनेर सोध्नु हुँदाखेरि हाम्रो जवाफ कस्तो हुनेछ त? के हामी हो प्रभु तपाईँले हामीलाई दिनुभएको आशिषलाई मानव भलाइ र तपाईँको महिमाको निम्ति असल नियतले हामीले सदुपयोग गर्यौं भन्न सक्ने अवस्थामा हुन्छौं कि दोषी मानसिकताले ग्रसित भएर आफ्नो शिर झुकाई न्यायको कठघरामा उभिन पुग्छौं? मित्रहरू, आज हामी प्रत्येकले आफूलाई यो प्रश्न सोध्न जरूरी छ र आफ्नो सो मूल्याङ्कन गरी आफ्नो सुधार गर्नुपर्ने आचरणलाई सुधार गर्न ढिलाइ नगरी आफ्नो जीवन जनहित र परोपकारी प्रेममा सृष्टिकर्ताको महिमाको निम्ति समर्पित गर्न अग्रसर हुन नैनास्ति नगरौं भन्दै हाम्रो यो अध्ययन क्रमलाई परमेश्वरले अझ धेरै आशिषित बनाएका हुन् र हाम्रो जीवन अरूको निम्ति पनि आशिषको रूपमा हामीले उपयोग गर्न सकेका हौं, प्रयोग गर्न सकेका हौं, परिचालित गर्न सकेका हौं। अनि सदाकालदेखि सदाकालसम्म रहनुहुने परमेश्वरकै नामको प्रशंसा होस् र परमेश्वरको प्रेममय आशिषको कामना तपाईँको जीवनमा प्रशस्त मात्रामा गर्दै म आजको यो अध्ययनबाट समयको संकेतलाई मान्दै भोलि फेरि यही स्टेशन र यही समय भेट हुने बाचाको साथ विदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता मित्र, आजको निम्ति नयाँ आशा क्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परम प्रभु परमेश्वर येशू ख्रिष्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236. फेरि एक पटक 9808236. हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हो नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरबाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
4: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
4: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
4: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
4: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
4: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
4: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
4: सम्पर्क नम्बर
2: मोबाइल 98032-84054, 98032-84054 र 98031-26786, 98031-26786
4: र 98131-47, 98131-47।
5: Hello, and Jay Massey. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
6: अब प्रस्तुत छ कार्यक्रम Life, Hope and Sound.
7: Who is Jesus? Some say he was a great teacher, a great healer, a great prophet, an example of love and compassion. He was all this, but was he more? Join us today as we ask the question, who is Jesus?

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ झुटा अगुवाहरूदेखि सावधान रहनुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 28। प्रेरित 20 अध्यायमा पाउलले इफिससका सबै इल्डरहरूलाई एकसाथ भेला गरे। उनीहरूसँग बाँड्नका लागि पाउलसँग महत्वपूर्ण कुराहरू थिए। यो पाउलको इफिससकाहरूसँगको अन्तिम भेट पनि हुने थियो। प्रेरितको पुस्तक 20 अध्यायको 28 पदमा यसरी लेखिएको छ, तपाईहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईहरूलाई बगालको जिम्मावार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरका मण्डलीको हेरचाह तपाईहरू गर्नुहोस्। पवित्र आत्माले नै कसैलाई निरीक्षक बनाउनुहुन्छ। आत्मिक अगुवा हुनको योग्य छ भनेर निर्धारण गर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ। पाउलले अब उनीहरूलाई भन्ने कुरा एकदमै स्तब्ध पार्नेछ। प्रेरितको पुस्तक 20 अध्यायको 29 पदमा यसरी लेखिएको छ, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईहरूका माझमा बस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन्। पाहुलले वर्णन गरेको कुरा क्रिस्टको शरीर बाहिरको शत्रु थिएन। बगाललाई च्यातचुत पार्न लागेका ती बुवासाहरू तिनीहरूको मण्डलीभित्र आउने भित्रका मानिसहरू थिए। प्रेरितको पुस्तक 20 अध्यायको 30 पदमा यसरी लेखिएका छ, तपाईहरूकै बीचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। पाउलले भविष्यवाणी गरेका थिए कि यी वासाहरू तिनीहरूका आफ्नै चर्चहरूको नेतृत्वबाट आउनेछन्। यी वासाहरूले साँचो परमेश्वरको योजना र हृदयको विपरीत सिद्धान्त सिकाउनेछ र तिनीहरूले येशु ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लाग्न तान्नेछन्। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 3-4 पदमा यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नेदेखि तर्की जानेछन्, दन्त्य कथाहरूतिर बरालिनेछन्। प्रिय हो, परमेश्वरको वचनबाट साँचो सिद्धान्त सिकाउनुको सट्टा यी झुटा अगुवाहरूले बाइबल र चर्चको संगतिलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सुन्दा मिठो लाग्ने वचनहरू सुनाएर लोभ्याउनेछन्। तिनीहरूको उपदेशले भावनात्मक आवश्यकता पूरा गर्नेछ। चर्चका सदस्यहरूलाई परमेश्वरको वचनको ठोस सिद्धान्त सिकाउनुको सट्टा दन्त्य कथाहरूले मनोरञ्जन दिनेछन्। एफिसीको पुस्तक 34 अध्यायको 1-3 पद, परमप्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरा, इजरायलका गोठालाहरूका विरूद्धमा यो अगमबानी तिनीहरूलाई कहेर भन्, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, धिक्कार इजरायलका गोठालाहरूलाई जसले आफ्नै मात्र वास्ता गर्दछ। के गोठालाले भेडाहरूको वास्ता गर्नुपर्ने होइन र? तिमीहरू दही खान्छौ, उनको वस्त्र लगाउँछौ, मोटा मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ। यो भविष्यवाणी लेखिएको दिन जत्तिकै आज पनि सत्य छ। संसारभरि चर्चमा यस्ता अगुवाहरू छन् जसले मानिसहरूलाई आफ्ना सन्देशहरू सुन्न उत्प्रेरित र उत्साहित गर्न आकर्षक शब्दहरू बोलिरहेका छन्। ती अगुवाहरू आफ्नो चर्चका सभाहरूमा उपस्थित हुनेहरूबाट पैसा उठाउन उत्सुक छन्। ती पैसाहरू अत्यन्तै आवश्यक परेकाहरूलाई मद्दत गर्न प्रयोग गर्नुको सट्टा आफैमा खर्च गर्छन्। इस्कियलको पुस्तक 34 अध्यायको 4 पद, तिमीहरूले दुर्बललाई बलियो पारेका छैनौ, बिरामीहरूलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टी लगाइदिएका छैनौ, तिमीहरू बाटो बिराएकाहरूलाई बाटोमा ल्याएका छैनौ, हराएकाहरूलाई खोजेका छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ। यी अगुवाहरूले आफ्ना मानिसहरूको आवश्यकताको वास्ता गरिरहेका छैनन् र जब कोही बाटो बिराउँछ तिनीहरूलाई खोज्ने गर्दैनन्। नम्रतापूर्वक आफ्ना मानिसहरूको सेवा गर्नुको सट्टा तिनीहरूले धम्की दिएर शासन गर्छन्। इज्कियलको पुस्तक 34 अध्यायको 5 पदमा यसरी लेखिएको छ, यसैले तिनीहरू छरपष्ट भए किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जंगली जनावरका शिकार भए। यो एउटा दुःखद वास्तविकता हो जुन आज पनि भइरहेको छ। धेरै निर्दोष क्रिस्चियनहरू हाम्रो संसारको मरूभूमिमा हराएर लक्ष्यविहीन रूपमा भौतारिरहेका छन् किनभने उनीहरूलाई सत्य मार्गदर्शन गर्ने कोही पनि छैन। एफिसीको पुस्तक 4 अध्यायको 14 पद, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका दालझेल धूर्तता र फट्याईले यताउता उडाएका बालकहरू जस्ता नहौ। धेरै युवा क्रिस्चियनहरू सर्चको मञ्चमा उभिएका व्यक्तिहरूबाट निराश भएका छन्। तिनीहरू बाहिरी रूपमा धेरै राम्रो छ, सबै कुरा धेरै धार्मिक देखिन्छ र महसुस हुन्छ, तर तिनीहरूको मुखबाट निस्कने कुरा झुटो सिद्धान्त हो र यसले मानिसहरूलाई योजना र छलको प्रयोग गरेर बहकाउँछ। यो त्यस्तै प्रकारको कुरा हो जुन शैतानले अदनको बगैँचामा हव्वालाई मूर्ख बनाएको थियो। यदि हामी होसियार भएनौ भने यी झुटा शिक्षाहरूले हामीलाई धर्मशास्त्रमा प्रकट भएको वास्तविक सत्यबाट टाढा लैजानेछन्। मत्तीको पुस्तक 15 अध्यायको 8-9 पद, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू बेठमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रिय हो, चर्को संगतिको समयमा कसैले धेरै पटक प्रभुको प्रशंसा गर र हालेलुया भनेर कराउँछ। यसको अर्थ यीशु ख्रीष्टसँग तिनीहरूको साँचो सम्बन्ध छ भन्ने होइन। यो सम्भव छ कि तिनीहरूको हृदय परमेश्वरबाट टाढा छ। झुटा अगुवाहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू सिकाइरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ किनभने तिनीहरूका सन्देशहरू कानमा आकर्षक हुन्छन् जसले तपाईँलाई विश्वासी चेला बन्न लोभ्याउन सक्छ, जहाँ तपाईँ तिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्दै हुनुहुन्छ। युहन्नाको पुस्तक 10 अध्यायको 1 पद, साँच्चै म तिमीहरूलाई भन्दछु जो भेडा गोठालो ढोकाबाट भित्र पस्दैन तर अर्कोपट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर। र उहाँहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू सिकाइरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ किनभने तिनीहरूका सन्देशहरू कानमा

चिनाउनु भएको छ। चोर भनेको धेरै धुर्ता व्यक्ति हो, डाकु भनेको तपाईँबाट चोरी गर्ने व्यक्ति हो, तर तिनीहरूले आफ्नो दुष्ट काम दिनको उज्यालोमा गर्छन् जहाँ सबैले देख्न सक्छन्। तिनीहरूको मुख्य तरिका भनेको धम्की र हेरफेर मार्फत मानिसहरूलाई बहकाउनु हो। यसो चाहनुहुन्छ कि हामी यी मानिसहरूबाट सचेत रहौ जसले आफूलाई गोठालो भन्छन् तर तिनीहरूको उद्देश्य येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई हानि पुर्याउन भ्रामक छल र स्पष्ट शक्ति दुवै प्रयोग गर्नु हो। यूहन्नाको पुस्तक 10:2 यसरी लेखिएको छ, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो, चर्चलाई दिइने साँचो वरदानहरू साँचो गोठालो येशु ख्रीष्टको ढोकाबाट प्रवेश गर्छन्, तर धेरैजना भेडाहरूमा फरक ढोकाबाट प्रवेश गर्छन्। तिनीहरूले आफूलाई पास्टर, प्रेरित, बिशप, अगमवक्ता भन्ने उपाधि दिन्छन्, तर तिनीहरूको इच्छा परमेश्वरको सेवा गर्ने होइन, भेडाहरूबाट चोर्ने हो। तिनीहरू सार्वजनिक रूपमा आफूलाई परमेश्वरका मानिसहरूको गोठाला भएको घोषणा गरिरहेका हुन्छन्, तर तिनीहरू होइनन्। तिनीहरूको मुख्य उद्देश्य परमेश्वरको मानिसहरूको स्रोतबाट चोर्नु हो। फिलिपीको पुस्तक 3:5 यसरी लेखिएको छ, 8 दिनमा मेरो खतना भएको हो, म इस्रायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने म एक फरिसी। जीवनको यस मोडमा पाउलसँग परमेश्वरको अनुमोदित सेवक बन्नका लागि सबै उचित प्रमाणहरू थिए। उनको खतना गरिएको थियो, उनको पारिवारिक पृष्ठभूमि सही थियो, उनले सबै उचित शिक्षा प्राप्त गरेका थिए, उनीसँग सबै स्वीकार्य धार्मिक प्रमाणहरू थिए। फिलिपीको पुस्तक 3:6 यसरी लेखिएको छ, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निस्को ठहरिएको हुँ। उनको पृष्ठभूमि त्यति बेलाको चर्चको धार्मिक समाजलाई पूर्ण रूपमा स्वीकार्य थियो, यद्यपि उनका कार्यहरू त्यो येशु ख्रीष्टले राख्नु भएको सबै कुराको विरूद्धमा थिए। पावलले येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई सताइरहेका थिए, तर धार्मिक समुदायको नजरमा पावललाई निर्दोष मानिन्थ्यो। मानिसहरूको धार्मिक अभ्यासहरू प्राय त्यस्तै हुन्छन्। येशु ख्रीष्टमा साँचो सेवकहरू विरूद्ध प्रयोग गरिँदा पनि तिनीहरूको कामको लागि तिनीहरूको प्रशंसा गरिन्छ। पावललाई केले परिवर्तन गर्यो जसले उनलाई चर्चलाई सताउने व्यक्तिबाट परिवर्तन भएर व्यक्तिहरूलाई सुधार गर्ने मानिस बन्यो? फिलिपीको पुस्तक 3:5-6 तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रीष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रीष्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य म गर्दछु। पावलले पहिले प्राप्त गरेका सबै धार्मिक प्रशिक्षण, उनको पृष्ठभूमि, पुरानो नियमको व्यवस्थाको उनको पूर्ति, पावलले यी सबै कुरालाई पूर्णतया व्यर्थ घोषित गरे। पावलको जीवनमा परिवर्तन आएको एउटै मात्र कुरा थियो कि उनी ख्रीष्टको चेला बने। जब पावल दमस्कसको बाटोमा थिए, धेरै क्रिश्चियनहरूलाई सताउने योजनाका साथ येशूले उनलाई आमने सामने भेट्नुभयो। पावलले उनलाई आफ्नो प्रभुको रूपमा पछ्याउन रोजे। येशू ख्रीष्टको उनको नयाँ सम्बन्धले उनको जीवनमा पूर्ण रूपमा परिवर्तन गर्यो। प्रेरितको पुस्तक 9:15-16 तर प्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ म सो तिनलाई देखाउनेछु। पावलले आफ्ना सबै धार्मिक अभ्यासहरू त्यागे। उनले ती सबैलाई येशु ख्रीष्टलाई पछ्याउने प्रतिबद्धताले प्रतिस्थापन गरे। तपाईँले सेवा गर्न चाहनु भएको वास्तविक कारण के हो? तपाईँ किन आत्मिक अगुवा बन्न चाहनुहुन्छ? पावललाई अब पैसाको वास्ता थिएन, उनलाई प्रसिद्धिताको पनि वास्ता थिएन। त्यसपछि धेरै पटक उनी भोकै बसे, धेरै पटक उनलाई गिरफ्तार गरियो, कोर्रा लगायो, पिटियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा येशूलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले येशूलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी सेवा गर्न हामी सबैलाई चाहिने यो एउटा कुरा हो। येशूले हाम्रो हृदयभित्र राज्य गर्न आवश्यक छ। फिलिपीको पुस्तक 3:9 र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु व्यवस्था

0: माथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। धार्मिकता धार्मिक नियम र अभ्यासहरू पालन गरेर आउँदैन। हामी यीशुसँग सम्बन्ध निर्माण गरेर र उहाँमाथि भरोसा गर्न सिकेर यो प्राप्त गर्छौं। उहाँ हाम्रा प्रभु हुनुहुन्छ र उहाँमा भरोसा राखेर हामी धार्मिक जीवन यापन गर्न सक्षम हुन्छौं। युहन्नाको पुस्तक 10:3 ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। साँचो गोठालाहरू ती हुन् जो येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्वरको वचनको वास्तविक सिद्धान्त सिकाइरहेका छन्। तिनीहरूले परमेश्वरका मानिसहरूबाट चोरी गरिरहेका छैनन्, बरु तिनीहरूको सेवा गरिरहेका छन्। हिब्रूको पुस्तक 13:8 यसरी लेखिएको छ, येशु ख्रिस्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। 2000 वर्ष भन्दा पहिले येशु ख्रिस्ट जन्मनु भएको थियो, उहाँले सेवकाई गर्नु भएको थियो र उहाँ क्रुसमा टाँगिनु भएको थियो। 3 दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो। एक दिन उहाँ राजाको रूपमा शासन गर्न फर्कनुहुनेछ अनि हामी प्रत्येकले उहाँलाई पछ्याउने वा अस्वीकार गर्ने छनौट गर्न सक्छौ। येशु ख्रिस्ट सत्य र झूठ बीचको विभाजन रेखा हुनुहुन्छ। हामीले उहाँलाई पछ्याउने निर्णय गर्छौ कि गर्दैनौ भन्ने कुराले हामी आत्मिक रूपमा कति टाढा जान सक्छौ भनेर निर्धारण गर्नेछ। युहन्नाको पुस्तक 17:3 यसरी लेखिएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। साँचो परमेश्वरलाई स्वीकार गर्नेहरूले उहाँको पुत्र येशु ख्रिस्टलाई पनि स्वीकार गर्छन्। परमेश्वरले येशुलाई मण्डलीको आत्मिक शिरको रूपमा नियुक्त गर्नुभएको छ। फिलिपीको पुस्तक 2:9-11 त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वी माथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भने स्वीकार गर्नुपर्छ। साँचो अगुवा र झुटो अगुवा छुट्याउनका लागि एउटा सबैभन्दा महत्वपूर्ण मापदण्ड छ कि तिनीहरूले येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन् र सेवा गर्छन्। येशु राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबै साँचो इसाई अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि उहाँलाई पछ्याउन समर्पित हुन्छन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतरा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँमा आनन्द र खुशी सदैव छाइरहोस्, मेरो प्रार्थना तपाईँको निम्ति यही हुनेछ। प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजा तपाईँले अनुभव गर्न सक्नुहुनेछ। श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र आज भने मैले विशेष गरी श्रोता लक्षित कार्यक्रम तयार गरेको छु। प्रिय श्रोता, तपाईँहरूले रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। आज हामीले स्टुडियोको नम्बर खुल्ला गरेका छौं तपाईँको निम्ति 01477 0754, 01 टिप्नुहोस् त 477 0754, अर्थात तपाईँले वाट्सएपमा पनि हामीलाई कल गर्न सक्नुहुन्छ 9779802344646, र तपाईँ प्रत्यक्ष कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ आजको कार्यक्रममा। र श्रोता, तपाईँ हामीलाई कल गर्दै गर्नुहोस्, तपाईँको निम्ति एउटा सुमधुर गीत, हामी केवल तपाईँलाई मनोरञ्जन दिनका निम्ति यो विशेष गीत राख्दैछौं।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। यो निकै नै मिठो गीत सँगसँगै फेरि पनि स्वागत भन्न चाहन्छु। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एमपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, मैले अघि नै अनाउन्स गरिसकेको छु, आज तपाईँसँग म प्रत्यक्ष कुराकानी गर्नेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

कल गर्न सक्नुहुनेछ र हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। मैले केही बाइबलका केही विषयहरू तपाईँसँग कुराकानीमा राख्नेछु, सेयर गर्नेछु। केवल तपाईँले आफ्ना विचारहरू राखिदिनुपर्ने हुन्छ एक दुई वाक्यमा, एक दुई सेन्टेन्समा। त्यहाँभन्दा बेसी हामीलाई समय पनि हुँदैन बोलिरहनलाई। त्यसैले श्रोता, तपाईँ यदि फोन इन कार्यक्रममा सहभागी भएर तपाईँका आफ्ना उत्तम विचारहरू आफ्ना साथीभाइ इष्टमित्रसँग समक्ष पुर्याउन मन गर्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् 01477 0754। त्यस्तै गरी हाम्रो वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले खुल्ला गरेका छौं, 98023 44 64 6, 98023 44 64 6। तपाईँले स्टुडियोको नम्बरमा कल गर्नुपर्ने हुन्छ र श्रोता हामीसँग कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। तपाईँ कल गर्दै गर्नुहोस्, म तपाईँलाई केही महत्वपूर्ण कुराहरू पनि बाँड्दै जानेछु। पवित्र शास्त्र बाइबलमा चाहिँ धेरै उपयोगी कुराहरू हामी पाउँदछौ। प्रेमको कुरा पाउँदछौ, करुणाको कुरा पाउँदछौ, क्षमाको कुरा पाउँदछौ, आशाको कुरा पाउँदछौ, शान्तिको कुरा पाउँदछौ, इमानदारी र सत्यनिष्ठाको कुरा पाउँदछौ, सेवा र दयाको कुरा पाउँदछौ, ज्ञान र विवेकको कुरा पाउँदछौ, कृतज्ञताको कुरा पाउँदछौ। प्रिय मित्र, यस्ता बेजोड विषयहरू हाम्रो जीवनमा हामी मानिस भएको कारणले गर्दा हरेक दिन हामीलाई यस्ता कुराहरूको अनुभव गर्नु एकदमै महत्वपूर्ण हुन्छ। खासमा प्रेमलाई बुझ्नु, सत्य प्रेम कस्तो हुन्छ भनेर जान्नु र अरूप्रति करुणामय हुन हामीले कसरी सिक्नु पर्दछ, कसले हामीलाई सिकाइरहेको छ, कोबाट हामी सिकिरहेका छौं भन्ने कुरा यति महत्वपूर्ण हुन्छ नि प्रिय मित्र। जब हामी यी कुरामा मनन गर्छौं, यी कुरामा विचार गर्छौं, अवश्य पनि हाम्रो जीवनमा एउटा तरंग ल्याउने कुरा हामीले अनुभव गर्दछौं। आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर, कति महत्वपूर्ण भनाइ छ यसमा। सायद समाजमा जब प्रेम हुन्छ, सायद जब समाजमा मान्छेहरू मेलमिलापमा बस्छन्, त्यो समाज कति सुन्दर हुन्छ होला। कहिले सोच्नु भएको छ श्रोता? तपाईँले अवश्य पनि तपाईँले सोच्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। श्रोता, मैले अघि पनि तपाईँसँग भनिसकेको छु, आज कार्यक्रम ज्ञान दर्पणले श्रोता लक्षित कार्यक्रमलाई अगाडि राखेको छ। श्रोता, तपाईँ यदि हामीसँग कुराकानीमा सहभागी हुन चाहनुहुन्छ भने तपाईँले डायल गर्नुपर्ने हुन्छ 01477 0754। यो चाहिँ हाम्रो स्टुडियोको नम्बर हो भने हाम्रो स्टुडियोमै कनेक्टेड वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले राखेका छौं, 98023 44 64 6, 98023 44 64 6। तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ र हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। श्रोता, तपाईँ टेलिफोन गर्दै गर्नुहोस्, म तपाईँसँग कुराकानी गरिरहनेछु। कोही श्रोता आइसक्नु भएको जानकारी प्राविधिक मित्रले दिनुभएको छ, म उहाँलाई स्वागत भन्न चाहन्छु। हेलो, स्वागत छ यहाँलाई। जय मसीह। कहाँबाट को बोल्दै हुनुहुन्छ, मलाई एकचोटि परिचय भनिदिनु पर्यो। हजुर, अलिकति साउन्ड चाहिँ क्लियर आइरहेको छैन हजुरको, तर पनि म एकदमै सुन्नलाई प्रयास गर्दैछु। कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ? एकदम असल छ, हामीलाई पनि एकदम राम्रो छ। प्रभुको कृपामा हामी एकदमै खुसी र आनन्दित छौँ र खुसी लाग्यो तपाईँले भर्खरै हामीसँग फोन सम्पर्क गर्नुभएको छ। म तपाईँलाई एउटा कुरा सोध्छु है त, भर्खरै टेलिफोन सम्पर्कबाट सम्पर्क विच्छेद भएको छ, सम्पर्कमा आउनुहुनेछ फेरि पनि हामी आशा गरौं, किनभने धेरैजना श्रोताहरूको इच्छा पनि छ कि हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर आफ्ना मनका विचारहरू राख्नका निम्ति, र हामीले टेलिफोन नम्बर तपाईँको निम्ति खुल्ला गरिसकेका छौँ।

0: 01477075 4 हाम्रो स्टुडियोको नम्बर रहेको छ र अर्को नम्बर हाम्रो वाट्सएप नम्बर पनि रहेको छ 98023444466। प्रिय श्रोता तपाईँ डायल गर्दै गर्नुहोस् र कुराकानीमा सहभागी बन्नुहोस्, म तपाईँलाई यही उत्साह दिन चाहन्छु। कतिपय समयमा प्राविधिक गडबडी हुन सक्छ, प्राविधिक कारणले गर्दा तपाईँको फोन काटियो या तपाईँ फोन सम्पर्कमा आइराख्नलाई गाह्रो भइरहेको छ, अर्थात फोन हर समय व्यस्त छ भन्ने लागिरहेको छ भने तपाईँ निर्धुक्क भएर कोसिस गरिराख्नुहोस्। फेरि पनि प्राविधिक मित्रले भन्दै हुनुहुन्छ कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई पुनः स्वागत भन्न चाहन्छु। हेलो, जय मसी हजुर, अघि फोन काटियो होइन त? हजुर हजुर हजुरलाई म एउटा प्रश्न सोध्न लागेको थिएँ हजुरको फोन काटिएको कारणले गर्दा, म फेरि राखौँ त्यो प्रश्न। हजुरले कतिको क्षमा दिनुहुन्छ अरूलाई?
1: हजुर
0: हजुर,
1: अनि लकडाउनको समयमा चाहिँ एकदम मलाई गाह्रो भयो, त्यसखेर चाहिँ मैले एकदमै क्षमा चाहिँ एकदमै दिनुपर्छ सर। मैले त्यहाँदेखि चाहिँ प्रभुलाई धेरै नजिकले मौका पाएँ होइन?
0: हजुर, प्रभुले धेरै आशिष दिनुभयो। वास्तवमा हामी क्षमाशील हुन सक्नुपर्छ, किनभने प्रभुले हामीलाई क्षमा दिनुभयो भनेपछि होइन?
1: हजुर हजुर, प्रभु यसैले नै भन्नुभएको छ नि, तिमीहरूले क्षमा गरेनौ भने म पनि तिमीहरूको अपराधहरू क्षमा गर्ने छैन।
0: आमेन आमेन, एक्ज्याक्टली त्यही हो। त्यसैले हामीले चाहिँ विशेष गरिकन एकदमै क्षमाशील बन्न सक्नुपर्छ। यो हप्ताभित्रमा हजुरले कसैलाई क्षमा दिनुभएको छ?
1: यो हप्ताभित्र म त दिनदिनै छ, दिनदिनै अब कतिवटा कुरा म चुकेको हुन्छु, यो गल्ती भइराखेको हुन्छु है।
0: हजुर हजुर,
1: प्रभुसँग नै प्रभुसँग नै विशेष क्षमा माग्छु, अनि त्यो व्यक्तिसँग पनि मसँग बोलोस् न बोलोस् है।
0: हजुर,
1: झुकेर बोलाउँछु। मलाई चाहिँ कस्तो लाग्छ भने म एउटा सेवक भएर म झुक्नु पर्छ।
0: हजुर,
1: हुँदैन है, म एउटा सेवक भएर म नम्र भइनँ भने मबाट चाहिँ मैले अरूलाई के सिकाउनु, क्षमा कसरी दिन सिकाउने भन्ने कुरा चाहिँ मलाई लाग्छ सर। अनि म चाहिँ एकदमै म आफै झुकेर बोल्छु, बोलाउँछु, चाहे बोलोस् नबोलोस्।
0: हजुर, एकदम राम्रो, एकदम खुसी लाग्यो। हाम्रो विचार यस्तै नै हुनुपर्छ। वास्तवमा जब हामी विश्वासी हौ भन्छौँ, हामीलाई हाम्रो विचार मन भित्रैदेखि हामीले क्षमा दिन सक्नु, क्षमा नै सबै कुराको औषधि हो भनिन्छ होइन त? धेरै खुसी लाग्यो, अरूलाई पनि पालो हामीले दिनुपर्छ होला। मैले हजुरलाई यति नै राखेँ अहिले। धेरै धेरै धन्यवाद फोन गर्नुभएको लागि। हवस् जयमसी, भर्खरै हामीसँग कुराकानीमा संलग्न भएर उहाँले वास्तवमै आफ्नो हृदयदेखि म क्षमा दिन्छु, सबैलाई क्षमा दिन्छु जुन भन्नुभयो त्यो वाक्यांश। वास्तवमा हर कोहीले त्यही खालको मन राख्नुपर्छ जुन मन ख्रिस्टमा थियो। प्रिय श्रोता, तपाईँ पनि हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गरेर हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुन्छ। अहिले तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने हामीले स्टुडियोको नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ 01477075 4 र वाट्सएप नम्बर पनि हामीले तपाईँको निम्ति खुल्ला गरेका छौँ 98023446646। माफ गर्नुहोला, फेरि पनि म दोहोऱ्याउन चाहन्छु तपाईँको लागि 98023446466। श्रोता, तपाईँ पनि मनका कुराहरू मैले आज विशेष गरिकन श्रोतालाई लक्षित गर्दै आजको कार्यक्रम तपाईँ श्रोताप्रति डेडिकेट गरेको छु र विशेष गरिकन मैले पवित्र शास्त्रबाट केही केही विषयहरूमा तपाईँसँग जिज्ञासा राख्नेछु। तपाईँले निसङ्कोच निर्धुक्क भएर तपाईँले आफ्ना कुराहरू राख्न सक्नुहुनेछ। कृपया तपाईँ कुराकानीमा सरिक हुनुहोस् र नम्बर डायल गर्दै गर्नुहोस्। म भने तपाईँलाई के ज्ञान गुणका कुराहरू बताउँदै जानेछु। जीवनमा हामी हरेक कुराप्रति धन्यवादी भएर जिउन सिक्नु पर्दछ। कतिपय समयमा हामी खालि गनगन मात्र गर्दछौँ। जब हामी गनगन मात्र गर्दछौँ भने हामी कुनै पनि कुरामा त्यति धन्यवादी भएर बाँच्न सक्दैनौ। केही हाम्रा ठुल्ठूला प्राप्ति उन्नति होलान्, कुनै साना साना प्राप्ति उन्नति होलान्, कोही कोही यस्ता खालका कुराहरू हामीलाई प्राप्त भएका होलान् जो हामीले ख्यालै गरिरहेका हुँदैनौं। प्रिय मित्र, तपाई सुतिरहेको कल्पना गर्दै हुनुहुन्छ भने बिहान उठ्दै गर्दाखेरि तपाईँले अमूल्य जीवन अर्को दिनको निम्ति पाउनु भएको छ। के तपाईँ त्यो कुराप्रति धन्यवादी हुनलाई सिक्नु भएको छ? के तपाईँ त्यो कुराप्रति परमेश्वरलाई धन्यवाद भन्न सक्नुहुन्छ? अवश्य पनि हामीले भन्न सक्नुपर्दछ। कृतज्ञता यस्तो कुरा हो कि जब हामी हर समय कृतज्ञतामा जिउन थाल्दछौ नि प्रिय मित्र, वास्तवमा हाम्रो स्वभावै अर्कै हुन्छ। नम्रतामा हामी झुकिरहेका हुन्छौं, शिष्टतामा हामी मानिसलाई व्यवहार गरिरहेका हुन्छौं। त्यतिखेर तपाईँले एक किसिमको आनन्दको महसुस गर्नुहुन्छ। कतिले त कति साह्रो झुक्दो रहेछ मान्छे पनि भन्ला, भन्न दिनुहोस्। यो त यस्तो एउटा चरित्र हो जुन चरित्र प्राय सबैमा हुँदैन, सबैले यो ग्रहण गर्न सक्दैनन्। तर तपाईँ र मैले चाहिँ प्रिय मित्र यो कुरालाई एकदमै मनन गर्नुपर्छ, विचार गर्नुपर्छ। कृतज्ञता, जब हामी कृतज्ञ भएर मानिसका सामु जान्छौ नि, तब मानिसले वास्तवमा आफूलाई जुन किसिमले मानिसले उभ्याइरहेका हुन्छन् नि आफूलाई, त्यो जीवनमा अर्कै नयाँ जागृति आउँछ, त्यो मनमा भिन्नै सोच र विचार आउँछ। त्यसैले हर समय धन्यवादी भएर कृतज्ञतामा जिउनु हाम्रो निम्ति सर्वोत्तम छ। श्रोता, मैले तपाईँलाई जानकारी गराएकै छु, आज हामीले कार्यक्रम ज्ञान दर्पण श्रोता लक्षित कार्यक्रम बनाएका छौं र धेरै श्रोताहरूले हामीसँग सम्पर्क गरिराख्नु भए तापनि कतिसँग हामीले कुराकानी गर्न सकिरहेका हुँदैनौं। मौसम अनि टेक्नोलोजी यी कुराहरूले हामीलाई चुनौती दिन्छन्, तर तपाईँ ढुक्कले हामीसँग टेलिफोन सम्पर्कमा आएर कुराकानीमा संलग्न हुन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01-477-0754। हाम्रो ल्यान्डलाइन तपाईँको निम्ति हामीले खुल्ला गरिसकेका छौं भने हाम्रो वाट्सएप पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौं 98-03-44-6-9-8-0-2-3-4-4-6-4-6। तपाईँले हामीलाई संकोच नमानिकन डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। म यसै गरी ज्ञान गुणको कुरा तपाईँ सामु राखि नै रहनेछु, किनकि यो कार्यक्रम नै ज्ञान दर्पण कार्यक्रम हो। यसमा ज्ञान भएन भने यो अपुरो हुन्छ। कुराकानी त हामीसँग छँदैछन्, कुराकानी हामी गर्ने नै छौं र म ज्ञान गुणकै कुरामा हामी कतिको विवेकशील भएर बाँचिरहेका छौं, निर्णय गर्दा हामी कतिको हाम्रो विवेकलाई प्रयोग गर्छौं, बुद्धिलाई कतिको प्रयोग गर्छौं, कतिको आवश्यकता छ बुद्धि प्रयोग गर्नु। जब हामी बुद्धिमानी भएर कुनै पनि ठाउँमा कुनै पनि कुराहरू गर्दछौं, हामीलाई त्यो बुद्धिमानीपूर्ण कार्यले कतिको सुरक्षित राख्दछ, कतिको सभ्य बनाउँछ हामीलाई, कतिको हामीलाई नम्रतामा डोर्याउँछ। प्रिय मित्र, हामी जहिले तहिले जुनै सुकै कुरा गर्दा पनि शुद्ध विवेक प्रयोग गरेर अगाडि बढ्नुपर्छ। बुद्धि र विवेक जसलाई खाँचो छ, नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् वचनले यो भन्दछ। कति सुन्दर कुरा छ, हेर्दै सुन्दैखेरि आनन्द लाग्ने कुरा छ। सबै मान्छे कहाँ सबै कुरामा परिपूर्ण हुन्छ? हुन्छ, प्राविधिक मित्रले कोही आइसक्नु भएको जानकारी दिनुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
2: जय मसी सर।
0: एकचोटि फेरि दोहोऱ्याइदिनुहोस् न।
2: मेरो नाम चाहिँ रुथ मङ्गा थियो, म चाहिँ कुवेतबाट फर्स्ट टाइम कल गरेँ।
0: कुवेतबाट?
2: हजुर।
0: यति टाढाबाट हामीलाई माया गर्नुहुन्छ?
2: माया हेरिरहनु गर्छु। यो भन्छ अन्ताक्षरी, खुसीका पलहरू, प्रवासी कार्यक्रमहरू हेर्ने गर्छु, अनि आज पनि 1 बजे पछाडि त केही कार्यक्रम आइरह होला भनेर हेर्दै थिएँ। अनि
0: एकदमै खुसी लाग्यो, एकदमै खुसी लाग्यो। अवश्य पनि तपाईँले हामीसँग कल गरेर यसरी सम्पर्कमा आउनुभयो, हामी एकदमै धेरै धेरै धन्यवादी छौँ तपाईँप्रति। तपाईँको लागि हाम्रो प्रार्थना पनि छ, त्यति टाढाबाट पनि हामीलाई यसरी माया गरेर सुनिराख्नु भएको छ। ज्ञान दर्पण कार्यक्रमलाई कतिको सुन्नुहुन्छ हजुरले?
2: घरिघरि सुन्ने गर्छु, आज चाहिँ सुरुमै सुन्दै थिएँ अनि त्यस्तो खासै स्पष्टता बुझेको छुइनँ फर्स्ट टाइम हो।
0: हजुर हजुर,
2: अब सुन्न पर्छ।
0: हजुरले विश्वास गरेको, हजुरले विश्वास गरेको कति समय भयो होला?
2: मैले विश्वास गरेको 2076 सालको साउन महिनामा विश्वास गरेको, यही कुवेतमै, त्यस बेला पनि म कुवेतमा आएको थिएँ।
0: ए हजुर हजुर,
2: समयमा
0: हजुर एकदमै खुसी लाग्यो, प्रभुले धेरै आशिष दिनुभएको छ हजुरलाई। र म एउटा कुरा सोधौँ हजुरलाई?
2: सोध्नु न।
0: म एकदम त्यस्तो अप्ठ्यारो क्वेसन सोधिनँ हजुरलाई। हजुरले नि विदेशमा बसिराख्नु भएको छ होइन, खासमा कस्तो खालको आशा राख्नुहुन्छ हजुरले? प्रायः आफ्नो जीवनमा कस्तो खालको आशा राखेर बसिराख्नु भएको छ, जिइराख्नु भएको छ?
2: मलाई चाहिँ कस्तो लाग्छ भने अब प्रभुलाई नचिन्दै गर्दा त त्यस्तो होइन, धन कमाउने अब परिवारलाई सुख शान्तिमा राख्ने सोच आउँथ्यो होला। तर अहिले पनि जो पनि सोच आउँछ त्यो सँगसँगै पहिले चाहिँ प्रभुको काम गर्नुपर्छ। म होइन अब हिँडेर काहीँ गएर सुसमाचार सुनाउन सक्दिनँ, मैले कमाएको कमाइहरूबाट सुसमाचार सुनाउनेहरूलाई सहायता गर्नुपर्छ, अनाथहरूलाई टुरा टुरीहरूलाई मैले सहायता गर्नुपर्छ। मैले आफ्नो लागि मात्रै होइन, मैले स्वर्गमा धन जमा गर्नुपर्छ।
0: कति असल विचार, ठुलो आशा राख्नु भएको रहेछ, एकदमै आनन्द लाग्यो सुनेर, धेरै खुसी लाग्यो।
2: अनि मलाई यस्तो लाग्छ कि अब नेपाल फर्के पछाडिको कुराहरूमा अब यहाँ हुँदैन त, अब गरिन्छ नेपाल फर्के पछि पनि केही जुगाड गरेर सबको काम गर्ने होइन, परिवारै मिलेर भन्ने सोचमा छु।
0: त्यही
2: छ मेरो सोच। मलाई अहिले चाहिँ यस्तो लाग्न थाल्यो कि यो संसारमा कमाएर जोगाएर केही लाभ रहेन त, अहिलेको स्थिति हेर्दै गर्दाखेरि सबै भत्ता भुइँमा नाफा लिँदा है, अनि खानु र लाउनुसम्म पुग्यो भने प्रभुलाई धन्यवाद
0: भन्छ। एकदमै आशिषमय कुरा गर्नु हजुरले, एकदमै धेरै खुसी लाग्यो। वचनले पनि भन्दछ तिमीहरूको धन जहाँ छ त्यहाँ तिमीहरूको मन पनि हुनेछ होइन त? एकदमै खुसी लाग्यो, तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको र भएको होस् र धेरै मार्गहरू खोलिदिनु भएको होस्। हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर हामीसँग यसरी कुराकानीमा सहभागी हुनुभएको लागि। प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। अहिले छुटौ,
2: हजुरलाई पनि धेरै
0: धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो, धेरै टाढाको मुलुकमा बस्दै हुनुहुँदो रहेछ तर पनि हामीलाई माया गर्नु हुँदो रहेछ, हाम्रा कार्यक्रमहरू सुनिराख्नु हुँदो रहेछ। प्रभुले प्रशस्त आशिष दिनुभएको छ। कुवेत धेरै टाढा छ र पनि हामीलाई सुनिराख्नु भएको छ, उहाँबाट हामीलाई कल गर्नुभएको छ र उहाँले एउटा यस्तो आशा राख्नु भएको छ जुन आशा निकै राम्रो आशा छ। उहाँको दुखी गरीब टुरा टुरी अनाथहरूलाई सहायता गर्नु, परमेश्वरको वचनले त्यही भन्दछ, विधवा र अनाथ टुराटुरीहरूलाई जसले प्रेम गर्छ परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै धेरै हामी खुसी छौं र धेरै धन्यवाद पनि भन्न चाहन्छौ उहाँलाई फोन गरेर हामीलाई यसरी सम्पर्कमा आएर कुराकानी गर्न र कुराकानी शेयर गर्न र आशिषमय कुराहरू बाँड्नलाई उहाँलाई परमेश्वरले मन दिनुभएको लागि। यदि प्रिय श्रोता तपाईँ पनि कोसिस गरिराख्नु भएको छ हामीसँग कुराकानी गर्नलाई भने, हामीले स्टुडियोको नम्बर 01477 0754 र हाम्रो वाट्सएप नम्बर 98023446646 98023446646 तपाईँ पनि सम्पर्कमा आउनुहोस् र प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। प्रिय श्रोता तपाई कोसिस गरिराख्नुहोस्, कतिपय समयमा मौसमको कारणले गर्दा र टेक्निकल कारणले गर्दा हामीसँग सम्पर्क नहुन सक्छ, तर निराश नहुनुहोस्, तर कोसिस गरिराख्नुहोस् भनेर उत्साह दिन चाहन्छु। र तपाईँसँग कुराकानी गर्न पाउँदा हामीलाई पनि आशिष मिल्दछ, किनभने तपाईँका आशिषमय कुराहरूले हामीलाई निकै उत्साहित गर्छ। कोही फेरि पनि आइसक्नु भएको छ, म उहाँलाई स्वागत भन्न चाहन्छु। हेलो
3: हजुर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्नु होला?
3: म उत्तम शिवाकोटी बोल्दैछु, अहिले म यहाँ धादिङ जिल्लामा छु।
0: धादिङ जिल्ला
3: हजुर, यो खानीखोला को नजिकै पर्छ, यो धेरै टाढा धादिङ होइन
0: हजुर,
3: यो काठमाडौँ धादिङ सिमानामा पर्छ।
0: पर्छ ए हजुर, हजुरको स्थायी बसोबास नै त्यतातिर कि
3: होइन?
0: हजुर हजुर,
3: मेरो स्थायी बसोबास उता खानपुर मातातिर त हो।
0: ए हजुर हजुर हजुर,
3: अनि म चाहिँ अब यहाँ शनिबारको सेवाको लागि
0: त्यता जानुभएको छ अहिले।
3: हजुर,
0: एकदमै खुसी लाग्यो, सेवकाईमा संलग्न हुनु कति आनन्दको कुरा हो, कति मजाको कुरा हजुरले भन्नुभयो। मैले हजुरलाई त्यति धेरै गन्थन गर्नुभन्दा पनि नि एउटा प्रश्न राख्न चाहे हजुरलाई, अनि हजुरले यसो आफ्नो मनमा लागेको विचार मात्रै हामीलाई सेयर गर्दा पुग्छ। राखौँ
3: हजुर, राखौँ। हजुरको नाम एमपी खतिवडा?
0: हजुर हजुर, म एमपी खतिवडा हो। हजुरले कतिको सुन्नुहुन्छ हाम्रो कार्यक्रम?
3: धेरै सुन्छु, धेरै सुन्छु एमपी खतिवडाको। मैले त्यो फेसबुकहरूमा नि हेर्छु।
0: हजुर हजुर,
3: एकदम मनपर्छ यो यो कार्यक्रमको नाम। ज्ञान दर्पण चलाउनुहुन्छ?
0: हजुर हजुर, ज्ञान दर्पण एकदम
3: गुन्जिन्छु म, एकदम नियमित
0: एकदमै खुसी लाग्यो, धेरै आशिष भयो,
3: हामी भेट्ने नै इच्छा थियो, आज बोल्न पाए एकदम धेरै खुसी लाग्यो,
0: एकदम आनन्द लाग्यो मलाई पनि। हजुरलाई मैले एउटा छोटो प्रश्न राखेँ, हामी विश्वासीहरू प्राय जस्तो शान्ति शान्ति भनिरहेका हुन्छौँ, कस्तो शान्ति होला खास, हामीले कस्तो शान्ति चाहिँ प्रचार गर्नुपर्छ होला, कस्तो शान्तिमा हामीले कस्तो शान्तिको खोजी गर्नुपर्छ होला यहाँको विचारमा?
3: शान्ति शान्ति भनिरहेका हुन्छ, तर अब त्यो हामी प्रभुमा भएकाहरूको शान्ति चाहिँ एउटा परमेश्वरमा भएर हुने शान्ति र संसारले दिने शान्ति फरक छ।
0: हजुर हजुर, अवश्य पनि।
3: अनि हामी चाहिँ हाम्रो धेरै प्रतिज्ञा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको छ।
0: हजुर हजुर,
3: फिफ्टी टिमको बिचमा पढ्यौँ भने हामीले चाहिँ त्यहाँनिर तिमीहरूको नागरिकता स्वर्गमा छ भनेर,
0: एकदमै एकदमै।
3: अनि त्यस कारण पनि हामी हामी शान्तिमा छौँ, आनन्दित छौँ
0: होइन।
3: संसारलाई हेर्यो भने त धेरै दुःख कष्ट पीर मार्ग धेरै छ
0: हजुर,
3: तर शान्ति चाहिँ येशू ख्रीष्टमा छ। किन भन्दाखेरि हामी वचन अध्ययन गर्छौँ
0: हजुर,
3: अनि त्यो वचनलाई मनन गर्छौँ, अनि यो वचनको प्रतिज्ञा जति गर्नुभएको छ मानिस जातिको निम्ति
0: हजुर हजुर,
3: त्यो प्रतिज्ञा पुरा हुन्छ भन्ने हामी विश्वास गर्छौँ। अनि त्यहाँ त धेरै प्रतिज्ञाहरू छन् होइन, तिमीहरूको सारा तिमी उहाँलाई सुम्पिदियो भनेर छ होइन, युगको अन्तसम्म तिमीसँग हुन्छु,
0: एकदमै,
3: अनि हत्केलामा खोपेर राखेको भन्ने कुराहरू धेरै छ
0: हजुर,
3: तर हामी अब शरीरमा चाहिँ संसारमा बाँचिराखेका छौँ
0: हजुर, डर र चिन्ता त छँदैछ, तर पनि
3: डर र चिन्ताको बिचमा पनि बावजुद पनि हामी उहाँको प्रतिज्ञालाई सम्झेर
0: एकदम उहाँको प्रतिज्ञामा हामी शान्ति खोजिरहेका हुन्छौँ,
3: शान्ति खोजिरहेका।
0: एकदम कति सुन्दर कुरा छ, एकदमै खुसी लाग्यो। चिन्ता र डरको बीचमा पनि आन्तरिक शान्तिको खोजी चाहिँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूले गरिरहनु पर्छ होइन त?
3: हजुर हजुर,
0: एकदमै हजुरले एकदमै राम्रो कुरा गर्नुभयो, धेरै धेरै प्रभुले आशिष दिनुभएको छ यहाँको सेवाकाईमा, यहाँको परिवारमा, व्यक्तिगत जीवनमा है त?
3: हजुर हस्, म जोडी मिलाउने सेवा पनि गर्छु।
0: ए हजुर हजुर, धेरै खुसी लाग्यो।
3: सेवा अतिरिक्त अनि यो जोखिममा परेका टुरा बालबालिका नानीहरूलाई त्यहाँ सम्बन्धित स्थानमा बालगृहहरूमा पुर्याउने सेवा पनि गर्छु,
0: एकदमै
3: याद गरिदिनु होला।
0: एकदम एकदम असल कुरा, धेरै राम्रो, हजुरलाई धेरै आशिष दिनुभएको छ परमेश्वरले। हस् त
3: हजुर हस्, धन्यवाद। प्रभुको इच्छा भयो भने हामी फिजिकल्ली भेट गर्नुपर्छ।
0: एकदमै स्योर स्योर, एकदमै धन्यवाद धेरै फोन गर्नुभएको लागि।
3: हजुर
0: छुटौँ।
3: हजुर हस् धन्यवाद।
0: हजुर जय मसीह। उत्तमजी हुनुहुन्थ्यो, वास्तवमा सेवाकाईमा हिँड्नु भएको छ उहाँ पनि, एकदमै आनन्दमय कुरा शेयर गर्नुभएको छ। परमेश्वरको प्रतिज्ञा हामीमा छ, त्यसैले हामी शान्तिमा बाँचिरहेका छौँ। हामी शान्ति यसकारण प्राप्त गर्न सफल छौँ कि उहाँका प्रतिज्ञाभित्र हामी जिउँछौँ। कति राम्रो कुरा, र उहाँले यो पनि भन्नुभयो कि म जहिले तहिले दुखी टुरा टुरी बालबालिका यस्ता व्यक्तिहरूको लागि काम गर्नलाई सधैँ तत्पर भएर अगाडि बढिरहेको छु। साँच्ची नै त्यो मन सबैमा परमेश्वरले दिनुभएको, जहाँ अभाव घटिकमी दुःख कष्टमा जिइरहेका मानिसहरूको सहारा हामी कुनै न कुनै तवरले बन्न सकौं। कहीँ बोली वचनले हुन्छ, कहीँ आर्थिक तवरले हुन्छ, कसरी हुन्छ, हामी सहभागी बन्नलाई प्रयत्न गर्नुपर्दछ। वास्तवमा हाम्रो विशेष आशा त्यहाँ छ। प्रिय श्रोता, मैले तपाईँसँग आज प्रत्यक्ष कुराकानी गरिरहेको छु। विभिन्न ठाउँबाट विभिन्न व्यक्तित्वहरूले कल गरिराख्नु भएको छ र आफ्ना कुरा विचार राखिराख्नु भएको छ। तपाईँ पनि इच्छा राख्दै हुनुहुन्छ, कोसिस गरिराख्नु भएको छ भने निरुक्कसँग हामीलाई डायल गर्नु 01477 0754 हाम्रो ल्यान्डलाइन र 98 023 44 64 6 9 8 0 2 3 4 4 6 4 6 तपाईँले हामीसँग प्रत्यक्ष रूपमा सहभागी भएर कुराकानी गर्न सक्नुहुनेछ भने तपाईँसँग हामी आजको बसाईमा एकदमै महत्वपूर्ण ज्ञान गुणका कुराहरूलाई अगाडि सार्नेछौ र तपाईँको आशिष पनि अरू समक्ष पुर्याउने कोसिस गर्नेछौ। प्रिय मित्र, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। तपाईँ डायल गर्दै गर्नुहोस्, म तपाईँको निम्ति एउटा सुमधुर गीत एकैछिन राख्न चाहन्छु।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ भने आज हामी ज्ञान गुणका कुरा सँगसँगै श्रोतासँग प्रत्यक्ष कुराकानी गरिरहेका छौं। तपाईँले थाहा पाउनुभयो प्रिय श्रोता, तपाईँलाई थाहा छैन र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अहिले हामी कार्यक्रम ज्ञान दर्पण युनिट श्रोतासँग प्रत्यक्ष कुराकानीमा छौं। हामीले स्टुडियोको नम्बर खुल्ला गरेका छौं 01477 0754 भने हामीले वाट्सएप नम्बर पनि तपाईँको लागि खुल्ला गरेका छौं 98023 44 64 6। तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। तपाईँले डायल गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको नम्बरमा, ताकि तपाईँले पनि आफ्ना ज्ञानका कुराहरू अरू समक्ष रेडियो मार्फत पुर्याउन सक्नुहुनेछ आज कार्यक्रम ज्ञान दर्पणको माध्यमबाट। र प्रिय श्रोता, तपाईँ कतिजनाले कोसिस गरिराख्नु भएको छ, हामीलाई थाहा छ तपाईँको फोन लागिरहेको छैन होला व्यस्तताको कारणले गर्दा होस् या प्राविधिक कारणले, तर तपाईँ निरन्तर डायल गर्नुहोस्, पक्कै पनि तपाईँसँग हामी कुराकानी गर्नेछौ। प्रिय श्रोता, फेरि पनि म तपाईँलाई स्टुडियोको नम्बर बताउन चाहन्छु 01477 0754 र हाम्रो वाट्सएप नम्बर पनि तपाईँको निम्ति हामीले खुल्ला गरेका छौं 98023 44 6 4 6। र हामी विशेष गरिकन धेरै जसो मानिसहरू विभिन्न रुखहरूमा फलेका विभिन्न किसिमका फलहरू खाइरहेका हुन्छौ, ती फलहरू स्वादिष्ट पनि त्यत्तिकै हुन्छन्, पोषण दिने खालका पनि हुन्छन्, तर एउटा कुरा तपाईँले विचार पुर्याउनु भएको छ कि छैन मित्र, हरेक फल फरक फरक स्वादका हुन्छन्। कति अचम्मको कुरा छ होइन, फरक फरक स्वाद हुन्छ, फरक फरक मिठास हुन्छ। संसारमा भएका मानिसहरूमा पनि त्यस्तै हुन्छ, भिन्न भिन्न स्वभाव हुन्छ, भिन्न भिन्न सोच हुन्छ, भिन्न भिन्न तवर तरिकाहरू हुन्छ। यद्यपि हामीले आत्माका फलहरू चिन्न सक्नुपर्छ, आत्माका फलहरू फलाउन जान्नु पर्दछ, यो हाम्रो निम्ति एकदमै महत्वपूर्ण हुन्छ। प्रिय मित्र, जस्तो कि प्रेमका कुरा गर्छौं, सबैप्रति निस्वार्थ प्रेम गर्ने क्षमता हामीले राख्नु पर्दछ, किनकि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्र हाम्रो निम्ति दिनुभयो, ताकि जस जसले उहाँमाथि विश्वास गर्छन् कोही नाश नहुन् तर ती सबैले अनन्त जीवन पाउन्। यस्तो प्रेम जसको कुनै शुरूआत र अन्त्य छैन, तर यो बहिरहेको छ, कहाँबाट बहिरहेको छ, कहाँबाट आइरहेको छ, कसको निम्ति आइरहेको छ, यो चाहिँ हामीले महसुस गर्नुपर्ने कुरा हुन्छ, अनुभव गर्नुपर्ने कुरा हुन्छ। यो चाहिँ परमेश्वरबाट आउने प्रेमको कुरा म गर्दैछु। आनन्द तब हुन सक्छ मानिस, परिस्थितिहरू त मानिससँग हुँदै हुन्छन्, परिस्थितिले त हामीलाई निराश बनाउँछ मित्र, तर परिस्थितिभन्दा माथि उठ्यौँ भने हामीले आनन्द प्राप्त गर्दछौँ। त्यो माथि भनेको चाहिँ परमेश्वर लाई हेर्नु हो। जब जब अघि एकजना मित्रले फोन गरेर भन्नुहुँदै थियो उत्तमजीले, यदि हामी परमेश्वरका प्रतिज्ञालाई हेर्छौं भने हामी आनन्दित हुन्छौं, त्यो भनेको चाहिँ हाम्रा परिस्थिति त भयानक छन्, दर्दनाक छन्, तर त्योभन्दा अलिकति माथि उठेर जब हाम्रा नजर परमेश्वरतर्फ लगाउँछौं भने हामीलाई आनन्द मिल्दछ। शान्ति अर्को त्यस्तै मिठो फल हो, जुन शान्ति परमेश्वरमा भरोसा राखेर उत्पन्न हुन्छ मनमा। संसारले दिने डर त्रास सँग पराजित नहुने शान्ति, आज जुन शान्तिको खाँचो छ, केवल बिगुल फुकेर शान्ति आउने होइन, विशेष परमेश्वरमा भरोसा राखेर आउने शान्तिको कुरा म गर्दैछु। प्रिय श्रोता, मैले तपाईँसँग आत्माका फलका कुरा गरिरहेको छु। सिजनल फलफूलहरू धेरै प्रशस्त हुन्छन् त्यो हामीलाई थाहा छ, तर आत्माका फल तपाईँले आफ्नो अन्तरात्मामा फलाउनु पर्ने हुन्छ जुन परमेश्वरका प्रतिज्ञामा आधारित छन्, र हामी निरन्तर ती फलहरू फलाउने त्यो वृक्षको रूपमा उभिनु पर्दछ जहाँबाट फलहरू अरू मानिसहरूका निम्ति स्वादिष्ट बन्न सकुन्। साँच्ची नै तपाईँ कुनै फल फलाइराख्नु भएको छ या तपाईँ कुनै त्यस्तो आशिषको कारण बनिराख्नु भएको छ अवश्य पनि तपाईँले हामीसँग सेयर गर्न सक्नुहुन्छ। आज भने कार्यक्रम ज्ञान दर्पण युनिट प्रत्यक्ष रूपमा श्रोतासँग कुराकानी गरिरहेको छ र कतिपय श्रोताहरूको फोन हामीले रिसिभ गर्न सकिरहेका छैनौँ भने कतिपय श्रोताहरूले कोसिस गर्दै हुनुहुन्छ र पनि उहाँहरूको फोन लागिरहेको छैन, तर पनि ढुक्कसँग फोन गरिराख्नुहोस्, अवश्य पनि तपाईँको फोन हामीले रिसिभ गर्न सक्नेछौँ र कुराकानी गर्न सक्नेछौँ। हाम्रो स्टुडियोको नम्बर ल्यान्डलाइनमा हामीले 01477 0754 तपाईँको निम्ति खुल्ला गरेका छौँ भने हामीले वाट्सएपमा दूर दराजमा रहने हाम्रा प्रिय श्रोताहरूको निम्ति 98023 44 64 6 98023 44 64 6 यो पनि हामीले खुल्ला गरेका छौँ। कृपया तपाईँले हामीसँग टेलिफोन सम्पर्क गरेर प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ भने मैले तपाईँसँग ज्ञान गुणका कुराहरू राखि नै रहनेछु, अगाडि बढाइ नै रहनेछु, किनभने यो कार्यक्रम नै ज्ञान दर्पण हो। ज्ञान गुणका कुरा बिना यो कार्यक्रम अपुरो हुन्छ, मैले अघि पनि तपाईँसँग जानकारी गराइसकेको छु। प्रिय श्रोता, अर्को त्यस्तै फल हामीले धैर्यता जुन कठिनाई र अरूहरूबाट आइरहेका विभिन्न किसिमका ताडनाहरू कमजोरीपनमा पनि जब हामी सहेर त्यसलाई सहनशीलतापूर्वक ग्रहण गर्दै त्यस्तो स्वभाव जब हामी लिन्छौँ भने पक्कै पनि प्रिय मित्र हाम्रो जीवन असल हुन्छ, फलदायक हुन्छ। त्यसैले हाम्रो जीवन फलदायक बनाउन यो धैर्यतामा जिउनु, यो धैर्यतामा पर्खिनु कति आनन्दको कुरा हुन्छ। प्रिय श्रोता, प्राविधिक मित्रले मलाई संकेत गर्दै हुनुहुन्छ, कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो जेमिसी सर।
0: जय होस् हजुर, कहाँबाट को बोल्नु भयो होला?
1: हजुर, म क्षेत्रपाटीबाट
0: एसआईया बोल्दै हुनुहुन्छ है?
1: हजुर,
0: क्षेत्रपाटीबाट भन्नुभयो?
1: हजुर सर, क्षेत्रपाटी। अझै मेरो लोकेसन त ट्याक्कै सर
0: एकदमै खुसी लाग्यो, धेरै धेरै खुसी लाग्यो,
1: मलाई पनि एकदम खुसी लाग्यो सर हजुरले पनि यो मौका दिनुभएको लागि फोन गर्दा।
0: हजुर, आज चाहिँ मैले कार्यक्रम ज्ञान दर्पणलाई हजुरहरूसँगै प्रत्यक्ष रूपमा कुराकानी गरौँ भनेर मैले केही प्रश्नहरू पनि राख्दैछु आज। अनि सामान्य चाहिँ प्रश्नहरू त्यस्तो गाह्रो खालको प्रश्नहरू चाहिँ मैले राख्ने कोसिस गरेको छैन, सामान्य प्रश्न राख्दै गर्दा हजुरले पवित्र आत्माका फलहरू त पक्कै याद गर्नुभएको छ, म हजुरलाई त्यो भन्न पनि लाउँदिन, हजुर कतिको दयालु बन्नुहुन्छ अरूप्रति भनेर म सोध्न चाहे हजुरलाई।
1: एकदम सर दयालु पनि दयालु चाहिँ एकदम हुन्छु
0: सकेसम्म हामीले अरूप्रति नम्र भएर होइन सहानुभूतिपूर्ण व्यवहार गरेर पनि त हामीले दयालु बन्न सक्छौ नि, दयालुपन देखाउन सक्छौ नि होइन र? हजुर, पक्कै पनि हजुरले बारम्बार यो गरिराख्नुहुन्छ होला सायद।
1: एकदम एकदम मलाई चाहिँ एकदम त्यो चाँडै नै मनमा दयालु आउँछ।
0: हजुर हजुर, हालसालै कसै प्रति यस्तो खालको दया देखाउनु भएको कुनै उदाहरण छ हजुरसँग?
1: हालसाल
0: भर्खरै
1: सर अब जस्तै अब अलिकति अब कति अब आवश्यकता खाँचो पर्छ नि त।
0: हजुर हजुर हजुर,
1: अब उहाँहरूले अब उहाँहरूको आफ्नै ठाउँमा त्यो छ, तर पनि अब जब आफूसँग भन्दाखेरि अब गुनासो गर्दाखेरि कति कुराहरू गर्दाखेरि चाहिँ एकदम हुन्छु एन्टी सर, अनि यो गएको समयहरूमा पनि हप्ताको बिचमा पनि भएको छु उहाँको चाहिँ।
0: हजुर एकदम खुसी लाग्यो, धेरै खुसी लाग्यो। यहाँ दयालु हुनुहोस्, धैर्यतामा जिउनुहोस्, शान्ति लिएर जिउनुहोस्, आनन्द र प्रेममा जिउनुहोस्, भलाई गर्नुहोस्, विश्वास योग्यतामा जिउनुहोस्, नम्रतामा जिउनुहोस्, आत्मसंयमतामा जिउनुहोस्। परमेश्वरले हजुरलाई धेरै आशिष दिनुभएको होस्।
1: धन्यवाद,
0: एकदमै खुसी लाग्यो।
1: त्यो भन्दा अझै बढ्दा गएर हजुरसँग हजुरको प्रोग्राम होइन
0: एकदमै हामी भेट्नु पनि पर्ने हुन्छ है त।
1: हस् एन्ड्रिस सर, तपाईँको दोहोऱ्याएर प्रोग्राम आउँछ अनि एकदम ब्लेस हुन्छ कति कुराहरू हजुरको प्रोग्रामबाट पनि मैले अब हुन त अब वचनमा अघि तपाईँले भन्नुभयो न प्रेमको फलहरू नम्रता संयमी
0: होइन
1: त्यो कुराहरू छ, तर पनि हजुरको प्रोग्रामबाट चाहिँ धेरै छ तपाईँले जब भनिरहनुहुन्छ त्यो कुरालाई घोषणा गरिरहनुहुन्छ जुन कुराहरू हामीलाई अब सुनाइ गर्छ त भने हजुरको जन प्रोग्रामको लागि
0: हजुर धेरै खुसी लाग्यो। हामीसँग फोन सम्पर्क गरेर यति मिठो कुरा राख्नुभयो, यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको। अहिले छुटौँ है त। फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हामीलाई यसरी फोनमा कुराकानी गरेर उत्साहका कुराहरू राख्नुहुन्छ जब हाम्रो श्रोताहरूले, हामी धेरै आनन्दित हुन्छौ, आशिषित भएको महसुस गर्छौ। यदि तपाईँ पनि मनमा कुरा खेलाउँदै हुनुहुन्छ अनि मेरो पनि फोन लागिरहेको छैन भन्दै हुनुहुन्छ भने डायल गर्नु 01477-0754। कृपा गरी तपाईँले फोन नलागेमा ल्यान्डलाइनमा सम्पर्क हुन नसकेमा 98-023-44-646 हाम्रो वाट्सएप नम्बर पनि तपाईँको लागि खुल्ला गरेका छौं। तपाईँले वाट्सएप मार्फत पनि हामीलाई कल गरेर तपाईँका आफ्ना मनमा लागेका कुराहरू आज कार्यक्रम ज्ञान दर्पण मार्फत प्रत्यक्ष रूपमा अरू तपाईँका प्रिय मित्रहरू समक्ष पुर्याउन सक्नुहुनेछ। तपाईँका आशिषमय कुराहरूले अरूलाई उत्साह मिल्ने त छँदैछ, ज्ञान प्राप्ति पनि त्यहाँबाट अवश्य हुन्छ। प्रिय मित्र, हामी जीवन त जिउँछौ, जिइरहेका हुन्छौ अनि विभिन्न तवर तरिकाले हाम्रो जीवनलाई परिभाषित पनि गरिरहेका हुन्छौ। यही क्रममा हामी कुन रीतले हाम्रो जीवनलाई परिभाषित गरेका हुन्छौ र हामीले विशेष गरिकन आज्ञाकारितामा हामीले जीवन जिइरहेका हुन्छौ कि हुँदैनौ, हामी जिइरहेको जीवनबाट सन्तुष्टि प्राप्त गरिरहेका छौ कि छैनौ, सन्तुष्टि भएर हामी खुशी भएको कुरा अरूलाई व्यक्त गरिरहेका छौ या छैनौ, यी एकदमै हामीले जान्नुपर्ने र मनन गर्नुपर्ने कुराहरू हुन् प्रिय मित्र। र यस्तै यस्तै कुराहरू गर्दै गर्दा यदि तपाईँ पनि हामीसँग प्रत्यक्ष रूपमा सहभागी भएर कुराकानी गर्न चाहनुहुन्छ र तपाईँका कुरा राख्न चाहनुहुन्छ भने हामीले स्टुडियोको नम्बर 01477-0754 तपाईँको निम्ति खुल्ला गरेका छौँ भने 98-023-44-64-6 यो वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। र धेरै श्रोताले हामीसँग कुराकानी गरिराख्नु भएको छ भने अन्य श्रोताले हामीसँग सम्पर्क गर्ने कोसिस पनि गरिराख्नु भएको छ। कतिजनालाई हामीले रिसिभ सहसँग गर्न सकिरहेका छौँ भने कतिजनालाई हामीले सकिरहेका छैनौ। मैले अघि पनि भने यो प्रविधिको युग हो, प्रविधिमा कोही कोही बेला हामीले सोचे जस्तो हुँदैन। तपाईँले सम्पर्क गर्न खोज्दै गर्दा पनि कतिपयसम्म तपाईँको नम्बर काटिन्छ र हामी तपाईँसँग कुराकानीमा सहभागी हुन सक्दैनौ, र कोही बेला तपाईँको नम्बर लाग्दैन र तपाईँ आ गर्दिन भने जस्तो मनमा राख्नुहुन्छ, यो हुन्छ नै स्वभावै। तर पनि म तपाईँलाई उत्साह दिन चाहन्छु कि श्रोता, तपाईँले नम्बर थिच्नुहोस्, अवश्य पनि हामी तपाईँको घन्टी बज्ने बित्तिकै रिसिभ गर्नेछौ र तपाईँसँग कुराकानी गर्ने नै छौ। र श्रोता, मैले अघि पनि भनिसकेको छु 01477-0754 हाम्रो स्टुडियोको नम्बर, ल्यान्डलाइनमा हो भने हाम्रो वाट्सएप नम्बर 98-023-44-64-6 र म तपाईँसँग कुरा गरिरहेको छु ज्ञान गुणमा हाम्रो जीवन कतातिर निर्देशित छ, तपाईँ कुन उमेरमा जिउँदै हुनुहुन्छ त्यो पनि एकदमै महत्वपूर्ण हुन्छ है मित्र। वृद्ध अवस्थातिर जाँदै हुनुहुन्छ कि युवा अवस्थामा पो हुनुहुन्छ कि, प्रौढ अवस्थातिर हुनुहुन्छ कि अर्थात् कुन अवस्थामा तपाईँ हुनुहुन्छ त्यसले पनि तपाईँको जीवनलाई एक प्रकारको दिशा निर्देश गरिरहेको हुन्छ। बुद्धिमानी व्यक्तिले सबैसँग एउटा यस्तो सम्बन्ध बनाउँछ, परिवारमा प्रेम र एकता फैलाउँछ, मित्रताको खोजी गर्छ। असल मित्र पाउनु चाहिँ कठिन छ अहिलेको समयमा, असल मित्रको खोजी भइरहेको हुन्छ र त्यो व्यक्ति चाहिँ विश्वासमा परिपक्व हुँदै अगाडि बढ़िरहेको हुन्छ र उसले बारम्बार सोचिरहेको हुन्छ कि म मात्र यो संसारमा छैन, अरू धेरै मानिसहरू मेरो वरिपरि छन्, म भन्दा पर पनि अरू धेरै मानिसहरू छन्। त्यो व्यक्तिले यसरी सोच्न थाल्दछ। जब अरूको निम्ति कसैले सोच्न थाल्दछ भने याद गर्नुहोस् प्रिय श्रोता, त्यो व्यक्तिको हृदय ठूलो हुन्छ, त्यो व्यक्तिको हृदयमा परमेश्वरको प्रेम हुन्छ, परमेश्वरको बास हुन्छ र खास गरिकन विश्वासमा जिउनेहरूले यही कुरालाई मनन गर्नुपर्दछ कि हाम्रो सम्बन्ध हामीले बलियो प्रगाढ बनाउन सक्नुपर्दछ, जसका लागि परमेश्वरमा जिउनु र उहाँको आज्ञा पालन गर्नु त एकदमै महत्वपूर्ण छँदैछ। प्रिय मित्र, जब तपाईँले दृष्टान्त चित्रहरू पवित्र शास्त्रमा हेर्नुहुन्छ, तपाईँका मन छुने दृष्टान्त चित्रहरू छन् त्यहाँ। एउटा उडन्त पुत्रको कथा तपाईँ प्रायले सुन्नुभएको होला। जब हामी पश्चतापी भएर क्षमाशील भएर फर्किन्छौ नि, हामीले त्यागेको घरमा हाम्रा बाबु आमाले हामीलाई स्वीकार गर्नुहुन्छ। त्यस्तै परमेश्वरबाट हामी अलगिएका मानिस जब पश्चतापी हृदय लिएर उहाँको सामु जान्छौ नि, पक्कै पनि हामीलाई उहाँले ग्रहण गर्नुहुन्छ। तर हामी हिजो आज धन र लोभ यी कुरामा तल्लीन छौ, संसार आज यही कुरामा तल्लीन छ। विभिन्न ठाउँमा तपाईँले सुनिराख्नु भएको हुन्छ, मानिस प्रलोभनमा, धनको लोभमा जे पनि गरिरहेको हुन्छ। तर धन चाहिँदैन भन्ने कुरा होइन प्रिय मित्र, धन सँगसँगै यसको सही प्रयोग र सन्तुलित जीवन पनि त्यति नै महत्वपूर्ण हुन्छ। कतिपय मानिसहरूसँग अथाह सम्पत्ति हुन्छ तर आनन्द कता कता हराइसकेको हुन्छ। कोहीसँग खालि धन कसरी प्राप्त गर्न सकिन्छ भन्ने इच्छा आकांक्षा मात्रै हुन्छ, त्यसैले यसरी नै जीवन अगाडि बढ़िरहेको हुन्छ। प्रिय श्रोता, अब भने म तपाईँको टेलिफोनहरू लिन सायद सक्दिनँ, किनभने हामी समयको पाबन्दीभित्र हुन्छौं कार्यक्रम अवधिभरि। धेरैजना श्रोताले फोन गरिसक्नु भएको छ र कुराकानी गरिसक्नु भएको छ, तपाईँ छुट्नुभयो होला आजको दिन, तर हामी आत्मामा छुटिने छैनौं, एकअर्काप्रति प्रार्थना गरि नै रहनेछौ। म तपाईँलाई यो चाह पनि दिन चाहन्छु, समय सँगसँगै हामी हिँड्नु पर्दछ, किनभने समय सँगै चल्नका निम्ति परमेश्वरको वचनले पनि हामीलाई सिकाउँदछ। हामी समयको पाबन्दी भित्र रहँदै गर्दा जे जति श्रोताले देश विदेशबाट सम्पर्क गर्नुभयो अनि आफ्ना कुरा राख्नुभयो, उहाँहरूप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। तपाईँका ती सुन्दर विचार धेरैजनाका निम्ति उत्साहका विचार भएका छन्, म यो पनि विश्वास राख्दछु। तपाईँले हामीलाई गर्नुभएको प्रेम, हामीलाई सुनिराख्नु भएको कुरा जब तपाईँले राख्नुभयो, एकदमै आशिषित हामी गुड न्यूज परिवार भएका छौं। त्यसैले तपाईँ सम्पूर्ण श्रोतालाई यसगरी म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। चाहे तपाईँ देशमा हुनुहोस् चाहे विदेशमा हुनुहोस्, जहाँ भएर पनि यसरी तपाईँको माया प्रेम ममता अनि तपाईँको निरन्तर प्रार्थना हाम्रो निम्ति जे छ त्यो हाम्रो लागि एकदमै सर्वोत्तम छ अनि ग्रहण योग्य छ। हामी पनि तपाईँलाई सम्झिनेछौ, तपाईँको निम्ति प्रार्थना गर्नेछौ। प्रभुले तपाईँलाई प्रशस्त आशिष दिनुभएको छ। प्रिय मित्र, यतिन्जेल कार्यक्रममा साथ दिनुभयो प्राविधिक मित्र विजयजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरी पुनः एकचोटि सम्पूर्ण श्रोता जसले हामीलाई सम्पर्क गर्नुभयो, जसले सम्पर्क नगरी हामीलाई सुनेर साथ दिनुभयो, सबैप्रति हृदय आभार व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो तपाईँको मनमा कुनै पनि कुलदुली भए हामीलाई पत्राचार गर्नुहोस्, टेलिफोन सम्पर्क गरेर पनि कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754 र मेरो व्यक्तिगत नम्बर 98 40 80 14 43। गुड न्यूज एफएम प्रोग्राम एट द रेट जीमेल डट कम gnfmprogram@gmail.com हामीलाई तपाईँले इमेल पनि पठाउन सक्नुहुनेछ। पुनः एकचोटि परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्, तपाईँको जीवन सधैँ आनन्दित बन्न सकोस्, फल्नुहोस् फुल्नुहोस् र परमेश्वरमा भरोसा राखेर शान्तिमा जिउनुहोस्। गड ब्लेस यु अल। अब भन्छु छिटो।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।